0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार, त्यसपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

0: भ्रष्टाचार नियन्त्रण र सुशासन वर्षका रूपमा केन्द्रित गर्ने बताउनु भएको छ। उहाँले मुलुकलाई सुशासनतर्फ अघि बढाउन व्यतिथि हटाउने र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा सरकार दृढताका साथ लागेको बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा हिजो सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाबमा सरकार कार्यकालको पहिलो वर्ष भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो। बैठकमा नेकपा एमाले दलका उपनेता पद्म अर्यालले सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री शाहले लिपुलेख र लिम्पियाधुरा सीमा समस्या सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अघि बढाइएको जानकारी दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापनका बारेमा राख्नु भएको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागि परेको बताउनुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्नुहुँदै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अघि बढिरहेको बताउनुभयो। सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका सञ्चालकहरूबाटै उठाइएको पैसा पीडितलाई फिर्ता गरिएको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी राख्नु भएको जिज्ञासामा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्थामा नभएको बताउनुभयो। अहिले नै देशभर विद्युतीय चुलोबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने अवस्था रहेकाले त्यसलाई व्यवस्थित बनाउनै सरकारले कर लिन थालेको जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले विद्युत प्राधिकरणको क्षमता विकास गर्न सरकारलाई पैसा चाहिएको र त्यसैका लागि विद्युतमा 5% भ्याट लगाइएको बताउनुभयो। त्यस्तै भदौ 23 र 24 गते को घटनाका सम्बन्धमा गौरीबहादुर कार्की आयोग र राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीको जिज्ञासामा प्रधानमन्त्री शाहले सबै प्रतिवेदनहरूको अध्ययन भइरहेको र क्रमशः कार्यान्वयनमा जाने जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री शाह बैठकमा आकस्मिक रूपमा सांसदहरूसँग प्रश्नोत्तरका लागि रोस्टममा पुग्नु भएपछि संसदमा केही बेर अन्यलपूर्ण अवस्था देखिएको थियो। प्रधानमन्त्री शाह रोस्टममा पुग्नासाथ सभामुख डोलप्रसाद अर्यालले दलगत रूपमा प्रश्न राख्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई समय उपलब्ध गराउनु भएपछि सांसदहरू युवराज दुलाल र ऐन महरले आपत्ति गर्नुभयो। नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रश्न राख्ने क्रममा समेत प्रधानमन्त्री शाहले आकस्मिक रूपमा समय लिएर प्रश्नोत्तर गर्न सक्ने भए पनि नियमावली अनुसार पुनः प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्नुभयो। दलहरूले संसद नियमावलीको व्यवस्था अनुसार नै प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने माग गर्नुभयो। सीमा समस्या सम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति थप स्पष्ट पार्न पनि सांसदहरूले आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिएर संसदबाट बाहिरिनु भएपछि प्रतिपक्षी दलहरूले संसदमा असन्तुष्टि जनाएका थिए। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा हिजो व्यक्त गर्नुभएको विषयमा सञ्चार माध्यमबाट सोधिएका प्रश्नहरूबारे परराष्ट्र मन्त्रालयले हिजै स्पष्ट पारेको छ। नेपाली भूमि लिपुलेख हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको भन्ने विषयमा नेपाल सरकारको आधिकारिक धारणा 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। हालको नेपालको अन्तर्राष्ट्रिय सीमा सन् 1816 सुगौली सन्धिद्वारा स्थापित र निर्देशित रहेको परराष्ट्रले स्पष्ट पारेको छ। नेपाल भारत सीमा अन्तर्गत सुस्ता र लिम्पियाधुरा लिपुलेख तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानमा क्रस बोर्डर अकुपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकार तथा 10 गजा अतिक्रमणका समस्याहरू विद्यमान रहेको परराष्ट्रले जनाएको छ। यसै सन्दर्भमा प्रधानमन्त्री शाहले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयले प्रष्ट पारेको छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स बााउन्ड्री प्रिन्सिपल अवलम्बन गरेका कारण सीमा वारपारको जग्गा भोगाधिकार भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती तथा बसोबास गर्ने अवस्था सिर्जना भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विधेयक नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभएको छ। यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिजोको बैठकबाट यी दुवै विधेयक स्वीकृत भएका थिए। अर्थमन्त्री डाक्टर सोनी मगलेले आगामी आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित बजेट सम्बन्धी पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षहरूमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस भएको तर यसपटक त्यस्तो अवस्था नभएको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले बजेट महत्वाकांक्षी समेत नभई वाञ्छित सीमाभित्रै आएको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रत्यक्षित जीडिपी अर्थात् कुल गृहस्थ उत्पादनको सापेक्षतामा 28.5% मात्रै रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सन् 2015 भूकम्पपछि बजेटको आकार बढ्न थालेको उल्लेख गर्नुहुँदै भूकम्प अगाडिको बजेटको आकार कुल ग्रास्त उत्पादनको तुलनामा औसतमा 25-29% र वास्तविक खर्च 22-25% रहेकोमा भूकम्पपछि बजेटको आकार बढ्दै गएको र कुनै वर्ष कुल ग्रास्त उत्पादनको तुलनामा बजेटको आकार 37%सम्म पुगेको जानकारी दिनुभयो। बजेटमा विद्युत पूर्वाधार निर्माणका लागि विद्युतमा कर लगाइएको अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो। बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई 25-30% दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयन योग्य बनाउने प्रयास सरकारले गरेको पनि बताउनुभयो। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार स्थानीय रोजगारी प्रवर्धन गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न सहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु लुम्बिनी सांस्कृतिक रामग्राम तथा देवदह नगरपालिकाहरूबीच सम्झौता गरिएको छ। बैङ्कले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि करिब 85 मिलियन अमेरिकी डलर अर्थात् 12.66 करोड रुपियाँ नेपाली रकम बराबरको ऋण सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। 5 वर्ष सञ्चालन हुने परियोजना अन्तर्गत प्रत्येक नगरपालिकामा 46 करोड बराबरको लगानी गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ। अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नु भएको छ। नेपाल स्थित अमेरिकी दूतावासले हिजो आयोजना गरेको द एसेन्ट समिटमा उपविदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नवप्रवर्तन पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ पार्नुपर्ने बताउनुभयो। उहाँले अमेरिकी कम्पनीहरूले विकास गरेको सुरक्षा प्रणाली सञ्चार उपकरण ड्रोन प्रविधि तथा अभियान व्यवस्थापन सम्बन्धी आधुनिक प्रविधि हिमाली पर्यटन क्षेत्रका लागि उपयोगी रहने आफूहरूको विश्वास रहेको बताउनुभयो। मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिनमा धार्मिक पर्यटकको आगमन तीव्र भएको छ। औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकोमा बिहिबारदेखि दैनिक 15,000 बढीले मन्दिर दर्शन गरेका छन्। मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल समय भए पनि विगत वर्षको तुलनामा यस वर्ष भक्तजनहरूको वृद्धि उल्लेख्य भएको छ। छिमेकी मुलुक भारतमा समेत गर्मी अत्यधिक बढेपछि शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकहरूको संख्या पनि बढेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले जानकारी दिनुभयो। नेपालमा पनि 4 दिन लगातारको सार्वजनिक बिदा परेका सन्दर्भमा मुक्तिनाथमा नेपाली दर्शनार्थी पर्यटकहरूको संख्या उच्च वृद्धि भएको व्यवस्थापक भूषालले बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था स्थिर रहेको मेडिसिटी अस्पतालले जनाएको छ। अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन हिजो साँझ अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। अस्पतालले उहाँमा निमोनिया संक्रमण देखिएको र 2-3 दिन अझै अस्पतालमै राखी उपचार गर्नुपर्ने पनि जानकारी दिएको छ। नेपाली काङ्ग्रेसले पार्टीको केन्द्रीय सदस्यमा सद्भावना पार्टीका नेता अनिल कुमार झालाई मनोनयन गरेको छ। उहाँ यसअघि नै काङ्ग्रेस प्रवेश गरिसक्नु भएको थियो। चालु आर्थिक वर्षको यही जेठ 6 गतेसम्म विभिन्न सञ्चार माध्यममा सत्यता नभएका 176 समाचार प्रकाशन भएको भनी प्रेस काउन्सिलमा उजुरी परेको छ। सम्पादक समाज नेपालले हिजो आयोजना गरेको नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता विषयक अन्तर्क्रिया कार्यक्रममा त्यसबारे जानकारी दिएको हो। काउन्सिलमा दर्ता भएका उजुरीमध्ये दोस्रो सबैभन्दा बढी मानहानि सम्बन्धी रहेका छन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल जेठ 18 गते सोमबार, ज्येष्ठ कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार जुन 1 सन् 2026, नेपाल सम्बत 1146। कार्यक्रम अखबारको सुरुवातमा सबैभन्दा पहिला गोरखापत्र राष्ट्रिय दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेका केही समाचारलाई समावेश गर्दैछौँ। सर्वपक्षीय विकास प्राथमिकता समाचार शीर्षक रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देशलाई सुशासनको मार्गमा अगाडि बढाउन व्यथिति र भ्रष्टाचार निर्मूल पार्ने लक्ष्यमा सरकारले काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभामा दलगत रूपमा सांसदहरूबाट प्राप्त प्रश्नमा पहिलो जवाफ दिँदै प्रधानमन्त्री शाहले सरकार र आफू सम्बद्ध दलले सार्वजनिक सेवा प्रवाह मार्फत सुशासन प्रवाहमा अनुभूति गराउने कार्य गरिरहेको बताउनु भएको हो। प्रतिपक्षी दलहरूले निरन्तर रूपमा प्रधानमन्त्रीसँग प्रश्न उत्तरको माग गरेपछि प्रधानमन्त्री शाहले आइतबार समय लिएर जवाफ दिनु भएको हो। तर प्रतिनिधि सभा नियमावली 2079 प्रावधान अनुसारको प्रश्न उत्तर भने प्रधानमन्त्रीसँग भएन। दलगत रूपमा प्राप्त प्रश्नमा उहाँले जवाफ दिनु भएको हो। प्रधानमन्त्री नियुक्त भएपछि प्रतिनिधि सभामा उहाँ बोलेको यो पहिलो पटक हो। प्रधानमन्त्री शाहले सीमा विवाद, सहकारी ठगी, सुकुम्बासी व्यवस्थापन र भिजिट भिसाको दुरुपयोग जस्ता विषयमा जवाफ दिनुभएको हो। जवाफमा उहाँले सुशासनको प्रत्याभूति, विदेशी भूमिमा रहेका नेपालीलाई मतदानको अधिकार लगायतका विषयमा प्रश्न पार्नु भएको थियो। मुलुकको सर्वपक्षीय विकासलाई सरकारले प्राथमिकतामा राख्ने प्रधानमन्त्री शाहको भनाइ रहेको छ। प्रतिवेदनहरूको अध्ययन हुन्छ वो समाचारमा उपशीर्षक रहेको छ। प्रधानमन्त्री शाहले भदौ 23 र 24 जेएनजी आन्दोलन मात्र नभई विभिन्न समयमा गठन भएका सबै प्रकारका आयोगका प्रतिवेदन अध्ययन हुने बताउनु भयो। राष्ट्रिय मानवाधिकार आयोग र विभिन्न समयमा गठित आयोगले नेपाल सरकारलाई बुझाएका प्रतिवेदनमा सरकारले एकमुष्ट रूपमा अध्ययन गरी कारवाही अगाडि बढाउने उहाँले बताउनु भयो। त्यसै गरी परराष्ट्र मन्त्रालयको स्पष्टोक्ति अर्को समाचार उपशीर्षक रहेको छ। नेपाल भारत सीमा समस्याबारे प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा आइतबार व्यक्त गर्नुभएको विषयमा परराष्ट्र मन्त्रालयले थप प्रश्न पारेको छ। प्रधानमन्त्रीले व्यक्त गर्नुभएको उक्त धारणा नेपाल र भारतको सीमा क्रस बोर्डर अकुपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीका तर्फबाट जारी प्रष्टीकरणमा नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारले आधिकारिक धारणा परराष्ट्र मन्त्रालय मार्फत वैशाख 20 प्रष्ट पारिसकेको समेत उल्लेख गरिएको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा कान्तिपुर दैनिकले यो खबर अग्रपृष्ठमा प्रकाशित गरेको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकले पनि संसदमा प्रश्नोत्तर सीमा सम्बन्धी जवाफमा विवाद, आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा यो प्रसङ्ग रहेको छ। अन्नपूर्ण पोस्ट दैनिकले पनि संसदको पहिलो बोलीमै विवादमा प्रधानमन्त्री शीर्षकमा खबर प्रकाशित गरेको छ। निम्न वर्गलाई राहत दिन शिक्षा स्वास्थ्यमा कर अर्थमन्त्री, कान्तिपुर दैनिकको अग्रपृष्ठमा यो खबर रहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकमा निम्न वर्गलाई राहत दिन शिक्षा स्वास्थ्यमा कर लगाइएको बताउनु भएको छ। सरकारले शिक्षा स्वास्थ्य लगायतका आधारभूत सेवा सुलभ बनाउने नीति लिनुको साटो बजेट मार्फत कर लगाएर नागरिकलाई अतिरिक्त भार थपेको टिप्पणी भइरहेका बेला अर्थमन्त्री वाग्लेले कर सम्बन्धी निर्णयको बचाउ गर्नुभएको हो। आर्थिक वर्ष 2083-84
लागू बजेटका सम्बन्धमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले ऊर्जा क्षेत्रको पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन 5% ब्याट लगाइएको बताउनुभयो। पूर्व अर्थमन्त्रीहरू लगायतकै आलोचकबाट शिक्षा, स्वास्थ्य, बिजुली लगायतमा लगाइएको करका विषयमा धेरै अतिरञ्जित गरियो। समता कर मार्फत मध्यमवर्गलाई अगाडि सारिएको कुरा पनि उहाँले उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले दलित समुदायप्रति भएको संस्थागत र संरचनागत विभेद अन्त्य गर्न बजेटमा दलित केन्द्रित कार्यक्रम ल्याइएको पनि जानकारी गराउनुभयो। खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। साथै कान्तिपुर दैनिककै अग्रपृष्ठमा रहेको अर्को समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौँ। प्रदीप अधिकारीको प्रपञ्च, अख्तियार प्रमुख हटाउन 10 करोडको डिलदेखि धम्की र तान्त्रिक सञ्जालसम्म, समाचार शीर्षक रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई 15 असोज 2082 एउटा इमेल आयो, जसमा प्रमुख आयुक्त प्रेम कुमार राईलाई अन्तिम इच्छा पूरा गर्न 10 दिनको समय दिएको उल्लेख थियो। तोकिएको समयभित्र राजीनामा नदिए आएका 10 जना अधिकारीको हत्या गर्ने चेतावनी समेत त्यसमा उल्लेख थियो। इमेलको अन्तिममा हस्ताक्षर थियो प्रकाश पाठक, अध्यक्ष इजिएन। इजिएन अर्थात् एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल। अनुसन्धानकर्ताहरूका अनुसार यसका संस्थापकले सुरुमा सोचेको नाम आक्रामक खालको थिएन, तर अनुसन्धानको सबैभन्दा चकित पार्ने पछि संगठनको नाम होइन, अनुसन्धानले पुर्याएको गन्तव्य थियो। नेपाल प्रहरी भारत संयुक्त अरब इमिरेट्स, युएई र फिलिपिन्ससम्म फैलिएका इमेल डेटा, मेटाडेटा, वाट्सएप खाताहरू र वित्तीय कारोबारको श्रृङ्खला पछ्याउँदै अन्तत प्रदीप अधिकारी समक्ष पुग्यो। अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक हुन्, जो देशका सबैभन्दा प्रभावशाली र दीर्घकालसम्म टिकेका प्रशासनिक शक्ति केन्द्रहरू मध्येका एक मानिन्छन्। सरकारी वकिलको कार्यालयले 18 वैशाखमा काठमाडौँ जिल्ला अदालतमा 5 फौजदारी मुद्दा दर्ता गर्दै अधिकारीमाथि संगठित अपराध, अवैध हुन्डी कारोबार तथा अख्तियार प्रमुख राईलाई राजीनामा दिन बाध्य पार्ने वा उनको हत्या गराउने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएको छ। प्रदीप अधिकारीको प्रपञ्च, अख्तियार प्रमुख हटाउन 10 करोडको डिलदेखि धम्की र तान्त्रिक सञ्जालसम्म, आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, नयाँ पत्रिका दैनिकको अग्रपृष्ठबाट यो खबर लिँदैछौँ। विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधि सभा नियमावली 2079 संशोधन गर्न बनेको मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी काङ्ग्रेस सहित एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रतिवेदनमाथि पारेका संशोधनहरूमा पुनः छलफल गर्न समितिमै पठाउनुपर्ने माग गरे पनि सत्तापक्षले बहुमतबाट पारित गरेको हो। विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित समाचार हो यो। संसदमा सत्तापक्ष र विपक्षी बीच घम्साघम्सी, नियमावली पारित। नागरिक दैनिकले पनि प्रतिनिधि सभा नियमावली पारित भएको प्रसङ्गमा खबर प्रकाशित गरेको छ। प्रतिनिधि सभामा सत्तापक्ष र विपक्षी सांसदहरूको घम्साघम्सी र विवादका बीच आइतबार राति संसदको नियमावली पारित भएको छ। सभामुख डोल प्रसाद अर्यालले विपक्षीको बेल घेराउ र नाराका बीच नियमावली पारित गरेको घोषणा गर्नु भएको थियो। संसदमा सत्तापक्ष र विपक्षी बीच घम्साघम्सी, नियमावली पारित, आजको नागरिक दैनिकमा यो खबर प्रकाशित छ। द
दलहरूलाई राज्य कोषबाट अनुदान सरकारी प्रस्तावप्रति दल र राजनीतिक विश्लेषकहरू विभाजित आजको नयाँ पत्रिका दैनिकको भित्रपृष्ठमा खबर प्रकाशित रहेको छ। सरकारले पछिल्लो निर्वाचनमा प्राप्त मतका आधारमा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई राज्य कोषबाट अनुदान दिने व्यवस्था गर्न बहस चलाउने प्रस्तावबारे दल र राजनीतिक विश्लेषकहरू विभाजित भएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पछिल्लो आम निर्वाचनमा प्राप्त मतका आधारमा सरकारी अनुदान दिने बारे वृहत राजनीतिक बहस गराउने उल्लेख गर्नुभएको थियो। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौँ। स्वस्थ लोकतन्त्रको प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दललाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतका आधारमा सरकारी अनुदान दिने बारे वृहत राजनीतिक बहस गराउनेछौँ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। बजेट वक्तव्यमा भनिएको छ, यो व्यवस्था लागू भएमा रासोपा, काङ्ग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र रापरपाले अनुदान पाउनेछन्। कतिपय विकसित देशमा यस्तो व्यवस्था भए पनि नेपालको सन्दर्भमा अहिले उपयुक्त हुने हो कि होइन भन्ने छलफल समेत भइरहेको छ। सरकारी दलहरूलाई राज्य कोषबाट अनुदान सरकारी प्रस्तावप्रति दल र राजनीतिक विश्लेषकहरू विभाजित आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। सम्भव होला त 3% शिक्षा समता शुल्क, नेपाल समाचार पत्रको अग्रपृष्ठमा खबर रहेको छ। सरकारले आर्थिक वर्ष 2083-84 बजेट मार्फत निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीबाट उठाइने सबै प्रकारका शुल्कमा 3% शिक्षा समता शुल्क लगाउने घोषणा गरेपछि निजी विद्यालय सञ्चालक, अभिभावक र सरकारवाला निकायले तीव्र असन्तुष्टि जनाएका छन्। सरकारले शीर्षकमा वार्षिक करिब 10 अर्ब रुपियाँ सङ्कलन गर्ने अनुमान पनि गरेको छ। शुक्रबार सार्वजनिक बजेटमा समावेश गरिएको व्यवस्था अनुसार निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयले विद्यार्थीबाट असुल गर्ने सम्पूर्ण शुल्कमा 3% अतिरिक्त रकम शिक्षा समता शुल्कका रूपमा उठाउनु पर्नेछ। यो व्यवस्था आगामी साउन 1 गतेदेखि लागू हुनेछ। सम्भव होला त 3% शिक्षा समता शुल्क, आजको नेपाल समाचार पत्रमा यो खबर प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकामा प्रकाशित आर्थिक प्रसङ्गहरू। विश्व सुर्तिजन्य पदार्थ रहित दिवस सुर्तिजन्य कर बजेटमा 10 यथार्थमा 2.5%, यो नागरिक दैनिकको समाचार रहेको छ। आर्थिक पृष्ठको अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसदमा प्रस्तुत गर्नुभएको बजेटमा यो वर्ष सुर्तिजन्य पदार्थमा 10% कर वृद्धि गरेको घोषणा गर्न साथ ताली बज्यो। तर सरकारले जारी गरेको आर्थिक विधेयकमा समावेश भएको वृद्धि दर फरक परेपछि झुक्याइएको आरोप लगाइएको छ। सुर्तिजन्य पदार्थमा अत्यधिक कर वृद्धिपछि अभियन्ताहरूले आपत्ति प्रकट गरेका छन्। लामो समयदेखि सुर्तिजन्य पदार्थ नियन्त्रण अभियान अनुसन्धानमा सरिक नेपाल विकास अनुसन्धान परिषदले विज्ञप्ति जारी गरी आपत्ति प्रकट गरेको छ। परिषदका सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अनुसन्धानका संयोजक जय कुमार गुरुङले मन्त्रीज्यूले 10% भन्नुभयो। आर्थिक विधेयकमा औसत 2-3% रहेछ। यो सिधै हामीलाई झुक्याउने काम भयो। अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयदेखि संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई समेत सुर्तिजन्य पदार्थमा 50% कर वृद्धि गर्न अनुरोध गरेको र ती सबै निकायले सहमत जनाएको विषय रहे पनि यथार्थमा अर्थ मन्त्रालयले झुक्याएको परिषदले दावी गरेको हो। सुर्तिजन्य कर बजेटमा 10, यथार्थमा 2.5%। आजको नागरिक दैनिकको अर्थ पृष्ठमा यो खबर प्रकाशित छ। ब्याज अनुदानको प्रभाव कमजोर, आजको गोरखापत्र दैनिकमा यो खबर प्रकाशित छ। कृषि अनुदान वितरणमा हुने दुरुपयोग र झोले किसानको बिक्री रोक्न कोशी प्रदेश सरकारले ल्याएको ब्याज अनुदान कार्यक्रम कार्यान्वयनको प्रभाव कमजोर देखिएको छ। नगद अनुदानको सट्टा वास्तविक किसानको हातमा सरकारी सहुलियत पुगोस् भन्ने उद्देश्यले सुरु गरिएको ब्याज अनुदान कार्यक्रम किसानको पहुँच कमजोर देखिएको र चालु आर्थिक वर्ष 2082-83 लक्ष्यको 25% भन्दा कम मात्र कर्जा प्रवाह भएको पाइएको छ। कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष 2081-82 नै उत्पादनका नगद अनुदान दिने परिपाटी अन्त्य गरी कृषि कर्जामा ब्याज अनुदान दिने नीति अवलम्बन गरेको थियो। ब्याज अनुदानको प्रभाव कमजोर, आजको गोरखापत्र दैनिकको आर्थिक पृष्ठमा यो खबर प्रकाशित छ। साथै यसै पृष्ठमा अर्थतन्त्र चलायमान हुने अपेक्षा समाचार शीर्षक रहेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि सरकारले सार्वजनिक गरेको बजेटप्रति निजी क्षेत्रका प्रमुख संस्थाले सकारात्मक प्रतिक्रिया दिएका छन्। बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल र नेपाल चेम्बर अफ कमर्सले बजेटले आर्थिक पुनरुत्थान, लगानी प्रवर्धन तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिका लागि महत्त्वपूर्ण आधार तयार गरेको बताएका छन्। यद्यपि केही कर तथा राजस्व सम्बन्धी व्यवस्थाले लगानीकर्ता र व्यवसायीमाथि थप भार पार्न सक्ने भन्दै कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने उनीहरूको धारणा रहेको छ। बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालले बजेट मार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारको पहलको स्वागत गरेको छ। अर्थतन्त्र चलायमान हुने अपेक्षा, आजको गोरखापत्र दैनिकको आर्थिक पृष्ठमा यो खबर प्रकाशित छ। बजेटप्रति निजी क्षेत्र सकारात्मक, अन्नपूर्ण पोष दैनिकले पनि यो प्रसङ्ग प्रकाशित गरेको छ। नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष 2083-84 बजेट समग्रमा केही महत्त्वाकांक्षी भए पनि प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले अपेक्षित गति लिने जनाएको छ। अधिकांश सुझावहरू बजेटमा समेटिएको भन्दै यसलाई समग्र रूपमा सकारात्मक रूपमा लिएको चेम्बरले जनाएको हो। चेम्बरले व्यक्तिगत आयकर छुटको सीमा 10 लाख रुपियाँ नयाँ कायम गरिएको तथा अधिकतम आयकर दर 39%बाट घटाएर 29%मा झारिएको व्यवस्थालाई स्वागत योग्य भनेको छ। बजेटप्रति निजी क्षेत्र सकारात्मक, आजको अन्नपूर्ण पोष दैनिकले यो खबर प्रकाशित गरेको छ। मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित गरिएको छैन, अर्थमन्त्री वागले। कारोबार दैनिकमा यो खबर प्रकाशित रहेको छ। अग्रपृष्ठमा अर्थमन्त्री डाक्टर स्वर्णिम वागले आफूले ल्याएको बजेटमा डिफेन्ड गर्दै मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरेको दावी गर्नुभएको छ। आगामी आर्थिक वर्ष को बजेट गएको शुक्रबार ल्याउनु भएका अर्थमन्त्री वाग्लेले आइतबार पहिलो पत्रकार सम्मेलन गर्दै बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिए पनि तल्लो वर्गका लागि धेरै कार्यक्रम राखिएको जानकारी दिनुभयो। उहाँले बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा तल्लो वर्गलाई हेरिएन कि भन्ने धेरैको गुनासो आए पनि त्यो सत्य नभएको बताउनुभयो। उहाँले उत्पादन र साना उद्यम मार्फत न्यून वर्गलाई माथि उठाउने धेरै कार्यक्रम बजेट मार्फत ल्याएको दावी गर्नुभयो। यो खबर आजको कारोबार दैनिकमा रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: एसई सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको 21,24,34 करोड बराबरको बजेटका बारेमा समाजका विभिन्न क्षेत्रबाट फरक फरक खालका प्रतिक्रियाहरू आएका छन्। शुक्रबार संघीय संसदको दुवै सदनमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संयुक्त रूपमा बजेट प्रस्तुत गर्नु भएको हो। बजेटमा मूलत चालुतर्फ 12,70,58 करोड अर्थात् 59% वित्तीय व्यवस्थातर्फ 4,22,24 करोड अर्थात् करिब 20% जति र पुँजीगततर्फ 4,31,10 करोड अर्थात् 20% जति रकम छुट्याइएको छ। आजको अन्तर्संवादमा हामी निजी क्षेत्रले बजेटलाई कसरी लिएको छ भन्नेबारे केन्द्रित हुनेछौँ। निजी क्षेत्रको एउटा संस्था नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। अध्यक्षज्यू, स्वागत छ हजुर यहाँलाई। अब यो बजेट अघि हरेक वर्ष यहाँहरूले सरकारलाई सुझाव दिँदै आउनु भएको हो, यसरी यसरी चाहिँ बजेट बनाउँदा सजिलो हुन्थ्यो निजी क्षेत्रलाई सहकार्य गर्न, अर्थतन्त्रलाई माथि उठाउन भनेर यसपालि पनि यहाँहरूले सुझाव दिनुभएको थियो। वर्तमान सरकारले बजेट ल्याइसकेको छ, बजेटबारे यहाँहरूको प्रतिक्रिया के छ?
1: यो बजेट जुन अस्तिको शुक्रबार 21,24.34 बिलियनको प्रस्तुत भएको छ, 21,24,00,000,000 है, यो बजेट समग्रमा केही महत्त्वाकांक्षी देखिए पनि यो बजेटको यदि कार्यान्वयन हुन सकेमा यसले अर्थतन्त्रलाई गति दिनेछ, व्यवसायीहरूको मनोबल बढाउने देखिन्छ, लामो समयदेखिको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने देखिन्छ, मुलुकको अर्थतन्त्रलाई नयाँ आयाम दिँदै यो आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात बिन्दुको रूपमा प्रस्तुत गरिएको छ। अब हामीले निजी क्षेत्रले दिएका अधिकांश सुझावहरू सम्बोधन गरिएका छन् यसमा, तर के छ, सरकार गठन भएको झन्डै 2 महिनाभित्र नै यो बजेट प्रस्तुत गर्नु परेको अवस्था छ। तर यति छोटो अवधिमा पनि निजी क्षेत्रको हिसाबले यो प्रस्तुत बजेट अत्यन्त एउटा उत्साहित बनाउने खालको नै छ।
0: अब यो बजेटको अङ्कलाई लिएर नि कतिपय क्षेत्रबाट चाहिँ नै यो अलि महत्त्वाकांक्षी भयो कि भनेर प्रतिक्रियाहरू आएका छन्। यद्यपि हिजो मात्रै अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेर यो कुनै महत्त्वाकांक्षी बजेट होइन, यो कुल ग्रास्त उत्पादनको यदि हामी चाहिँ आँकडा हेर्ने हो भने पनि त्यो आधारले पनि भयङ्करै ठुलो बजेट होइन भनेर भन्नुभयो। अब निजी क्षेत्रले यो बजेटलाई कस्तो मानेको छ, वास्तविकतामा आधारित छ कि अथवा केही महत्त्वाकांक्षी भयो कि
1: होइन? मैले भने यो बजेटको अलिकति चुनौती देखिएकै नै यसको कार्यान्वयन हो कारण अब निजी क्षेत्रलाई मेन यहाँले अहिले जति पनि बजेटको बारेमा अघि बताउनु भयो, बजेट व्यवस्थापनको बारेमा बताउनु भयो, अब म यहाँलाई स्रोतको बारेमा बताउँछु महोदय। स्रोत भनेको सबभन्दा महत्त्वपूर्ण, स्रोत नभइकन बजेट खर्च हुन सक्दैन होइन। राजस्वको उहाँले 14,05,00,000,000 स्रोत दिनुभएको छ। अब यसमा यस्तो छ, हेर्नुहोस्, राजस्वको मेन स्रोत भनेको हामी कहाँ 4 प्रकारका करहरू बढीमा उठाइन्छन्, जस्तो भनौँ भन्सार, अन्तशुल्क, आयकर र मूल्य अभिवृद्धि कर। आयकर एउटा प्रत्यक्ष कर हो, बाँकी 3 करहरू मैले भने यिनीहरू अप्रत्यक्ष करहरू हुन् लागि। आज जति पनि हाम्रो आयातित अर्थतन्त्रमा जति पनि सामानहरू आयात गरिन्छ यो सबै करहरूको प्रभाव उपभोक्ताको मूल्यमा परेको हुन्छ है। तर यसपल्ट अलिकति लामो समयदेखि हामीले उठाइराखेको यो कर सुधारको विषयलाई सम्बोधन गरिएको छ। अब म यहाँ जस्तो एउटा आयकरको कुरा गर्छौँ है, आयकरमा व्यक्तिगत आयकरमा पनि राम्रो राहत दिएको छ। जस्तो वार्षिक 10 लाखसम्म आम्दानी हुनेलाई न्यून कर दायरामा ल्याइएको छ। विगतमा के थियो, व्यक्तिलाई 5 लाख, परिवारलाई 6 लाख, लामो समयदेखि त्यसमा हाम्रो यो अड्किएको थियो हेर्नुहोस् है, जबकि 5 र 6 लाखमा एउटा घरको सामान्य घरको खर्च पनि पाल्न हुन सक्दैन थियो, त्यसले पारदर्शी अर्थतन्त्रमा पनि ठुलो असर परिरहेको थियो। अब 10 लाख गरेपछि यो पनि हाम्रो निजी क्षेत्रको माग अनुसार नै सम्बोधन गरिएको हो कि एकैचोटि यसरी 10 लाख रुपियाँ छुट दिने, त्यस्तै अधिक व्यक्तिगत आयकरमा अधिकतम 39% थियो हेर्नुहोस्, त्यसलाई घटाएर 29% गरिएको छ।
0: त्यसरी
1: आयकरमा एउटा राम्रो, अर्को के थियो, धेरै उद्यमी व्यवसायीहरू विगतमा कोभिड पछिको अर्थतन्त्रको अवस्थामा मुद्दा मामलामा भूत प्रभावी करको कारणले धेरै यो अल्झिएका छन्। हेर्नुहोस् अनि त्यसलाई छुट दिनलाई पनि ट्याक्स सेटलमेन्टको हिसाबले एउटा राम्रो नीतिहरू ल्याउनु भएको छ कि विगतमा त्यस्ता अदालतमा परेका मुद्दा मामिलामा त्यो जति एक्चुअल एमाउन्ट हो त्यसको 1% यदि तिर्यो भने जरिमाना तपाईँको पेनाल्टी सबै माफ गरिदिने भनेर यसले पनि सरकारलाई राजस्वको एउटा राम्रो स्रोतको रूपमा आउने भनेर अनुमान गर्न सकिन्छ र निजी क्षेत्रलाई पनि यसले तपाईँको धेरै सरलीकरण गरेको छ। अब त्यसै प्रकारले अब अन्तशुल्कमा जाउँ है, अन्तशुल्कमा 360 प्रकारका वस्तुहरूमा अन्तशुल्क हटाइएको छ। हाम्रो माग त के थियो भने यो अन्तशुल्क भनेको खालि नकारात्मक सूचीमा रहेका वस्तुहरूमा मात्रै लाग्नु पर्ने हो, तर के छ अहिले पनि यो एउटा राम्रो सुरुवात भएको छ जहाँकि यसले आगामी दिनमा अझै यसले निरन्तरता प्राप्त गर्नेछ। त्यसै प्रकारले अब 273 औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइएको छ, यसले उत्पादन लागत पनि कम हुन्छ र उपभोक्ता मूल्यलाई पनि यसले कम हुन्छ। लामो समयदेखि यहाँलाई पनि याद होला, हामी जहिले पनि बजेट आउँदा यो मूल्य अभिवृद्धि करको बारेमा मल्टिपल भ्याटलाई चाहियो भनेर माग गरिरहेका हुन्छौँ तर कहिले पनि त्यो सम्बोधन गरिएको हुँदैन। यसपल्ट यसलाई राम्रो एउटा एड्रेस गरिएको छ, लागू भने पूर्ण रूपले गरिएको छैन तर यसले के छ भने सुरुवात गर्ने बहुदरको भ्याट दर सुरुवात गर्ने लक्षण चाहिँ आएका छन्। जस्तो यो आर्थिक ऐनमै छ, सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर बहुदर लगाउन सक्नेछ भनेर तपाईँको। अब यो दुईवटा कुरा यहाँ म भन्छु कि यो मूल्य अभिवृद्धि कर बहुदरको सुरुवात भएको हामीलाई किन लाग्यो भने बिजुली र राइडमा राइड सेयरिङमा मैले 5% मूल्य अभिवृद्धि कर लगाउँदै बहुदर भ्याटको व्यवस्था सुरुवात भएको छ। अब एउटा यो बिजुलीमा जुन 5% लगाएको छ नि त्यसमा अलिकति सबैको असन्तुष्टि पनि देखिन्छ किनभने नेपाल त जल स्रोतमा प्रचुर सम्भावना भएको स्रोत हो, आफ्नै देशमा उत्पादित यसरी यो बिजुलीलाई झन सरल र सहज दरमा सहुलियत दरमा प्राप्त गर्ने बेलामा फेरि यो जुन 5% कर लगाइयो नि यसले अलिकति असन्तुष्टि अवश्य छ, यसमा अध्ययन गर्नु नै पर्ने हुन्छ। फेरि अर्को के छ, यसलाई पूर्ण रूपले मूल्य अभिवृद्धि करको सान्दर्भिकताबारे अध्ययन गरी लागू गर्नलाई एउटा उच्च स्तरीय सुझाव समितिको गठन गर्ने सरकारले जनाएको छ। अब यसबाट हेर्दाखेरि नेपालको कर संरचनामा नै एउटा पुनर्संरचना गर्ने एउटा जुन एउटा यो नीति यसबाट आएको छ, यसले उद्यमी व्यवसायहरूलाई आगामी दिनमा हाम्रो कर नीति प्रतिस्पर्धी हुनेछ भन्ने कुरामा अलिकति राम्रो आशा जगाएको छ।
0: अब अध्यक्षज्यू यहाँले पनि उल्लेख गर्नुभयो मूलत सरकारले ल्याएको जुन यो बजेट छ, यो बजेटको कार्यान्वयन चाहिँ हाम्रो कर सङ्कलन कसरी हुन्छ, वैदेशिक ऋण या अनुदानहरू कसरी प्राप्त हुन्छ अथवा स्रोतको व्यवस्थापन कसरी हुन्छ भन्नेमा नै केन्द्रित हुन्छ। अब यो अर्थतन्त्रको दुईवटा पाटा, एउटा सरकार र एउटा निजी क्षेत्र। अब सरकारले चाहिँ कानुन नियमहरू बनाइदिने, त्यसको कार्यान्वयन गर्ने, सहजीकरण गर्ने, कर सङ्कलन गर्ने, निजी क्षेत्रले सरकारले बनाइदिएको कानुन नियमभित्र सहजीकरणभित्र रहेर उद्योग व्यापार व्यवसाय चलाउने र कर सङ्कलनमा सरकारलाई सहयोग गर्ने। अब यो यसरी जुन निजी क्षेत्र मैत्री बजेट भनिएको छ यसले गर्दाखेरि चाहिँ हाम्रो कहीँ न कहीँ यो स्रोत सङ्कलनमा अलि बढी चाहिँ अप्ठ्यारो पर्छ कि यसअघि पनि हामीले भनेको जस्तो 14,5,31 करोड रुपियाँ यो वर्ष आगामी वर्षका लागि राखियो, यसअघि पनि यसरी नै राखिने गरेको थियो तर राजस्व सङ्कलन त्यो अनुरूपमा भइरहेको छैन। अब निजी क्षेत्रले सरकारले निजी क्षेत्रले भनेअनुसार गर्यो भनेर खुसी व्यक्त गरिरहँदाखेरि अब यो स्रोतको सङ्कलनमा चाहिँ निजी क्षेत्रको भूमिका के हुन्छ, कसरी चाहिँ विगतमा हुने भनिएका कर छली लगायतका चाहिँ विषयहरूमा निजी क्षेत्र अझै अलि क्लियर भएर आउँछ, सरकारलाई कसरी सहयोग गर्छ?
1: अहिले विगतको परिस्थिति र अहिलेको परिस्थितिमा धेरै फरक छ। हाम्रो नयाँ संविधान जारी भएको 10 वर्ष भइसक्यो, अहिले अहिलेसम्म हाम्रो आर्थिक वृद्धि त 4% मात्र औसतमा रहेको पाइन्छ किनभने कहिले पनि एउटा पार्टीले पूर्ण बहुमत होइन द्वितीयाई बहुमतको नजिकको सरकार बनाएको यो पहिलो पटक मात्रै हो हेर्नुहोस् तपाईँको, जसले गर्दाखेरि सरकारले प्रस्तुत गर्ने बजेटका धेरै नियम कानुनहरू कार्यान्वयन गर्न पनि असहज हुने जसले गर्दाखेरि यो लागू पनि हुन नसक्ने अवस्था थियो। तर अहिलेको परिस्थिति एकदम फरक छ। अहिले जुन पार्टीले यो दुई तिहाई बहुमतको नजिक लिएर सरकार गठन गरेको छ, जसका अर्थमन्त्रीज्यूले बजेट प्रस्तुत गर्नुभएको छ, यसले आउने बेलामा आफ्नो वाचापत्रमा, चुनावी घोषणा पत्रमा 7% आर्थिक वृद्धि दरको कुरा गरेको थियो हेर्नुहोस् है। त्यसपछि हाम्रो तत्कालीन यो 60 खरबको अर्थतन्त्रलाई यो 5 वर्षभित्र 100 खरबभन्दा पनि बढीमा जाने भनेर एउटा वाचापत्रमा उल्लेख गरिएको थियो। हाम्रो यो प्रति व्यक्ति आय जुन अहिले 1500 हाराहारीमा छ, त्यसलाई 3000 पुर्याउने लक्ष्य राखिएको थियो। त्यसपछि जति पनि सरकारका नीति र कार्यक्रमहरू संसदमा प्रस्तुत भए, यसैको सेरोफेरोमा यही आर्थिक लक्ष्य उद्देश्यको हिसाबले प्रस्तुत गरिएको थियो। तपाईँको विगतमा सरकार गठन हुने बित्तिकै तय दिने कार्ययोजनामा पनि यही कुराहरूलाई लक्षित गरिएको छ, र अहिले बजेट पनि त्यही 7% आर्थिक वृद्धि दरको हिसाबले नै बजेट आएको छ। तर के छ, विगतभन्दा कार्यशैली धेरै फरक छ हेर्नु त। विगतमा भएका कमी कमजोरीहरूलाई यो सरकारले त्यसलाई चिर्दै अगाडि बढ्ने कुरा हामीले यो 2 महिनाको कामबाट नै देखिसक्यौँ। अहिले जस्तो पुनर्संरचनाहरू गरिएको छ, सबभन्दा ठुलो समस्या के थियो, हाम्रो चालु खर्च धेरै उच्च भएको जहिले पनि अनुभव गर्थ्यौँ हामी है तपाईँको। अब अहिले मन्त्रालयहरू नै 22 वटा 18 गरिएका छन्, 31 वटा सरकारी निकायहरू खारेज गरिएका छन्। यसले के हुन्छ, प्रशासनिक खर्चमा पनि बचत हुन्छ धेरै। विगतमा जस्तो धेरै नै अति वितरणमुखी बजेट पनि यसपल्ट छैन तपाईँको, र जुन हिसाबले सुशासनलाई प्राथमिकता दिएर अगाडि बढिरहेको छ यो सरकारले, यो सुशासनले गर्दाखेरि आर्थिक गतिविधिहरूमा विस्तार हुन्छ, यसले उद्योग व्यवसायलाई अझै, मैले भने नि यसमा लेखिएका नीतिगत कुराहरू त धेरै आएका छन् त, हरेक क्षेत्रमा नीतिगत कुराहरू आएका छन्। यसलाई कार्यान्वयन गर्न पनि यो सरकारलाई विगतमा जस्तो असहजता नहुने भएकोले म तपाईँलाई के भन्छु भने, निजी क्षेत्र हामी विश्वस्त छौँ कि यो बजेटको कार्यान्वयन हुने सम्भावना धेरै नै उच्च छ, र हामी हाम्रो यो आर्थिक गति जुन बढाउने कुरा गरिएको छ त्यसलाई, त्यो लक्ष्य 7% जिडिपीको लक्ष्य, हाम्रो अर्थतन्त्रलाई 5 वर्षमा जुन 100 खरबभन्दा बढी लाने छ, यसलाई पुरा गर्न यति असहज हुँदैन भनेर हामीलाई लाग्यो।
0: हामी अन्तरसंवादमा छौँ निजी क्षेत्रको एउटा संस्था नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालसँग। सरकारले शुक्रबार संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको 21 खर्ब 24 अर्ब 34 करोडको बजेटका बारेमा निजी क्षेत्रको धारणा हामी लिइरहेका छौँ। अब अध्यक्षज्यू, जस्तो अब यसपालि अलि बढी चाहिँ पूर्वाधार निर्माणमा पनि रकम सरकारले छुट्याएको छ, यसले अर्थतन्त्रलाई चलायमान बनाउने सन्दर्भमा कसरी काम गर्छ?
1: यो तपाईँले यो पूर्वाधार निर्माणमा जुन यो खर्च थियो अति नै आवश्यक थियो। विगतमा हामीले अध्ययन गर्दाखेरि हाम्रो उत्पादन लागत, व्यवसाय लागत धेरै बढ्ने कारण के थियो भने, हामी कहाँ एउटा पूर्वाधारको निर्माणको अभाव पनि थियो हेर्नुहोस्। एउटा त नेपाल भू परिवेष्टित राष्ट्र, त्यसमा पनि पूर्वाधारको सही व्यवस्थापन नभएर हाम्रो लागतहरू उच्च भइरहेको थियो। जहिले पनि देशको आवश्यकता नै थियो कि पहिला पूर्वाधारको निर्माण गर्नु। यसपल्ट एउटा यो पनि एउटा राम्रो सुरुवात भएको छ, यसले हाम्रो अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउनमा धेरै मद्दत पनि गर्ने हुन्छ हेर्नुहोस् है। जसले गर्दाखेरि कोस्ट अफ डुइङ बिजनेस पनि कम हुन्छ, हालाकि त्यो पूर्वाधार निर्माण गर्नुलाई समय लाग्ने हो। सबभन्दा ठुलो पूर्वाधार निर्माणको यहाँले कुरा गर्दाखेरि म एउटा के राख्न चाहन्छु भने, यसपल्ट तपाईँको जुन यो पुँजीगत खर्च झन्डै 431 बिलियनको जुन राख्नुभएको छ नि, विगतमा यो पुँजीगत खर्च सही ढङ्गले खर्च पनि हुँदैन थियो, र यतिको जो लक्ष्य कहिले पनि पुरा भएको थिएन हेर्नुहोस् है। यसपल्ट चाहिँ के छ भने, जुन हिसाबले एउटा कार्ययोजना बनाएर यो सरकार अगाडि बढिरहेको छ, यसले यो पुँजीगत खर्च यदि 431 बिलियनको हाराहारीमा खर्च हुन सक्यो भने यसले अर्थतन्त्रलाई धेरै चलायमान बनाउँछ। एक अरब पुँजीगत खर्च सरकारले गर्यो भने त्यसले झन्डै 3.5-4 अरबको आर्थिक गतिविधि विस्तार गर्छ कि, यो चेन इम्प्याक्टले गर्दाखेरि, जसले गर्दाखेरि यो अर्थतन्त्रलाई गति दिन अत्यन्त सहज हुन्छ भनेर म यहाँलाई जानकारी दिन चाहन्छु।
0: भनेपछि अब आगामी आर्थिक वर्षमा चाहिँ पुँजीगत खर्च बढ्छ भन्ने त त्यो यहाँहरूको अनुमान छ, अब यसलाई यो बढाउने सन्दर्भमा चाहिँ ठ्याक्कै भनौँ न प्र्याक्टिकल्ली कुरा गर्दाखेरि चाहिँ कसको कसको रोल हुन्छ, कुन कुन चाहिँ पूर्जाहरू पाठ पूर्जाहरूलाई चाहिँ अझै बढी सक्रिय बनाइदियो भने पुँजीगत खर्च बढ्छ भन्ने निजी क्षेत्रले त्यतातिर चाहिँ सरकारको ध्यान आकर्षण गराउन चाहन्छ?
1: होइन, विगतमा यो हाम्रो सार्वजनिक खरिद ऐन नियमावलीहरूले पनि पुँजीगत खर्चलाई खर्च गर्नमा अलिकति अवरोध भइदिएको थियो, किनभने काम गर्ने भनेको सरकारका मन्त्रालयहरू हुन्, मन्त्रालयका कर्मचारीहरू हुन्, उहाँहरूमा त्यो सहज ढङ्गले जाने अवस्था पनि थिएन, जसलाई यो सरकारले आवश्यक नियम ऐन कानुन बनाएर अविलम्ब त्यसको समस्याको समाधान गर्ने छ। अर्को के छ, यो पुँजीगत खर्चको कारणले लामो समयदेखि हाम्रो अर्थतन्त्रमा जुन नकारात्मक प्रभाव परिरहेको छ नि, यसलाई सरकारले टाइम बाउन्ड एक्सन प्लान एउटा क्यालेन्डर नै बनाएर तपाईँको रेगुलर मोनिटरिङको हिसाबले अगाडि बढ्ने भन्ने कुराहरू आइरहेको छ। यसले गर्दाखेरि के लाग्छ भने कि यो पुँजीगत खर्च यसपल्ट चाहिँ यसले अधिकतम पुँजीगत खर्च यसले खर्च गरिएको देखिने सम्भावना बढी नै लागेको छ है। र एउटा कुरा म यहाँलाई भनौँ है, अब बजेटको अलिकति जस्तो भनौँ न, अब एउटा पुँजी बजारको पनि कुराहरू आइरहेछ है, त्यो पनि म तपाईँलाई बताइदिउँ। पुँजी बजारमा सबभन्दा महत्त्वपूर्ण उहाँले के गर्नुभएको छ भने एनआरएनलाई दोस्रो बजारमा लगानी खुला गर्नुपर्छ, यो लामो समयदेखि थियो, यसले पनि आर्थिक गतिविधि चलायमान बनाउने, यसपल्ट तपाईँको नयाँ कन्सेप्टहरू पनि ल्याइएका छन्, इन्ट्राडे ट्रेडिङ सर्ट सेलिङहरू सुरु गर्ने, हेज फन्डको अवधारणा ल्याइएको छ, हेजिङ यदि गरिदियो भने बाहिरबाट राम्रो फन्डहरू यहाँ तयार। तर के छ, अलिकति तपाईँले हेर्नु होला, यो क्यापिटल गेन ट्याक्समा जुन वृद्धि गरिएको छ नि 5.5 to 7.5 यसले अलिकति अन्यलता सिर्जना भएको छ, जसलाई हिजो अर्थमन्त्रीज्यूले यो अन्तिम कर नै हो भनेर त भन्नुभएको छ। तर के छ भने हाम्रो आयकर ऐनले अलिकति द्विभाषी आयकर ऐनहरू छन् क्या, त्यसलाई पनि त्यसले अलिकति अन्यलता सिर्जना गरेको छ हेर्नुहोस् है तपाईँको। त्यस कारण के छ, ऐन कानुनहरूमा पनि आवश्यक परिमार्जन गरियो भने यसले जुन हिसाबले जुन उद्देश्यले उहाँले अगाडि बढ्नुभएको छ त्यसले झन् निजी क्षेत्र बढी ढुक्क भएर अगाडि बढ्न सक्छ। त्यसै प्रकारले अब सबभन्दा हाम्रो पोटेन्सियल देखिएको यो सूचना प्रविधि आइटी सेक्टर हो, यसलाई पनि एउटा रणनीतिक उद्योगको रूपमा उहाँले अगाडि सार्नु भएको छ। जस्तो भनौँ न, आइटी एक्सपोर्टमा कर छुट, तपाईँको एआई साइबर सेक्युरिटी डाटा सेन्टर डिजिटल इन्फ्रास्ट्रक्चरलाई प्राथमिकता दिनुभएको छ, आइटी एक्सपोर्टका कुराहरू गर्नुभएको छ, वृद्धि गर्ने, युवालाई रोजगारी दिने, यसले विदेशी मुद्रा पनि बढ्ने र बाहिरका कम्पनीहरूको लागि रिमोट वर्क बढ्ने कुराहरू पनि आएको छ। त्यसै प्रकारले अब कृषि क्षेत्रको कुरा गर्नुहुन्छ भने अब 2 करोड लगानी गर्ने किसानलाई 40% अनुदानको व्यवस्था गरिएको छ। यी सबै कार्यक्रमहरू प्रभावकारी ढङ्गले लागू भयो भने तपाईँको यसले हाम्रो कृषि सेक्टरलाई पनि अगाडि बढाउने हुन्छ। सबभन्दा ठुलो कुरा के हो भने देशमा लगानी चाहियो हेर्नुहोस् है, हजुर, विदेशी लगानी अहिलेसम्म भने अनुसार प्रतिबद्धता अनुसार पनि आउन सकेको थिएन। यसपल्ट चाहिँ हामी जहिले पनि एउटा माग गरिरहेका थियौँ, जस्तो 2 वर्ष अगाडि भएको लगानी सम्मेलनमा पनि, जबसम्म विदेशी लगानीकर्तालाई इजी इन्ट्री इजी एक्जिट र इजी प्रफिट रिप्याट्रिएसनको स्वचालित व्यवस्था हुँदैन तबसम्म उनीहरू आकर्षित हुँदैनन् हेर्नुहोस्। यसपल्ट ती सबै व्यवस्था नीतिगत रूपमा लागू गर्ने भनेर बजेटमा सम्बोधन गरिएको छ।
0: हजुर, अब एउटा विषय अब करिब करिब हामी अन्त्य अन्त्यमा पनि छौँ, अब मूलत अब यो व्यापार व्यवसाय या सेवा क्षेत्र हाम्रो निरन्तर रूपमा विस्तार हुँदै आए पनि उद्योगमा चाहिँ जुन खालको हामीले वृद्धि गर्नुपर्ने हो अथवा औद्योगिक अवस्था चाहिँ हाम्रो अलि त्यो अनुरूपमा फैलावट हुन सकिरहेको थिएन, यसपालिको बजेटले त्यसलाई पनि अलिकति छुन खोजेको छ, यसले औद्योगिक वातावरण या उद्योग या उत्पादनमा चाहिँ कस्तो खालको प्रभाव पार्छ?
1: म तपाईँलाई यसमा सठिक ढङ्गले के भन्छु भने उद्योग औद्योगिक वातावरण निर्माणको लागि तपाईँको 273 औद्योगिक कच्चा पदार्थमा भन्सार घटाइएको छ है, 273 औद्योगिक कच्चा पदार्थमा भन्सार घटाइएको छ। अर्को एउटा महत्त्वपूर्ण कुरा के आएको छ भने मैले अघि भने हाम्रो प्रतिस्पर्धी क्षमताले पुगिरहेको छैन, हाम्रो कोष्ट उत्पादन महँगो छ, त्यसको लागि औद्योगिक क्षेत्रको लागि विद्युत को शुल्क र डिमान्ड शुल्कमा सहुलियत दिने कुराहरू गर्नुभएको छ। जस्तो एउटा सानो उदाहरण दिइहालौँ, भुटान जस्तो देशमा औद्योगिक उत्पादनको लागि उत्पादनमूलक क्षेत्रको लागि 2 रुपियाँ 40 पैसा आइसीमा विद्युत उपलब्ध गराइएको छ, जसले गर्दाखेरि उनीहरू प्रतिस्पर्धी हुन सकेका छन्। त्यसर्थ यसले यदि जुन प्रकारको सहुलियतका कुराहरू नीतिगत कुराहरूको व्यवस्था भयो भने यसले औद्योगिक उत्पादनमूलक क्षेत्रलाई विस्तार गर्न सहायता दिन्छ।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: धन्यवाद यहाँलाई पनि।
0: उहाँ हुनुहुन्थ्यो निजी क्षेत्रको एउटा संस्था नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल। बजेटबारे निजी क्षेत्रको प्रतिक्रिया लिने क्रममा हामीले आज अन्तरसंवादमा उहाँसँग कुराकानी गऱ्यौँ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सरसम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
6: नागरिक लगानी कोष।
7: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
9: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
12: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, ललितपुरको अनुरोध।
13: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
12: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
13: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
12: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
13: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
12: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय, ललितपुर।
13: फोन नम्बर 5423159।
14: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जवाफ। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा प्रष्ट। प्रतिनिधि सभाबाट प्रतिनिधि सभा नियमावली 2083 पारित। आगामी आर्थिक वर्षको बजेट

0: महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई र लेबनानमा इजरायली आक्रमणको विस्तारप्रति विश्वव्यापी आलोचना अमेरिका र इरानको वार्ता जारी
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
2: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको सञ्चार
0: अब समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढाउन व्यतिथि हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढताका साथ लागेको बताउनु भएको छ प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्ष भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरिरहेको बताउनुभयो यस्तै बैठकमा नेकपा एमालेका सांसद पद्मा अर्यालले सुन्नु भएको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र लिम्पिया धुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्या समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी भइरहेको जानकारी दिनुभयो
4: लिपुलेक लिम्पिया धुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर आफ्नो सर्वेयरहरू राखेर आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेछौँ उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु
0: यस्तै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सुन्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिटै समाधान गर्न सरकार लागि परेको बताउनुभयो प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढेको पनि बताउनुभयो
4: हामीले काठमाडौँ उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई अर्को ठाउँ सार्ने काम गरेको जो सहीमा सुकुम्बासी हुनुहुन्छ जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन एक आना जग्गा पनि छैन उहाँहरूलाई त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ त्यो सरकारको र हाम्रो पार्टीको मान्यता हो तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको सेनिटरी अवस्था उहाँहरूको वासरुम टोयलेटको व्यवस्था त्यसको निकासा सिधै खोलामा थियो त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो खोला फोहोर पनि भइरहेको थियो र सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ हाम्रो 2-3 मन्त्रालयले यो विषयमा काम गरिरहेको छ अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ हतार गरेर हुँदैन
0: यस्तै सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका सञ्चालकहरूबाट नै उठाएको पैसा पीडितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको पनि जानकारी दिनुभयो
4: सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ र बाहिर न्युजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ हामीले सहकारीबाट उठाएको पनि पैसा छ लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड जस्तो सहकारीबाट उठाइएको थियो 50-60 लाख जस्तो दिएको थियो यसको मतलब सरकारको पैसा गइरहेको होइन हामीले सहकारीहरूबाट उठाएरै पीडितहरूलाई पैसा बाँड्ने हो त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु
0: यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुसबु ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी सुन्नु भएको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र देशभर विद्युतीय चुलोबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो। प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई रकम आवश्यक परेको र त्यसैका लागि विद्युतमा 5% भ्याट लगाइएको पनि प्रष्ट पार्नुभयो।
4: साँच्चैकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन। साँच्चैकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
0: यस्तै नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रश्न राख्ने क्रममा समेत प्रधानमन्त्री शाहले आकस्मिक रूपमा समय लिएर प्रश्नोत्तर गर्न सक्ने भए पनि नियमावली अनुसार पुनः प्रश्नोत्तर कार्यक्रम राख्न पनि माग गर्नुभयो। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गर्नुभएको विषयमा सञ्चार माध्यमबाट सोधिएका प्रश्नहरूका बारेमा परराष्ट्र मन्त्रालयले प्रश्न पारेको छ। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मान सरोवर तीर्थ यात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाब भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम तथा आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। हिजो अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुने गरेकोमा यसपटक त्यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी समेत नभई सीमाभित्रै आएको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेट जीडीपीको सापेक्षतामा 28.5% मात्रै रहेको पनि बताउनुभयो।
5: हामीले त्यो 500 सीमाभित्र नै बजेट बनाएका छौँ, त्यसैले यो जुन अहिले हल्ला छ बजेट ठुलो आयो कहाँ 21 खर्ब भन्ने कुरा त्यो गलत हो। बजेट सानो हो, प्रक्षेपित जिडिपीको सापेक्षतामा जम्मा 28.5% बजेट आएको छ। हाम्रो प्रक्षेपित जिडिपी 74-58 छ, त्यो अलिकति तल पनि हुनसक्छ, अब हुनुहोस् माथि पनि जान सक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला, तर आजका मितिमा यो चाहिँ 30%भन्दा माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यही पुरानो राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठुलो होइन, जिडिपीको सापेक्षतामा सानै बजेट आएको छ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सन् 2015 भूकम्पपछि बजेटको आकार बढ्न थालेको उल्लेख गर्दै भूकम्प अगाडि बजेटको आकार जिडिपीको तुलनामा औसतमा 25-29% र वास्तविक खर्च 22-25% हुने गरेको र भूकम्पपछि भने बजेटको आकार बढ्दै गएको र यस वर्ष जिडिपीको तुलनामा बजेटको आकार 37%सम्म पुगेको बताउनु कुनै वर्ष जिडिपीको तुलनामा बजेटको आकार 37%सम्म पुगेको पनि जानकारी दिनुभयो। विद्युत पूर्वाधार निर्माणका लागि विद्युतमा कर लगाइएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो।
5: 50 युनिटसम्म कर लाग्दैन, 51-150 युनिटसम्म हाम्रो 12 लाख घर धुरिरहेछ, उनीहरूको बिलमा 150 युनिट खपत गर्ने जम्मा त्यो 5% भिएटी 5% 24 रुपियाँ मासिक। अर्को ब्यान्डमा हेर्नुहोस्, 151-250 मलाई लाग्छ लगभग सबै नेपाली यहाँ हुन्छन्, 2-3 लाख होला, 2-2.5 लाख हाम्रो अनुमानमा 25-100 रुपियाँसम्म पर्दैछ। 5% भने पनि 5% कहिले पनि लागू भएन, किनकि पहिलो 50 युनिट त फ्रिज, त्यसैले यतिले गर्दा अब त्यो एनर्जी इन्फ्रास्ट्रक्चर बनाउनलाई त्यसको लगानी यहीँबाट पनि अलिकति थोरै नेपाली जनताको पनि त्यहाँ स्टेक रहोस् न। यत्रो हाम्रो राष्ट्रिय समृद्धिको प्रमुख खम्बा स्वच्छ ऊर्जामा सबैको लगानी रहोस् भनेर पनि त्यो कल्पना गरिएको छ।
0: उहाँले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिएको प्रश्न पार्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई 25-30% दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयन योग्य बनाउने प्रयास गरिरहेको पनि बताउनुभयो। प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट उक्त नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। प्रतिनिधि सभाको हिजोको तेस्रो बैठकमा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सो संशोधन सहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। संशोधनबारेको छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णय प्रस्तुत गर्दा बहुमतले विधेयक स्वीकृत भएको हो। राष्ट्रिय सभाको हिजोको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएका दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानूनहरू संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री गौतमले मधेसी दलित पिछडिएको समुदाय तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय सकारात्मक रहेको र त्यसको मर्म विधेयकको मूल व्यवस्थामै समेटिएको दावी गर्नुभयो। यसैबीच राष्ट्रिय सभामा महिला समन्वय समिति समेत गठन भएको छ। सभाको हिजोको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले प्रतिनिधित्व गर्ने सबै दलको समन्वयमा महिला समन्वय समिति गठन गर्न सभामा गर्नुभएको प्रस्तावलाई सभाले सहमति दिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसले पार्टीको केन्द्रीय सदस्यमा अनिल कुमार झालाई मनोनित गरेको छ। काङ्ग्रेस सभापति गगन कुमार थापाले हिजो राष्ट्रिय सद्भावना पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएका रौतहट निवासी झालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको हो। अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गर्नुभएको छ। नेपाल स्थित अमेरिकी दूतावासले हिजो आयोजना गरेको द एन्सेन्ट समिटमा उपविदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नवप्रवर्तन पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा पनि जोड दिनुभयो। धनकुटाको पाखरीबासमा सुरु गरिएको स्वास्थ्य शिविर प्रभावकारी देखिएको छ। विगतमा सामान्य स्वास्थ्य उपचारका लागि टाढा पुग्नुपर्ने अवस्था रहेकोमा अहिले शिविर मार्फत चिकित्सकहरू गाउँमै पुगेर सेवा दिन थालेपछि स्थानीयलाई सहज भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
6: पाखरीबास नगरपालिका वडा नम्बर 8 का 80 वर्षीय पहर सिंह राईलाई दमको समस्या छ। पहिले औषधि लिन र नियमित उपचारका लागि उहाँ नगरको र जिल्ला अस्पताल जानु पर्दथ्यो। अहिले गाउँमै नियमित चेक जाँच र औषधि पाउन थालेपछि सहज हुँदा उहाँलाई खुसी लागेको छ। पाखरीबास नगरपालिका वडा नम्बर 8 ले हरेक हप्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। वडाका सबै टोललाई समेट्दै गरिने शिविरले पालिका वा जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता हटाएको छ। दुई वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको शिविरको फाइदा दीर्घ रोगी, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई पुगिरहेको छ। शिविरमा पालिकाका डाक्टर ल्याइन्छन् र टोलमै स्वास्थ्य सेवा तथा औषधि उपलब्ध भएपछि सहज भएको स्थानीय धनकुमारी राईले बताउनु भयो। प्रत्येक टोलमा शिविर हुने दिन 30 भन्दा बढी व्यक्तिले सेवा लिन्छन्। शिविरमा 96 प्रकारका औषधि वितरण हुन्छ। यसबाहेक दम, सुगर, प्रेसर जस्ता बिरामीको विशेष हेरचाह, महिलालाई आइरन चक्की वितरण तथा बालबालिकालाई शिविरमै खोपको व्यवस्था पनि गरिएको छ। तर कानुनी जटिलताका कारण सेवाग्राहीले चाहे जस्तो सेवा दिन नसकेको वडा अध्यक्ष गणेश राई बताउनुहुन्छ। पाखरीबास नगरपालिका वडा नम्बर 8 को कार्यालयले सुरु गरेको नयाँ अभ्यासले सामान्य र नियमित स्वास्थ्य जाँच तथा औषधि लिन टाढाका अस्पताल धाउनु पर्ने बाध्यता अन्त्य गरेको छ। वडाले यस कार्यका लागि वार्षिक करिब 3,00,000 रुपियाँ खर्च गर्दै आएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
7: नारायणी अस्पतालको सूचना।
8: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
7: समयमै जाँच गरौ, गम्भीर रोगबाट बचौ। नारायणी अस्पताल, बिरगन्ज, पर्सा।
0: अब बाँकी समाचार। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न शहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु, लुम्बिनी सांस्कृतिक रामग्राम तथा देवदह नगरपालिका बीच सम्झौता गरिएको हो। चालू आर्थिक वर्षको जेठ 6 गतेसम्म सत्यता नै नभएका 176 समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ। सम्पादक समाज नेपालले हिजो आयोजना गरेको नागरिकको अपेक्षा र जिम्मेवार पत्रकारिता विषयक अन्तर्क्रिया कार्यक्रममा यसबारेमा जानकारी दिएको हो। काउन्सिलमा दर्ता भएका उजुरी मध्ये सबैभन्दा बढी गाली बेजती सम्बन्धी रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। लेबनानमा इजरायली आक्रमणको विस्तारप्रति विश्वव्यापी आलोचना भइरहेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अत्यन्त राम्रो सम्झौता नजिक पुगेको दावी समेत गर्नुभएको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार उहाँले सम्भावित सम्झौतामा अझ कडा शर्तहरू समावेश गर्न समेत दिइरहनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका र इरानबीच सन्देश आदान प्रदान जारी रहे पनि अन्तिम सम्झौता नभएसम्म कुनै पनि विषय निश्चित नभएको बताउनु भएको छ। उता इजरायली आक्रमणका कारण गत मार्च महिनामा प्रभावित भएको दक्षिणी पार्स ग्यास क्षेत्रका 3 समुद्री उत्पादन मञ्चमा इरानले पुनः ग्यास उत्पादन सुरु गरेको जनाएको छ। आवश्यक मर्मतपछि ती संरचनाबाट उत्पादन पुनः सञ्चालनमा ल्याइएको इरानले जनाएको छ। अब आर्थिक समाचार, केशव ढुङ्गानाबाट।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। चेम्बरले आइतबार एक विज्ञप्ति जारी गरी बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो। चेम्बरले आयकर छुट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक पक्ष भएको जनाएको छ। व्यक्तिगत आयकरको सीमा 10 लाख रुपियाँ पुर्याउनु र अधिकतम दर 39% घटाएर 29% सीमित गरिनुलाई पनि चेम्बरले ठूलो उपलब्धिका रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा तयारी वस्तुभन्दा कम भन्सार दर कायम गर्ने र 360 वस्तुको अन्तशुल्क खारेज गर्ने निर्णयले उत्पादनमूलक उद्योगलाई राहत पुग्ने चेम्बरले जनाएको छ। यस्तै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पनि आगामी आर्थिक वर्षको बजेटले मुलुकको आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि र लगानी प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। परिसंघले आइतबार एक विज्ञप्ति जारी गरी बजेटमा उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि अघि सारिएका नीतिगत तथा संरचनागत सुधारको पहल स्वागत योग्य रहेको जनाएको हो। बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको र बढ्दो खराब कर्जाको चुनौतीबाट प्रभावित हुँदै गएको अवस्थामा आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने आशा र विश्वास रहेको परिसंघको विज्ञप्तिमा उल्लेख छ। काठमाडौँबाट पूर्वी नेपालका जिल्लाहरूमा जाने सार्वजनिक बसको टिकट अनलाइन माध्यमबाट लिन सकिने व्यवस्था भएको छ। सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्ने तयारी गरेसँगै पूर्व यातायात व्यवस्थापन प्रणालीले काठमाडौँको नयाँ बस पार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरी अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था गरेको हो। हाल काठमाडौँबाट पूर्व जाने 81 सार्वजनिक सवारीमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरिएको र अब चाँडै नै लगेज ट्याग प्रणाली समेत लागू गर्ने तयारी भइरहेको पूर्व यातायात व्यवस्थापन प्रणालीका अध्यक्ष रजन रोकाले बताउनुभयो। विगत केही दिनदेखि उतार चढाव पूर्ण रहेको सुनको मूल्य आइतबार एकै दिन प्रति तोला 20,500 रुपियाँले बढेको छ। नेपाली बजारमा गएको शुक्रबार 2,90,600 रुपियाँ प्रति तोलामा कारोबार भएको सुन आइतबार बढेर 3,11,100 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आइतबार एक तोला चाँदीको मूल्य 305 रुपियाँले बढेर 5,345 रुपियाँ प्रति तोलामा कारोबार भएको छ।
0: अब खेल समाचार रमेश टमाटाबाट।
11: नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको आफ्नो पहिलो खेलमा चीन विरुद्ध 221 रनको शानदार जित निकालेको छ। आइतबार सिङ्गापुर नेशनल क्रिकेट ग्राउन्डमा नेपालले प्रस्तुत गरेको 314 रनको लक्ष्य पछ्याएको चीन 19.2 ओभरमा 92 रनमै समेटियो। चीनका सेन जियान झ्याङले 31, डु जियान हाओले 17 र कप्तान तियान सेनकुनले 13 रन जोडे। नेपालका कुशल मल्लले सर्वाधिक 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान 2 विकेट हात पार्दा नन्दन यादवको नाममा 1 विकेट लिए। टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका कुशल बुर्तेलले 129 रनको इनिङ खेले। उनले 43 बलमा 16 छक्का र 5 चौका प्रहार गरे। यो सँगै कुशल T20 अन्तर्राष्ट्रियमा 2 शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्। कुशल मल्लले अभिजित 85 रनको योगदान गरे। उनले 47 बलमा 8 चौका र 5 छक्का प्रहार गरे। रोहित कुमार पौडेल 69 रनमा अभिजित रहे। उनले 21 बलमा 7 छक्का र 5 चौका प्रहार गरे भने आसिफ शेखले 11 रन जोडे। चीनका मा कियान चेङ र ड्याङ जिङकीले समान 1 विकेट लिए। चीनसँगै समूह एको नेपालले 2 अङ्क जोडेको छ। अब नेपालले बिहिबार मलेसियासँग खेल्नेछ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटबाट बाहिरिएको छ। मलेसियाको बायोमास ओभल मैदानमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग डिएल मेथडमा 5 विकेटले पराजित भएपछि नेपालको एसियाड खेल्ने सपना सकिएको छ।
0: अब मौसम सम्बन्धी जानकारी। आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.9 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जवाफ। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा प्रष्ट। प्रतिनिधि सभाबाट प्रतिनिधि सभा नियमावली 2083 पारित। आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको भनाई। र लेबलानमा इजरायली आक्रमणको विस्तारप्रति विश्वव्यापी आलोचना, अमेरिका र इरान वार्ता जारी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। प्रतिनिधि सभामा सैद्धान्तिक छलफलका लागि पेश भएको चलचित्र विधेयक 2082 अब दफावार छलफलका लागि सम्बन्धित समितिमा पेश हुने क्रममा रहेको छ। यस सन्दर्भमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ। अनि आधुनिक सञ्चार प्रविधिको प्रयोग नेपाल टेलिकमको सेवा प्रवाहमा कसरी गरिएको छ भन्ने सन्दर्भमा आज हामी नेपाल टेलिकमका प्रबन्धक सूचना प्रविधि विज्ञ डाक्टर शालिकराम पराजुलीसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ बचाऊ।
1: राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 प्रतिनिधि सभाको बैठकमा सैद्धान्तिक छलफल पछि अब दफावार छलफलका लागि सम्बन्धित समितिमा पेश हुने क्रममा रहेको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
4: राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 प्रतिनिधि सभा बैठकको सर्वसम्मतिले स्वीकृत गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गत बुधबार प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको थियो। बैठकमा चलचित्र सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै विभिन्न दलका सांसदहरूले विधेयकमा सरकारले चलचित्र क्षेत्रलाई नियन्त्रण गर्ने मनसाय राखेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए। नेपाली कंग्रेसका सांसद रेखा कुमारी यादवले चलचित्र विधेयक 2082 संघीयता अनुकूल नभएको र चलचित्र सम्बन्धी अधिकार प्रदेश सरकारलाई नदिएको धारणा राख्दै विधेयकमा संघीयताको कुरा गरिए पनि यसको मर्म कतै नभेटिएको बताउनुभयो।
5: विधेयकको प्रस्तावनामा नै लेखिएको छ संघीय संरचना अनुकूल कानून बनाउने। म यस विधेयकमा संघीयताको खोजी गर्छु तर भेट्दिन। चलचित्र सम्बन्धी नीति बनाउने केन्द्रले, मापदण्ड तोक्ने केन्द्रले, इजाजत दिने केन्द्रले, जाँच गर्ने पनि केन्द्रले, जरिवाना गर्ने त केन्द्र बाहेक अरू कुनै हुनै सक्दैन। प्रदेशको काम के? नेपाल 7 प्रदेशको देश हो। लुम्बिनी प्रदेशको सांस्कृतिक अभिव्यक्ति र बागमती प्रदेशको फरक छ। मधेसको चलचित्र परम्परा र कर्णालीको फरक छ। थारू भाषाको चलचित्र र नेवारी भाषाको आवश्यकता र दर्शक फरक छन्। एउटै केन्द्रीय बोर्डले काठमाडौँमा बसेर यो विविधता कसरी बुझ्छ, कसरी न्याय गर्छ? संहिता भनेको केवल संविधानमा शब्द लेख्नु होइन, यसको संवैधानिक, राजनैतिक र सामाजिक मर्म छ। त्यसको एउटा महत्वपूर्ण पाटो भनेको स्थानीय सांस्कृतिक, स्थानीय भाषा र स्थानीय आवाजलाई राज्यको संरचनामा वास्तविक स्थान दिनु हो।
4: नेकपा एमालेका सांसद पद्मा कुमारी अरियालले सरकारले चलचित्र क्षेत्रलाई राष्ट्रिय अस्तित्वको दृष्टिकोणबाट हेर्न आवश्यक रहेको भन्दै समाजका कुरीति, विकृति र विसङ्गतिलाई प्रश्रय दिन नहुने र सांस्कृतिक योगदानको आधारमा चलचित्रलाई राज्यले सम्मान गर्ने स्पष्ट व्यवस्था विधेयकमा हुनुपर्ने माग गर्नुभयो।
6: चलचित्र समाजको ऐना हो। यसले राष्ट्रको भाषा, संस्कृति, रहन सहन, सभ्यता, इतिहास, सामाजिक मनोविज्ञान, जनताको चेतनालाई प्रतिबिम्बित गर्दछ। मौलिकता, जीवन शैली र राष्ट्रिय पहिचान पुस्तान्तरण र प्रभावशाली माध्यम भन्छ। यसैले चलचित्र क्षेत्रलाई केवल व्यावसायिक दृष्टिकोणले मात्र होइन, सांस्कृतिक तथा राष्ट्रिय अस्तित्वको दृष्टिबाट पनि हेर्न आवश्यक छ। तर त्यसको अर्थ समाजका कुरीति, विकृति र विसङ्गतिलाई प्रश्रय दिने होइन, सामाजिक सहिष्णुता भड्काउने प्रवृत्ति चलचित्रका पात्र र कथाहरूमा स्थापित अंकार नीतिगत रूपमै निरुत्साहित हुन आवश्यक छ। चलचित्रले समाजलाई चेतनशील, जिम्मेवार बनाउने भूमिका निर्वाह गर्नुपर्छ। मुलुकमा यति बेला नेपाली मौलिकता, स्थानीयता, ऐतिहासिकता, सांस्कृतिक पहिचान बोकेका कथामा आधारित चलचित्रहरू पनि मनाज्ञ निर्माण भएका छन्। तर राज्यले यस्ता चलचित्रलाई विशेष अनुदान, कर छुट र प्रवर्धनको व्यवस्था गरिनुपर्छ। केवल व्यापारिक सफलताको आधारमा होइन, सांस्कृतिक योगदानको आधारमा पनि चलचित्रलाई राज्यले सम्मान गर्नुपर्छ। यसका लागि यो विधेयक स्पष्ट बोल्नुपर्छ भन्ने लाग्छ।
4: नेपाली कम्युनिष्ट पार्टीका सांसद पार्वती विकले चलचित्र केवल मनोरञ्जन मात्रै नभई समाजको चेतना, संस्कृति, विचार र अभिव्यक्तिको माध्यम भएकाले चलचित्र सम्बन्धी कानून बनाउँदा राज्यको दायित्व सृजना र अभिव्यक्तिलाई संरक्षण गर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो।
5: चलचित्र सम्बन्धी कानून बनाउँदा राज्यको दायित्व केवल नियन्त्रण गर्ने होइन, सृजना र अभिव्यक्तिलाई संरक्षण गर्ने पनि हुनुपर्छ। यो विधेयक चलचित्र क्षेत्रलाई व्यवस्थित गर्ने, डिजिटल माध्यम समेट्ने र उद्योगको रूपमा विकास गर्ने सकारात्मक प्रयास गरेको छ। तर चलचित्र कर्मीहरूले उठाइरहेको एउटा गम्भीर प्रश्न पनि छ, यो विधेयक कतै अत्याधिक नियन्त्रणमुखी त हुँदै छैन? विशेष गरी चलचित्र जाँच, अनुमति, रोक लगाउने अधिकार र प्रशासनिक हस्तक्षेपका विषयमा उठेको चिन्तालाई हामीले हल्का रूपमा लिनु हुँदैन। कानूनले अश्लीलता, हिंसा र सामाजिक देश रोक लगाउन सक्नुपर्छ, तर विचार, आलोचना, सृजनात्मक अभिव्यक्तिमाथि अनावश्यक नियन्त्रण लोकतान्त्रिक मूल्यसँग मेल खाँदैन। आजको युगमा चलचित्रलाई नियन्त्रण गरेर होइन, प्रतिस्पर्धा र सृजनात्मक वातावरण बनाएर अगाडि बढाउनु पर्छ र राज्य अभिभावक बन्नुपर्छ।
4: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले विधेयकले चलचित्र क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गर्दै कलाकारिता क्षेत्रका थुप्रै समस्याहरूको समाधान हुने गरी छिटो भन्दा छिटो कानून निर्माण गर्नुपर्ने र भाषा तथा संस्कृति सम्बन्धी चलचित्रको लगानी उठ्ने गरी खुकुलो कानून बनाउन सरकारको ध्यान आकर्षण गराउनु भयो।
7: थुप्रै समस्याहरू छन् भन्ने सुन्छु कलाकारी क्षेत्रमा। सबैभन्दा पहिला हाम्रो यो स्वदेशी चलचित्रहरूलाई विशेष प्राथमिकता दिने कानून बनोस् र त्यसमा सबै लागौं। चलचित्र जाँच बुक आयोगका तपाईँ समिति गठन चाहिँ कम्तीमा 8-10 वर्ष 15 वर्ष काम गरेको अनुभवी कलाकारहरूकै नेतृत्वमा गठन गर्दाखेरि अलिक उपयुक्त हुन्छ कि भन्ने लाग्छ मलाई। समाचारको विचार गर्नुपर्छ जस्तो लाग्छ। भाषिक, धार्मिक, सांस्कृतिक कुराहरूलाई विशेष प्राथमिकता दिउँ। भाषा सम्बन्धी चलचित्र बनाउँछ त्यो पैसै उड्दैन, संस्कृति सम्बन्धी चलचित्र बनाउँछ जति लगन गर्छ त्यो उड्दैन। यतातिर पनि कानूनले अलिकति खकुलो बनाएर छिटो छिटो अगाडि बढाउनु पर्छ।
4: विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका सांसद सरस्वती लामाले सरकारले ल्याएको विधेयकमा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दा नियन्त्रण गर्ने नियत देखिएको आरोप लगाउनुभयो। नीतिगत अस्पष्टता र संरक्षणको अभावले यस क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता विकास हुन नसकेको उल्लेख गर्दै उहाँले नेपाली चलचित्र क्षेत्रलाई राज्यको अनावश्यक नियन्त्रण नभई सहकार्य, संरक्षण र प्रोत्साहन आवश्यक रहेको स्पष्ट पार्नुभयो।
8: नेपालमा चलचित्र क्षेत्रलाई आज पनि मूलत चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐन 2026 र सोसँग सम्बन्धित नियमावलीले नियमन गरिरहेको अवस्था छ। नेपाली चलचित्र क्षेत्रले 6 दशक भन्दा लामो यात्रा पूरा गरिसक्दा पनि यसको अपेक्षित विकास, विस्तार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता निर्माण हुन सकेको छैन। यसको प्रमुख कारण राज्यको उदासीनता, नीतिगत अस्पष्टता, आवश्यक संरक्षण तथा प्रोत्साहनको अभाव हो। यस्तो अवस्थामा नयाँ चलचित्र विधेयक आउनु सकारात्मक पक्ष अवश्य हो। समय अनुकूल कानूनी सुधार आवश्यक थियो र यसको आवश्यकता चलचित्र क्षेत्रले लामो समयदेखि महसुस गर्दै आएको थियो। तर विधेयकको केही प्रावधान हेर्दा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दा नियन्त्रण गर्ने मानसिकता बढी देखिन्छ। नेपाली चलचित्र क्षेत्रलाई राज्यको अनावश्यक नियन्त्रण होइन, सहकार्य, संरक्षण र प्रोत्साहन आवश्यक छ। सृजनात्मक क्षेत्रलाई नियन्त्रणमुखी दृष्टिकोणबाट होइन, स्वतन्त्र र जिम्मेवार वातावरण मार्फत अघि बढाउनु पर्दछ।
4: यस्तै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व संचार मन्त्री जगदीश खरेलले सरकारले चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्ने आवश्यकता औल्याउँदै चलचित्र विकास बोर्डलाई पूर्ण रूपमा स्वायत्त र अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिनुभयो।
9: चलचित्रको प्री प्रडक्सन, प्रडक्सनदेखि पोस्ट प्रडक्सन सम्मको सम्पूर्ण कामहरू नै संचार मन्त्रालय अन्तर्गत योसँग जोडिएर गरियो भने र यसलाई संचार मन्त्रालय अन्तर्गत नै राखियो भने उपयुक्त हुन्छ भन्ने कुरा म यहाँ निवेदन गर्न चाहन्छु। चलचित्र क्षेत्रलाई अब उद्योगको मान्यता दिनु पर्यो, उद्योगको रूपमा अगाडि बढाउनु पर्यो। म चलचित्र बनाउँछु भनिराख्दाखेरि लोन लिएर पनि अगाडि बढ्न सकियोस्, यो कुराको ग्यारेन्टी हुनु पर्यो भन्ने चाहन्छु। चलचित्र विकास कोषलाई सम्पूर्ण रूपमा अधिकार सम्पन्न बनाउने व्यवस्था यो भन्दा अगाडि नै गरिसकेका छौँ, यो विधेयकमा छ, त्यसको सुनिश्चितता प्रतिनिधि सभाबाट पनि होस् र गहन छलफल होस् भन्ने म अनुरोध गर्न चाहन्छु। चलचित्र विकास कोषको अध्यक्ष खुल्ला प्रतिस्पर्धाबाट ल्याउनु पर्छ, साथै यसको कार्यकाल 2 वर्षबाट बढाएर 4 वर्ष कायम गरिएको छ, यसलाई नै यो प्रतिनिधि सभाले पनि कायम गर्नुपर्छ भन्ने म माग राख्न चाहन्छु।
4: प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयक माथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारले विधेयकको मर्म र उद्देश्यलाई ध्यानमा राख्दै सांसदहरूले दिएका सुझावलाई रचनात्मक रूपमा ग्रहण गर्ने बताउनुभयो। राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएको चलचित्र विधेयक 2082 समय सापेक्ष, आधुनिक र चलचित्र क्षेत्रलाई उकास्ने खालको बनाउन सरकार गम्भीर रहेको पनि मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो।
10: तपाई सम्पूर्णले उठाउनु भएको सवाल हामीले गम्भीरतापूर्वक लिएका छौँ। यो विधेयक अहिलेको समय अनुसार भयो कि भएन, आजको चलचित्रको क्षेत्रले के खोजिरहेको छ, सरकार र सदनबाट के अपेक्षा गरेको छ, अब चलचित्र कस्तो बन्नुपर्छ, चलचित्र प्रतिको बुझाइ कस्तो हुनुपर्छ, र यति लामो समयपछि यो क्षेत्रले 57 वर्ष पर्खिसकेपछिको जुन एउटा लिगल रिफर्ममा हामी जाँदैछौँ त्यसले सम्बोधन गर्नुपर्ने विषयहरू के हो। सबभन्दा ठुलो कुरो सरकारको रोल हुँदाखेरि आएका प्रश्नहरूलाई कन्स्ट्रक्टिभली लिएर कहाँ कसरी यो विधेयकलाई बलियो बनाउन सकिन्छ, समय सापेक्ष बनाउन सकिन्छ, आधुनिक बनाउन सकिन्छ र यो क्षेत्रलाई नै उचाल्ने खालको अहिलेको हाम्रो शासन व्यवस्था, अहिलेको समय, अहिलेको विश्व परिवेश सबैलाई ध्यानमा राखेर यसलाई अगाडि बढाउने हामीसँग समय पनि छ, त्यो स्पेस पनि छ। अब संसदले नै जनता र फिल्म क्षेत्रका एक्सपर्ट्स विज्ञहरूको ओपिनियनलाई हामी मार्फत प्रतिबिम्बित गरेर यो विधेयकलाई बलियो बनाएर अगाडि बढाउनु पर्छ भन्ने मेरो धारणा रहेको छ।
4: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले लामो समयपछि चलचित्र क्षेत्र कानुनी सुधारको प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै विज्ञहरूको सुझावलाई समेटेर विधेयकलाई थप परिमार्जित बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। राष्ट्रिय सभामा उत्पत्ति भए सभाबाट स्वीकृत चलचित्र विधेयकमाथि अब समितिमा दफावार छलफल हुनेछ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब नेपाल टेलिकमले प्रदान गरिरहेको सेवा प्रवाहमा आधुनिक संचार प्रविधिको प्रयोग कसरी भएको छ र कस्तो छ भन्ने सन्दर्भमा केन्द्रित रहेर नेपाल टेलिकमका प्रबन्धक एवं सूचना प्रविधि विज्ञ डाक्टर शालिकराम पराजुलीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ।
11: नेपाल टेलिकमले चाहिँ यो अहिलेको सूचना प्रविधिलाई कतिको प्रयोग गरेको छ, के छ, कस्तो छ अवस्था?
12: डेफिनेटली नेपाल टेलिकम अहिले सरकारको अधिकांश सेयर लगानी भएको र पब्लिकको पनि लगानी भएको जनताको कम्पनी हो। यसले नवीन भन्दा नवीन विश्वमा दूरसञ्चार बजारमा विकास भएका जति पनि नवीन प्रविधिहरू छन् ती प्रविधिहरूलाई भित्राउँदै जनताहरूलाई अत्याधुनिक सेवा प्रवाहमा अहोरात्र लागिरहेको छ। नेपाल टेलिकमले 3 आस्पेक्टमा काम गरिरहेको छ। एउटा नवीनतम प्रविधिहरूलाई नेपालमा भित्राउने र जनताहरूलाई नवीन भन्दा नवीन सर्भिसहरू दिने, दोस्रो आफ्नो पूर्वाधारहरूलाई विश्वको दूरसञ्चार बजार जसरी गइरहेको छ त्यसरी नै आफ्ना पूर्वाधारहरूको पनि विकास गर्ने, र यो विश्वको जुन खालको टेक्नोलोजीको डेभलपमेन्टको ट्रेन्ड छ यो ट्रेन्डमा चाहिँ आफूलाई त्यही स्पिडमा त्यही स्पिरिटमा लैजानको निम्ति आफ्ना जनशक्तिहरू पनि त्यही ढङ्गले विकास गरेर जाने, उनीहरूलाई ट्रेनिङ दिने, उनीहरूलाई स्किलिङ गर्ने, उनीहरूलाई रिस्किलिङ गर्ने, उनीहरूलाई अपस्किलिङ गर्ने लगायतका ध्यान दिँदै र हाम्रो अहिलेका एक्जिस्टिङ पोलिसीहरूले हामीलाई चाहिँ एकदमै एक्सलेन्स गरेर फास्ट मुभिङ अप्रोचमा जानको निम्ति कहीँनिर हडल गर्ने पोलिसीहरू छन् भने ती पोलिसीहरूलाई पनि संशोधन गर्दै सुधार गर्दै नयाँ पोलिसीहरू एडाप्ट गर्दै हामी अगाडि बढिरहेको छ।
11: धेरै अगाडि बनेको पोलिसी पनि होला, त्यसलाई परिमार्जन गर्न आवश्यक छ होइन त?
12: डेफिनेटली ती पोलिसीहरू क्रमशः सुधार पनि भइरहेका छन्। विशेष गरी हामीसँग दूरसञ्चार बजारलाई विस्तार गर्ने सन्दर्भमा सूचना प्रविधि दूरसञ्चार पोलिसी मात्र नभइकन योसँग रिलेट हुने केही सार्वजनिक खरिदका प्रावधानहरूदेखि लिएर आइटी इकोसिस्टम डेभलपमेन्टको निम्ति राज्यले व्यवस्था गरेका साइबर सेक्युरिटीसँग सम्बन्धित विषयहरूमा राज्यले व्यवस्था गरेका पोलिसीहरूमा समेत आफूले सक्ने पोलिसीहरू आफू भित्रबाट एडप्ट गर्दैछौँ भने राज्यसँग हामीले सहयोग लिएर एडप्ट गर्नुपर्ने पोलिसीहरू परिमार्जन गर्नुपर्ने पोलिसीहरूमा राज्यका तत्त्व सम्बन्धित निकायहरूसँग क्लोज कोअर्डिनेसनमा कोलाबोरेसन गरेर हामीले ती पोलिसीहरूलाई आजको समय सान्दर्भिक र नयाँ प्रविधिहरू ल्याउनको निम्ति चाहिँ सजिलो सहज हुने सरलीकरण हुने गरी हामी क्रमशः यो डिरेक्सनमा काम गरिरहेका छौँ।
11: आजको यो अवस्थामा सरकारको प्रमुख आवश्यकता के हो त?
12: यो विषयमा सरकारको आजको वास्तविक आवश्यकता के हो भन्दा आज सरकारको मुख्य आवश्यकता 3 तहमा देखिन्छ। एउटा नेपालको कन्टेक्स्टमा हरेक आयोजनाको इम्प्लिमेन्टेसनमा ग्याप देखिन्छ। नीति एकदमै राम्रो छ तर कार्यान्वयन पक्ष अत्यन्तै कमजोर छ। कुनै पनि आयोजनामा काम गर्ने मान्छेहरूको फ्रिक्वेन्ट ट्रान्सफर हुने, स्टेबल भएर कसैले पनि आफ्नो पर्फर्मेन्स डेलिभरी गर्न नसक्ने, अनि प्रोजेक्टहरू डिले हुने जसको कारणले यसको सँगसँगै चाहिँ प्रोक्योरमेन्ट डिले हुने, इन्स्टिट्युसनलको इनिफिसियन्ट हुने कुराहरू छन्, र सँगसँगै डिजिटल गभर्नेन्सलाई पनि एक्जिक्युट गरेर जानुपर्ने आजको अर्को आवश्यकता हो। केवल पोलिसी होइन कि फुल्ली इन्टिग्रेटेड डिजिटल स्टेट आर्किटेक्चर चाहिन्छ हामीलाई। ई गभर्नेन्स, डाटा इन्टिग्रेसन, एआई बेस्ड मोनिटरिङ अनिवार्य छ र अर्को महत्वपूर्ण कुरा भनेको आइसिटी सेक्टरलाई बेटर गरेर जाने भने इन्स्टिट्युसनल रिफर्मेसन आजको प्रमुख आवश्यकता हो। ब्युरोक्रेसीलाई आज रिफर्म गरेर जानु छ, यसलाई पर्फर्मेन्स बेस्ड सिस्टममा लैजानुपर्छ। करप्सनलाई मिनिमाइज गर्नको निम्ति जति सकिन्छ धेरै ट्रान्सपेरेन्सी कायम गर्ने, त्यसको निम्ति डिजिटल सिस्टम, अहिलेको लेटेस्ट टेक्नोलोजी एआई बेस्ड सिस्टमहरू, डिजिटल सिस्टमहरूलाई चाहिँ इन्कर्पोरेट गरेर सेवा प्रवाहलाई चाहिँ फेसलेस र कन्ट्याक्टलेस बनाउनुपर्छ। रिमोटली घरबाटै अनलाइन सर्भिस डेलिभरीको प्लेटफर्महरू डेभलप गर्न सक्नुपर्छ भने सरकारका सबैजसो सर्भिस डेलिभरीलाई सिङ्गल विन्डो टाइम बाउन्ड सर्भिस इन्फोर्समेन्ट गरेर राज्यले अहिलेको यो आवश्यकतालाई एड्रेस गर्न सक्छ भने नेपाललाई अब पेपर बेस्ड गभर्मेन्ट होइन, यसलाई एआई ड्रिभन डिजिटल गभर्मेन्ट फेसलेस कन्ट्याक्टलेस सर्भिस डेलिभरी मोडेलमा रूपान्तरण गर्ने सरकारको आजको प्रमुख आवश्यकता हो।
11: अब यो सँगसँगै नेपाल टेलिकमलाई जोड्न चाहे मैले, जस्तो अहिले हालसम्मको चाहिँ यो मोबाइल कभरेज कस्तो छ, के छ ग्राहकहरूको प्रतिक्रिया कस्तो खालको छ?
12: विशेष गरी नेपाल टेलिकम यो जनताको कम्पनी, जनताको संस्था हो, यसको मोबाइल कभरेजको कुरा गर्नुपर्दा हाम्रो 77 जिल्लामा मोबाइलको 4G को कभरेज पुगिसकेको अवस्था छ। 753 स्थानीय तहमा सबै ठाउँमा हाम्रो मोबाइलको कभरेज पुगेको छ। तर हामीले चाहिँ ब्रोडब्यान्ड कनेक्टिभिटी अहिलेसम्म 750 स्थानीय तहमा पुर्यायौँ र 3 स्थानीय तहमा यो आर्थिक वर्षको अन्त्यसम्म हाम्रो पुर्याउने लक्ष्य छ। हामी चाहन्छौँ 6743 वडामै नेपाल टेलिकमको ब्रोडब्यान्ड कनेक्टिभिटी पुर्याउने, ती सबै वडाहरूबाट जिआइओएमएस राज्यले लागू गर्ने र सबै ठाउँमा लोकल नेटवर्कहरू बनाएर इन्टरनेट बेस्ड सर्भिस डेलिभरीको निम्ति एउटा पूर्वाधार तयार गर्ने लक्ष्यका साथ हामी सरकारको कार्यक्रमलाई साथ साथै लिएर हाम्रा आफ्ना नीति कार्यक्रमहरू बजेटहरू पनि त्यही लाइनमा चाहिँ हामी स्ट्रिम लाइन गरेर अगाडि बढिरहेका छौँ।
11: 4G 3G प्रयोगकर्ताको कस्तो खालको रिस्पोन्स छ जानकारी दिनुहोस्।
12: धन्यवाद। यो 3G 4G को युजरहरूको एक्सपिरियन्सको कुरा गर्दाखेरि डेफिनेटली संसारभरि कहीँ पनि यो वायरलेस सर्भिसको क्वालिटीको सन्दर्भमा हामीले ठ्याक्कै ठोकुवाका साथ सबै ठाउँमा एउटै खालको केपिआई हुन्छ भन्न सकिँदैन। तर मुख्य गरेर जहाँ बिजुलीको पर्याप्तता छ, मतलब नेसनल ग्रिडसँग जोडिएको इलेक्ट्रिसिटी पुगेको ठाउँहरूको हकमा हाम्रो अन्तर्राष्ट्रिय स्तरको सेवा प्रवाह गरेका छौँ। हामीले संसारको कुनै पनि देशको सेवा प्रवाहको केपिआई भन्दा तल हाम्रो गुणस्तर छैन। तर जुन ठाउँमा हाम्रो बिजुली पुगेको छैन, जहाँबाट हामीले सोलरहरूबाट चाहिँ हाम्रो सिस्टमहरू सञ्चालन गर्नुपर्छ, बिटिएसहरू सञ्चालन गर्नुपर्छ, त्यस्तो ठाउँमा जियोग्राफिकल डिफिकल्टी र हाम्रो चाहिँ जुन इनर्जीको अभाव, सोलर भएपछि हामीलाई क्लाइमेटले 2-3 बादल लाग्यो, काम घाम लागेन भने त्यस्तो बेलामा चाहिँ हामीले राखेका ब्याकअपहरूले 3 लगातार धान्ने भन्ने हुँदैन। त्यसै कारणले गर्दाखेरि चाहिँ बिजुली नपुगेको ठाउँमा छिटफुट गुनासाहरू छन् र सहरमै पनि केही केही स्थानहरूमा चाहिँ कभरेजका गुनासाहरू छन् जसलाई हामीले अत्यन्तै संवेदनशील ढङ्गले ह्यान्डल गरेर ती ठाउँहरूमा ड्राइभ टेस्ट गर्ने, नियमित रूपमा अप्टिमाइजेसन गर्ने र पाएको ग्यापहरू, जहाँ जहाँ खाली ग्यापहरू भेटिन्छ ती ठाउँहरूमा तत्काल हाम्रा पूर्वाधारहरू थप गर्ने, अप्टिमाइजेसन गर्ने, रिड्राइभ टेस्टहरू गर्ने र त्यो गुणस्तर, अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्ने सन्दर्भमा नेपाल टेलिकमले अहोरात काम गरिरहेको छ। कहीँ त्यस्ता गुनासाहरू छन् भने नेपाल टेलिकमको कम्प्लेन गर्ने ठाउँमा गरिदिएर हामीलाई निरन्तर यो सेवा अपग्रेड गर्ने, कभरेज अपग्रेड गर्ने काममा सहयोग गरिदिन, फिडब्याक दिन म सबै आदरणीय श्रोतागण र युजरहरू, नेपाल टेलिकम जनताको कम्पनीका जति पनि सेवाग्राहीहरू हुनुहुन्छ उहाँहरूलाई म विशेष अनुरोध गर्न चाहन्छु।
11: हजुर, अब यो एफटिटिएसको पनि कुरा छ, यो एफटिटिएसको सेवा र यसको गुणस्तरीयतामा चाहिँ के समस्या छ अथवा के छ?
12: एफटिटिएसको सेवाको सन्दर्भमा कुरा गर्दा एफटिटिएसको एउटा समस्या भनेको हामीले मागेको जति ठाउँमा दिन सकिरहेका छैनौँ 2 कारणहरूले गर्दा। एउटा जियोग्राफी र अर्को चाहिँ रिटर्न अन इन्भेस्ट चाहिँ कस्तो छ भन्दाखेरि लगानी गरिसकेपछि त्यसबाट रिटर्न आउने सुनिश्चितता पनि केही न केही हदसम्म हुन्छ। हामीले जनतालाई ब्रडब्यान्ड एक्सेसको निम्ति वायरलेसबाट जति ठाउँमा उहाँहरूको डिमान्ड रहन्छ ती सबै ठाउँमा पुर्याउन अहोरात लागिरहेका छौँ। तर एफटिटिएस भनेको चाहिँ सेवा पूर्वाधार विकासको दृष्टिकोणले अलिकति महँगो प्रविधि हो, त्यसैले गर्दा मेजर सिटी सेन्टरहरू र अपकमिङ बिजनेस हबहरू अलमोस्ट सबै ठाउँमा हामीले एफटिटिएस सेवा पुर्याइरहेका छौँ। र एफटिटिएस सेवाको कुरा गर्दाखेरि कहिलेकाहीँ ग्राहकहरूको भित्रको इन्टर्नल आफ वायरिङहरू, भित्रको आफ्नो सिस्टमका कुनै डेफिसियन्सीहरू अथवा चाहिँ राख्ने राउटरहरू राख्ने स्थानहरूको कारणले गर्दा तलदेखि माथि घरभरि टिपेन भन्ने खालका गुनासाहरू बाहेक अहिले नेपाल टेलिकमले मर्मसम्हारलाई बिहान 7 बेलुका 7 फिजिकल्ली घरमै प्रेजेन्स भएर र बेलुका 7 बिहान 7 इन्टिग्रेटेड सपोर्ट युनिट मार्फत चाहिँ हामीले भित्र सिस्टममा कुनै समस्या हो कि ब्यान्डविड्थमा कुनै समस्या हो कि भन्ने सपोर्टहरू चाहिँ हामीले अनलाइन गरेर 24 घन्टा मर्मत समारको व्यवस्था मिलाइसकेका छौँ। त्यसैले हाम्रो बुझाइमा अहिले हामीले एउटा अन्तर्राष्ट्रिय लेभलकै गुणस्तर कायम गर्ने गरी मर्मत समारको चाहिँ सुविधा हामीले दिएका छौँ र कतिपय संस्थाहरूसँग हामीले एसएलए सर्भिस लेभल एग्रिमेन्ट नै गरेर लिज लाइनहरूलाई 2 घन्टाभित्र मर्मत गरिसक्ने, एफटिटिएसलाई कम्प्लेन आएको 4 घन्टाभित्र मर्मत गरिसक्ने संयन्त्र हामीले देशभरि नै लागू गरिसकेको अवस्था छ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल टेलिकमका प्रबन्धक एवं सूचना प्रविधि विज्ञ डाक्टर शालिकराम पराजुली।
0: सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
1: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
3: अब सुनाउँछौ गणेश रसिक, इन्द्रनारायण र साथीहरूको स्वरमा रहेको यो स्वदेश गान। रचना अनि संगीत हो गणेश रसिककै।

0: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
1: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
0: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
1: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनुपर्छ।
0: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
1: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।
6: यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

जैविक फोहोर र कम्पोस्ट मल दिगो जीवन शैलीको पुनर्चक्र हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण अन्तर्गत रेडियो नेपालको केन्द्रीय प्रसारण 98, 100 र 103 मेगाहर्जबाट सुन्न सकिनेछ। त्यसै गरी वेबसाइट www.psbnepal.gov.np र रेडियो नेपाल online.com मार्फत संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको हरेक श्रृङ्खलामा हामी जलवायु परिवर्तनको असर र न्यूनीकरणका सवालहरूमा छलफल र पैरवी गर्ने गरेका छौँ। कम्पोस्ट मल र जैविक फोहोर मैला उत्पादन र आत्मनिर्भरतासँग जोडिएको विषय हो। यी र यस्तै सवालको सेरोफेरोमा केन्द्रित रहेर आजको कार्यक्रममा खाद्य सङ्कटका सम्बन्धमा रेडियो सामग्री र जैविक फोहोर व्यवस्थापन र कम्पोस्ट मलको सवालमा विज्ञसँग गरिएको छलफल लगायतका सन्दर्भ सामग्री राख्नेछौँ। विश्वभर खाद्य सङ्कट गम्भीर बन्दै गएको छ। अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार सन् 2024 देखि सन् 2025 सम्म करिब 295 मिलियन भन्दा बढी मानिस तीव्र खाद्य असुरक्षाबाट प्रभावित भइसकेका छन्, जबकि करिब 673 मिलियन मानिसले भोकमरीको सामना गरिरहेका छन्। केही क्षेत्रमा अवस्था झन भयावह बन्दै गएको छ। विशेष गरी अफ्रिका र पश्चिमा एसियामा भोकमरी दर निरन्तर बढिरहेको संयुक्त राष्ट्र संघले जनाएको छ। खाद्य सङ्कटको मुख्य कारणहरूमा सशस्त्र द्वन्द, जलवायु परिवर्तन, आर्थिक सङ्कट र खाद्य मूल्य वृद्धि प्रमुख रहेका छन्। जलवायु परिवर्तनको असरले खडेरी, बाढी र बाली नाली नोक्सान बढाउने गर्दछ। त्यस्तै गरी आर्थिक अस्थिरता र द्वन्द्वका कारण खाद्य वस्तुको मूल्य वृद्धि गराउने अवस्था देखिएको छ। साथै हालको अन्तर्राष्ट्रिय तनाव र मलको अभावले गर्दा उत्पादन घट्ने तथा मूल्य अझ बढ्ने जोखिम रहेको छ। हालै अन्तर्राष्ट्रिय समाचारहरूले बताए अनुसार विश्वमा पर्याप्त खाद्य उत्पादन हुँदाहुँदै पनि वितरणमा असमानता भएका कारण ठूलो मात्रामा खाद्य सङ्कट गहिरिँदै गएको छ। त्यसैले दीर्घकालीन समाधानका लागि शान्ति, दिगो कृषि प्रणाली र समान वितरणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट तपाईँ सुनिरहनु भएको छ कार्यक्रम जलवायु र जीवन। आज हामीसँग हुनुहुन्छ कम्पोस्ट मलका विज्ञ डाक्टर अरुण लामा। कम्पोस्ट मलले कसरी रासायनिक मललाई विस्थापित गराउला त? कम्पोस्ट मल र जैविक फोहोर व्यवस्थापनको बीचमा के कस्ता सम्बन्ध छन् त? लगायतका सवालहरू आजको कार्यक्रममा उठाउनेछौँ।

0: कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: नमस्ते, धन्यवाद।
0: यो विशेष गरी आज हामी कम्पोस्ट मल भनेको के हो, कम्पोस्ट मल कसरी बनाइन्छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। कम्पोस्ट मल भनेको चाहिँ के हो त?
1: कम्पोस्ट मल भनेको एउटा प्राङ्गारिक पदार्थ अथवा यसमा चाहिँ पोषणयुक्त कृषिमा हाम्रो माटोमा चाहिने नभई नहुने एउटा कम्पोनेन्ट हो जसले माटोलाई चाहिँ स्वस्थ राख्छ।
0: हजुर, यो कम्पोस्ट मल भन्ने बित्तिकै हामीले के बुझ्न सक्छौँ? जस्तो बोट बिरुवालाई अति आवश्यक कुरा होइन, अव्यवस्थित फोहोर मैलाको कारण पनि जलवायु परिवर्तनको असरहरू चर्किन्छ भनिएको छ। तपाईँले बुझ्दाखेरि, तपाईँ विज्ञताको आँखाले हेर्दाखेरि कम्पोस्ट मल भन्ने बित्तिकै के हो त?
1: कम्पोस्ट मल भनेको यो हामीले जस्तै खाने, अब हामी के अरे व्यक्तिले खाने जस्तै खाना एउटा कृषिलाई नभई नहुने तत्त्व हो, जहाँनिर चाहिँ के अरे सबै पोषण तत्त्वहरू चाहिँ भरिपूर्ण भएको चिज हो। अघि म्यामले भन्नुभएको यो कसरी पनि तयार गरिन्छ भन्ने कुरा थियो। यो कुहे भन्दामै मल हुने भन्ने होइन, यो कम्पोस्ट मल भनेको चाहिँ फोहोर व्यवस्थापन हुने नभई नहुने यो प्राविधिक प्रविधि हो जो हाम्रो नेपालमा अहिले ल्याकिङ छ।
0: हजुर, अर्को कुरा चाहिँ जस्तै कम्पोस्ट मल नेपालको सन्दर्भमा किन महत्त्वपूर्ण छ?
1: किनभने हाम्रो नेपाल चाहिँ भौगोलिक रूपमा चाहिँ नेपाल युनिक छ। यहाँ चाहिँ हाम्रो भौगोलिक अब यो वातावरणीय हिसाबले चाहिँ एभ्री इयर चाहिँ हाम्रो यो प्राङ्गारिक पदार्थ, कम्पोस्ट मललाई म प्राङ्गारिक पदार्थ पनि भन्छु, यो चाहिँ 100 मेट्रिक टनदेखि 70-100 मेट्रिक टन चाहिँ बगाएर लगिरहेको हुन्छ। त्यसै हुनाले हाम्रो जस्तो यो भूगोल भएकोले गर्दाखेरि हामीले भएको स्रोतहरू, फोहोरबाट निस्केको बायोडिग्रेडेबल वेस्टहरू, वन अथवा कृषि उद्योगबाट निस्केको मलहरूलाई चाहिँ हामीले नेपालमा पुनः प्रयोग गर्नु एकदमै आवश्यक छ।
0: हजुर, रासायनिक मलको तुलनामा कम्पोस्ट मल किन बिरुवाको लागि अत्यन्तै महत्त्वपूर्ण छ?
1: रासायनिक मल भन्ने बित्तिकै यो चाहिँ सिन्थेटिक केमिकल हो जसले चाहिँ हाम्रो सोइलको बायोडाइभर्सिटी, सोइलको माइक्रोबियल बायोडाइभर्सिटी र त्यहाँको लाइफलाई चाहिँ बिगार्छ। कम्पोस्ट मल चाहिँ हाम्रो यति आवश्यक कुरा हो जो चाहिँ माटो उर्वरा र माटोको उत्पादन शक्ति बढाउनलाई चाहिँ यो चाहिँ माटोको चाहिँ हर्ट एन्ड ब्रेन हो भन्छु म चाहिँ यो चाहिँ, किनभने यो कम्पोस्ट चाहिँ ब्रेन मान्छु म र सूक्ष्मजीव चाहिँ मुटु मान्छु। त्यसै हुनाले यो दुईवटा कम्पोनेन्ट चाहिँ माटोको उर्वरा शक्ति र उत्पादनको लागि एकदमै जरुरी छ।
0: हजुर, अर्को समस्या, नेपालमा अव्यवस्थित फोहोर मैला अत्यन्तै धेरै चर्काउँदो समस्या छ होइन, यो फोहोर मैलाबाट कम्पोस्ट मल बनाउन सकिन्छ? सम्भवत यहाँहरूले प्र्याक्टिकल्ली पनि गरिरहनु भएको छ। यो समस्यालाई समाधान गर्नको लागि घरमै कसरी कम्पोस्ट मल बनाउने त? अर्को कुरा चाहिँ घरमै कम्पोस्ट मल बनाउनु पर्यो भने जस्तै मेरो किचनबाट निस्केको फोहोर मैला चाहिँ म आफै सदुपयोग गर्छु, गमलामा मल हाल्छु भन्दाखेरि कसरी बनाउन सम्भव छ?
1: सम्भव छ यो, किनभने हाम्रो किचनमा पनि यो जुन कुहिने जन्य के अरे फोहोरहरू उत्पादन भएको हुन्छ, यो विभिन्न किसिमको फोहोरहरू छ, कसै चाहिँ गिलो हुने, कसै चाहिँ साह्रो हुने भन्नाले मोइस्चर ज्यादा भएको एकदमै लिक्विड टाइपको हुन्छ, कुनै चाहिँ अलिक साह्रो खालको हुन्छ। यो चाहिँ ध्यानपूर्वक चाहिँ हामीले एकदमै के अरे धेरै लिक्विड भएको के अरे लिक्विड अथवा यस्तो छ भने चाहिँ घरमै हामीले सूक्ष्मजीवहरू प्रयोग गरेर चाहिँ यसलाई घरमै छिटो कुहाएर प्रदूषण अथवा नगनाउने हामीले बनाउन सकिन्छ।
0: हजुर, छुट्टा छुट्टै त्यसलाई पहिला राख्नु पर्यो होइन?
1: छुट्टा छुट्टै राख्नुपर्ने अवस्था।
0: हजुर, त्यस पछाडि त्यहाँ कुनै अरू पदार्थहरू, अरू चाहिँ ठोस पदार्थहरू प्रयोग गर्नुपर्छ कि पर्दैन?
1: हाम्रो नेपालको सन्दर्भमा प्राय, किनभने हामीले म्युनिसिपल किचनबाट निस्केको खास गरेर वेस्टहरूमा चाहिँ के समस्या छ भने हामीले घरमा पनि यसलाई कुहाएर चाहिँ पुनः प्रयोग गर्न सकिन्छ, तर चाहिँ हाम्रो यो कार्बनको सोर्स नभएर एकदमै गनाइरहेको अवस्था छ। घरमा हामीले गर्न सकिन्छ, रिड्युस गर्न सकिन्छ ल्यान्डफिल जानबाट, तर यदि यसलाई कमर्सियल स्केल अथवा यसलाई चाहिँ पुनः सस्टेनेबिलिटीको कुराहरू गर्ने भयो भने चाहिँ हामीले यसको प्रोफाइलिङ गरेर चाहिँ कार्बनको सोर्सहरू चाहिँ एकदमै मिलाउनु जरुरी छ। यो घरमा पनि हामीले साधारण किचनमा पनि गर्न सकिन्छ। ड्राई म्याटर र अब गिलो अथवा नाइट्रोजन हाई भएको चिजहरू चाहिँ मिसाएर घरमै ध्यानपूर्वक हामीले चाहिँ गर्न सकिन्छ। जस्तै कि हाम्रो घरबाट निक्लेको फोहोरहरू चाहिँ एकदमै गिलो हुनु कारण गनाउनुको कारण चाहिँ कार्बन सोर्स हुँदैन। तर त्यस्तै अवस्थामा चाहिँ हामीले राम्रो कम्पोस्ट अथवा त्यसलाई एकदमै बेनिफिसियल अथवा इफिकेसी बढाउनलाई चाहिँ घरमा हामी भएको झारपात पतिङ्गर गार्डनको रेजिड्युहरू छ भने चाहिँ त्यसलाई कार्बन स्रोतमा मान्नुपर्छ। यदि दुईवटा चिजहरू मिसाएर चाहिँ राम्रो हामीले पुनः त्यसलाई चाहिँ मिसायो भने चाहिँ छिटो कुहेर र नगनाउने भएर चाहिँ त्यो मिनरलाइज हुन्छ।
0: हजुर, त्यसरी चाहिँ कम्पोस्ट बन्छ होइन?
1: हजुर,
0: कति दिनमा तयार हुन्छ?
1: अब घरमा राख्ने यो चाहिँ अब किनभने एकदमै बुझ्नुपर्ने कुराहरू भनेको हामीले कमर्सियल स्केल गर्दाखेरि 30 दिनदेखि 90 दिनसम्म चाहिँ ठुलो स्केलमा 100 मेट्रिक टन एकैचोटि गर्छौँ। घरको स्तरमा चाहिँ हामीले कुनै पनि एउटा सुरक्षित ठाउँमा लागेर चाहिँ हामीले त्यही 20 दिनदेखि 90 दिनसम्म चाहिँ हामीले मल बनाउन सकिन्छ।
0: हजुर, कम्पोस्ट मलले चाहिँ माटोको उर्वरा शक्तिलाई कसरी बढाउन मद्दत गर्छ?
1: कम्पोस्ट मलमा भन्ने बित्तिकै यो प्राङ्गारिक पदार्थ हो, यसमा पोषणयुक्त भएको हुन्छ। मैले अघि नै भनेको छु यो प्राङ्गारिक पदार्थ भनेको माटो सोइलको चाहिँ प्रोडक्टिभिटी अथवा फर्टिलिटी बढाउने भनेको नि प्राङ्गारिक पदार्थ हाई छ यसमा, होइन, र पोषणयुक्त एकदमै हाई छ। त्यसो हुनाले यो चाहिँ नभइ नहुने कुराहरू हो।
0: हजुर, यहाँले चाहिँ नेपालमै यो फोहोर मैला व्यवस्थापनको समस्या, होइन, फेरि माटोलाई कम्पोस्ट चाहिने अवस्था जस्ता किसिमका कुराहरू बुझिसक्नु भएको र अध्ययन गरिसक्नु भएको छ। यसर्थ यहाँले केही त्यस्तो नयाँ प्रोजेक्ट गर्नुभएको छ?
1: हजुर, अफकोर्स यसको लागि हामीले 8 वर्षदेखि काम गरिरहेको छौँ। फोहोर भन्ने बित्तिकै हाम्रो किचन वेस्टबाट मात्रै होइन, हामीले नेपालमा अहिले ठुलो आगो लागिरहेको छ खडेरी वातावरणको कारणले गर्दाखेरि, क्लाइमेट चेन्जको कारणले गर्दाखेरि। हामीले चाहिँ नेपालमा आएर चाहिँ फोहोरहरूको काम, जस्तै कि वनको बायोमास, वनको फोहोर वेस्टहरू चाहिँ आगो लागेर त्यो ठुलो समस्या भइरहँदाखेरि चाहिँ हामीले नेपालमा इतिहासमै मल नपुग्दाखेरि चाहिँ हामीले यो चिजलाई चाहिँ सिरियसली लिएर चाहिँ हामीले त्यो वनको वेस्टहरूलाई चाहिँ ठुलो रूपमा परिणत गरेर चाहिँ कम्पोस्ट अथवा बायोफर्टिलाइजर बनाएर चाहिँ हामीले फरेस्ट फायरहरू मिटिगेट गरेको छौँ। यो प्रोजेक्टहरू चाहिँ हामीले डिफ्रेन्ट ठाउँमा रेप्लिकेट गरेर आएको छौँ। अहिले नेपालमा पनि हामीले फोहोरकै यो अवस्था भन्दाखेरि पनि क्यारेक्टराइज साइन्टिफिक स्टडिजहरू चाहिँ हाम्रो आफ्नै ल्याबहरूमा चाहिँ हामीले अनुसन्धानहरू गरेर चाहिँ ठुलो मात्रामा चाहिँ हामीले यो फोहोरहरूलाई चाहिँ जुन मल नआइरहेको अवस्था र मललाई चाहिँ नेपालमै पुगाउने भनेर चाहिँ हामीले यो रेप्लिकेसन डिफ्रेन्ट म्युनिसिपालिटीहरूमा काम गरिरहेको छ।
0: यहाँहरूको उद्देश्य चाहिँ रासायनिक मलको सट्टामा कम्पोस्ट मल प्रयोग गर्ने उद्देश्य?
1: हजुर, यो मेन उद्देश्य भनेको अहिलेको अवस्था क्लाइमेट सिफ्टिङको भइरहेको छ, होइन, किन अनप्रेडिक्टेबल वेदर प्याटर्नहरू छ, किन ठुलो आगो लागिरहेको छ, फोहोरहरू व्यवस्थापन गरिरहेको छैन, मल नपुग्दै गर्दाखेरि हामीले चाहिँ यदि हाम्रो यो प्राकृतिक स्रोतहरू चाहिँ यदि प्रविधि जस्तै हामीले चाहिँ बाहिर विदेशमा प्रविधिहरू सिकेर आएको छ, त्यो प्रविधिहरूलाई चाहिँ यदि रेप्लिकेट गर्यो भने चाहिँ र हामीले माटोको अहिले अनुसन्धान गर्दाखेरि चाहिँ हामीलाई यो नेपाललाई चाहिने र नेपालमा बिग्रेको माटोहरूलाई चाहिँ त्यत्तिकै हामीले चाहिँ यो कम्पोस्ट मलको आवश्यकताहरू पुरा गर्न सकिन्छ।
0: यो भर्मी कम्पोस्ट भनिन्छ नि, यो हामीले सुन्दाखेरि भर्मी कम्पोस्ट भने मात्रै सुन्छौँ, खासै सामान्य मान्छेले चाहिँ यो टेक्निकल भाषामा भनेको कुराहरू अलिक बुझ्न समस्या हुँदो रहेछ, त्यो भन्या चाहिँ के हो?
1: कम्पोस्टिङ पनि धेरै किसिमको हुन्छ प्रविधि सलिड वेस्ट म्यानेजमेन्टमा। एउटा चाहिँ अब हाम्रो जस्तो डेभलपिङ कन्ट्रिजहरूमा चाहिँ सानो स्केलमा गर्ने प्रविधि कोल्ड प्रोसेस भन्छौँ, तर हामीले गर्ने चाहिँ यो हट प्रोसेस हो, ठुलो स्केलमा गर्छौँ, जहाँनिर चाहिँ किनभने हाम्रो माटो धेरै मात्रामा बिग्रेको र धेरै मात्रामा वातावरण बिग्रेको कारणले गर्दा प्रविधि पनि हामीले त्यत्तिकै आवश्यक हुन्छ। हामीले गरेको भनेको विन्डो कम्पोस्टिङ हो। सो भर्मी कम्पोस्ट पनि एउटा स्थानीय लेभलमा चाहिँ ठिक हो, तर ठुलो ठुलो काठमाडौँको जस्तो केसहरूमा जस्तै आगो लागेको केसहरूमा के अरे वनहरू आगो लागेको केसहरूमा चाहिँ हामी विन्ड्रो कम्पोस्टिङ गर्छौँ।
0: यो कम्पोस्ट बनाउँदाखेरि कम्पोस्ट बनाइरहेको ठाउँमा चाहिँ जीवाणुहरूको आवश्यक पर्छ कि पर्दैन? अनि यो झिङ्गा किराहरूले त्यो दुर्गन्ध थाहा पाएपछि आउँछन् होइन, त्यसले केही असर गर्छ कि गर्दैन? यसलाई पनि त विभिन्न खालका प्रविधिहरू प्रयोग गर्नुपर्ने हुन्छ होला।
1: हजुर, त्यही हामीले प्रविधिकै कुरा गर्न लागेको हो, किनभने प्रविधि भनेको नि के अरे आवश्यक अनुसारको प्रविधिहरू डेभलप हुनुपर्छ। त्यहाँबाट निक्लेको जस्तै हामीले गर्दाखेरि यो कम्पोस्टिङै गर्दाखेरि चाहिँ धेरै किसिम हामीले यदि प्रविधि नजानेको खण्डमा चाहिँ धेरै ग्यासहरू इमिट भइरहेको छ होइन। अब कुनै बित्तिकै मल हुन्छ भन्ने मान्छेको सोचाइ पनि एकदमै गलत रहे, किनभने हामीले कम्पोस्ट इन्जिनियरिङै पढेर आएको हुनाले गर्दाखेरि चाहिँ यो कम्पोस्टहरू व्यवस्थापन गर्दै गर्दाखेरि विभिन्न किसिमको रोगहरू इन्भाइरोमेन्टल के अरे इस्युजहरू चाहिँ निक्लिरहेको छ, जस्तै कि झिँगा होइन, अब तपाईँको मुसा के अरे लामखुट्टेहरूले आउँदाखेरि विभिन्न किसिमको रोगहरू चाहिँ त्यही माध्यमबाट सर्ने भएकोले हुँदाखेरि चाहिँ यो अति आवश्यक छ।
0: हजुर, नेपालमा कम्पोस्टको प्रयोगको अवस्था चाहिँ कस्तो पाउनुभयो त यहाँहरूले?
1: नेपालमा मैले प्राविधिक रूपमा चाहिँ कम्पोस्टमा प्रविधिहरू चाहिँ एकदमै ल्याकिङ भइरहेको छ, अनुसन्धानहरू भइरहेको छैन, कुहिसकेपछि मल हुन्छ भन्ने चाहिँ ले गर्दाखेरि चाहिँ समस्याहरू भइरहेको छ।
0: हजुर, यो कम्पोस्ट चाहिँ नकुहिकन प्रयोग गर्दा माटोलाई के असर गर्छ?
1: त्यहाँ भएको पोषण, किनभने जहिले पनि माटोमा हुने क्रप्सहरूले चाहिँ कम्पोस्टमा भएको पोषण तत्त्वहरू चाहिँ कन्भर्ट भएर मात्रै युज गर्नुपर्ने हुन्छ उहाँहरूले के अरे सूक्ष्मजीवहरूले अथवा प्लान्ट क्रप्सहरूले। अवस्था चाहिँ के छ भने डाइरेक्टली हामीले एप्लाई गर्दाखेरि चाहिँ त्यो प्लान्टले चाहिँ आफूलाई चाहिने पोषण तत्त्वहरू चाहिँ लिन नसकेको अवस्था हो, त्यसले गर्दाखेरि जराहरूमा चाहिँ किरा लाग्ने, रोगहरू लाग्ने, ढुसीहरू लाग्ने गर्ने अवस्थाहरू छ।
0: भनेको मललाई सही सदुपयोग नगर्दा, राम्रोसँग बनाउन नजान्दा, प्रयोग गर्न नजान्दाखेरि पनि बालीलाई असर गर्छ।
1: हजुर, यो नेपालमा भइरहेको केसै हो, किनभने म अलिकति के जोड्न चाहे भने हामी पहिलेदेखि नै चाहिँ कुहिएपछि मल हुन्छ भन्यो, ठ्याक्कै यो कोभिडमा जस्तो कोरोना भाइरसमा लकडाउन गरेको जस्तो चाहिँ हाम्रो पनि मलहरूमा चाहिँ प्रविधिको कारण एउटा प्रविधि नभएर चाहिँ हामीले रोगलाई चाहिँ सयौँ वर्ष त्यो कृषिले अब त्यो गाईको गोबर भन्छौँ विभिन्न फोहोरहरू चाहिँ पुनः प्रयोग गर्दाखेरि चाहिँ रोग त्यहीँबाट सरिरहेको हुन्छ। हामीले कृषिमा लगाउने मलहरू जुन चाहिँ रोगहरू चाहिँ त्यही जराबाट सरेर चाहिँ हामीले त्यो रोगहरूलाई राखिरहेको अवस्थाहरू छ अहिले प्रविधिको कारणले।
0: माटो रोगी बनाउनु भनेको जनजीवन पनि रोगी बनाउनु हो।
1: हजुर,
0: जस्तै अब कम्पोस्ट मललाई रासायनिक मललाई विस्थापन गरेर कम्पोस्ट मललाई स्थापित गर्नको लागि नेपाली बजारमा कतिको सम्भव छ, यहाँले के देख्नुहुन्छ?
1: सम्भव छ, यसै यही सन्दर्भमा हामीले ठुलो ठुलो इस्युजहरू नेपालको यो जलवायु परिवर्तनको जुन चाहिँ इस्युहरू छ, मैले अघि भने जस्तै प्राङ्गारिक पदार्थ 1% तल छ नेपालको, जुन चाहिँ 2%-6% चाहिने हो। सूक्ष्मजीव यो हट एन्ड ब्रेन पुर्याउनु पर्ने हुन्छ, यदि हामीले हाम्रो प्राकृतिक स्रोत म्युनिसिपालिटीहरू नगरपालिकाबाट निक्लेको फोहोर मात्रै होइन अरू धेरै स्रोतहरू छ, यदि हामीले यसलाई चाहिँ प्रपर प्रविधि र यसलाई प्रपर युटिलाइज गर्ने हो भने हामीलाई बिस्तारै बिस्तारै हाम्रो सोइललाई चाहिँ रिस्टोर गर्न सकिन्छ।
0: हजुर, यो कम्पोस्टको कम्पोस्ट मल ठिक छ है भनेर गुणस्तर जाँच गर्नको लागि चाहिँ कसरी जाँच्नुहुन्छ?
1: यो चाहिँ एकदमै भेरी इम्पोर्टेन्ट कुराहरू हो, किनभने हामीले कम्पोस्ट बनाएको नि एक नम्बरमा गल्ती भन्दाखेरि पनि सानो प्राविधिक कुराहरू छुटेको छ, जस्तै कार्बन र नाइट्रोजनको रेसियो, जस्तै हामीलाई पनि डेली रुटिनमा कार्बोहाइड्रेट प्रोटिन फ्याट्स दाल भात तरकारी खायो जस्तै चाहिँ प्लान्टलाई पनि नाइट्रोजन पोटासियम फस्फोरसहरू छ, तर चाहिँ त्यो चाहिँ प्लान्टले अपटेक अथवा युजेबल फर्ममा छैन।
0: हस्, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: म पनि म्यामलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि
0: हामी मसँग भर्खरै कुरा गर्दै हुनुहुन्थ्यो कम्पोस्ट मलका विज्ञ डाक्टर अरुण लामा। कार्यक्रम जलवायु र जीवन सुनेपछि तपाईँका मनमा कुनै जिज्ञासा वा सुझाव छन् भने हामीलाई रेडियो नेपाल प्रोग्राम @gmail.com आफ्ना सुझावहरू पठाउन सक्नुहुनेछ। प्राविधिक साथी देवकी भण्डारीलाई विशेष धन्यवाद भन्दै आजको लागि कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सरकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डे। आदरणीय श्रोता, सरकारले आगामी आर्थिक वर्ष 2083-84 को लागि बजेट सार्वजनिक गरेको छ। बजेट सार्वजनिक भएसँगै त्यसबारे मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्। बजेटले आम नागरिकको जनजीवन सहज बन्ने अपेक्षा गरिएको छ। आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटले दिन खोजेको सन्देश कस्तो छ? देशको परिवर्तित राजनीतिलाई यसले सम्बोधन गर्न सकेको छ कि छैन? कार्यान्वयन पछि कति सहज छ? आज हामी यिनै विविध विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला। डाक्टर, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: सरकारले बजेट ल्याइसकेको छ, त्यस सम्बन्धमा विभिन्न प्रतिक्रियाहरू पनि आइरहेका छन्। नेपाल सरकारको मुख्य सचिव भएर पनि काम गरिसक्नु भएको छ, बजेटलाई यहाँले कसरी हेर्नु भएको छ?
1: अब यो बजेट भिन्न परिस्थितिमा आयो, नयाँ सरकार बनेपछि, त्यो पनि ठुलो बहुमतको सरकार बनेपछि आयो। स्वाभाविक रूपले जनताका आकांक्षाहरूलाई सम्बोधन गर्नुपर्ने बाध्यता पनि थियो र देशमा गुजुल्टिएर रहेको शासन व्यवस्था, जसलाई कुशासन भनिन्छ, कुशासनले आक्रान्त पनि थियो र एकापट्टि सुशासन स्थापना गरेर जनतालाई राहत दिनुपर्ने थियो भने अर्कोपट्टि अर्थ संरचनालाई पनि साबिकको पद्धतिबाट बहिर्गमन गराई नयाँ पद्धतितर्फ लानुपर्ने थियो। यी चुनौतीहरूलाई सामना गर्न बजेट आएको छ, त्यसैले बजेट महत्वाकांक्षी छ। मेरो भनाइ के मात्रै हो भने बजेटमा महत्वाकांक्षी त हुनु पर्थ्यो, तर स्रोतको यकिन नगरिकन बजेट आएकोले फेरि मध्यावधि समीक्षा गर्दा बजेटको आकार घट्छ भन्ने मलाई लाग्छ। र त्यसो भयो भने, त्यस्तो परिस्थिति आयो भने बजेटले लक्ष्य राखेका कुराहरू पुरा हुन सक्दैनन्। त्यसै पनि बजेटको महत्वाकांक्षा र सरकारको क्षमताको बिचको भिन्नतालाई कसरी कम गर्ने भन्ने कुरा बजेटले सम्बोधन गरेको छैन। केही नीतिगत कुराहरू, निजी क्षेत्रलाई नीतिगत सेवा दिने कुराहरूमा बजेट उदार देखिन्छ र बजेटले मध्यमवर्गीय संरचनालाई विस्तार गर्ने लक्ष्य पनि राखेको छ, तर गरिबहरूलाई जुन ढङ्गले माथि उठाएर तिनीहरूलाई शिक्षित गराएर मध्यम वर्गतर्फ लाने हो, त्यो विषयमा बजेट त्यति खुलेर आएको छैन। त्यसो हुँदाखेरि बजेट चाहिँ यो मध्यम वर्गीय र उच्च वर्गीयको मात्रै हो कि भन्ने शङ्का गर्ने ठाउँ चाहिँ छ।
0: विभिन्न पिछडिएका वर्गको उत्थानको लागि पनि यसले कुरा गरेको छ, त्यसै गरेर विद्यालय शिक्षाका कुराहरू गरेको छ, दलितका कुराहरू गरेको छ, त्यो त निम्न वर्गै पर्छ पर्दैन, या धेरै कुराहरू चलाउने कुराहरू पनि छन् नि जोडिएका?
1: पर्याप्त छैन, जाति विशेष वा लिङ्ग मात्रै होइन नि। गरिबी भनेको त बहुआयामिक हुन्छ है, सामाजिक, सांस्कृतिक र आर्थिक कुराहरू सबै जोडिएका हुन्छन्।
0: यी समस्याहरू त हिजोको थिए नि, योभन्दा बढी समस्या थिए, त्योभन्दा त सुध्रेर आएको छ नि बजेट?
1: छ, सुध्रेर आएको छ, तर जुन महत्वाकांक्षा बजेटले राखेको छ निजी क्षेत्र र मध्यम वर्गीय संरचनाको विस्तारका विषयमा, त्यही ढङ्गले खुलेर तल्लो वर्गको निम्ति आएन भन्ने हो। केही भिन्नता त छ निश्चित रूपमा, नीतिगत अस्पष्टता थियो धेरै वर्षसम्म, 48-51 नेपालको अर्थतन्त्रले गति पनि लिएको, एउटा खुलेर संस्थागत संरचनामा मुलुक लागेको र राज्य सरकारले जनतालाई उपलब्धि पनि 7-8% आर्थिक वृद्धि लिएर देखाएको, त्यो परिस्थिति पछि 51 पछि 30-31 सबै अर्थतन्त्र तदर्थमा चल्यो। आधार चाहिँ 48-51 सुधारलाई लिएर, अरू सबै संरचना चाहिँ तदर्थमा चल्ने, खालि काम चलाउ ढङ्गले सरकारहरू जाने, त्यस्तो परिस्थिति थियो। त्यो भन्दा अहिले चाहिँ भिन्न ढङ्गले, अब सरकार बलियो छ, राज्य कमजोर छ, त्यो राज्य कमजोर राज्यलाई बलियो राज्य बनाउने र नीतिगत सेवा चाहिँ दिने सबैलाई, भन्ने हिसाबले आएको छ। त्यो भिन्नता छ, तर मैले भने भिन्न भए पनि पर्याप्त भएन भन्ने मात्र हो।
0: सुशासन सबैभन्दा मुख्य पाठ हो। सुशासनको हिसाबले आर्थिक सुशासनका कुराहरू, प्रशासनिक सुधारका कुराहरू के देखिन्छन्?
1: छन्। यसले अब सुशासनलाई चाहिँ मुख्य आधारशिला मानेर राज्य कमजोर राज्यलाई बलियो राज्यको रूपमा स्थापना गर्ने र त्यो त्यसैको जगमा विकास निर्माण सुरु गर्ने भनेर जुन सुरुवात भएको छ, यसले सुशासनको प्रत्याभूति जनताले पाए भने त्यसको जगमा विकास हुन्छ भन्ने मान्यता यसले राखेको छ। त्यो समय अनुकूलै छ।
0: अहिले सूचना प्रविधिको युग हो, सूचना प्रविधिलाई यो बजेटले कसरी सम्बोधन गरेको छ?
1: प्रविधिलाई दुईटा किसिमले हेर्नुपर्ने हुन्छ।
0: हजुर।
1: एउटा प्रविधिले सुशासन कायम राख्न मद्दत गर्छ, सरकारको पारदर्शिता निर्माण गर्ने, निर्णय निर्माणमा पारदर्शिता, सरकारको सहभागितामूलक विकास र जनतालाई सेवा प्रवाहमा जनताको हक स्थापना गर्ने जस्ता कुराहरू चाहिँ सुशासनका निम्ति आवश्यक पूर्वाधार स्थापना गर्ने सूचना प्रविधिको विकास एउटा पक्ष हो। अर्को पक्ष चाहिँ सूचना प्रविधिकै विकासले आर्थिक विकास गर्ने, जस्तो भनौँ न कृत्रिम बौद्धिकताको प्रयोग, त्यसै गरी यहाँबाट चाहिँ सफ्टवेयर विकास गरेर विदेश पठाउने, त्यसबाट आर्जन गर्ने जस्ता कुराहरू त्यहाँ राखिएको छ, जसले गर्दाखेरि त्यो किसिमको जनशक्ति देशभित्रै खपत हुने र तिनीहरूले आर्थिक विकासमा उल्लेख्य योगदान गर्ने जुन कल्पना गरिएको छ, त्यो कल्पना चाहिँ मलाई जायजै लाग्छ।
0: अर्को कुरो, लगानी मैत्री वातावरणका कुराहरू पनि बढी देखिएको जस्तो देखिन्छ, किनभने विगतमा को एउटा झन्झटिलो परम्परालाई अन्त्य गर्दै एनआरएन भयो, अन्य विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा सहज लगानीको वातावरण बनाएको पनि त देखिन्छ, के लाग्छ यहाँलाई?
1: छ छ छ। मैले अघि नै भने नि माथिल्लो वर्गलाई पनि प्रशस्त नीतिगत सुधारहरूबाट लाभ दिलाएको छ, मध्यम वर्गीय संरचनाको पनि विस्तार खोजेको छ। खालि के छ भने त्यो मध्यमवर्गीय संरचनासँग तल्लो गरिबहरूको सम्बन्ध चाहिँ टुटेको सम्बन्धलाई जोड्ने प्रयास चाहिँ भएको छैन भन्ने भने नि त्यसैले लगानीकर्तालाई त का निम्ति त प्रशस्त नीतिगत सुधारहरू राखेको छ।
0: यसरी लगानी मैत्री वातावरण बन्दै गर्दाखेरि त्यसलाई अगाडि जोड्नु भएको थियो स्रोतका कुराहरू, त्यसलाई व्यवस्थापन गर्न सकिने बाटो त खुल्छ नि?
1: खुल्छ। तर के छ भने आर्थिक वृद्धि हुँदैमा विकास हुने होइन, आर्थिक वृद्धिको लाभ चाहिँ तल्लो वर्गको जनताले पनि पायो, त्यो आर्थिक वृद्धिको असर चाहिँ तलसम्म पुग्यो र जनता लाभान्वित भयो भने मुलुक समृद्धितिर जाने हो। त्यो परिस्थिति निर्माण गर्न जुन ढङ्गको संयन्त्र विकास गर्नुपर्ने त्यो ढङ्गको संयन्त्र चाहिँ बन्न सकेन।
0: यसमा कर प्रणाली जुन किसिमले लागू गरिएको छ नि, यसलाई सकारात्मक अथवा सुधारोन्मुख कसरी लिन सकिन्छ?
1: यी सुधारोन्मुखै छन्। मैले भने नि मध्यम वर्गलाई राहत दिएको छ र लगानीकर्ताहरूलाई पनि विश्वासमा लिने प्रयत्न गरेको छ। अब तल्लो वर्ग गरिबहरूले त करै तिर्दैनन्, तिर्नु पर्दैनन्, किनभने उनीहरूको आयस्तै हुँदैन। उनीहरूको त पहिले त आयस्ता वृद्धि गर्नु पर्यो, उनीहरूको सामाजिक विकास गराउनलाई गरिबहरूको निम्ति सामाजिक संरचना बलियो बनाउनु पर्यो।
0: यहाँले गरिब जनताका कुरा उठाउनु भयो, गरिब जनतासँग छोएन भन्दै गर्दाखेरि के कुराहरू हुनु पर्थ्यो अथवा बजेट कसरी आउनु पर्थ्यो?
1: गरिब जनता लक्षित कार्यक्रमहरू, है, गरिब जनताको समग्र विकास, आर्थिक विकास मात्र होइन, आर्थिक सामाजिक सांस्कृतिक विकास गरेर गरिबीबाट तिनीहरूलाई प्रत्येक वर्ष अहिले 20% छ गरिबीको रेखा मुनि रहेको, त्यसलाई कमसेकम 5 वर्षभित्र उल्लेख्य परिवर्तन गरेर त्यसलाई चाहिँ 10% 7% मा ओराल्ने जुन रणनीति अख्तियार गर्नुपर्थ्यो प्रमुख रूपमा, त्यो चाहिँ देखिएन।
0: यसको लागि त सरकारले ल्याएको बजेटमा लगानी मैत्री वातावरणका कुराहरू, उद्योग धन्दा सञ्चालनका कुराहरू आउँदै गर्दाखेरि रोजगारीको वातावरण हुनसक्छ,
1: गरिबको सामाजिक विकास भएन, उनीहरूको शिक्षा दीक्षाको राम्रो प्रबन्ध भएन, स्वास्थ्यमा राम्रो प्रबन्ध भएन, उनीहरूको सानो रोजगारी पनि अलि लाभमूलक भएन भनेदेखि त त्यो तल माथिबाट तल झर्ने स्रोत उनीहरूले लिनै सकेन नि, त्यो उनीहरू त्यो ट्रिकल डाउन आफै पनि हुँदैन, स्वतः हुने प्रक्रिया होइन। सरकारले त्यो तल लाने प्रयत्न गर्दाखेरि पनि गरिब जनताले पनि एब्जर्ब गर्न सक्ने उसको क्षमता त बढाउनु पर्यो नि।
0: योसँग जोडिएका कुराहरू, शिक्षा निशुल्क, स्वास्थ्य निशुल्क कुराहरू, स्वास्थ्य बिमालाई अझै व्यवस्थित गरेर लैजाने कुराहरू त गरेको छ नि, त्यसँग जोडिएका कुरा होइन र
1: त्योसँग जोडिएका कुराहरू हुन्। तर त्यो त्यसले कतिलाई कस्तो खालको गरिबलाई त्यसले प्रभाव पार्छ भन्ने कुराको आकलन त छैन नि।
0: र बजेट आइसकेपछि यस्ता क्रिया प्रतिक्रियाहरू आउने गरेका छन्, सत्ता पक्षले स्वागत गर्ने, विपक्षले विरोध गर्ने परम्परा नै बनिसकेको स्थितिमा अहिलेको बजेटलाई कार्यान्वयन गर्नको लागि कतिको चुनौती छ?
1: चुनौती छ, कार्यान्वयनको चुनौती छ। अब यो निजामती प्रशासनलाई उत्प्रेरित गरेर लानुपर्ने एउटा चुनौती छ है। भयले त्रासले एउटा अनुशासन सृजना गर्छ, त्यसले पनि काम त गर्छ तर त्यो क्षणिक हुन्छ, त्यसलाई दिगो ढङ्गले उनीहरूको क्षमताको अत्यधिक उपयोग गर्ने चाहिँ खालका नीतिगत संरचनाहरूको व्यवस्था भयो भने तिनीहरू एउटा दिगो मुलुकप्रति समर्पित भएर बजेटका लक्ष्यहरू पुरा गर्नेपट्टि लाग्छन्। त्यसो हुँदाखेरि त्यो कसरी निजामती प्रशासनलाई अधिकतम परिचालन गर्न सकिन्छ र बजेटको कार्यान्वयन चाहिँ खोटरहित बनाउन सकिन्छ भन्ने कुरा चाहिँ सरकारले सोच्नुपर्ने कुरा हो। तिनै कुराहरूले गर्दाखेरि अहिलेसम्म नेपालमा के देखिन्छ भने परियोजनाहरू समयमा र लागतमा सम्पन्न नभएको देखिन्छ। अब समयमा र लागत अनुसार उपलब्धि हासिल गर्ने ढङ्गले त्यो सम्पूर्ण संयन्त्रलाई परिचालन गर्ने पट्टि सरकारले सोच्नुपर्छ। यो बजेट नराम्रो छैन, बजेट राम्रो छ, तर बजेटले राखेका आकाङ्क्षाहरू पुरा गर्न सरकारको तत्परता र सरकारले संयन्त्रलाई कसरी परिचालन गर्छ त्यो कुरामा भर पर्ने हुनाले धेरै कुराहरू बजेट बाहिरबाट पनि हामीले हेर्नुपर्ने हुन्छ।
0: यहाँले कर्मचारीका कुरा गर्नुभयो, कर्मचारीको तलब वृद्धि भएको छ र अन्य यो करको दायरा पनि बढाइएको छ, यसले गर्दाखेरि त सन्तुष्ट हुने ठाउँ छ नि त, उहाँहरू त होइन, खुसी नै होला कर्मचारी त
1: छ। प्रश्न के छ भने त्यो अहिले देखिएको खुसी जुन छ नि त्यसलाई उत्प्रेरित भएर काम गर्ने अवस्था निर्माण गर्ने नीतिगत व्यवस्था चाहिँ जरुरी छ।
0: यी त चुनौती भए, राम्रा पक्ष पनि होला नि बजेटका, यसमा राम्रा पक्ष समेटेका पक्ष
1: मैले भने नि राम्रा पक्ष त धेरै भने नि, राम्रा पक्ष त लगानीकर्ताहरूका निम्ति जति पनि नीतिगत व्यवधानहरू थिए ती नीतिगत व्यवधानहरू हटाइदिएको छ, मध्यम वर्गीय संरचना विस्तार गर्नलाई करका दरहरूमा हेरफेर गरेर मध्यम वर्गीयलाई करको बोझ कम गराएर उनीहरूको बचत बढाउने पट्टिका योजनाहरू छन्, ती चाहिँ स्वागत योग्य छन्। त्यस्ता धेरै कुराहरू छन् र बजेटलाई पनि धेरै फोहोर नबनाएर एकदमै सकिने खालका परियोजनाहरू 5 वर्ष 3 वर्षमा सकिने खालका परियोजनाहरूलाई छनौट गरेर राखिएको छ, ती त असल पक्षहरू हुन् नि। तर के छ भने त्यति हुँदाहुँदै पनि वित्त सन्तुलनलाई ख्याल राखिएको छैन र बजेट चाहिँ मध्यावधि मूल्याङ्कन हुँदा घटाउनु नपरोस् त्यति हेक्का राखेर बनाएको छ कि छैन भन्ने कुरा छ। अब 6-7 महिनामा देखिहाल्छन्।
0: यो सँगै वायु सेवा निगमलाई कम्पनी मोडलमा लैजाने, त्यसै गरी नेपाल टेलिकमको सेयर सर्वसाधारणले दिने, अध्ययन गरेर कि समिति संस्थानलाई मर्ज गर्ने कुराहरू पनि आइरहेका छन्। मैले जोड्न किन खोजेको पनि हिजोको दिनमा पनि संस्थानलाई निजीकरण गरियो भन्ने किसिमका कुराहरू होइन, अघिल्लो सरकारलाई पनि त्यस्ता किसिमको कुरा आरोपहरू लाग्दै आएका थिए। यो सरकारले पनि यो किसिमको नीति ल्याएको छ, यसलाई कसरी हेर्नु भएको छ यहाँले?
1: यो त धेरै राम्रो कुरा हो। अब सरकारको साधारण खर्च बढ्दै गएको, सरकारी उत्पादकत्व घट्दै गएको अवस्थामा उत्पादकत्व वृद्धिलाई पनि र सरकारलाई छरितो बनाएर प्रभावकारी बनाउने यी उपायहरू त स्वागत योग्य छन्। अब यसलाई कसरी प्रयोगमा ल्याइन्छ र कमभन्दा कम हिसाबले बिजाएर यीलाई यसलाई कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने कुरातर्फ सरकार चनाएको भएर लाग्ने।
0: तर यही मोडलमा हिजोको दिनमा जाँदाखेरि विगतका सरकारले आलोचना भोग्नु परेको थियो।
1: अब यो अर्थतन्त्रमा चाहिँ के हुन्छ भने आर्थिक नीतिहरू ल्याउँदाखेरि स्वाभाविक रूपले मान्छे साबिकै परम्परागत ढङ्गमा नचल्दाखेरि विरोध आउँछ। यति विरोधहरूलाई मत्थर गर्दै ती विरोध गर्नेहरूलाई पनि आफ्नै पक्षमा ल्याउँदै सरकारले त्यो राजनीतिक किसिमको रणनीति अप्नाउनु पर्छ र गाली त अब गर्छन्, गालीलाई सहनु पर्छ।
0: नेपाल कृषि प्रधान देश भन्छौँ, कृषिको क्षेत्रमा यो बजेटले कसरी सम्बोधन गरेको छ?
1: अब युवाहरू समूहमा आए र तिनीहरूले साझेदारीमा जग्गा लिजमा लिएर कृषि गर्नलाई एउटा परिस्थिति यो बजेटले निर्माण गर्यो। तर जसको 1-2 बिघा जग्गा हुने त्यसैमा भर पर्ने किसानहरूको निम्ति चाहिँ राम्रो व्यवस्था भयो। त्यसले गर्दाखेरि हामीले यो आधुनिक कृषिको आधुनिकीकरण सँगसँगै कृषिमा आश्रित जनसङ्ख्याको आर्थिक अवस्था परिवर्तन, यो दुइटै कुरालाई सोच्नु पर्थ्यो। त्यो कृषिमा आश्रित जनसङ्ख्याको जीवन स्तरमा परिवर्तन गर्नेतर्फबाट तर्फ चाहिँ बजेट त्यति बोलेको छैन।
0: धेरै युवाहरू कामको सिलसिलामा, अध्ययनको सिलसिलामा विदेश जाने गरेका छन्। खास श्रमको समस्या समाधान गर्नको लागि के कस्ता पहलहरू छन् बजेटमा?
1: अब सुशासन भयो, शासन व्यवस्थामा व्यापक सुधार भयो भने युवा पलायन अलिक रोकिन्छ, एउटा कारण त्यो हो। अर्को कारण युवाहरूले यहीँभित्र गर्न सकिने, जस्तो भनौँ न अहिले बजेटमा आएको यो सूचना प्रविधिको विकास जस्ता कुराहरूले पनि युवा पलायन केही रोक्छ। र अब तल्लो वर्गको जनताको आयस्ता वृद्धि हुँदै गयो, उनीहरूको सामाजिक विकास हुँदै गयो र उनीहरूले अवसरको लाभ पाउन थाले भने पनि घट्छ।
0: पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषिलाई अलिक बढी प्राथमिकता दिएको जस्तो देखिन्छ होइन बजेटमा, के लाग्छ यहाँलाई?
1: हो, अब तुलनात्मक लाभका क्षेत्रहरूको राम्रो पहिचान गरेर हाम्रा पारम्परिक तुलनात्मक लाभका क्षेत्रहरू जल विद्युत, पर्यटन र हाम्रो मौसमी बेमौसमी खेती का कुराहरू हाम्रा तुलनात्मक लाभका क्षेत्रहरू हुन्। त्यही हामीले प्रतिस्पर्धी क्षमता विकास गरेर लाभ लिने हो। ती लाभका क्षेत्रहरू चाहिँ राम्रोसँग पहिचान गरेको देखिन्छ।
0: आर्थिक, सामाजिक, जनजीवन र रोजगारीलाई दिगो बनाउनको लागि वर्तमान सरकारले बजेटमा कृषि, पर्यटन र ऊर्जालाई बढी महत्त्व दिएको भनिन्छ नि, के लाग्छ यहाँलाई?
1: मूल कुरा उत्पादकत्व वृद्धि हो ए, अब चाहे त्यो कृषिमा होस् वा अन्य क्षेत्रमा होस्, उत्पादकत्व अहिले अब भइरहेका उद्योगहरूको क्षमता उपयोग, क्षमता विस्तार, नयाँ उद्योगहरू पूर्ण क्षमतामा चल्ने परिस्थिति, कृषि क्षेत्रमा पनि पर रोपनी पर बिघा चाहिँ त्यसको उत्पादकत्वमा वृद्धि, यी सबै कुराहरूका निम्ति जे जे सामग्री कृषकलाई होस् वा पर्यटन क्षेत्रलाई होस् वा ऊर्जाको क्षेत्रमा होस् त्यो दिएर त्यसलाई चाहिँ उकास्ने रणनीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यसैले मैले भने बजेटभित्र साङ्केतिक रूपमा केही कुराहरू परेका छन्, तर त्यसलाई प्रयोग गर्दाखेरि बजेट बाहिर गएर पनि प्रयोग गर्न सक्ने हिम्मत सरकारले देखाउनु पर्यो।
0: बजेटका केही पक्षहरू सुधार गर्नुपर्ने भयो भने समग्रमा बजेट राम्रो छ भन्दै गर्दाखेरि यसका कार्यान्वयनको पक्षमा जाँदाखेरि यहाँले कर्मचारी तन्त्रको कुरा निकाल्नु भयो, राजनीतिज्ञ र कर्मचारीहरूले मिलेर चाहिँ देश बनाउने हो, सबैको यसमा महत्त्वपूर्ण योगदान हुन्छ, लामो समयसम्म प्रशासनिक क्षेत्रमा बसेर काम गर्नुभयो, कसरी अगाडि बढ्नु पर्ला, कसरी जानु पर्ला, यहाँको सुझाव के छ?
1: अब कर्मचारीहरूलाई उत्प्रेरित गर्नु पर्यो, तिमीहरूसँग क्षमता छ, त्यो क्षमता छैन भने पनि हामी क्षमता दिन्छौँ, क्षमता वृद्धि गर्नु पर्यो, प्रसाविकको ढर्राबाट गर्दाखेरि नतिजा आएन, अब नयाँ ढङ्गले काम गर्ने, त्यो नयाँ ढङ्ग विकास गर्ने र नयाँ ढङ्गमा तिनीहरूलाई अभ्यस्त गराउने गरी उत्प्रेरित गर्न सक्यो भनेदेखि अहिलेको भन्दा आउँदा दिनहरू सुगम हुन्छन्।
0: हिजोको दिनमा एक किसिमले काम गरिसकेको कर्मचारी तन्त्रले नयाँ शक्तिको भावना अनुसार यहाँले भने जस्तै अगाडि बढ्न सक्ने सम्भावना कतिको छ, कतिको चुनौती छ त्यो कार्यान्वयन गर्न?
1: चुनौती छ, चुनौती नभएको त समस्या भनेकै चुनौती हो, त्यो चुनौतीलाई अवसरमा लिनु परिणत गर्न सक्नु पर्यो, चुनौती चुनौती नै रहँदैन अवसर बनाउन सक्नु पर्यो, अवसर बनाउने प्रशस्त अवसर सरकारलाई छ।
0: मैले कर्मचारीको सन्दर्भमा जोड्नु खोजेको
1: हो, कर्मचारीकै पनि कर्मचारी काम नगर्ने अल्छी अथवा समयमा काम सम्पादन गर्न नसक्ने छ भने त्यो क्षमताको कारणले हो कि उत्प्रेरित नभएर हो कि उनीहरूले सुरक्षा अनुभव नगरेर हो कि ती सबै कुराहरूमा त आश्वस्त गरायो भने त कर्मचारी त्यो जागिरै खान भनेर आएको मान्छे के गर्छ त गर्छ नि काम है, त्यसो हुँदाखेरि त्यसलाई उत्प्रेरित गर्नु पर्यो।
0: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ, बजेट आइसक्यो, अब यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ, यसको उत्कृष्ट कार्यान्वयनको लागि कुन कुन पक्षले के के कुरामा ध्यान दिनु पर्ला?
1: सबभन्दा ठुलो कुरो त सरकार, राजनीतिक कार्यकारी, राजनीतिक कार्यकारीले मेरो बहुमत छ, म बहुमतकै आधारबाट मात्रै यसलाई पेलेर लान्छु भनेर भन्नु हुँदैन, जनता सर्वोपरि हो, यही जनताको सहभागिता जनताको अपनत्व दिलाउने पट्टि सरकार लाग्यो भने अनि र निजामती कर्मचारीलाई पनि त्यही ढङ्गले परिचालन गर्न सक्यो भने सफल हुने हो, सरकार विनम्रतापूर्वक आएर जनतालाई साथैमा लिएर स्वामित्व पनि उनीहरूलाई नै ग्रहण गर्न सक्ने बनाएर र उनीहरूको सहभागिता खोज्यो भने लोकतन्त्रको सार्थकता पनि देखिन्छ र त्यो विकासले एउटा सिनर्जी पनि उत्पादन गर्न सक्छ, मलाई त यही हुन्छ भन्ने कुरामा म आशावादी पनि छु।
0: हुन्छ डाक्टर साहब, समय दिनुभयो यहाँलाई धन्यवाद।
1: धन्यवाद।
0: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइरालासँग, यसै कुराकानी सँगसँगै सरकार कार्यक्रमै पुरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: नेपालमा धूम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यतिखेर बिहानको 9 बज्न लागेको छ। अब केही बेरमा सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नमा प्रधानमन्त्री पालेन्द्र शाहद्वारा जवाब। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। प्रतिनिधि सभाबाट प्रतिनिधि सभा नियमावली 2083 पारित र लेबनानमा इजरायली आक्रमणको विस्तार प्रति विश्वव्यापी आलोचना। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढाउन, व्यथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढताका साथ लागेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्ष भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसमै केन्द्रित गरिरहेको बताउनुभयो। यस्तै बैठकमा नेकपा एमालेका सांसद पद्मा अर्यालले सोध्नु भएको प्रश्नको जवाफमा प्रधानमन्त्री बालेन्द्र शाहले लिपु लेक र लिम्पिया धुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढाइएको जानकारी दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागि परेको बताउनु भयो।

0: भन्नुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढेको बताउनुभयो। यस्तै सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारी सञ्चालकहरूबाटै उठाएको पैसा पीडितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको पनि जानकारी गराउनुभयो। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गर्नुभएको विषयमा सञ्चार माध्यमबाट सोधिएका प्रश्नहरूबारे परराष्ट्र मन्त्रालयले प्रष्ट पारेको छ। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा 2083 वैशाख 20 गते नै प्रष्ट आइसकेकाले परराष्ट्र मन्त्रालयले सो सम्बन्धमा दुविधामा नरहन आग्रह गरेको हो। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाब भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम तथा आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् 1816 सुगौली सन्धिद्वारा स्थापित र निर्देशित रहिआएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। हिजो अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी नभएको समेत बताउँदै बजेट सीमाभित्रै आएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सन् 2015 भूकम्पपछि बजेटको आकार बढ्न थालेको उल्लेख गर्दै भूकम्प अगाडि बजेटको आकार जिडिपीको तुलनामा औसत 25-29% र वास्तविक खर्च 22-25% हुने गरेकोमा भूकम्पपछि भने बजेटको आकार बढ्दै गएको र कुनै वर्ष जिडिपीको तुलनामा बजेटको आकार 37%सम्म पुगेको बताउनुभयो। प्रतिनिधि सभाबाट नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट प्रतिनिधि सभा नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 नियम 2-263 र अनुसूची 1-7 उक्त नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा मतदाता नियमावली नामावली पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सो संशोधन सहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय सभाको हिजोको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल पनि भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसले पार्टीको केन्द्रीय सदस्यमा अनिल कुमार झालाई मनोनित गरेको छ। अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधि महत्वपूर्ण अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। नेपाल स्थित अमेरिकी दूतावासले हिजो आयोजना गरेको द एन्सेन्ट समिटमा उपविदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नव प्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता भएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15, *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। चालु आर्थिक वर्षको जेठसम्म सत्यता नै नभएका 176 समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ। सम्पादक समाज नेपालले हिजो आयोजना गरेको नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता विषयक अन्तर्क्रिया कार्यक्रममा यसबारे जानकारी दिएको हो। काउन्सिलमा दर्ता भएका उजुरी मध्ये बढी गाली बेजती सम्बन्धी रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। लेबनानमा इजरायली आक्रमणको विस्तारप्रति विश्वव्यापी आलोचना भइरहेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अत्यन्त राम्रो सम्झौता नजिक पुगेको बताउनु पनि भएको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार उहाँले सम्भावित सम्झौतामा अझ शर्तहरू समावेश गर्न पनि दबाब दिइरहनु भएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका र इरानबीच सन्देश आदान प्रदान जारी रहे पनि अन्तिम सम्झौता नभएसम्म कुनै पनि विषय निश्चित नभएको बताउनु भएको छ। उता इजरायली आक्रमणका कारण गत मार्च महिनामा प्रभावित भएको दक्षिण पार्स ग्यास क्षेत्रका 3 समुद्री उत्पादन मञ्चमा इरानले पुनः ग्यास उत्पादन सुरु गरेको जनाएको छ। आवश्यक मर्मतपछि ती संरचनाबाट उत्पादन पुनः सञ्चालन ल्याइएको इरानले जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कोशी लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जवाफ। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाइ। प्रतिनिधि सभाबाट प्रतिनिधि सभा नियमावली 2083 पारित र लेबनानमा इजरायली आक्रमणको विस्तारप्रति विश्वव्यापी आलोचना। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: थो रेडियो नेपाल ख नेपाल भाष्य समाचार जे उपेश पाखी निना दिशा थौ नेपाल सम्मत चिन्स पिको द अनलागा पारो प्रधानमन्त्री बालेन्द्र शाह दे या त सुशासन पाखे यङ्के त व्यतीति चिकेगु व भ्रष्टाचार या त नङ्के त सरकार प्रतिबद्ध दु दैतिगु दु प्रतिसभा मिगय बैठके राष्ट्रिय स्वतन्त्र पार्टी सांसद कविन्द्र बुलाकुटिया न्यसय लिसले वेक्लाम भ्रष्टाचार नङ्के त सरकार फुकल्या ख क्रियाशील जुगु नेतना दिल सांसद बुर्लाकुटी सरकार हापङ्गु दया त सुशासन या दया कता कागुली सुब्या देशना दिसे मन्त्री व सांसदीय निगरानी तिथि निकाय नापु दुगु तैदिको ख सदरङ्ग माघ जुगो कथा प्रधानमन्त्री शाह लिस पी त उपस्थित जुइदङ्गा सांसद पिन्सन सकारात्मक कथा कागु झुसा नियमवल या प्रक्रिया कथा पूर्व तयारी या लिखित निहस लिस जुई मफुगली विपक्षी सांसद पिन्सन त्यानकर्षण याकादिको ख थोया दले प्रधानमन्त्री बालेन्द्र शाह भारत लिसया सीमा सम्बन्धी पङ्ग कुटनीतिक माध्यम पाखे झिङ्केगु नीति सरकार प्रतिबद्ध दु तैदिगो ख नेपाल कम्युनिस्ट पार्टी एमाले सांसद पद्मा अर्याल भारत चिन नेपाली भूमि लिपुलेक जुया व्यापार या त शतक निर्माण लिसे संरचना दिएको सन्दर्भ प्रतिसभा मेगा बैठक यनादिको न्यसा लिसले प्रधानमन्त्री थते धाइदिएको ख प्रधानमन्त्री नेपाल व भारत दतुया सीमा कचो इतिहासविद लिसे यापी दुथ्यागु चेङ्केको कुत जुया चुङ्गु सदन या त जानकारी बिहादिसे सम्बन्धित लिसे चुना वार्ता याना निकास मालेको जानकारी बिहादिल थोय विषयले बेलायत सरकार लिसे नापौँ सल या मागुली प्रधानमन्त्री शाह धाइदिल नेपाली भूमि लिपुलेक लिम्बिया धुरा कालापानी लागाय भूभाग या सम्बन्धे नेपाल सरकार औपचारिक तथा कुटनीतिक नोट भारत सरकार त छेद नागुदु उकिया लिस नापौँ वगुदु थो लिसले निगुली सरकार थ इतिहासविद सर्वेयर व थगु भूमि सम्बन्धी जानकारी दुपी मनु तया सम्वाद पाखे थोख या त जेङ्केगु ख जुगुदु प्रधानमन्त्री शाह धाइदिल थो सम्बन्धी भारत व चिन या त जक मुखुसे बेला सरकारले सेना प ख जुगुदु ब्रिटिस इन्डिया भारत तोटुगु इ या पङ्ग आतक छिथ्या जुया चुङ्गु जुया थुकी भारतलिसे बेलायत नाप सरकार ते मागु दयागु जिमीको मान्यता ख थोफु क ख टेबल टक डिप्लोमेटिक ल्याख जुया जुई जेनीको जानकारी बियाचुना सांसद तयारीको अपधाथे ख या त सुझाय कथा क्यागु धयादिसे प्रधानमन्त्री शाह नेपाली काङ्ग्रेस सांसद अर्जुन नरसिंह केसी राष्ट्रिय मानवाधिकार आयोगका प्रतिवेदन जग्गु मुखोसे तिथि कारण खण्डे जुगु आन्दोलन प्रतिवेदन कारण या मागुली बहब यादिल अथे सम संस्कृति पार्टी या सांसद आर एन राई निनादीको न्यस या लिस बियादिसे प्रधानमन्त्री शाह याक्न सुकुम्बासी पङ्ग जेङ्केगु यत्नादिल प्रधानमन्त्री शाह सुन्याद मयाक ज्या या मफुगु या त आथते सुन्यागु मिनेटे यामा धका मध्यात इनाप यनादिल अथे राष्ट्रिय प्रजातन्त्र पार्टी या सांसद खुसबु ओली निनादिगु निस लिस बियादिसे प्रधानमन्त्री शाह मत भुटु आपल छेलाद छेल धासा सकल या त मत बी मफैगु हुनी उकि या त दिके त कर क्यातिङ्गु नेतनादिल प्रधानमन्त्री शाह प्राधिकरण या क्षमता विकास या त मते न्यागु प्रतिशत भ्यात क्यागु नेतनादिल राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय संसदीय निगुली सदनीय बैठक पारित जुया प्रमाणीकरण या नीति वगु निगु विधेयक प्रमाणीकरण या नादिगु दु राष्ट्रपति पौडेल प्रतिनिधिसभा दुज निर्वाचन हापाङ्गु संशोधन विधेयक व मतदाता ना धल हापाङ्गु संशोधन विधेयक नेपा या संविधान या धारा 113 या उपधारा 2 कथ प्रमाणीकरण यनादिगु राष्ट्रपति ज्याकु या प्रवक्ता रितेश कुमार साक्य थाइदिगु ख प्रतिनिधिसभा नियमावली 2083 पारित जुगु दु बैठक के तयारीको प्रतिवेदन पारित जुगु नियमावली मस्यौदा समिति सभापति गणेश पराजुली हेवादीको मस्यौदा समिति प्रतिवेदन 2083 या त पारित या धैगु प्रस्ताव सभा बहुमत पारित यागु ख सभामुख टोल प्रसाद अर्याल प्रतिसभा नियमावली मस्यौदा समिति या प्रतिवेदन 2083 या नियम 2 निसे 263 तक व अनुसूची 1 निसे 7 तक थो नियमावली या अङ्ग जुगु घोषणा एनादिल अर्थमन्त्री डाक्टर स्वर्णिम वागले वैगो आर्थिक दह या बजेट 2083-84 बजेट महत्वाकांक्षी मजुगु नेता दिगुदो अर्थ मन्त्रालय मिग घोषागोको पत्रकार सम्मेलनले वेक्न थथे धैदिगो ख वेक्न विद्युत प्रवाधार निर्माण या नीति मत कर तयागु नेतना दिल नेपाली कम्युनिस्ट पार्टी नेकपा या कजी पुष्पकमल दाल प्रचण्ड उसे फिना वया चुङ्गु थागुदु मेडिसिटी अस्पताल बिगु जानकारी कथ वेक यो भुइँ उसे जुया चुङ्गु नेतना तगु ख अस्पताल या कथ शनिबार सुते अस्पताल भर्ना जुया दिगु वेक या निमोनिया खनि दुगु ख वेक या त निनु सुनु अस्पताल तया वास या मागु अस्पताल या चिकित्सक थागु ख बृहत्तर लुम्बिनी लगायत अन्तर्राष्ट्रिय स्तर धार्मिक सांस्कृतिक पर्यटकीय गन्तव्य रूपमा विकास या त यागु तातुना बुद्ध परिपथ निर्माण या नीति सम्झौता जुगुदो विश्व ब्याङ्क या आर्थिक ग्वाली न्यानाचोङ न्याना न्यायगु कथ परियोजना कथ पर्यटन पूर्वाधार विस्तार स्थानीय लजका प्रवर्धन व गन्तव्य व्यवस्थापन या ज्याजो झ्याकेत शहरी विकास तथा भवन निर्माण विभाग व कपिल वस्तु लुम्बिनी सांस्कृतिक रामग्राम व देवद नगरपालिका दुई सम्झौता आजुगु ख विश्व ब्याङ्क थुकिया नीति चिन्नीगु अर्ब खुइ खुगु करोड दाँ त्यासा ग्वाली नाफिया यादङको गुदो यादतक न्यायगु थो परियोजना कथ नगरपालिका पतिक पि खुगु करोड लगानी जुइगु थागुदो मुस्ताङ या मुक्तिनाथ देगले पेनु थुकी उनी पि मुनुतेगु ल्या अपुया चुङ्गुदो निथ पेदो उया चुङली बिहिबार निसे चिन्यादो शिव अप मुनु त वगु धागुदो जलखला दे भारते आफ्नो तान वगुली शैक्षिक संस्था बन्द जुगली भारतीय दर्शनार्थी पर्यटक ल्या अपगु मुक्तिनाथ विकास समिति या व्यवस्थापक दिनेश पुसाल थाइदिगु ख नेपाले न वङ्गु बिहिबार निसे पिनुतक सारङ विदा जुगली मुक्तिनाथ दर्शनार्थी पर्यटक ल्या अपगु व्यवस्थापक पुसाल थाइदिगु ख ए महानगरपालिका वडा नम्बर 12 या आर्थिक ग्वाली समाजसेवी चक्रमान डङ्गोल या छाता नाप चक्रमान डङ्गो लुम्बिनी पार्क उले ज्या जुगुदो या खाल्चा पाखा वडा नम्बर 12 या नाय बालकृष्ण मर्जन उले ज्या नदीको ख ज्याजोले नारायण क्लब या नाय प्रचण्डमान भ्रचाचार्य ज्यापु महागुठी या केन्द्रीय नाय सत्यनारायण डङ्गोल ज्यापु महागुठी ए महानगर या नाय पञ्चनारायण मर्जन ज्यापु संस्कृति विकास कोष या नाय मङ्गलकृष्ण सिंह या बोती दुगु ख आदिवासी जनजाति चलचित्र महासङ्घ गोसल्या भिग निसे ए सङ्किपा नख यहाँगुदो महासङ्घ उखन पत्रकार सम्मेलन याङना जेठ 17 गति निसे 19 गति तक खुक गो नेपाल आदिवासी जनजाति सङ्किपा म सब चाबे या चलचित्र विकास बोडे जुइगु थागु ख थोए दोथी मिग निसे जुगु मसपे लिम्बु नेपाल भाषा गुरुङ थारू तामाङ मगर भुजेल माझी राजवंशी समुदाय या फिक्सन सङ्किपा चिप्याख वृत्तचित्र ओ एआई जेनेरेटेड वृत्तचित्र न किनेगु जानकारी गोसाखलक ब्युगु ख मसपे फिक्सन पाखे नेवास सङ्किपा स्वे नगु किनेगु जुगुदो अमृतमान मर्जन निर्देशन यनादिगु थुगु सङ्किपा भिन्तना जोशी सुरज बेन्जरकार सुशीला तन्डुकार रनेन्द्र मर्जन नारायण देवी प्रधान नगिना जोशी अन्नपूर्णेश्वरी श्रेष्ठले सेन निर्देशक मर्जन अभिनय यनादिगुदो मसवे फिक्सन पाके सो नगुया नाप दिनेश लिङ्गडेन निर्देशित रिट जनक गुरुङ निर्देशित ङ्यालबो राम रानी निमा लामाङ तामाङ निर्देशित ह्याङ तामाङ अले अशोक आले मगर निर्देशित दिलसरना किनेतेङ्गुदो चिप्याख पाखे सागर केरुङ निर्देशित तङ सिंह हुत बहादुर तामाङ निर्देशित दुखला ग्यम परशुराम चौधरी निर्देशित जाइचे सौसरा विपना तामाङ भुजेल निर्देशित निको पहिचान अले विशाल रोका मगर निर्देशित लाहोरिनी मोसोबे दुतनाथ चुङ्गुदो भित्रचित्र अनिल मगर निर्देशित आग्रे होम कुमारी माझी निर्देशित लदी पूजा ओले अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र विराट नगर के प्राचीन राजवंशी किनिजिया जुइतिङदु मोसोपे उत्कृष्ट चिप्याख उत्कृष्ट वृत्तचित्र ओ फिक्सन संकिपा पाखे उत्कृष्ट संकिपा उत्कृष्ट निर्देशक उत्कृष्ट स्क्रिप्ट उत्कृष्ट अभिनेता उत्कृष्ट अभिनेत्री उत्कृष्ट छायाङ्कन हपा शिर्पा ओ जुरी अवार्ड बिगु कोसा खलक धागुदु नेपाली नापाङ्गो आदिवासी मातृ भ्या सङ्कृपा नेपाल भाषा सिलु 2044 साले रिलिज जुगु ख ओलिनेसे आदिवासी सङ्कृपा पिङ्गु दशकीय यात्रा आतक थ्यौमत चिन्या सोसुया अपो आदिवासी मा भ्या सङ्कृपा देखे धङ्कुकुदु ए या 23 ओम्बाले चोङ्गु ओलम्पस क्लब या ने च्याकोगु बुदी क्षेत्रपाटी पार्टी प्यालेसे तजिक हङ्गुदु नापाङ्गु चरने प्रमिला मान्दरन झ्याका दिगु बुदी हनेगु ज्याझोले उगु क्लब या जो दुज मुनिगु हनेको ज्याझो जुगु ख क्लब निसोङ्गु इलोनिसे थौ या अवस्था तक थ्याङ्के त तिथि कथ ग्वाली याना वया चुना दिपी स्वास्थ्य कर्मी क्लब या क्लिनिक या ल्याब टेक्निसियन समाजसेवी बुद्धिजीवी तिथि दया हिदान ज्याजो या संजोग चौकपी संचार कर्मी तिथि मिटिया स्वास्थ्य स्वयंसेवका पिन्त क्लब या नाय पवित्र पूजाचार्य ओडा अध्यक्ष मजराज महर्जन ओ नोको ज्योति साकिपिन्स लुमिती ची ललनादीको ख इरान या इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स आइआरजिसी नौसेना ओर्मुजे अमेरिका हस्तक्षेप यासा उक्यात लिस बिगो धागुदो आइआरजिसी नौसेना सार्वजनिक समुद्री रेडियो च्यानल पाके बिगो हसने फारस वो ओमान्या खाडी झानाचोङ्गु ल जहाज यात नालाकया होर्मुज आनतिना तगु व उकी यात इरानी अधिकारी पिनिगु अनुमति व कोष्नातोगु लपुजक छेले फैगु धागुदु विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ या महानिर्देशक टेड्रोस अधानामो ग्रेब्रेयेसस डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो व युगन्डा यनावोगु इबोला प्रकोप या हुने छु देश तगु यात्रा प्रतिबन्ध व सीमाबन्दी पुनर्विचार या त इनाप यानादिगुदु कङ्गो या उत्तर पूर्वी इटुरी प्रान्तीय राजधानी बुनिया गोसागोको मङ्का पत्रकार सम्मेलनले वेक्न थतिए धाइदिगु ख विश्व स्वास्थ्य संगठन प्रमुख या कथ खोप आप्लन देखे फुसा व भिङ्गु वास या फसा याक्न थज्यागु पङ्ग जेनिगु नेतनादिल थौ कर्णाली व सुदूरपश्चिम प्रदेश नापोङ कोशी बागमती व गण्डकी प्रदेश या हिमाली व पहाडी लागाए पच्चा थासे व कोशी व लुम्बिनी प्रदेश या तराई लागाए छगुनीको थासे नयाना लाप्सा वैगु नापोङ वा व च्वापु कुवा वैगु जल तथा मौसम विज्ञान विभाग धुकमा यागुदु मिग सुनिगले नि च्यागु फुटी निगु डिग्री सेल्सियस या क्वाजो लुगु खदासा थौ न नि च्यागु निसे सिगु डिग्री तक तानोइगु धागुदु सुनिगले थौ सुते न्याता इजुया सुङ्गु मिनेटे लुगु सूर्य सनिलिया नेता इजुया निगु मिनेटे बि नेपाल भाषे बुख कोचाला शुभ
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: नेपालको समावेशी आवाज
5: हाम्रो संस्कृति
6: हाम्रो परम्परा सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
5: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र नमस्कार हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ नेपाली विविध आदिवासी जनजातिहरूमध्ये संस्कारगत विशिष्टता भएको एउटा जाति हो थकाली जाति। मुस्ताङका थकालीहरू पहिले प्राय जोमसोम मार्फा र थाकखोला टुकुचे क्षेत्रमा रहेको भए पनि अहिले नेपालका मुख्य सहरहरूमा छरिएका छन्। पारम्परिक रूपमा बोन तथा बुद्ध धर्म मान्ने थकालीहरूको आफ्नै भाषा छ। चार चनका चार देवता भन्ने आहानले उनीहरूलाई बहुदेवतावादी भएको दर्शाउँछ। चार चन थकाली भए पनि बोन मतावलम्बीहरूमा पनि चन रहेका छन्। बोन मार्गी चिम्तन छैरातन हिन्तान र स्याङतानहरूले मात्र होइन बाह्र गाउँले लोपा र ताङबेथरले पनि आफूलाई थकाली मान्दछन्। थकाली जातिको शास्त्रलाई रहव भनिन्छ। नगेन्द्र शर्माको पुस्तक नेपाली जनजीवनका अनुसार थकाली भन्नाले मुख्य गरी गौचन तुलाचन शेरचन भट्टचन थरहरूलाई जनाउँछ। आर्थिक रूपले सम्पन्न राजनैतिक र शैक्षिक क्षेत्रमा अग्रगामी सामाजिक सम्बन्धको हिसाबले निकै मिलनसार व्यापार व्यवसायमा मेहनती जातिका रूपमा थकालीहरूको छवि नेपालीहरू र विदेशीहरूमा समेत रहेको पाइन्छ। मुस्ताङ जिल्लाको थाकखोला क्षेत्रलाई पितृथलो मान्ने हुनाले यो जाति थकाली भनिएको हो भन्ने भनाइ छ। तापनि यिनीहरू आफूलाई सिजाली राजघरानाका ठकुरी हौ भन्ने मान्दछन्। तर प्राचीन सिजाली नागराजहरू भोट बर्मेली मूलका थिए वा खस ठकुरी थिए भन्ने तथ्यको टुङ्गो स्पष्ट भइ नसकेकाले थकालीहरूका पूर्वजबारे किटान साथ भन्न सकिएको छैन भनेर नगेन्द्र शर्माले लेख्नु भएको छ। आजको कार्यक्रममा हामी थकाली जातिको केही ऐतिहासिकता र संस्कार संस्कृति सम्बन्धी सामग्री समेट्ने जमर्कोमा छौँ। थकाली जातिको वर्तमान अवस्था र गतिविधिका साथै केही सांस्कृतिक प्रसङ्गमा थकाली सेवा समिति नेपालका पूर्व केन्द्रीय अध्यक्ष सोम प्रसाद तुलाचनसँगको कुराकानी राख्नेछौँ। केही ऐतिहासिक सांस्कृतिक र संस्कारगत प्रसङ्गहरूबाट कार्यक्रम अघि बढाउँछौ। नेपालका जातीय संस्कार पुस्तकमा रहेको डाक्टर कृष्ण बहादुर भट्टचनको आलेखका आधारमा यो सामग्री तयार पारेका छौ। थकालीहरू परम्परागत वासस्थल थाक 700 बसोबास गर्दै आएकामा आजभन्दा 200 वर्ष अघिदेखि थाक 700 बाहिर बसाई सर्ने क्रम सुरु भएको थियो। सुरुमा बागलुङ र म्याग्दीको खानीको काममा र 6-7 दशक यता पोखरा काठमाडौँ बुटवल भैरहवा र भारतको बनारससम्म व्यापारको काममा पुगे। प्रायजसो थकालीहरूले आफूहरू जुम्ला सिन्झाका राजकुमार हंस राजा र ठिनीकी राजकुमारी घोम रानीका सन्तान भनी ठकुरी भएको मान्दछन्। थकालीहरूका पुर्खा तामाङहरू हो भन्ने अर्को प्राकल्पना पनि पाइन्छ। थकालीहरूले आफूलाई तमहाङ भन्ने र थकाली भाषा र तामाङ भाषा मिल्दोजुल्दो भएको पनि बताइन्छ। डाक्टर हर्क गुरुङले पनि गुरुङले आफूलाई तमु र थकालीले आफूलाई तमहाङ भनेबाट दुवैको तामाङसँग सम्बन्ध भएको कुरा व्यक्त गर्नुभएको छ। अर्को भनाई अनुसार थाकखोला भेगका अन्य जनजातिहरू खास गरी भोटे मगर र तामाङसँगको अन्तर्जातीय वैवाहिक सम्बन्धबाट सृजना भएको भन्ने विचार पनि पाइन्छ। त्यस्तै थकालीका पुर्खाहरू चीन बर्मा र भारतको सङ्गमस्थलबाट पश्चिमतर्फ बसाई सर्दै तिब्बत हुँदै नेपालतर्फ लागेको किराती मध्येका एक हुन् भन्ने विचार पनि पाइन्छ। थकाली जातिबारे पाइने केही ऐतिहासिक प्रसङ्गहरू थिए। अब केही सामाजिक संस्कारहरूतर्फ लागौँ, त्यसपछि कुराकानीको क्रम पनि रहनेछ। थकाली समाजमा बालक जन्मदा परम्परागत रूपमा ढोम अर्थात् झाँक्रीहरूले 3 दिनमा न्वारेन र साङतेजी गरी चोख्याउने गर्दछन्। आजकल अधिकांशले बाहुन बोलाएर हिन्दू विधिबाट न्वारन गर्ने चलन छ। थकाली कुमार केटाहरूको छेवर बिजोर वर्षमा गरिन्छ। यो शुभ कार्यका लागि छेवर गर्ने केटाको मामाको उपस्थिति अनिवार्य हुन्छ। भानिजको केस काट्नेदेखि लिएर अरू सबै विधिविधानहरू मामाले सम्पन्न गर्नुपर्दछ। थकालीहरूको परम्परागत चलन अनुसार छोरीलाई उसको विवाहको बेलामा दाइजो वा सम्पत्ति केही नदी छोरीका छोराहरूको छेवरको शुभ अवसरमा आफ्नो गच्छे अनुसार जे जति दिने हो त्यो दिने चलन छ। छेवर गर्दा प्राय सबै थकालीलाई निम्ति आएर धुमधामसँग सम्पन्न गर्ने चलन छ। छोरीलाई भने 13 वर्ष पुग्नु अघि नोकुन अर्थात् चोलो दिने प्रचलन छ। हरेक साल भदौ महिनामा चारै थरका 13 वर्ष मुनिका र 5 वर्ष माथिका कुमार केटाहरूको बिजोर वर्षमा थाक 700 क्षेत्रमा स्योपेन लभको सामाजिक संस्कार 1 वर्ष चट्टीटुप र अर्को वर्ष पेटुपले आयोजना गरिन्छ। त्यसैले स्योपेन लभ कुमारहरूको सामूहिक पर्व हो र यो पर्व थाकखोलामा गर्ने चलन कायम छ। यस अवसरमा नरी झ्याव देवीको पूजा अर्चना नाचगान घोडसवार धनुषबाण हान्ने परीक्षा र दोहोरी गीतका कार्यक्रमहरू चल्दछन्। थकालीहरूको पारम्परिक विवाह संस्कार राजी अर्थात् छोपेर गर्ने विवाह हो। थकालीहरूको यस्तो प्रकारको विवाहको प्रचलन विक्रमसम्म 2007 सालपछि हराउँदै गयो। थकालीहरूको प्रचलित विवाह परम्परा सजातीय हुन्छ। विवाह हुनासाथ विवाहित जोडी छुट्टै घरजम गरी बस्ने परम्परा पनि देखिन्छ। थकालीहरूको प्रचलित परम्परागत विवाह गर्दा पहिला अनौपचारिक रूपमा माइती पक्षको स्वीकृति पाएपछि थकाली भलादमी लगेर छोरी माग्ने चलन छ र सोबारे मन्जुरी भएमा एक रुपैयाँ माइतीले समाउने र खिमी छुजी गरेर छोरीको गिहु दुल्हाकोमा सार्ने काम दुवै वा एकैसाथ वा केही फरकमा अनुकूल मिलाएर गर्ने चलन छ। खिमी छुजी गर्ने अवसरमा चाँदी र सुनबाट बनेका गहना खाँगलो अत्यावश्यक हुन्छ। परम्परागत रूपमा जन्तर पनि आवश्यक पर्दथ्यो, तर यसको चलन हराएको छ। खिमी छुजी नगरिकन कुनै पनि विवाह सामाजिक रूपमा पक्का र स्वीकार्य हुँदैन। खिमी छुजी गर्न जाँदा केटा पक्षका आफन्त र भलादमीहरू केटी पक्षका घर दैलोमा पुगेपछि माइतीहरूको सम्मान र तारिफ गर्न भर फ्याजी गरिन्छ। खिमी र नमी बसाल्दा केटा पक्षले त्यहाँ निम्त्याइएका उपस्थित सबै माइतीहरूलाई जाँड रक्सी पुर्याउनु पर्छ। स्थानीय थकाली समाजका घम्ब कुशल अर्थात् मुखिया वा निजको प्रतिनिधि समक्ष केटा पक्षको महपर अर्थात् ज्वाइँ र थकाली भलादमीहरू धावर अर्थात् माइती आस्याङ्बर अर्थात् मावली आदिको उपस्थितिमा केटीको गिहु अब उपरान्त केटाको घिउमा सर्यो भनी विधिवत घोषणा हुन्छ। पछि साइत हेरेर उपयुक्त समयमा जन्तीसहित स्वयम्वर गरी भोज भतेर गरेर दुलही भित्र्याउने गरिन्छ। माइती पक्षले माइती राजाहरूको नामको सूची दिए अनुसार रक्सी मासु र रोटी अनिवार्य रूपमा लगी ढोगभेट गर्ने चलन छ। हाम्रो संस्कृति
6: हाम्रो परम्परा सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
5: लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
6: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
5: थकाली जातिको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा थकाली सेवा समिति नेपालका पूर्व केन्द्रीय अध्यक्ष सोमप्रसाद तुलाचनसँग कुराकानी गरेका छौँ। कार्यक्रममा यहाँलाई स्वागत छ।
7: धन्यवाद।
5: थकालीहरूको बसोबास वर्तमानमा चाहिँ कति जिल्लामा कहाँ कहाँ छ?
7: पहिला त अब सबै मुस्ताङमै हो, पितृभूमि जन्मभूमि हाम्रो जाने आदिभूमि मुस्ताङमै हो, थाकसासैमै हो। पछि चाहिँ जागिरको कारणले, त्यसपछि व्यापारको कारणले अनि यो खानेमा काम गर्ने कारणले छोड्दै छोड्दै कोही म्याग्दी बागलुङको खानेतिर व्यापारमा आउनुभयो। कतिपय साथीहरू जाने अब होटल व्यवसायको कारणले पोखरा काठमाडौँ आउनुभयो। कतिपय पढ्नेको कारणले पनि अब काठमाडौँ पोखरा, कोही विदेश पनि गए, कोही जाने नेपाल। नेपालको सरकारी जागिर त अलिक नगर्ने नै छ। जागिरमा हाम्रो थकालीले अलिक जाने बाथरुम दिँदैन कि, व्यापारै गर्छन्। जागिर खाएर जाने जिन्दगी गुजार्ने भन्नेमा चाहिँ विश्वास गर्दैन।
5: हजुर, व्यावसायिक तर उद्यमी
7: व्यापार पनि
5: भनेपछि कति जति जिल्लामा होला?
7: मेरो ख्यालमा अहिले हामीले हिसाब गर्दाखेरि म्याग्दीमा बागलुङ पोखरा कास्की भइहाल्यो, काठमाडौँ उपत्यकामा सबै ठाउँमा फिजिया छ। पश्चिमतिर चाहिँ रुकुममा छ, रोल्पामा छ, भैरवा बुटोल भइहाल्यो, नेपालगञ्जतिर भयो, टिकापुरतिर पनि छन्, जुम्लामा पनि छ है। जुम्लामा चाहिँ अब यस्तो छ, कस्तो भन्दाखेरि जाने सुरुमा त अब हामी थकाली झन् जुम्लाबाट सिजा हुँदै मुस्ताङ पुगेको भन्ने अब हाम्रो जाने इतिहासमा त्यो देखिन्छ। तर सिजामा जाने अहिले हाम्रो कोही पनि हुनुहुन्न। जुम्लामा चाहिँ हाम्रो जाने अब अझ पनि छन् त्यहाँ थकालीहरू, पेसा व्यवसाय गरेर बस्नु भएको छ त्यहाँ। विशेष गरेर नेपालको पूर्वतिर चाहिँ अब अलिक छैनन् हाम्रो थकालीहरू, पूर्वमा धेरै छैनन्। पश्चिममा चाहिँ रुकुम, रोल्पा र टिकापुर कैलाली जिल्ला, कञ्चनपुर जिल्लासम्म पुग्नु भएको छ।
5: अब थकालीहरू सम्पन्न मेहनती होइन अग्रगामी जातिका रूपमा रहेको छ भनेर अध्येताहरूले लेखेको पाइन्छ। अब उन्नत आदिवासी जनजातिमा पनि पर्छ होइन, यसो हुनुको पृष्ठभूमि चाहिँ केही बताइदिनुहोस् न।
7: अब एउटा कुरा के रह्यो भने, अब मैले तपाईँलाई अघि नै भने हामीहरू पेसा व्यवसाय बढी गर्छौँ, जागिरमा भन्दा कृषिमा भन्दा। अब माथि थाक क्षेत्रमा बस्ने त कृषि नै गर्छन्, अहिले कृषि पनि गर्छन्, सँगसँगै तपाईँ होटल पेसाहरू पनि गर्नुहुन्छ है। अब पहिला त अब सब कृषि नै गर्ने हो, तब चाहिँ व्यापार गर्ने क्रममा धेरै साथीहरू जाने अब कर्मथल हो, जन्मभूमि छोडेर जाने आउने क्रममा अब भए व्यापार गर्दै गएपछि अब लगभग 200-400 वर्षको जाने पिरियडमा सबैले खाना लाउन पुग्नु त भए। तर हाम्रो थकालीमा चाहिँ एउटा के छ भने, यसो मागेर खाएको मान्छे कोही नै भेटेको छैन अहिलेसम्म जाने। सबले काम गर्छन्, खान्छन्, पढ्छन्, व्यापार गर्छन्। त्यो कारणले पनि हाम्रो एउटा चलन के छ भने कसैलाई आपद विपद पर्यो, तपाईँको जाने घटना दुर्घटना पर्यो, आग लागि भयो, अथवा जाने बाढी पहिरो आएर जाने घरबार जाने विहीन भयो भने पनि थकाली सबै मिलेर जाने ढुकुटी भनेर उठाइदिन्छ क्या।
5: अब जनसङ्ख्या चाहिँ कति छ थकाली?
7: जनसङ्ख्या अब मैले 37 सालको जाने गणना हेर्दाखेरि लगभग जाने 16,000 हारिमा देखिन्छ। अहिले म के जग्गा अध्यक्ष हुने बेला मैले जनगणना लिँदाखेरि 11,820 देखिन्छ।
5: तथ्याङ्कहरूमा चाहिँ के छ?
7: तथ्याङ्कमा त अब त्यहाँ त मार्फत तिन गाउँले थकाललाई अब एक मुठो राखिदिन्छ, त्यो भयो त्यहाँ जाने अब त्यो मतलब स्पष्ट आउँदैन। हेर्नुहोस् नेपाल सरकारले त जम्मै थकाले भनेर तपाईँ झन् तिन गाउँले थकाले मार्फत थकाले थाकेपछि थकालीलाई जाने एक ठाउँमा राखेपछि त त्यो जाने अब अलिक बढी नै देखिन्छ। तर हाम्रो जाने तिन गाउँले थकालेको पनि अब आफ्नै जाने सङ्ख्या छ, मार्फतलेको पनि अब आफ्नै सङ्ख्या छ, हाम्रो पनि अब आफ्नै त्यही 11,820 देखिन्छ हाम्रो जाने।
5: अब जुनसुकै समाजमा गएर पनि आफ्नो मौलिकता कायम राख्दै हार्दिकतापूर्वक घुलमिल भएका हुन्छन् थकालीहरू भन्ने गरिन्छ, होइन?
7: हजुर।
5: यसरी सहज रूपमा घुलमिल हुने स्वभावले चाहिँ थकालीहरूको उन्नतिमा चाहिँ कतिको भूमिका खेल्या होला भन्ने?
7: अहिले तपाईँको चाहिँ नि अब चाहे खस आरेको जाने समाजमा गएर बसुन्, हार्दिकतापूर्वक जाने त्यहाँ बसेर काम गर्नु भएको छ, चाहे जाने मगर समुदायमा गएर बसोस्, चाहे जाने के अरे अब गुरुङ समुदायमा बसोस्, चाहे छन्त्याल समुदायमा बसोस्, चाहे जायसो बस्यो भने एकदम जाने मिलनसार ढङ्गबाट एक अर्कालाई जाने सम्मान गर्ने ढङ्गबाट एक अर्कालाई जाने एउटा जाने सद्भाव राख्ने भएको हुनाले चाहिँ नै सबैसँग घुलमिल गर्न सक्ने क्षमता भएको जात पनि हो यो। हेर्नुहोस् र काम गर्ने क्रममा त इमान्दारपूर्वक पनि चाहिन्छ क्या। इमान्दार भयो भने अब कहिले कहिले काम गर्दै जाँदाखेरि ऋण पनि लाग्छ नि त, ऋण लागे पनि इमान त हुनु पऱ्यो के। बेमान भयो भने चाहिँ त्यसले जाने कहिले सट्टे माथि उखाल्छ, कहिले सट्टे तल जाने भुइँमा पसार्छ। इमान भयो भने होला अब दुई चार वर्ष जाने अलिक जाने तल तल होला, तर इमानपूर्वक काम गरेको भने एक आपसँग विश्वास नटोडाइकन काम गर्यो भने फेरि जाने त्यसले माथि उकास्छ कि। त्यो कारणले पनि हामीमा त एक खालको जाने इमान देखिन्छ क्या। हेर्नुहोस्
5: थकालीहरूको पारम्परिक पेसामा चाहिँ के देखिन्छ?
7: यस्तो हाम्रोमा के थियो भने पहिले त जाने बर्खा बेलामा वैशाख जेठ असार साउन भदौ असोज कार्तिकसम्म जाने आफ्नै जाने जन्मथलोमा जाने अब खेती किसान गर्ने हो, सँगसँगै जाने बाटोमा बस्ने पछि अब अलिअलि जाने चियापान त गर्ने नै भए। तपाईँ जाने मङ्सिर लागेपछि जाने मङ्सिर पुष माघ फागुन चैत्रसम्म चाहिँ तल जाने काँचा जाने व्यापार गर्ने घाट, काँचा जाने आफूले जाने उपयुक्त हुने ठाउँ त्यहाँ आज जाने 6 महिना अस्थायी रूपमा त्यहाँ आज जाने भट्टी पसल गर्ने व्यापार गर्ने थोर बहुत पैसा कमाउने फेरि माथि जाने फेरि आफ्नो गाउँमा फर्किने चलन थियो पहिला। त्यो
5: हजुर निर्वाहमुखी कृषिमा बसिरहनु भन्दा उद्यमतिर लाग्ने चाहिँ परम्परा
7: त्यो पनि भयो। तपाईँलाई अब भनिहाल हितमान सुब्बा 7 सालमा प्रजातन्त्र आयो, उहाँहरू 10-11 सालमा झर्नुभयो नेपालमा ठेक्कापट्टा यताउति सबै बाटो बनाउने उद्योग गर्ने दममा सबै उहाँले जाने निकै ठुलै जाने अब सञ्जालबाट काम गर्नुभयो र त्यति बेला उहाँले सबभन्दा बढी ट्याक्स तिर्ने हितमान शेर्चन र त्यति बेला जाने नेपालको सबभन्दा धनी गाउँ हितमान शेर्चन भन्थ्यो कि। उद्यमी
5: अलि बढी चाहिँ होटल व्यवसायमा सफल छन् थकालीहरू भनिन्छ नि,
7: हजुर
5: यसो हुनुमा चाहिँ खास कारण केही होला?
7: यस्तो अब खानामा सफाइ छ, त्यसपछि अब स्वादिलो त अब त्यसमा जाने विशेष गरेर जिम्बू हालेर जाने अब तरकारी बनाउने, त्यसपछि जाने अब टमाटरको अचारमा टिमुर हालेर जाने अब अचार बनाउने त्यसले पनि स्वादिष्ट हुने भयो। दाल तरकारीमा जम्बू हालेर धान्छ नि त्यसले पनि टेस्ट गराउने भयो। यही यो कारणले जाने खाना स्वादिलो पनि हुने भयो, सफाइ पनि छ। हेर्नुहोस् त्यो कारणले जाने यो थकाली जाने भान्साघर लोकप्रिय भएको कारण त्यो हो। हेर्नुहोस् थकाली खाना भनिसकेपछि हुन त अब अहिले के अरे काठमाडौँमा पोखरामा अथवा चितवनतिर एबिसी जान्छ, मैले सुनेको छु अमेरिका पनि छ अरे थकाली भान्साघर गाई थकालीले गर्छन्। तर थकालीले गर्ने ठाउँमा जाने त्यसको जाने अब स्वादिष्ट अर्कै छ, त्यसको सफाइ अर्कै छ, त्यसको जाने अब मापदण्ड सबै कुरा अर्कै छ। गए थकालले अब थकाली भान्सा गर्छ तर उसले जाने त्यो थकाली जतिको जाने अब मापदण्ड उसले पुऱ्याउन सकेको छैन। त्यो कारणले पनि अब नाममा त केही जाने साथीहरूले केही गए थकाली साथीहरूले जाने अब थकाली भान्साघर भनेर जाने अब गरेर पनि अलिकति जाने एउटा काम त गरे। तर तपाईँले भने जस्तो थकालीमा चाहिँ हाम्रो जाने अलग्गै छ के।
5: तपाईँ जाने थकाली भन्नाले कस्तो चाहिँ हुनुपर्छ?
7: कस्तो हुनुपर्छ भने तपाईँको जाने अब हामीले विशेष गरेर चरेस थाल प्रयोग गर्छौँ, चरेसकै बोटको प्रयोग गर्छौँ। त्यति बेला पनि अहिले पनि कोही कोही ठाउँमा जाने स्टिलको थाल देख्छु, नत्र चरेसको थाल र चरेसको जाने बोटको प्रयोग गरेर देख्छु मैले। हेर्नुहोस् अनि टमाटरको अचार बनाउँदा पनि उति बेला हामीले के गर्थ्यौँ भने झिरमा जाने राखेर जाने आगोमा पोल्यो अनि ढुङ्गा सिलौटोमा मजाले पिसेर टिमुरहरूले पिसेपछि त्यो जाने असाध्यै स्वादिष्ट है। त्यो अचार जसले भयो उसले बनाउनु जान्दैन, नम्बर एक त्यो। तपाईँ अघि भने दाल तरकारीमा जम्मू झान्नुपर्छ, तेस्रो कुरा त्यो दाल बनाउने तरिका पनि अलग छ। हेर्नुहोस् यो कालो जाने के अरे मासको दाललाई फलामको भाँडामा पकाएर त्यही ढङ्गबाट जाने त्यहाँ बनाउँछ कि त्यो। हेर्नुहोस् त्यति बेला त अब थोरै मान्छेमा थोरै सानसानो भाँडामा पकाउँदा नि हुन्थ्यो, अहिले त अब लगभग जान भान्साघर गर्ने त 200-300 मान्छेलाई भात खुवाउँदा रहेछ हेर्नुहोस्। त्यो त त्यो भाँडामा पकाएर त साध्य हुँदैन हेर्नुहोस्। अहिले भाँडा अर्कै प्रयोग गर्छ, तर यो मासको दाल त तपाईँको जाने के अरे फलामा भाँडा पकाएर जाने अदुवा हालेर पकायो भने त्यसको फेरि स्वाद फेरि अर्कै हुन्छ क्या। यो कारणले पनि तपाईँको जाने विशिष्ट थकालको अलग्गै जाने खाना यो हो भन्ने थाहा हुन्छ।
5: अनि दाउराको आगोमा कोइलामा पकाउने पनि अर्को विषय,
7: दाउरामा विशेष गर्दा उतिर त अब दाउरै हो। अहिले जस्तो त्यो ग्यास इलेक्ट्रिक त कहाँ हुन्थ्यो र त्यति बेला सबै दाउरामै हो। दाउरा पनि फरक छ क्या हेर्नुहोस्। दाउरा पनि तपाईँको जाने त्यो अग्राको दाउराको जाने खाना अलग्गै हुन्छ, त्यो सिटाले भएको दाउराको पकाउ अर्कै हुन्छ क्या हेर्नुहोस्। दाउरा पनि फरक हुन्छ क्या,
5: दाउराको मिठो हुँदैन,
7: अग्राको दाउरा मिठो नि। त्यो अग्राको दाउरा त रातो तपाईँ जाने अब कोइला आउँछ, त्यो सिटा बाल्यो भने त सिटाले खाना पाक्नु त पाक्छ तर टेस्ट हुँदैन हेर्नुहोस्।
5: अब अलिकति प्रसङ्ग बदलौँ न, यहाँहरू चाहिँ थाक 700 क्षेत्रको भनौँ न थकाली होइन, अलिक बढी सङ्ख्यामा चाहिँ यहाँहरू नै हुनुहुन्छ होला थकाली होइन।
7: हजुर,
5: अब अरू थकाली तिनमा चाहिँ अलिकति भौगोलिक विशेषता केही सांस्कृतिक विशेषताहरू पनि छन् कि थकालीहरूमा।
7: अब यस्तो अब हाम्रो पहिला थाक 700 कहाँदेखि भन्थ्यो भने टुक्चेदेखि तल अनि घाँसोदेखि माथि, त्यति बेला झन् 700 घर कुरिया भएको हुनाले त्यसलाई थाक 700 थाक 700 भनेर नामकरण गरेको। अहिले नाम चाहिँ हाम्रो थकाली सेवा समिति नेपाल भन्ने छ, यो यहीँ काठमाडौँ आज जाने दर्ता गरेर भएको जाने है। उति बेला झन् त्यो इतिहासको कागजहरूमा त्यो थाक 700 भनेर छ। त्यो उति बेला 14 मुखिया, अहिले 13 मुखिया, पहिला 14 वटा गाउँ, अहिले 13 वटा गाउँ भनेर मात्रै भएको 13 मुखिया भन्ने चलन छ। अब रह्यो तपाईँले जाने त्यो सँगसँगै अरू जाने को को हुनुहुन्छ भने, अब जस्तै अब तिन गाउँले थकाली भनेको जाने चिमाङ स्याङ ठिनी, उहाँहरूलाई तिन गाउँले भन्छ, भन थकाली हो, भाषा एउटै हो, के अरे भेष पनि उस्तै उस्तै हो,
5: भूगोल अलिकति फरक,
7: भूगोल चाहिँ अलिकति अलिकति उहाँहरू अलिक हाइटमा अलिक माथि नै हुनुहुन्छ, हामी अलिक तल छौँ। अनि मार्फा थकाली जाने ठ्याक्क टुक्चे भन्दा माथिबाट जाने उहाँको र हाम्रो साथ जोडिएको साथ हो मार्फाले, उहाँहरू पनि अहिले जाने धेरै जस्तो तपाईँ कस्तो छ भने अब गाउँमा त अब उहाँको त स्याउ खेती भएको हुनाले जाने अब राम्रै उब्जनी भएको छ है, र अहिले त तपाईँ कस्तो भने होटल व्यवसायले पनि राम्रै गर्नुभएको छ, उहाँहरू पनि निकै फिन्जिनु भएको छ क्या, कोही कहाँ पुग्नु भएको छ क्या उहाँहरू पनि। तिन गाउँले थकाली पनि पहिला तुलनामा अहिले निकै फलतिर बसाइसकै भएको छ हेर्नुहोस्। धर्म संस्कृति त अब उहाँहरू पनि अब बौद्धै हो, हामी पनि बौद्धै हो, हाम्रो त हाम्रो कस्तो भने पहिला हामी थकाली जाने टम्बीदेबाट जाने यस्तो जाने
5: बोन
7: गर्थ्यौँ, पछि जाने यो होइन बुद्ध मान्ने पनि छन् हामी कहाँ, हाम्रोमा पनि लामा विधिबाटमा बस्ने थकाली नै हुनुहुन्छ त्यहाँ, उहाँहरू पहिला सुरुदेखि नै बौद्ध के अरे लामा विधिबाटै काम गर्नुहुन्थ्यो, र सातौँ माध्यमबाट जाने अब हामी जाने अब बौद्ध हौँ भनेर घोषणा भइसकेपछि परम्परा कालदेखि जाने भोम विधिबाट बोन धर्मबाट नै अब हाम्रो जाने कामकाज त हुन्छ, यो मरण विधिहरू जाने त्योबाट पनि गर्छौँ, र केही मित्रले जाने लामा विधिबाट नै गर्नुहुन्छ। अहिले जाने
5: कुन कुन चाडपर्वहरू चाहिँ अलिक महत्त्वका साथ थकालीहरूले मनाउने गर्छन्?
7: अब हामी गौचन तुलाचन शेरचन भट्टचनले चाहिँ हामी त्यो थाक 700 थकाले चाहिँ
5: चार चन
7: थकाले जाने तोरण ल प्रत्येक वर्षको जाने फाग पुण्यलाई तोरण ल भन्छ, त्यो जाने विशेष मान्छौँ तोरण ल भन्छौँ। तोरण ल भनेको तोरण भनेको जाने अब फागुन महिना हो, तर यो चाहिँ कहिले काहीँ 14-15 दिन पर्न आउँछ क्या। अनि अर्को जाने फालो भनेर यो सेभेन लभ भनेर यो चाहिँ हामीले अन्त गर्दैनौँ। यो तोरण ल जाने हामी थकाल जहाँ जहाँ बस्छौँ त्यही त्यही हामीले जाने अब पितृ सम्झेर पूजापाठ गर्छौँ है। यो फालो यो सेभेन लभ भन्ने चाहिँ हुँ के अरे थाक 700 पुग्नुपर्छ, कोबाङमा पुग्नुपर्छ, अनि अब यो के अरे नेपालबाट जहाँसुकै त्यो छेवार वर्तमान गरेपछि त्यो वर्ष जाने हाम्रो त्यो महागुरु भन्ने नरिजी आउनुहुन्छ, उहाँको दर्शन गराउने अनि त्यहाँको त्यो मन्त्रमा जाने नाच्नुपर्ने हुन्छ है। अनि सुखपानीमा गएर जाने नयाँ सभा शुद्ध हुनुपर्छ, अनि त्यहाँको जाने चारै देउता जाने घरमा गएर त्यहाँ जाने अब पूजापाठ गर्नुपर्ने हुन्छ, दर्शन गर्नुपर्ने हुन्छ। तर यो जाने के युकेमा छेवार गरे पनि, अस्ट्रेलियामा छेवार गरे, जापानमा छेवार गरे पनि सेभेन लभ त्यो फालो कार्यक्रम चाहिँ वहीँ कोबाङ पुग्नुपर्छ।
5: भनेपछि यो सेभेन लभ जुन छ नि
7: हजुर,
5: जुन चाहिँ थाक खोलामै गर्नुपर्छ भनिन्छ
7: हजुर,
5: अब त्यसको निरन्तरता चाहिँ कस्तो छ अहिले?
7: बिचमा एकपल्ट जाने मैले अघि पनि भने तपाईँलाई जाने धेरै थाकालीहरू के अरे बसाइसरा भएपछि केही रोकिएका रहेछन्, त्यसपछि फेरि होइन यसलाई झन् कन्टिन्यू गर्नुपर्छ, यो संस्कार परम्परा हो भनेपछि अहिले त्यो झन् कन्टिन्यू भइरहेको छ। यसको लागि चाहिँ हामीले केही अक्षयकोष पनि बनाएका छौँ, अहिले चाहिँ लगभग झन् तपाईँ 35-37 लाखको जाने एउटा अक्षयकोष छ, त्यसको ब्याजबाट जे जति आउँछ त्यो ब्याजले झन् त्यो फालोको झन् सेभेन लभको कार्यक्रम जाने माथि हामीले त्यहाँ पैसा त्यहाँ पठाइदिन्छौँ त्यहीँ कोबाङमा, अनि त्यहाँको 13 मुखिया स्थानीय जाने अब साथीहरूले जाने त्यो जाने काम त्यहाँ गर्नुहुन्छ, हामी पनि बेला बेला पुग्नु पुग्छौँ।
5: यो सेभेन लभमा खास गरिने विधि चाहिँ के हो कुमार केटाहरूलाई?
7: त्यो चाहिँ कस्तो भने छेवार गरेको केटाहरूलाई, छेवार नगरेको त्यो त्यहाँ भाग लिनु पाउँदैन, छेवार गरेको केटाहरू जाने त्यहाँ गएर जाने फल्ला जानेबाट आउँदै भनेर नाम लेखाउनु पर्यो, त्यो बेलुका जाने त्यहाँ तकोचुजी भन्ने एउटा पूजा हुन्छ, के अरे माग धपाउने कि त्यो भूतप्रेत लखड्ने त्यो धपाउने कार्यक्रम हुन्छ। त्यसपछि भोलिपल्ट बिहान जाने चोखपानीमा गएर जाने स्नान गर्नुपर्छ, शुद्ध हुनुपर्छ, त्यहाँ पनि बत्ती पाल्नुपर्छ। त्यसपछि बाजा गाजा सहित जाने अब तल जाने कोट घरमा आएर अनि खानापिना खाएपछि फेरि जाने त्यो कुमार केटाले अब ड्रेस लगाउनुपर्छ, त्यो त्यहाँको देउताको ड्रेस लगाउनुपर्छ, त्यो लगाएर जाने माथि महागुरु नरजीवमा जानुपर्छ, दर्शन गर्नुपर्छ। त्यसपछि फर्केर आएपछि अब त्यहाँ झ्याङ्गी साइ हुन्छ, त्यो झ्याङ्गी सकेपछि जाने फेरि भोलिबाट चार देउतामा जाने, त्यसपछि फेरि तपाईँको जाने त्यहाँ विभिन्न खालको त्यहाँ देवी देउताहरू छन् सबै ठाउँमा त्यो केटालाई त्यहाँ दर्शन गराएर अनि यो खुर्जीको त ल्याउने प्रोग्राम पनि हुन्छ त्यो है। त्यहाँ पनि त्यो कुमा केटाले अब त्यो धनुष बाँधेर तपाईँको त्यो के अरे भुतलाई त्यहाँ मारेर अनि हर्षोल्लासको साथ कोट घरमा आएर सम्पन्न गर्ने कार्यक्रम हुन्छ हाम्रो। हेर्नुहोस्
5: यो थकालीहरूको आफ्नो संस्कार सम्पन्न गराउने जुन गुरु पुरोहित भनौँ न ढोम विधि गराउने होइन
7: हजुर,
5: उहाँहरू विधि गराउनेहरूको सहजता चाहिँ कतिको छ, कतिको पाइन्छ, नयाँ पुस्तामा चाहिँ ढोमहरू कतिको निस्किँदैछन्?
7: अहिले हुनुहुन्छ, कुनै बेला त अब थुप्रै हुनुहुन्थ्यो, बिचमा अलिकति टाइट टाइट भएको हो। अहिले फेरि तपाईँ झन् अब काठमाडौँमै अब चार पाँचजना हुनुहुन्छ, अनि मोस्ताङमा एउटा हुनुहुन्छ, उता बुढोतिर एउटा हुनुहुन्छ। अहिले झन् त्यो आफ्नो भेटको जाने ढोमहरू जाने मा अहिले समस्या छैन।
5: ढोमहरू हुनलाई चाहिँ रुचि हो कि अथवा पुस्ताउने आएको
7: होइन, रुचि पनि हुनुपर्छ, सिकाउने गुरुले पनि सिकाउनु पर्ने हुन्छ। सबभन्दा कुरा ठुलो रुचि हो, अब कुनै बेला रुचि नभएर नै होला, अब जाने अब बिचमा निकै सर्टेज सर्टेज भइसकेको थियो,
5: संस्थागत प्रयास पनि भयो
7: होइन, संस्थागत नै हुन्छ, तब संस्थागत खर्च बचाउनुको व्यवस्था पनि गर्छ, अनि त्यो केटाको दाजुभाइको उसको गुठीको मान्छेको उसले पनि व्यवस्था गरिदिन्छ, अनि उस्तै पऱ्यो भने तपाईँ जाने उसको जिल्लाको मान्छे को को छ त्यताबाट पनि रकम सङ्कलन गरेर त्यो ढोम सिकाउने व्यवस्था छ। हेर्नुहोस् अब लामा त अब प्रशस्तै छ, अब चिन्तै भएन। ढोमको विषयमा चाहिँ पहिलाभन्दा अहिले राम्रै छ, अहिले त्यो सर्टेज छैन।
5: हजुर, आफ्नो समाजभन्दा टाढा टाढा पनि पुगेका छन् थकालीहरू होइन, विदेशमा पनि पुगेका छन्
7: होइन।
5: अब यी संस्कारहरूलाई चाहिँ एकरूपतामा ल्याइराख्नलाई चाहिँ र मौलिकता कायम गरिराख्नलाई केही प्रयासहरू पनि भएका छन् कि संस्थागत रूपमा?
7: भएको छ। तपाईँको जाने यो काजक्रिया त चाहे जाने अस्ट्रेलियामा हो, चाहे जापानमा हो, चाहे जाने युकेमा जहाँसुकै मृत्यु वरण भए पनि त्यहाँ जाने अब सधिगति गरेपछि त्यहाँको त्यो अस्तु ल्याएर जाने नेपालमा आउँछन् अनि यहाँ जाने टोन विधिबाट सम्पन्न गर्छन्।
5: पुर्ख्यौली थलमै पुर्याइन्छ,
7: कसै घर काठमाडौँ होला, कसै घर जान्छ, जहाँ भयो नि अब हाम्रो त समाज गर्छ अरे, यहाँ काठमाडौँ थकाल समाज गर्छ, त्यहाँ लगेर काजक्रिया गरेपछि अनि त्यसको अस्तु जाने माथि आफ्नो आफ्नो गोत्रको जाने त्यहाँ हुन्छ क्या, तपाईँ त्यो खिमी घर भनेर त्यहाँ गएर विश्लेषण गर्नुपर्छ।
5: थकालीको आफ्नै भाषा पनि छ नि, यसको प्रयोगको अवस्था चाहिँ कस्तो
7: छ? भाषा छ, तपाईँको जाने 37-38 सालमा लगभग 85% थकालीले बोल्थे,
5: अहिले
7: 30-35% बोल्छन्। कस्तो रहेछ भनेपछि आफ्नो भाषा लोप हुनेमा एउटा जाने यो बच्चालाई बोर्डिङमा हाल्छ नि, हालेपछि अङ्ग्रेजी सिक्यो आफ्नो भाषा बिर्स्यो।
5: भाषाको संरक्षण सम्बन्धन गर्नलाई केही
7: प्रयास भइरहेछ, अहिले एउटा अक्षय कोष बनाउँदैछन्, त्यसको ब्याली जाने अब जस्तो प्रत्येक ठाउँमा जाने टिचरको व्यवस्था गर्ने, विद्यार्थीहरूलाई घरमा पनि पढाउने, बाहिर पनि समाजमा पनि पढाउने भन्दा जाने त्यो भइरहेछ। तपाईँको जाने अहिले बुटोलमा थकाली भाषा अनलाइन क्लास चलिरहेछ, माथि मुस्ताङमा पनि दुई चार ठाउँमा स्कुलमै यो थकाली भाषाको जाने पठन पाठन भइरहेछ। यहाँ काठमाडौँमा पनि आजभन्दा 5-6 वर्ष अगाडि जाने जापानमा पनि हुनुहुन्छ थकाली सेवा समिति नेपाल शाखा एउटा, त्यहाँको जाने खर्च लिएर हामी खर्च हामी पठाइदिउँ तपाईँ त्यहाँ भाषा पढाउनु पऱ्यो भनेपछि उहाँले निरन्तर खर्च पठाउनु भयो, लगभग 3-4 वर्ष लगभग चल्यो। अहिले त्यो जो जसले पढे राम्रै बोल्नु भएको छ, अहिले चाहिँ राम्रै भाषा जो बढ्ने क्रम छ, भाषा सिक्नु पर्ने रहेछ, बोल्नु पर्ने रहेछ, आफ्नो भाषा कायम राख्नु पर्ने रहेछ भन्ने अहिलेको त्यो बच्चालाई पनि केही आंशिक रूपमा पनि केही चाहिँ त्यो ऊ भएको हो कि उमङ्ग आएको हो कि भन्ने लाग्छ।
5: हजुर, विदेशमा चाहिँ थकालीहरू कहाँ कहाँ छन्?
7: सबभन्दा बढी अहिले युकेमा 400 घर चाहिँ त्यहाँ अहिले हेर्नु, त्यहाँको त्यो युकेको लाउँदै जाउँ, त्यहाँ 400 घर है थकाली वेलफेयर सोसाइटी भनेर त्यहाँ दर्ता छ, त्यहाँको अलिक राम्रै जाने गर्नुभएको छ। दोस्रोमा जापानै होला, तेस्रोमा अस्ट्रेलिया पनि थकाली सेवा समिति अस्ट्रेलिया भन्ने त्यहाँ पनि छ अहिले हेर्नुहोस्। हङकङमा छ थकाली सेवा समिति, बेल्जियममा छ, तर अमेरिकामा छन् त छ, तर अमेरिकामा चाहिँ त्यो गठन भएको छैन। कहिले आवश्यक पर्यो भने यस्तो पर्व सर्वमा जस्तै यो फालोमा त होइन, यो लफेमा भने 12 वर्षमा एकपल्ट हुन्छ क्या, त्यो बेलामा तपाईँ 12 तपाईँ देशभरिको विदेश सबैबाट आउँछ हो, त्यो बेलामा चाहिँ अमेरिकाबाट केही आर्थिक सहयोग आउँछ। अब त्यो कहाँ कहाँ छैन, नेपाली जान्छ, नेपाली छन् त्यहाँ जाने आफूले जान सकेको जाने सहयोग चाहिँ गरेको हुन्छ क्या उहाँहरू जाने।
5: हजुर, अब अन्तमा थकाली सेवा समिति नेपालका पूर्व अध्यक्ष हुनुहुन्छ, अब यो संस्थाले वर्तमानमा चाहिँ के गरिरहेको छ, यसका गतिविधिहरू नजिकबाट हेरि पनि राख्नु भयो होला होइन,
7: केही
5: बताइदिनुहोस् न।
7: म भन्दा अगाडि खगेन्द्र भट्टराई हुनुहुन्थ्यो, म उहाँको पाला म महासचिव थिएँ, अनि उहाँको पालामा असाध्य श्रेष्ठ ढङ्गबाट जाने होइन यो फालो अक्षकोष बनाउनु पर्छ भनेर उहाँले लगभग जाने 18-20 लाखको जाने अक्षकोष बनाउनु भयो। अहिले थपिँदै अहिले 35 लाख पुगेछ अहिले हेर्नुहोस् त्यो थपिँदै थपिँदै मेरो पालामा पनि मैले 5 लाख थपेँ अर्को पालामा सबै थप्दै गएँ अहिले 35 लाख पुगेछ त्यहाँ। अब हाम्रोमा के हुन्छ भने तपाईँलाई मैले भनिहालेँ तोरण पर्व वर्षमा एकपल्ट घर घरमै मनाउँछ जहाँ जहाँ बस्छ भने मनाउने हो युके बस्छ युके मनाउँछ जापान जापान मनाउँछ यो सेभेन लगभग जाने अन्तले हुँदैन त्यही ठाउँमा कमाङ पुग्नुपर्छ अनि सोइसे भन्ने एउटा प्रोग्राम हुन्छ 9-9 वर्षमा हुन्छ त्यो जाने त्यो 12 वर्ष मेला भन्दा ठ्याक्क 3 वर्ष अगाडि जाने त्यो चौरको पाठा छोड्नुपर्छ जङ्गलमा हामीले पूजा गरेर त्यसलाई छोड्नुपर्छ त्यसलाई 9 वर्षमा 7 दिन 8 दिन लाग्छ त्यति बेला जाने पाहाडहरूको भूमिका ठुलो हुन्छ हेर्नुहोस् गौचन पाँडे तुलाचन पाँडे सेजन पाँडे भटजन पाँडे भन्ने हुन्छ
5: पाँडे भन्नाले के बोल्छ
7: पाँडे भने उनी पुजारी
5: ए पुजारी
7: पुजारी प्रत्येक 12 वर्ष बेलामा चाहिँ पाँडेको ठुलो जाने भूमिका हुन्छ है उहाँको त्यो अब त्यो दिन त बेसी हिउँ पर्ने सिजन हो र पनि त्यो ओडामा बसेर जाने उहाँले जाने त्यो पुस्तकहरू रहरू पढ्नुपर्छ है र हो त्यो बेला मैले अघि तपाईँलाई भने त्यो संस्थागत दबाव ठाउँबाट पनि सहयोगहरू पनि लिएर आउँछन् सफाई गर्ने पनि अब हेल्पपोस्ट राख्ने ढङ्गबाट अथवा जाने के को सरसफाइको ढङ्गबाट आउँछ क्या अनि तपाईँलाई मैले भन्न खोजेको के भन्दा अहिले थकाली सेवा समितिको जाने अब ब्रान्च चाहिँ अस्ट्रेलिया जापान सबभन्दा पुरानो जापानै हो जापान अस्ट्रेलिया अनि हङकङ बेल्जियम युकेमा छन् त्यहाँबाट पनि अब निरन्तर जाने अब प्रत्येक प्रोग्राममा जाने सहयोग आउँछ है र यो वर्षै पछि जाने थकालीको हाम्रो जाने 3 वर्षको हाम्रो जाने पिरियड हो 3-3 वर्षमा इमर्जेन्सी पऱ्यो भने 6-6 महिना थप्न पाउँछ कि अनि के छ भन्दाखेरि मैले तपाईँलाई भनिहालेँ खगेन्द्र भट्टसँग पालोमा जाने फालो अक्षय कस भयो त्यसपछि जाने कृष्ण कुमार सेजन भन्ने आउनुभयो लेडिज आउनुभएको थियो उहाँले पनि एउटा संस्कार संस्कृति अक्षय कोष भनेर 30 लाख मैले जम्मा गर्नुभयो त्यसपछि उहाँपछि म आएँ मेरो पालामा जाने हाम्रो थकालीमा फेरि एउटा मौलिक खेल हुन्छ धनुष्मान तोरल गोल्को भन्ने एउटा जाने प्रोग्राम हुन्छ 3-3 वर्षमा देशभरिबाट त्यो खेल त्यहाँ खेल्नुपर्छ त्यसको लागि मैले जाने 60 लाखको जाने बजेट बनाएँ म पछि गजेन्द्र तुरजन दाई आउनुभयो अहिले फेरि शान्ति तुरजन भन्ने एउटा लेडिज आउनु भएको छ उहाँको पनि ठुलो जाने योजना छ फेरि 12 वर्ष मेला 12 वर्ष लभे आउँदैछ
5: कुन साल पर्छ
7: यो 85 पर्छ है उहाँको पालामा पर्छ हाम्रो अहिलेको जाने अध्यक्ष पालामा त्यो जाने पर्छ त्यो सम्पन्न गर्नुपर्छ हेर्नुहोस् र उहाँले जाने अहिले जाने के गर्नु भएको छ भने भाषा जोगाउँ भन्ने एउटा अभियान चाल्दै हुनुहुन्छ
5: अन्तमा फेरि जाँदा जाँदै पाँडेको कुरा गऱ्यौँ नि अघि
7: हजुर
5: यो ढोम र पाँडेमा चाहिँ के फरक हुन्छ कि
7: फरक हुन्छ ढोम जाने उनले काज किरा उसले गर्ने हो कुल पूर्णिमा ढोमको जाने भूमिका हुन्छ तपाईँको सोइसोय र यो लफेवा अनि फालोमा जाने पाँडेको भूमिका हुन्छ।
5: उहाँ हुनुहुन्थ्यो थकाली सेवा समिति नेपालका पूर्व केन्द्रीय अध्यक्ष सोम प्रसाद तुलाचन। थकालीहरू सामाजिक रूपले गतिशील समुदाय मानिन्छ। उनीहरूका सामाजिक पारम्परिक प्रचलनहरूमा भोप्तु अर्थात् पाहुना सत्कार र आउँदा जाँदाको उपहार, धर्म पञ्चायत, ढोकोर अर्थात् ढुकुटी परम्परा, त्यस्तै मोम छिमे र आम छिमे अर्थात् चेली र माइती बीचको सम्मान जस्ता विशिष्ट परम्पराहरू रहेका छन्। थकालीहरूले आफ्नो मौलिक सामाजिक संस्कारलाई जोगाउँदै आए तापनि जुन ठाउँमा बसोबास गर्यो त्यही ठाउँको सामाजिक संस्कारहरू जस्तै मगरहरूको भूमि पूजा, हिन्दूहरूको दशैं र तिहार जस्ता चाडपर्वहरू पनि श्रद्धापूर्वक मान्ने भएकाले अन्य समुदायका मानिसहरूसँग पनि राम्ररी घुलमिल गरेर उनीहरूको सहयोग लिन सफल छन् भन्दै अन्तमा कृष्णबहादुर भट्टचन लेख्नुहुन्छ। लफेव र चोपेन लभ जस्ता धार्मिक पर्वहरू विवाहमा खिमी चुजी गर्ने र कहर सजी गर्ने, मृत्यु भएको व्यक्तिको अस्तु थाक 700 भित्र रहेको खिमीमा राख्नै पर्ने नियम, भोप्तुको प्रचलन आदि सबै सामाजिक संस्कारहरूले एकातिर आफ्नो नातापातालाई कायम राख्दै थकालीहरूलाई एउटै समुदायभित्र बाँधेर राख्छ भने अर्कातिर आफ्ना परम्परागत मूलथलो थाक 700सँग अटुट सम्बन्ध कायम राख्छ। देशका विभिन्न भागमा छरिएर र विदेशमा पनि पुगेर बसोबास गर्ने क्रममा परम्परागत सामाजिक संस्कार हराउँदै जान सक्ने भएकाले अबका युवा पिँढीले परम्परालाई जोगाउँदै आधुनिक समाजका राम्रा पक्षलाई पनि सन्तुलित ढङ्गले लान सकेमा बेस हुने देखिन्छ। आजको कार्यक्रममा हामीले थकाली जातिको संस्कार संस्कृति र केही ऐतिहासिक पक्षका सामग्रीहरू समेट्यौं। साथमा थकाली सेवा समिति नेपालका पूर्व केन्द्रीय अध्यक्ष सोम प्रसाद तुलाचनसँगको कुराकानी राख्यौं। हस्त आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमबाट प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष
8: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
9: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी

0: 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष।

यो रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढाउन, व्यथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढताका साथ लागेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरिरहेको बताउनुभयो। यस्तै बैठकमा नेकपा एमालेका सांसद पद्मा अर्यालले सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेख र लिम्पिया धुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढाइएको जानकारी दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढेको बताउनुभयो। यस्तै सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका सञ्चालकहरूबाट नै उठाएको पैसा पीडितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र अहिले नै देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो। प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि

0: विद्युतमा 5% घाट लगाइएको स्पष्ट पार्नुभयो। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गर्नुभएको विषयमा संचार माध्यमबाट सोधिएका प्रश्नहरूका बारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोट जवाब भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम तथा आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् 1816 सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले आगामी आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी नभएको बताउनुहुन्छ। हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतमा वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी समेत नभई वाञ्छित सीमाभित्रै आएको बताउनुभयो। प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट उक्त नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। प्रतिनिधि सभाको हिजोको तेस्रो बैठकमा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सो संशोधन सहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। संशोधन बारेको छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक स्वीकृत भएको हो। राष्ट्रिय सभाको हिजोको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विधेयक नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व ब्याङ्कको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न शहरी विकास तथा भवन निर्माण विभाग र कपिल वस्तु लुम्बिनी सांस्कृतिक रामग्राम तथा देवदह नगरपालिका बीच सम्झौता गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। लेबनानमा इजरायलले आफ्नो सैन्य आक्रमण विस्तार गरेपछि विश्व समुदायबाट आलोचना बढेको छ। यस विषयमा छलफल गर्न फ्रान्सले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बोलाउन आग्रह गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अत्यन्तै राम्रो सम्झौता नजिक पुगेको बताउनु भएको छ। अमेरिकी संचार माध्यमका अनुसार उहाँले सम्भावित सम्झौतामा अझ कडा शर्तहरू समावेश गर्न दबाव दिइरहनु भएको छ। इरानका विदेश मन्त्री अब्बास राघचीले अमेरिका र इरान बीच सन्देश आदान प्रदान जारी रहे पनि अन्तिम सम्झौता नभएसम्म कुनै पनि विषय निश्चित नभएको बताउनु भएको छ। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम देशदर्शनमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म राधा ढुङ्गाना। तपाईँ अहिले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरूमा साथै देशभर रहेका एफएम रेले प्रसारण केन्द्रहरू मार्फत एफएम 98.103 MHz तथा रेडियो नेपालको अनलाइन radionepalonline.com पनि कार्यक्रम सुनिरहनु भएको छ। देशदर्शन हरेक हप्ताको सोमबार बिहान यसै समयमा प्रसारण हुन्छ। कार्यक्रममा हामी नेपालका पर्यटकीय गन्तव्य, पर्यटन क्षेत्रका सम्भावना, चुनौती र नेपालमा पर्यटन क्षेत्रले समृद्ध नेपाल निर्माणमा पुर्याउने योगदान र नयाँ गन्तव्यबारे जानकारी प्रस्तुत गर्दै आएका छौँ। ग्रामीण पर्यटनको महत्व, सम्भावना, चुनौती र दिगो विकासका सन्दर्भमा आजको कार्यक्रम केन्द्रित रहनेछ।

0: लामो समयसम्म पर्यटन गतिविधि केही सीमित सहर र गन्तव्यहरूमा मात्रै केन्द्रित रह्यो। यस सन्दर्भमा ग्रामीण पर्यटनको अवधारणा नेपालको समावेशी र दिगो विकासका लागि एक प्रभावकारी माध्यमका रूपमा मानिन्छ। ग्रामीण पर्यटन भन्नाले गाउँघरको प्राकृतिक वातावरण, स्थानीय संस्कृति, परम्परा, जीवनशैली र आतिथ्य अनुभव गर्ने उद्देश्यले गरिने पर्यटन व्यवसाय हो। नेपालका ग्रामीण क्षेत्रहरूमा पाइने मौलिकता, शान्त वातावरण, अर्ग्यानिक जीवनशैली र आत्मीय व्यवहारले पर्यटकलाई विशेष आकर्षण प्रदान गर्दछ। त्यसैले ग्रामीण पर्यटनले घुमफिरको अवसर मात्र प्रदान गर्दैन, यसले स्थानीय समुदायको जीवनस्तर उकास्न, सुधार गर्ने महत्वपूर्ण भूमिका पनि खेल्दछ। आर्थिक दृष्टिकोणले हेर्दा ग्रामीण पर्यटनले गाउँका बासिन्दालाई आय आर्जनका विविध अवसरहरू सिर्जना गर्दछ। होमस्टे सञ्चालन, स्थानीय परिकारको सेवा, हस्तकला उत्पादन, कृषि पर्यटन जस्ता गतिविधिहरूबाट आमदानी बढ्न थाल्छ। यसले बेरोजगारी घटाउन सहयोग पुर्याउँछ र गाउँमै रोजगारी सिर्जना गर्दछ। विशेष गरी युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने सम्भावना पनि यसमा देखिन्छ। साथै महिलाहरूको सक्रिय सहभागिताले उनीहरूको आर्थिक सशक्तिकरणमा पनि टेवा पुर्याउँछ। सामाजिक र सांस्कृतिक पक्षमा पनि ग्रामीण पर्यटनको योगदान उल्लेखनीय छ। यसले स्थानीय संस्कृति, परम्परा, भाषा र जीवनशैलीको संरक्षणमा मद्दत गर्दछ। पर्यटकहरूको आगमनले स्थानीय समुदायलाई आफ्नो पहिचान जोगाउन प्रेरित गर्दछ। साथै विभिन्न संस्कृतिहरू बीचको अन्तर्क्रियाले सामाजिक सहिष्णुता र समझदारी पनि बढाउँछ। यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याउँछ। ग्रामीण पर्यटनले वातावरणीय संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्दछ। प्राकृतिक स्रोतहरूलाई पर्यटनसँग जोड्दा तिनको संरक्षण प्रति समुदाय सचेत हुन्छ। इको टुरिज्मको विकासले वातावरण मैत्री अभ्यासलाई प्रोत्साहन गर्दछ। यसले दीर्घकालीन रूपमा प्राकृतिक सम्पदाको संरक्षण र दिगो उपयोग सुनिश्चित गर्दछ। यद्यपि यति धेरै सम्भावनाहरू हुँदाहुँदै पनि ग्रामीण पर्यटनले अपेक्षित सफलता भने हासिल गर्न सकेको छैन। यसको मुख्य कारणहरूमा पूर्वाधारको अभाव, यातायात र सञ्चार सुविधाको कमी, दक्ष जनशक्तिको अभाव, गुणस्तरीय सेवाको कमी, प्रचार प्रसारको कमजोरी र नीतिगत अस्पष्टता भएका छन्। कतिपय ग्रामीण क्षेत्रहरूमा पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि आवश्यक लगानी र योजनाको अभावका कारण ती क्षेत्रहरू अझै ओझेलमा परिरहेका छन्। यस समस्याको समाधानका लागि राज्य, निजी क्षेत्र र स्थानीय समुदाय बीच सशक्त सहकार्य आवश्यक छ। सरकारले स्पष्ट नीति, पूर्वाधार विकास र लगानी मैत्री वातावरण निर्माण गर्नुपर्दछ। निजी क्षेत्रले व्यावसायिकता, गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तार गर्नुपर्ने हुन्छ। त्यस्तै स्थानीय समुदायले पर्यटन गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आफ्नो संस्कृति र वातावरणको संरक्षण गर्नुपर्छ। आजको डिजिटल युगमा ग्रामीण पर्यटनको प्रवर्धनका लागि डिजिटल माध्यमहरूको प्रयोग अत्यन्त आवश्यक छ। सामाजिक सञ्जाल, अनलाइन बुकिङ प्रणाली, डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय ब्रान्डिङ मार्फत ग्रामीण गन्तव्यहरूलाई विश्व सामु चिनाउन सकिन्छ। यसले पर्यटन प्रवर्धनलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याउँछ। ग्रामीण पर्यटनको अवधारणा सहित गाउँ पर्यटन प्रवर्धन मञ्च नामको एउटा संस्था 2054 सालमा स्थापना भएको थियो। विगत लामो समयदेखि यो संस्थाले गाउँका पर्यटकीय गन्तव्यहरूको विकास र प्रवर्धनका लागि कामहरू गरिरहेको छ। केही समय पहिले संस्थाको अधिवेशनले हरिशरण थपलियाको अध्यक्षतामा नयाँ कार्य समिति समेत बनाएको छ। सोही अधिवेशन कार्यक्रममा पर्यटन व्यवसायीहरूले गाउँ पर्यटन प्रवर्धनमा जोड दिएका छन्। संस्थाको 27 वार्षिक साधारण सभा तथा 13 अधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपालको पर्यटन विकासलाई अझ गाउँ केन्द्रित बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले शहरमा सीमित पर्यटन गतिविधिलाई गाउँ गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता उल्याउँदै ग्रामीण पर्यटनले देशको समावेशी र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
1: पर्यावरणीय र मानवीय विविधतालाई भरिएको देश हो। हिमाल, पहाड र तराई मधेसको अनुपम संयोजनका साथै विविध जात जाति भाषा भाषी धर्म संस्कृति र जीवनशैलीले नेपाललाई विश्वमै विशिष्ट पहिचान दिलाएको छ। अझ हाम्रो ग्रामीण क्षेत्रको मौलिकता, आत्मीयता र प्राकृतिकको अर्ग्यानिक सौन्दर्यताले नेपालको पर्यटनको अथाह सम्भावनालाई उजागर गरेको छ। त्यसैले यदि हामीले नेपालको पर्यटन उद्योगलाई साँच्चैकै समावेशी, दिगो र राष्ट्रव्यापी विकासको माध्यम बनाउने हो भने अब गाउँतर्फ फर्कनुपर्छ भन्ने मलाई लाग्दछ। ग्रामीण पर्यटनले केवल पर्यटक भित्राउने मात्र होइन, यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्छ, साना तथा घरेलु व्यवसायलाई प्रवर्धन गर्दछ, युवालाई गाउँमै अवसर प्रदान गर्छ र परम्परागत कला, संस्कृति

चलायमान बनाउन सहयोग पुर्याइरहेको छ। प्रचार प्रसार अभाव, बजार पहुँचको सीमितता तथा नीतिगत समन्वयको कमजोरी अझै चुनौतीका रूपमा रहेका छन्। कतिपय स्थानहरूमा पर्यटनको सम्भावना हुँदाहुँदै पनि आवश्यक लगानी र योजनाका अभावका कारण ती क्षेत्रहरू ओझेलमा परिरहेका छन्। अब यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने समय आएको छ। यसका लागि राज्य, निजी क्षेत्र र सामाजिक संस्था बिचको सहकार्य अत्यन्त आवश्यक छ। राज्यले केवल नीति निर्माण गर्ने मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने दायित्व पनि वहन गर्नुपर्दछ। सडक, विद्युत, खानेपानी, इन्टरनेट, स्वास्थ्य सेवा र सुरक्षा जस्ता आधारभूत पूर्वाधारको विकास ग्रामीण पर्यटनको मेरुदण्ड हो। यी क्षेत्रमा पर्याप्त लगानी र दीर्घकालीन योजना आवश्यक छ। साथै लगानी मैत्री वातावरण निर्माण, कर सहुलियत, सहज प्रशासनिक प्रक्रिया र पारदर्शी नीति व्यवस्थाको पर्यटन क्षेत्रमा थप ऊर्जा प्रदान गर्दछ। निजी क्षेत्र पर्यटन क्षेत्रको नवप्रवर्तन, व्यवस्थापन र बजार विस्तारको प्रमुख चालक शक्ति हो। गुणस्तरीय सेवा, व्यावसायिक व्यवस्थापन, प्रभावकारी ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। होमस्टे, बुटिक लज, इको रिसोर्ट, कृषि पर्यटन तथा साहसिक पर्यटनका क्षेत्रमा लगानी र व्यावसायिकता विस्तार गर्न सके ग्रामीण पर्यटन अझ सशक्त बन्न सक्छ। त्यसका लागि नाफामुखी सोच मात्रै राखेर होइन, सामाजिक उत्तरदायित्व र समुदायको हितलाई जोड्ने सोच पनि विकास गर्न आवश्यक छ भन्ने मलाई लाग्दछ। त्यसै गरी सामाजिक संस्थाहरूले स्थानीय समुदायलाई सशक्त बनाउने, सिप विकास गर्ने, महिला तथा युवा पर्यटनसँग जोड्ने, महिला तथा युवालाई पर्यटनसँग जोड्ने, मौलिक सांस्कृतिक र सम्पदाको संरक्षण गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्न सक्दछन्। स्थानीय तहमा जनचेतना, अभिवृद्धि, सरसफाई अभियान, वातावरण संरक्षण, पर्यटन मैत्री व्यवहार विकासमा सामाजिक संस्थाहरूको योगदान अत्यन्त महत्त्वपूर्ण रहन्छ। उपस्थित महानुभावहरू, पर्यटनको दिगो विकासका लागि पर्यटन मैत्री ऐन कानुन निर्माण जरुरी छ। त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्यविभाजन, समन्वय र सहकार्य उत्तिकै आवश्यक छ। दीर्घकालीन पर्यटन नीति, लगानी, सुरक्षा, स्पष्ट कानुनी संरचना र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रभावकारी प्रवर्धनका लागि सुदृढ कानुनी आधार आवश्यक छ। प्रदेशले आफ्नो भूगोल र सांस्कृतिक विशेषता अनुसार पर्यटन नीति निर्माण गर्न सक्छन् भने स्थानीय तहले कार्यान्वयनमा अग्रणी भूमिका खेल्न सक्छ। सङ्घीय संसद राष्ट्रिय सभाको अध्यक्ष हुनुको नाताले नीति निर्माण, ऐन कानुन निर्माण एवं संशोधन जस्ता विषयमा यहाँको पहल कदमी र खबरदारीलाई आत्मसात गर्दै आफ्नो जिम्मेवारी पुरा गरेर आवश्यक समन्वय गर्ने कुरामा मैले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु। साथै यहाँले यहाँ उठाउनु भएका कतिपय विषयवस्तुहरू छन्, त्यसलाई बजेटका कुरा, अरू कयौँ नीतिगत सवालमा मेरो ध्यान पुगेको छ। म आफूलाई चाहिँ यसमा केन्द्रित गरेर म आफ्नो ठाउँमा सहयोग गर्ने पनि यहाँहरूलाई प्रतिबद्धता जाहेर गर्दछु। डिजिटल प्रविधिको युग हो, त्यसैले ग्रामीण पर्यटनको प्रवर्धनमा डिजिटल माध्यमको अधिकतम उपयोग गर्न आवश्यक छ। अनलाइन माध्यम, सामाजिक सञ्जाल, डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय ब्रान्डिङ मार्फत नेपालका ग्रामीण गन्तव्यहरूलाई विश्व सामु चिनाउन सकिन्छ। साथै गुणस्तर सुनिश्चितता, सेवा मापदण्डको विकास र नियमित अनुगमन मार्फत पर्यटकलाई उत्कृष्ट अनुभव प्रदान गर्न पनि सकिन्छ। हामीले अब गुणस्तरलाई प्राथमिकता दिने, स्थानीय समुदायलाई पर्यटनको केन्द्रमा राख्ने, वातावरणीय सन्तुलन कायम गर्ने र दिगोपन सुनिश्चित गर्ने दिशामा अघि बढ्नु पर्दछ। नीति र व्यवहार बिचको दूरी घटाउँदै नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको सबैभन्दा ठुलो आवश्यकता हो। ग्रामीण पर्यटन केवल आर्थिक समृद्धिको माध्यम मात्र होइन, यो सामाजिक रूपान्तरणको बलियो आधार पनि हो। त्यसैले हाम्रो मौलिक संस्कृति जोगाउँछ, यसले हाम्रो मौलिक संस्कृति जोगाउँछ, प्राकृतिक सम्पदाको संरक्षण गर्छ र भावी पुस्तालाई अवसर प्रदान गर्दछ। यदि हामी सबै सरकारवालाहरूले स्पष्ट दृष्टिकोण, आपसी सहकार्य र सुदृढ प्रतिबद्धताका साथ अघि बढ्यौँ भने नेपाललाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्य बनाउन सफल हुनेछौँ भन्ने दृढ विश्वास व्यक्त गर्न चाहन्छु। फेरि पनि गाउँ पर्यटन प्रबन्धन मञ्च नेपालको 13 अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै
यसको निरन्तर नेतृत्व

0: सक्रियता र योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै ग्रामीण पर्यटनका क्षेत्रमा क्रियाशील सम्पूर्ण सरकारवालालाई एकताबद्ध भई ग्रामीण पर्यटनको प्रवर्धनका लागि आपसी सहयोग सहकार्य र दिगोपनतर्फ अग्रसर हुन हार्दिक अपिल गर्दछु।
1: यस्तै ग्रामीण पर्यटनले पर्यटक भित्राउने काम मात्र गर्दैन, यसले स्थानीय स्तरमा रोजगारी सृजना गर्ने, साना तथा घरेलु व्यवसाय प्रवर्धन गर्ने र युवालाई गाउँमै अवसर प्रदान गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ पर्यटन व्यवसायी बोधराज भण्डारी। उहाँले होमस्टे, कृषि पर्यटन, सांस्कृतिक र साहसिक पर्यटन जस्ता गतिविधिहरूले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको बताउनुहुन्छ।
2: नेपालको ग्रामीण पर्यटनलाई कसरी विकास गर्न सकिन्छ भनेर आजभन्दा 27 वर्ष अगाडिदेखि सानो झिल्को रोपेको थियो। त्यसको चाहिँ विकास क्रममा आज यसले देशभरि नेपालको आन्तरिक पर्यटनमा मात्रै नभएर बाह्य पर्यटनमा पनि गाउँ पर्यटनलाई स्थापित गरेर गाउँ गाउँमा पर्यटकहरू पुर्याउने, त्यहाँका लोकल जनसमुदायहरूको संस्कृति, प्रकृति र त्यहाँका विभिन्न गतिविधिहरूमा पर्यटकहरूलाई रमाउन सिकाउने काम गाउँ पर्यटन प्रबन्धनले गर्दै आयो र आज अझै आफ्ना गतिविधिहरू विकसित गर्दै अगाडि बढिरहेको छ। नेपालका विभिन्न स्थानीय तह, प्रदेश सरकार, केन्द्रीय सरकार, पर्यटन बोर्ड र अन्य विभिन्न पर्यटकीय संस्थाहरूसँग सहकार्य गरेर नेपालको पर्यटनमा गाउँको विकास जोड्ने कामलाई अझै विकसित ढङ्गले अगाडि बढाउने छ।
1: यस्तै पर्यटन व्यवसायी डाक्टर प्रेम शर्माले गाउँ पर्यटन प्रवर्धनले परम्परागत कला, संस्कृति र जीवनशैलीको संरक्षणमा समेत योगदान पुर्याइरहेको उल्लेख गर्दै स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न सके आय आर्जनका नयाँ सम्भावनाहरू सिर्जना हुने बताउनुभयो।
0: यसको परिकल्पनाका कुरादेखि लिएर यसलाई कसरी मेटलाइज गर्ने भन्ने कुरामा विगत लामो समयदेखि झन्डै 3 दशकदेखि नै हामी यो सोध्दै थियौँ, कसरी हामीलाई गाउँमा रोजगारी सृजना गर्ने, गाउँका स्रोत साधनहरूलाई कसरी सहरीकरणबाट फाइदा लिने अथवा सहरलाई कसरी गाउँमुखी बनाउने भन्ने अभियानका साथ हामी लागेका थियौँ। आज त्यो वर्ष झन्डै 3 दशक भइसकेको छ। यसमा आज हामी कता कता अप्ठ्यारो अवस्थामा पुगेको अवस्था छ र आशा एकदम विश्वास छ अहिलेको नयाँ सरकारले कायापलट तरिकाले एउटा ऐतिहासिक माइलस्टोन सृजना गरेको छ र यो सरकारलाई म धन्यवाद दिन्छु। यसले यो पर्यटनको क्षेत्रलाई बढी ध्यान दियोस् र यस क्षेत्रलाई रोजगारमूलक र त्यहाँ भएका गरिबी उन्मूलनको क्षेत्रमा अथवा गरिब का बस्तीहरूमा पर्यटनको माध्यमद्वारा रोजगार सृजना गरोस् र हामी समृद्ध नेपालतर्फ उन्मुख हौँ भन्ने शुभकामना पनि राख्दछु र यो ग्रामीण क्षेत्रका चिजहरूको प्रतिनिधित्व गर्ने उहाँहरूसित हामी सहकार्य गरेर नयाँ आयाम खोलौँ र गाउँको उत्पादनलाई सहरीकरण र अर्ग्यानिक चिजलाई बढी प्राथमिकता दिउँ र तपाईँहरूमा भएका स्रोत साधनलाई एउटा प्रडक्टको रूपबाट, गन्तव्यको रूपबाट बढाउनको लागि हामी त्यसको लागि सहयोग र साथ दिनेछौँ।
1: तर यति धेरै सम्भावना हुँदाहुँदै पनि अपेक्षित रूपमा पर्यटन क्षेत्र विस्तार हुन नसकेको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा कमल बताउनुहुन्छ। पूर्वाधारको अभाव, दक्ष जनशक्तिको कमी, गुणस्तरीय सेवा सुनिश्चित गर्न नसक्नु, प्रचार प्रसारको कमजोरी र नीतिगत समन्वयको अभाव जस्ता समस्या अझै पर्यटन क्षेत्रमा चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ।
3: नेपालमा साँच्ची नै भन्यो भने पर्यटनले मात्रै नेपाललाई चाहिँ धनी बनाउन सक्छ जस्तो मलाई लाग्छ। एउटा पर्यटन व्यवसाय भएको भएर भनेको होइन, मैले नेपालमा यति ठुलो सम्भावना छ, एकदम सानो लगानीमा पनि गर्न सकिने, ठुलो लगानी छिट्टो आम्दानी हासिल गर्न सक्ने चाहिँ एउटा व्यवसाय चाहिँ पर्यटन व्यवसाय हो। म सम्मान्य अध्यक्षज्यू मार्फत नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। पर्यटन क्षेत्रमा हामीले यो महत्त्वपूर्ण क्षेत्र हो भनिरहँदा पनि फेरि बजेट छुट्याउने बेलामा चाहिँ एकदम सानो बजेट छुट्याइन्छ, यसलाई प्रथमता दिँदैन र बोल्ने बेलामा चाहिँ हामी फेरि यसलाई प्रथमता दिन्छौँ। अब आउने बजेटमा चाहिँ त्यस्तो नहोस् भन्ने कुरा चाहिँ म राख्न चाहन्छु। हामी पर्यटन क्षेत्रमा लागेका मान्छेहरूले भन्छौँ, एकजना पर्यटक नेपालमा आयो भने 9 जनालाई प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा त्यसले रोजगारी सिर्जना गर्छ। अहिले 100 युवाहरू, 1000 युवाहरू चाहिँ विदेशी रहेका छन्। हामीले ग्रामीण पर्यटनको विकास मात्रै गर्न सक्यौँ भने पनि त्यस्ता विदेशी नलागेका युवाहरूलाई चाहिँ हामीले नेपालमै राखेर दुबई, कतार, मलेसिया भन्दा बढी आम्दानी गर्ने खालको चाहिँ पर्यटन क्षेत्रमा काम पाउनुहुन्छ। त्यो हिसाबले पनि हामीले चाहिँ यो नेपालको अर्थतन्त्रलाई चाहिँ यदि बलियो बनाउने भने पर्यटनको विकास गर्न जरुरी छ। अझ भनौँ ग्रामीण जनताको जीवन स्तर स्तर उकास्ने हो भने पनि यो चाहिँ महत्त्वपूर्ण हुन जान्छ भन्ने मलाई लाग्छ। र हामीले धेरै उद्योगहरू खोल्छौँ, त्यो उद्योग चाहिँ विदेशबाट हामीले कच्चा पदार्थ किनेर नेपालमा ल्याउनु पर्छ। पर्यटन मात्र एउटा त्यस्तो क्षेत्र हो जहाँ चाहिँ हाम्रो हिमाल, हाम्रो खोला नदी नाला सबै चाहिँ अब यो कच्चा पदार्थ हुन्। यहाँ भएका जनजातिहरू अनि यहाँ भएका ताल तलैहरू सबै पर्यटनका कच्चा पदार्थ हो। हामीले कच्चा पदार्थलाई पैसा बाहिर तिरिराख्नु पर्दैन। त्यसो भएको हिसाबले राष्ट्रियताको हिसाबले हेर्ने हो भने पनि यो पर्यटन क्षेत्र चाहिँ एकदम महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ। तैपनि नेपालमा चाहिँ भने जस्तो पूर्वाधारको विकास हुन नसकेको, हामीसँग हवाईजहाजहरू पनि नभएको र पथमार्गहरू पनि हामीले चाहिँ अलिकति बिगारिराखेको कारणले गर्दा र प्रबन्धनमा पनि भने जति हुन नसकेको कारणले गर्दाखेरि अहिले नेपालमा पर्यटनको चाहिँ हामीले भनी जातिको पर्यटक ल्याउन सकिराखेका छैनौँ। नेपाल पर्यटन बोर्ड नेपालको पर्यटन प्रबन्धन गर्न अन्तर्राष्ट्रिय रूपमा यसलाई चिनाउन, नेपाललाई चिनाउनको लागि र हाम्रा प्याकेजहरू बिक्री गर्नको लागि चाहिँ नेपाल पर्यटन बोर्डले काम गरिराखेको छ। विदेशमा निवेशले प्रबन्धन र प्रचार प्रसारको काम गरिराखेको छ र नेपालमा पनि गरिराखेको छ। र मलाई लाग्छ अझ हामीले चाहिँ अलिकति भइराखेका अन्तर्राष्ट्रिय स्थलका पद मार्गहरूलाई चाहिँ अलिकति संरक्षण गर्ने, हाम्रा एकदम धेरै नदीहरू चाहिँ राफ्टिङको लागि अनुकूल छन्, त्यस्तामा हाइड्रो पावरलाई चाहिँ अलिकति छुट्टै कुन नदी हाइड्रो पावरको लागि हो र कुन नदी राफ्टिङको लागि हो भने यो हिसाबले हामीले पर्यटनको चाहिँ अलिकति विधा छुट्याएर काम गर्न सक्यौँ भने मलाई लाग्छ यसले चाहिँ नेपालमा एउटा फर्को मार्छ। र हामीले अब अलिकति बढी चाहिँ पर्यटनमा पुरानो भन्दा पनि नयाँ खालको इको टुरिज्म भन्नुहोस् अथवा सोसियल टुरिज्म भन्नुहोस् सक्षम टुरिज्म हामीले यतातिर चाहिँ अलिकति ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। यही कुराहरू राख्दै भिटोफ नेपाल म पूर्व अध्यक्ष पनि हो यसको, त्यो हिसाबले पनि मलाई गर्व लाग्छ। हामी सहकार्य गरेर म नेपाल पर्यटन बोर्ड र यो भिटोफ नेपाल लामो समयसम्म हामी सहकार्य गरेर नेपालको पर्यटन क्षेत्र मुख्यत ग्रामीण पर्यटन क्षेत्रमा चाहिँ हामी हातेमालो गरेर अगाडि बढ्नेछौँ।
1: यस्तै टानका अध्यक्ष सागर पाण्डेले सरकारवालाहरू बीच सहकार्य र प्रतिबद्धता सहित अघि बढ्न सके नेपाललाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने बताउनुभयो। तर यसका लागि राज्य, निजी क्षेत्र र सामाजिक संघ संस्थाबीच सहकार्य अत्यावश्यक रहेको उहाँको भनाइ छ। साथै लगानी मैत्री वातावरण, कर सहुलियत र पारदर्शी नीतिले पर्यटन क्षेत्रमा थप ऊर्जा ल्याउन सक्ने उहाँको भनाइ छ।
4: हामीले तयार गरेका छौँ, अबको चुनौती भनेको त्यो गाउँहरूमा पर्यटक पठाउने, त्यो गाउँमा आर्थिक उन्नतिको अगाडि लैजाने र त्यसको प्रमोसन नै हो। होमस्टेहरू खोलेका छौँ तर त्यसको सही प्रचार हुन सकेको छैन र जसले लगानी गरेर होमस्टे तयार गरेको छ आज त्यो विषय व्यवसायमा टिकिरहने अवस्था छैन। यस अर्थमा राज्यले पनि सहुलियत दिनुपर्छ, त्यो स्थानीय सरकार होस्, त्यो प्रादेशिक सरकार होस् र त्यो झन् टुरिज्म बोर्ड होस् अथवा केन्द्रीय सङ्घको सरकार होस्। नत्र भने व्यवसायमा आउँदै गर्दा भोलि फाइदा भएन भने टिकिरहने अवस्था हुँदैन, हामीले धेरै देखेका छौँ। किनभने होमस्टेमा एउटा होमस्टे तयार गर्दा कति लगानी हुन्छ त्यसलाई मलाई एक्ज्याक्ट त थाहा भएको छैन, तर मेरो विचारमा केही नभए पनि 5-10 लाख जति खर्च हुन्छ भन्ने जस्तो मलाई लाग्छ। तर स्थानीयले जति लगानी गर्नुभएको छ त्यसको उपलब्धि भएन भने फेरि मान्छे बिजनेसमा टिकिरहने अवस्था रहँदैन। तानको कार्यसमितिमा गइसकेपछि हामीले तानसँग रहेका धेरै इस्युहरू उठायौँ। यो मैले भन्न किन खोजिरहेको छु भने तानसँग सम्बन्धित सदस्य साथीहरू धेरै हुनुहुन्छ यहाँ, र हिजो दशकौँदेखि रेस्ट्रिक्टेड एरियाको पर्मिटको इस्युको कुरा थियो, आज त खारेज भएको छ। 2 जनाको ठाउँमा 1 जना पनि जान पाउने भएको छ। मुस्ताङमा 10 दिनको पर्मिट चाहिन्थ्यो, हामीले $500 तिर्थ्यौँ, आज 2 दिनको मात्रै पर्मिट लिएर पनि मुस्ताङ भ्रमण गर्न सक्ने अवस्था भएको छ। र अहिले भर्खरै मात्रै अघिल्लो टुरिज्म बोर्डको कार्यसमितिको बैठकले थिम्स पनि अब लागू गर्ने हिसाबमा निर्णय भएको छ। यो दुइटै हाम्रो एचिभमेन्टमा सहयोग गर्नु भने तपाईँहरू सम्पूर्ण व्यक्ति संस्था र पदीय जिम्मेवारीको रूपमा रहनुभएका साथीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। किनभने कुनै पनि एउटा कुरा एचिभ गर्न एउटा व्यक्ति मात्र सम्भव, एकदम व्यक्तिले मात्र सम्भव छैन, हामी तपाईँ सबैको आवाज, प्रयास र पहलले मात्र यो सम्भव हुन्छ भन्ने मलाई लाग्छ। र अस्ति भर्खर हामीले नयाँ सरकार बनेपछि पर्यटन मन्त्रीलाई भेट्ने मौका पाएको थियो, तर उहाँसित भेट्दा हामीले धेरै आशा जनि लिएर फर्क्यौँ, किनभने अहिलेसम्म हामीले त्यस्तो आश्वासन पाएका थियौँ र हाम्रो प्रगतिको एउटै मात्र कारण भनेको सुशासनको कुरा हो, गुड गभर्नेन्सको कुरा हो। हामीले त्यो मन्त्रालयमा पाएका छौँ र मन्त्रालयले पनि एकदम अटोटका साथ 10 वर्षमा 1 करोड टुरिस्ट हामी नगाउने हाम्रो लक्ष्य छ। यो सम्भव छ कि छैन, सम्भव तुल्याउनको लागि छैन भने के कुरामा हामीले योजना गर्नुपर्छ, हामी कहाँ लाग्नुपर्छ, तपाईँहरूले प्राइभेट सेक्टरले दिनुहोस् भने यो खुसीको कुरा हो। अब तपाईँ हामी प्राइभेट सेक्टरहरू हिजो हामीले यस्तो मञ्चमा ल्याएर हाम्रो कुराहरू धेरै सुनाउने गर्थ्यौँ, अब हाम्रो काम गर्ने तरिकामा पनि परिवर्तन हुन जरुरी छ, किनभने अहिले राज्य पुरा समयलाई म्यानेज गरेर हिँडिरहेको छ। हामी प्राइभेट सेक्टर पनि समयलाई म्यानेज गरेर आफ्नो कार्यक्रमहरू, आफ्नो व्यवसायहरू र आफ्नो व्यक्तिगत गतिविधिहरू बढाउन जरुरी छ, नत्र भने किनभने समयको म्यानेजमेन्ट बिना आर्थिक विकास सम्भव छैन।
1: ग्रामीण पर्यटन नेपालको दिगो विकासको महत्त्वपूर्ण आधार हो। यसले आर्थिक समृद्धि, सामाजिक रूपान्तरण, सांस्कृतिक संरक्षण र वातावरणीय सन्तुलनलाई एकै साथ अघि बढाउने क्षमता राख्दछ। यदि उचित योजना, लगानी, सहकार्य र प्रभावकारी कार्यान्वयन गर्न सकियो भने नेपाललाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ। त्यसैले ग्रामीण पर्यटनको विकास आजको आवश्यकता मात्र होइन, नेपालको उज्जवल भविष्यको आधार पनि हो। ग्रामीण पर्यटनको महत्त्व, चुनौती र सम्भावनाको चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर आएका छौँ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालमा हरेक हप्ताको सोमबार बिहान यसै समयमा सुन्दै आउनु भएको छ। रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न स्थानमा रहेका सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका एफएम रेली प्रसारण केन्द्रहरूबाट FM 98.3 MHz तपाईँले कार्यक्रमलाई सुन्दै आउनु भएको छ भने रेडियो नेपालको अनलाइन RadioNepalOnline.com तथा रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रमबारे प्रतिक्रिया पनि दिनुहोला। अर्को हप्ता पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारी लिएर फेरि हामी उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गाना बिदा चाहन्छु। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ कविता बराइलीको स्वरमा रहेको आधुनिक गीत। बुद्धवीर लामाको रचना अनि सङ्गीत हो मनराजा नकर्मीको।

भर्खरै सुनायौं खुसी थुलुङको स्वर, कञ्चन थलाङको रचना अनि संगीतमा रहेको आधुनिक गीत। तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई आधुनिक गीतहरू सुनाइरहेका छौँ। अबका लागि सुनाउँछौ लक्ष्मण श्रेयको स्वर, तारा प्रसाद शर्माको रचना अनि संगीत हो बिबी अनुरागीको।

भर्खरै सुनायो निशा देसा र बेनुक छेत्रीको स्वरमा रहेको आधुनिक गीत बसन्त लम्सालको रचना अनि सङ्गीत। हामी तपाईँलाई यति बेला आधुनिक गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ दीपक लिम्बूको सुर, रचना अनि सङ्गीत हो डम्बर नेपालीको।

आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ। आशिष सचिन र अञ्जिला रेग्मीको स्वर, भीम विष्टको रचना अनि सङ्गीत। यसपछि सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: प्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु,
2: काठमाडौँ। नेपाली माटोको आवाज, रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढाउन, व्यथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढताका साथ लागेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूसँगको प्रश्न उत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बोर्ला कोटीको जिज्ञासाको जवाबमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरिरहेको बताउनुभयो। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गर्नुभएको विषयमा सञ्चार माध्यमबाट सोधिएका प्रश्नहरूका बारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाब भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम तथा आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् 1816 सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत का वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी समेत नभई वाञ्छित सीमाभित्रै आएको बताउनुभयो। प्रतिनिधि सभा नियमावली

0: मस्यौदा हिजोको तेस्रो बैठकमा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सो संशोधन सहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। संशोधन बारेको छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक स्वीकृत भएको हो। राष्ट्रिय सभाको हिजोको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विधेयक नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व ब्याङ्कको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार स्थानीय रोजगारी प्रवर्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न सहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु लुम्बिनी सांस्कृतिक राम ग्राम तथा देवदह नगरपालिका बीच सम्झौता गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। लेबनानमा इजरायलले आफ्नो सैन्य आक्रमण विस्तार गरेपछि विश्व समुदायबाट आलोचना बढेको छ। यस विषयमा छलफल गर्न फ्रान्सले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको आकस्मिक बैठक बोलाउन आग्रह गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अत्यन्तै राम्रो सम्झौता नजिक पुगेको बताउनु भएको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार उहाँले सम्भावित सम्झौतामा अझ कडा शर्तहरू समावेश गर्न दबाब दिइरहनु भएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका र इरानबीच सन्देश आदान प्रदान जारी रहे पनि अन्तिम सम्झौता नभएसम्म कुनै पनि विषय निश्चित नभएको बताउनु भएको छ। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजी सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँले सुन्नुहुनेछ कार्यक्रम हाम्रो चासो रिता तिमल सेनाको साथमा। त्यसपछि दोहोरी गीतहरू सुनाउनेछौँ। ठिक 12 बजे मध्याह बाह्र बजेको समाचार सुनिसकेपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम सुन्नुहुनेछ। रुकमुडी पोखरेलको साथमा 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुनिसकेपछि म्युजिक क्याफे कार्यक्रम सूर्य लामाको साथमा सुन्नुहुनेछ। 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा

0: गर्दैछौँ कार्यक्रम हाम्रो चासो।
1: नमस्कार, उपभोक्ता हकित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेसनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले झापा जिल्लालाई छनौट गरेका छौँ। झापा जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरोफेरोमा रहेर हामीले झापा जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदन गोपाल सुब्बासँग कुराकानी गरेका छौँ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा झापा जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदन गोपाल सुब्बाज्यूलाई धेरै धेरै स्वागत छ।
2: हस् हजुर, धन्यवाद।
1: झापा जिल्लाको कुरा गर्ने हो भने झापा जिल्लामा बसोबास गर्ने जिल्लावासीहरूले कतिको शुद्ध खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, कुराकानीको सुरुवात यहीँबाट गरे।
2: अब यो झापा जिल्ला चाहिँ ठ्याक नजिकै छिमेकी जिल्ला भारतसँग जोडिएको जिल्ला भएको र लगभग यो झापा जिल्लाको पूर्व उत्तरदेखि दक्षिण पश्चिमसम्मको सिमाना 144 किलोमिटर खुल्ला सिमाना भएको र राज्य संयन्त्रले अवैध बाटोबाट आउने अखाद्य वस्तुलाई रोक्न खोज्दा पनि रोक्न नसके अवस्था, यो खुल्ला बोर्डरका कारणले धेरै अखाद्य वस्तुहरू छिमेकी मुलुकबाट यो जिल्लामा भित्रिएको अवस्था छ। अब हामी उपभोक्ता अधिकारवादी संस्थाहरू, सम्बन्धित सेवा प्रदायक निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, नगरपालिका, गाउँपालिकाहरूसँग समन्वय गरेर समय समयमा बजार अनुगमन गर्ने कामहरू त गर्छौँ, तर पनि खुल्ला सिमानाका कारण जति हामीले नियन्त्रण गर्नुपर्ने हो, यहाँको चाहिँ उपभोक्ताहरूलाई चाहिँ स्वास्थ्य खाद्य वस्तुहरू उपलब्ध गराउन त्यो गर्न सकिएको अवस्था चाहिँ छैन। अब यो हामी सरकारवाला निकायले यहाँका झापा जिल्लाका आम उपभोक्ताहरूलाई स्वास्थ्य, तपाईँको मिसावट अखाद्य वस्तुहरू चाहिँ उहाँहरूले नखाउन्, स्वास्थ्य खाद्य वस्तुहरू नै खाउन् भनेर जति नै लागे पनि त्यो सरकार निकाय लागेर मात्रै सम्भव नहुँदो रहेछ। यो विषयमा चाहिँ सबै उपभोक्ताहरू सचेत सजग हुन जरुरी छ। अब तपाईँहरूको जस्तो यो पवित्र मिडिया जसले सुन्नुहुन्छ, जुन उपभोक्ताहरूले, त हामी उपभोक्ता नै यो विषयमा चाहिँ सचेत हुन जरुरी छ भन्ने कुरो उहाँहरू आफैले मनन गरेर आफूले प्रयोग गरिने खाद्य वस्तुहरू कतिको खानको लागि योग्य छ, स्वास्थ्यवर्धक छ, उहाँहरू स्वयमै सचेत भइदिनु भयो भने चाहिँ त्यो सबैभन्दा राम्रो पक्ष हो। तथापि अब कतिपय चाहिँ किसान मजदुरहरू जो चाहिँ बजारबाट चाहिँ खरिद गरेर ल्याएर दैनिक उपभोग गर्नुपर्ने, गुजारा गर्नुपर्ने बाध्यताको अवस्था छ, त्यस्ता व्यक्तिहरू चाहिँ यो हामीले गरेको सचेतना कार्यक्रमबाट पनि अलिक टाढा हुनुहुन्छ। उहाँहरू चाहिँ अन्यल अवस्थामै विषादीयुक्त चिजहरू चाहिँ खानुपर्ने बाध्यात्मक अवस्थामा हुनुहुन्छ। तर एउटा सचेत नागरिक, सचेत उपभोक्ताले चाहिँ तपाईँको अब बिर्तामोड चाहिँ चारवटा जिल्ला, झापा, इलाम, पाँचथर, ताप्लेजुङकै व्यापारिक कृषि केन्द्र, त्यहाँनिर चाहिँ हामीहरूले पारीबाट आउने अथवा जिल्लामै उत्पादन भएका खाद्य वस्तुहरू, दैनिक उपभोग्य वस्तुहरू, साग सब्जी तरकारी यस्ता चिजहरूलाई चाहिँ ल्याब टेस्ट गरेर मात्रै अब कति मात्रामा चाहिँ विषहरू चाहिँ प्रयोग गरिएको छ, खानालाई चाहिँ स्वास्थ्यवर्धक छैन त्यस्तो मापन गरेर मात्रै बिक्री वितरण गर्नु भनेर चाहिँ त्यहाँका व्यापारी वर्गहरूलाई पनि हामीले भन्ने गरेका छ। त्यहाँका चाहिँ प्राविधिक कर्मचारीहरूले पनि त्यसको ल्याब टेस्ट गरेर कतिपय तरकारी सागसब्जीहरूमा पनि बढी भन्दा बढी मात्रामा तपाईँको मिस आउट गरेर चाहिँ ल्याइएको र धेरैभन्दा धेरै चाहिँ यो रासायनिक मल बिउहरू चाहिँ प्रयोग गरिएको, विषादी प्रयोग गरिएको त्यस्ता चिजहरूलाई चाहिँ हामीहरूले बजारमा बेला बेलामा सरप्राइज अनुगमन गरेर चाहिँ हटाउने, त्यस्तो धेरै विषादीयुक्त चिजहरूलाई चाहिँ खाडल खनेर गाड्ने, नष्ट गर्ने कामहरू पनि गरेर आएका नै छौँ। अब जिम्मेवार उपभोक्ता नागरिकहरूले आफै नै यो विषयमा चिन्तन मनन गरेर आफूले उपभोग गर्ने वस्तु चाहिँ स्वास्थ्यवर्धक होस्, त्यस्ता खालका चिज वस्तुहरू मात्रै खरिद गरिदिए चाहिँ राम्रो हुन्थ्यो जस्तो मलाई चाहिँ लाग्दछ।
1: यहाँहरूको जिल्लामा केन्द्रबाट र यहाँहरूकै सहकार्यमा एउटा कार्यक्रम पनि आयोजना भएको थियो केही समय अगाडि, त्यो कार्यक्रमका बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
2: लगभग 2 हप्ता अगाडि हामीले अब यही खुल्ला सिमानाकै कुरा आउँछ त्यसमा पनि, नेपाल सरकारले चाहिँ एउटा मात्रै संस्थालाई चाहिँ एकाधिकार ढङ्गबाट व्यापार गर्नको लागि यो आयोनिन साल ट्रेडिङ कर्पोरेसनलाई चाहिँ जिम्मा दिएको छ र साल ट्रेडिङ कर्पोरेसनले त्यो चाहिँ आयोडिन युक्त नुन बेच्द छ, तर यो खुल्ला सिमाना भएका कारण यहाँनिर चाहिँ आयोडिन नभएको नुन, कालो नुन, सिधे नुन, ढिके नुन जस्ता नामका चाहिँ नुनहरू आउँछन् जो चाहिँ मानव स्वास्थ्यलाई चाहिने आयोडिन, आयोडिन भन्ने चाहिँ यस्तो चिज रहेछ जुन चाहिँ नुनमा मिश्रण गरेर मात्रै मानव शरीरमा प्रवेश गराउन सकिँदो रहेछ, अन्य कुनै पनि खाद्य वस्तुमा मिसाएर त्यो आयोडिन हाम्रो शरीरमा प्रवेश गर्दो रहेछ कि त त्यो तपाईँको अब यो समुद्रमा त पानी सबै नुनिलो हुन्छ, त्यो समुद्रमा उत्पादन भएका सी फुडहरू मार्फत चाहिँ आयोडिन प्राप्त हुँदो रहेछ, अब त्यो नेपालमा त सम्भव पनि भएन किनभने समुद्रसँग जोडिएको मुलुक होइन यो त लकल्यान्ड मुलुक हो, भूपरिवेष्टित मुलुकमा चाहिँ सी फुडको कल्पना गर्नै सकिँदैन, तर मानवलाई चाहिने आयोडिन चाहिँ नुनमा मिश्रण गरेर त्यो चाहिँ प्राप्त गर्न सकिँदो रहेछ, न अन्य कुनै माध्यमबाट चाहिँ गर्न सकिँदो रहेछ। त्यही भएर अहिले हामी विगत 35-40 वर्ष यता आयोडिनयुक्त नुन खाएकै कारणले हामीले यो घाँटीमा देखिने गलगाँडहरू जस्तो समस्याहरू देखिएको छैन। आजभन्दा 40-45 वर्ष अगाडि आयोडिनको कमीले धेरै मान्छेहरूमा चाहिँ गलगाँडको समस्या देखिने, मान्छेको एउटा सुन्दरतालाई कुरूप पार्ने चाहिँ त्यो आयोडिनको कमीले हो, गलगाँड निस्क्यो यदि घाँटीमा भने त्यसको अर्को उपचारै छैन, जीवनभरि चाहिँ हामीले अब गल्फन भेटेर चाहिँ लाएर हिँड्नु पर्ने, त्यो घाँटी छोपेर हिँड्नु पर्ने त्यस्तो अवस्था चाहिँ अहिलेको छैन, किनभने आयोडिनयुक्त नुन प्रयोग गरेर चाहिँ अवस्था भोगेको त्यस्तो अवस्थाको रोग लागेको मान्छे चाहिँ देखिँदैन। अब यही आयोडिनलाई चाहिँ तपाईँहरूले आयोडिन मिसिएको नुन चाहिँ प्रयोग गर्नुहोस्, आयोडिन बिनाको चाहिँ नुन प्रयोग गर्दा यस्ता यस्ता खालका रोगहरू लाग्न सक्छन् भनेर बढीभन्दा बढी प्रचार प्रसार गर्नकै लागि पनि हामीले यो कार्यक्रम गरेका थियौँ। अब एउटा कुरो मैले चाहिँ यहाँको पवित्र मिडिया मार्फत पनि सेयर गर्न चाहे, जो चाहिँ उपभोक्ताहरू यो मिडिया सुनेर बसिराख्नु भएको छ त्यसमा पनि विशेष गरेर हाम्रो भान्सा चुलो चम्कोमा रहनुहुने दिदी बहिनीहरूलाई मेरो विशेष अनुरोध, कम्तीमा हामीले दाल तरकारी भान्सामा बनाइरहँदा हाम्रो चाहिँ बानी के छ भने तरकारी ओहिराउने बित्तिकै नुन हाल्ने प्रचलन छ, त्यो बिल्कुल गलत हो। त्यो नुनमा मिसिएको आयोडिन चाहिँ त्यो तरकारी पाकुन्जेलमा उडेर जान्छ, आयोडिन बिनाको मात्रै नुन हामीले खाइरहेका छौँ, त्यो भएको हुनाले तरकारी पाक्न अथवा दाल पाक्न अब लगभग 1-2 मिनट पछाडि चाहिँ म चुल्हाबाट निकाल्दैछु है भन्ने अवस्थामा मात्रै नुन प्रयोग गर्ने, र सम्पूर्ण आम उपभोक्ताहरू जो चुलो चम्कोमा बस्नुहुन्छ दिदी बहिनी आमाहरू उहाँहरूलाई चाहिँ अब तरकारी पकाउँदाखेरि नुन चाहिँ कसरी प्रयोग गर्ने, नुन कसरी हाल्ने, भन्ने विधिमा चाहिँ त्यति मात्रै बुद्धि पुर्याइदिनु भयो भने पनि नुनमा भएको आयोडिन उडेर जाँदैन र हामीले तरकारी प्रयोग गर्दाखेरि आयोडिन युक्त नुन सहितको खाद्य वस्तु प्रयोग गर्न सक्छौ भनेर चाहिँ यहाँको मिडिया मार्फत पनि भन्न चाहे।
1: झापावासीहरू चाहिँ आयोडिन युक्त नुन प्रयोग गर्नुपर्छ भन्ने कुरामा सचेत चाहिँ कतिको हुनुहुन्छ?
2: अब यो सचेत भन्ने कुरामा फेरि कस्तो आउँदो रहेछ भने त्यहाँ एकजना उपभोक्ता मित्रले यो चाहिँ कुरा अब हामी अभिज्ञ छौँ यस कुरालाई बढीभन्दा बढी प्रचार प्रसार गर्नको लागि यो धार्मिक कार्यक्रममा पुराण भन्ने व्यासाचार्य पण्डितहरूलाई यो कुरो भनियो भने त्यो पुराण सुन्न जाने पनि धेरै महिला दिदीबहिनी आमाहरू जानुहुन्छ उहाँहरू त्यो व्यासाचार्य गुरु पण्डितहरूलाई चाहिँ भनियो भने र उहाँहरूले केही समय चाहिँ प्रचार प्रसार गरिदिनु भने यो एकदम राम्रो अवसर पनि हुन्छ भनेर चाहिँ भन्नुभएको थियो त्यहाँ जिज्ञासा कुरा उठाउनु भएको थियो। मैले त्यस कुरालाई फलोअप गरेर दुई चारजना पण्डितजीहरूलाई तपाईँहरूले चाहिँ अलिकति उपभोक्ताहरूको लागि धर्म गरिदिनु पर्यो यो आयोडिनयुक्त नुन प्रयोग गर्ने विधिका विषयमा तपाईँहरूको धार्मिक कार्यक्रममा भनिदिनु पर्यो भनेको उहाँहरूले त फेरि ठ्याक्कै उल्टो कुरा गर्नुभयो। यो आयोडिन युक्त नुनले महिलाहरूमा चाहिँ बाँझोपन ल्याउने यसका चाहिँ विरोधी छौँ हामी चाहिँ अब सिधे नुन र ढिके नुनको मात्रै गर्छौँ यो कुरा गर्दैनौँ भन्नुभयो। अनि तपाईँको आजको चाहिँ मेडिकल साइन्स आजको विज्ञानले मान्छेमा हुनुपर्ने चाहिँ गलगाँड यस्ता रोगहरूबाट बचाउनको लागि आयोडिन युक्त नुन प्रयोग गर्ने भनेर नेपाल सरकार आफै लागेको छ। तपाईँहरू अब धार्मिक कार्यक्रममा लाग्ने पण्डितज्यूहरूको यस्तो कुरा गर्नुहुन्छ भने तपाईँहरूले गरिने सबै धार्मिक कार्यक्रमहरू हामी बहिष्कार गरिदिन्छौँ भनेर मैले त त्यसो भयो भने हो तपाईँहरूले शास्त्रका कुरा जोड्नुभयो यो चाहिँ मेडिकल साइन्सले तपाईँको आयोडिन युक्त नुन प्रयोग गर्दा त झन् महिलाहरूलाई त्यसको चाहिँ भ्रूणमा विकास हुने तपाईँको सबल राम्रो बच्चाहरू चाहिँ पैदा हुने भनेर चाहिँ साइन्सले प्रमाण गरेको कुरा तपाईँहरूले शास्त्रमा जोडेर यो गलत खालको चाहिँ प्रचार प्रसार गर्नुहुन्छ भने तपाईँहरूको चाहिँ धार्मिक कार्यक्रम हामी बहिष्कार गरिदिन्छौँ भने त्यस पछाडिको उहाँहरूको प्रतिक्रिया त्यस्तो खासै आएन।
1: अब यस्ता किसिमका कार्यक्रमहरू बेला बेलामा आयोजना हुनुपर्ने जस्तो देखिन्छ?
2: बिल्कुल बिल्कुल हामीले लगभग त्यो अढाई तिन घन्टाको अन्तर्क्रिया यो आयोडिनकै विषयमा राखेका थियौँ विज्ञ डाक्टर साहबहरू अब मेरो त राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन ज्यू नै आउनु भएको थियो साल ट्रेनिङका उप निर्देशक ज्यूहरू आउनु भएको थियो जिल्लाको अनुगमन समितिका संयोजक साहेक सुडियो साहबहरू सबैजनाहरू चाहिँ उहाँहरू चाहिँ सेवा प्रदायकको तर्फबाट जवाफदेही दिने हिसाबले आउनु भएको थियो त्यहाँनिर सवाल जवाफहरू पनि राम्रो राम्रो खालका कुराहरू जो चाहिँ विभिन्न संस्थाबाट चाहिँ अन्तर्क्रियामा भाग लिन आउनु भएको थियो उहाँहरू पनि तीन घन्टासम्म उत्सुकतापूर्वक त्यो चाहिँ कार्यक्रममा बस्नुभयो कोही एकैजना पनि निस्केर जानु भएन। बिर्तामोड नगरपालिकाको मेयर चाहिँ पवित्र महतर परसाईजी उहाँलाई चाहिँ चिफ गेस्ट राखिएका थियो उहाँले पनि एकदम त्यो हाम्रो कार्यक्रम ध्यानपूर्वक यो चाहिँ उपभोक्ताहरूले सुन्नै पर्ने जान्नै पर्ने कार्यक्रमहरू राखिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद भनेर पनि जानुभयो यो चाहिँ कार्यक्रम एकदम प्रभावकारी नै रह्यो त्यति बेला।
1: खाद्य वस्तुहरू भित्र्याउँदाखेरि त्यो प्रयोगशालामा लगेर हेर्ने त्यस्तो केही व्यवस्था पनि छ कि छैन त?
2: छ बिर्तामोडको चाहिँ त्यो कृषि बजारमा चाहिँ पारीबाट आएका खाद्य वस्तु हुन् या चाहिँ आफ्नै जिल्लामा उत्पादन भएका खाद्य वस्तुहरू त्यहाँ चाहिँ ल्याब टेस्ट गराएर मात्रै बिक्री वितरणको गर्नको लागि चाहिँ राखिएको छ त्यो ल्याब टेस्ट भएर मात्रै बिक्री वितरण हुन्छ।
1: त्यो ल्याब टेस्ट गराउँदाखेरि चाहिँ कस्ता किसिमका अखाद्य वस्तुहरू चाहिँ भेटिएको छ त?
2: धेरै जस्तो त यो हरियो सागपातहरूमा चाहिँ बढी विषादी मिसिएको पाइएको छ जस्तै अब गोलभेडामा भयो तपाईँको यो भिन्डीमा रायोको साग फुलकोपी बन्दाकोपी यस्ता तरकारीमा चाहिँ बढी विषादी मिसिएको चाहिँ पाइएको छ।
1: झापा जिल्ला भनेपछि अन्न तथा सागसब्जी अनि तरकारीहरू अलि धेरै नै उत्पादन पनि हुन्छ भनिन्छ त्यहाँ कृषकहरू कतिको सचेत हुनुहुन्छ त विषादी प्रयोग गर्नुहुन्न भन्ने कुरामा?
2: विषादी प्रयोग गर्नुहुन्न भन्ने कुरामा सचेत त हुनुहुन्छ तथापि उत्पादन बढाउनको लागि र बढीभन्दा बढी आय आर्जन गर्नका लागि किसानहरूले बढी विषादी प्रयोग गरेर उत्पादन बढाउनको लागि प्रयोग गर्छन् होला मलाई जहाँसम्म लाग्छ किनभने सीमित जमिनलाई प्रयोग गरेर एउटा चाहिँ परिवार लालन पोषण गर्नुपर्ने बाध्यात्मक अवस्था पनि किसानहरूलाई छ। तर अब त्यो बढी उत्पादन गर्ने उद्देश्यले बढी विषादी प्रयोग गरेर उत्पादन गरिएको वस्तुले त मानव स्वास्थ्यलाई हानिकारक नै हुन्छ। सबै आफूलाई चाहिने चाहिँ खाद्य वस्तु त एउटै किसानले आफ्नालाई उत्पादन गर्न सक्दैन। आफूले चाहिँ एउटा आइटमको उत्पादन गरेर बढी चाहिँ विषादी प्रयोग गरेर बेच्यो भने उसले उपभोग गर्ने अन्य खाद्य वस्तुहरू पनि त अर्कोले उत्पादन गरेको बढी विषादी हुन सक्छ। त्यही भएर एउटा धर्म नछाडिकन यो चाहिँ बढी विषादी प्रयोग गरेर चाहिँ यो उत्पादन गर्नु हुँदैन, मैले बढी नाफा कमाउनु हुँदैन भन्ने चेतना चाहिँ जबसम्म उत्पादन गर्ने किसानहरूलाई आउँदैन तबसम्म एकले अर्कोलाई मार्ने मराउने काम चाहिँ गर्ने रहेछन् जस्तो चाहिँ बुझेका छौँ हामीले। तथापि यो एउटा सेवा धर्म सम्झेर यो अब मैले बढी विषादी प्रयोग गरेर उत्पादन गरेको चिजले अर्को चाहिँ उपभोक्तालाई मानव स्वास्थ्यमा बढी असर पर्न सक्छ, मैले यसो गर्नु हुँदैन भनेर चाहिँ एउटा धर्म नछाडिकन उत्पादनमा लागिदिए हुन्थ्यो जस्तो हामीलाई चाहिँ लाग्छ। हामी त्यही ढङ्गबाट पनि सचेतना कार्यक्रमहरू गर्छौँ। अब कतिपयहरू चाहिँ अब यो धर्मको सीमा नाग्नु हुँदैन भन्ने किसानहरूले त त्यही ढङ्गको त्यही अनुपातमा मानव स्वास्थ्यलाई चाहिँ हानि नहुने किसिमले उत्पादन गर्नुहुन्छ। त्यो त अब हामीले सहजै उपभोग गर्नलाई पनि गरिरहेकै छौँ। तर कतिपयहरूले चाहिँ बढी भन्दा बढी चाहिँ आय आर्जन गर्नको लागि बढी विषादी प्रयोग गरेर कृषि उत्पादन गरेको पनि पाइन्छ।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ झापा जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदन गोपाल सुब्बासँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौँ। किसानहरूले कृषि उत्पादन गर्नका लागि स्थानीय तहबाट चाहिँ के कस्ता सहयोगहरू प्राप्त गरिरहेको छ त्यसको बारेमा पनि केही जानकारी छ त?
2: यो मुलुकै तपाईँको 80-84% नागरिकहरू कृषि पेसामा आधारित कृषकहरू नै छन्। अब राज्यले पनि किसान लक्षित कार्यक्रमहरू तपाईँको तरकारी खेती, तपाईँको सब्जी खेती, अन्य धान मकै गहुँ उत्पादन खेती सबैतिर चाहिँ अनुदान दिने स्थानीय नगरपालिका गाउँपालिकाहरूले चाहिँ किसान लक्षित कार्यक्रमहरू प्रशस्त गरेको पाइन्छ। कतिपय ठाउँमा चाहिँ सिँचाइ सुविधाहरू चाहिँ वाडै पछि एउटा टोल टोलमा पनि टोल लक्षित गरेर पनि गरेको कार्यक्रमहरू चाहिँ छ। अब यो स्थानीय सरकारबाट गरिएका किसानहरूलाई चाहिँ अनुदानमा दिएर बढीभन्दा बढी चाहिँ कृषि खाद्य वस्तुहरू उत्पादन गर्न स्थानीय सरकारले गरेको जुन यो कार्यक्रम छ तर यो पर्याप्त चाहिँ छैन। तथापि केही न केही चाहिँ अहिलेको समयमा किसानहरूलाई चाहिँ राहत पुगेको मैले चाहिँ महसुस गरेका छु।
1: कतिपय अवस्थामा गैर कृषकहरूले चाहिँ त्यस्ता किसिमका सुविधा अनुदानहरू कागज पत्र मिलाएर प्राप्त गरेका छन् भन्ने गुनासोहरू पनि सुनिन्छ। झापामा पनि त्यस्तो अप्ठ्यारो छ?
2: यो त गुनासो होइन नि, यथार्थै हो। योभन्दा अगाडिका सरकारका कार्यकर्ताहरूले कागजी कुराहरू मात्रै पुरा गर्ने जसले न किसान हो न कुनै खेतीपाती गर्छ न कुनै अन्न उत्पादन गर्छ, एउटा चाहिँ राजनैतिक दलको कार्यकर्ता भएको नाताले केन्द्रबाट आउने अनुदानहरू कागज पत्र मिलाएर करोडौं कुम्ल्याएको उदाहरणहरू छ हामीसँग।
1: यस्तो किसिमको थाहा पाएर पनि तपाईँहरूले चाहिँ केही पहल गर्नु भएन? साँच्चै जो कृषि कर्ममै लाग्नु भएको छ उहाँहरूले नै यस्ता किसिमका अनुदान सुविधाहरू प्राप्त गर्नुपर्छ भन्ने कुरामा?
2: अब जो किसानहरू हो, जो किसानहरू प्राकृतिक प्रकोपबाट खडेरीबाट चाहिँ उनीहरूले लक्ष्य अनुसार चाहिँ उत्पादन गर्नुपर्ने कृषिजन्य वस्तुहरू उत्पादन नभएपछि उत्पादनका लागि त्यस पाउनुपर्ने चाहिँ अनुदानका लागि पहल गर्छन्, तिनीहरूको त सुनवाई नै हुँदैन, राज्यसम्म तिनीहरूको पुरै आवाजै पुग्दैन। अब विरोधै गर्दा तिनीहरूका विरुद्धमै कुरा गर्दाखेरि पनि कुरा सुनिने मान्छेहरूले उनीहरूकै कुरा नसुनेपछि अब यो यसको उपचार कहाँ खोज्न जाने हो? अब नेपाल सरकारमा उनीहरूकै मान्छे, उनीहरूकै पहुँच, अब जो चाहिँ किसानहरू छ, जो चाहिँ कृषकहरू छ जसले पाउनुपर्ने अनुदान हो तिनीहरूले त कहिले पाउँदै पाउँदैनन्, खालि कागजी मिलाए, कार्यकर्ताहरूलाई चाहिँ भरण पोषण गरे, अब अहिले आएको सरकारलाई पनि त्यही भएर पनि विस्थापित गरेर नयाँ सरकार ल्याएको हुन सक्छ जस्तो मलाई चाहिँ लाग्छ। अहिलेको जुन 82 सालको चाहिँ चुनावको नतिजा अति गरे क्षति हुन्छ खति हुन्छ भन्ने उदाहरण पनि यसपालिका मतदाताहरूले दिएको जस्तो लाग्छ। अब हेरौँ, अब अहिले आएको सरकारले कतिको चाहिँ वास्तविक र सम्बन्धित किसानहरूलाई अनुदान दिएर कृषि उत्पादन बढाउन सक्छ अनि मात्रै कुरा गर्न सकिएला। अब जुनै जोगी आए पनि कानै चिरेका भन्नुपर्ने अवस्था आउने हो कि केही परिवर्तन हुन्छ त्यो भविष्यको समयले बताउला।
1: झापा जिल्लाको कुरा गर्ने हो भने खाने पानीको अवस्था चाहिँ कस्तो छ, कतिको गुणस्तरीय खाने पानी चाहिँ खान पाइन्छ, त्यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न।
2: अब यो खाने पानीका विषयमा पनि अब म चाहिँ उपभोक्ता अधिकार संस्थामा चाहिँ लागेको हुनाले हामीले खाने पानी संस्थानबाट वितरित खाने पानी त शुद्ध नै छ, त्यो मात्रै नभएर तपाईँको व्यक्ति कम्पनी दर्ता गरेर चाहिँ ज जसले चाहिँ दुध पिउने पानी बोतलमा जारमा प्याकेजिङ गरेर बेच्नुहुन्छ तिनीहरूको पनि 6 महिना वर्ष दिनमा हामीले मानव स्वास्थ्यका लागि आवश्यक पर्ने विभिन्न मिनरलहरू अथवा त्यसमा पाइने पिएचहरू मापन गर्ने गरेका छ खाद्य गुणस्तर तथा नियन्त्रण कार्यालयसँग समन्वय गरेर। र हाम्रो एरियामा चाहिँ खानेपानी संस्थानबाट वितरण गरिएका पानीहरू शुद्ध नै छ, त्यो मानव स्वास्थ्यका लागि चाहिने पिएचहरू नै प्राप्त छ। सुरुवाती दिनहरूमा त अब हामीले शुद्ध पिउने पानी खानुपर्छ, जो चाहिँ खाने पानीबाट वितरण गरेको पानी मानव स्वास्थ्यको लागि चाहिँ लाभदायक हुन्छ। हामी मानव जातिलाई 90% रोग त पानीका कारण लाग्छ, हामीले शुद्ध पिउने पानी मात्रै प्रयोग गर्यौँ भने हाम्रो आयु अरू 10 वर्ष बढ्न सक्छ भनेर चाहिँ हामी गाउँ टोल वडामा प्रचार प्रसार गर्दै जाँदा अलिक पहिलाका पिँढीका हाम्रा चाहिँ अगाडिका अभिभावकहरूले हामी त होलीका पानी खाएर चाहिँ अहिलेसम्म चाहिँ बाँचेका मान्छे किन यो पैसा तिरेर पानी खानु पर्यो भन्ने कुराहरूको पनि हामीले सामना गर्यौँ। तपाईँको आजभन्दा लगभग 18-20 वर्ष अगाडि यो बिर्ता मोडकै सवालमा 2022 मात्रै चाहिँ उपभोक्ता थिए भने आज त्यो सङ्ख्या बढेर 15,000 घर परिवारभन्दा बढी अहिले खाने पानी संस्था 4-5 वटा पानीका ट्याङ्कीबाट वितरित खाने पानीहरू नै उपभोग गर्दै हुन्छ। भनेपछि अहिले शुद्ध पिउने पानी हामीले प्रयोग गर्नुपर्ने रहेछ भन्ने चेतना चाहिँ आम उपभोक्तामा आएको अवस्था छ।
1: खाने पानी सँगसँगै स्वास्थ्यको कुरा गरौँ न, कतिको गुणस्तरीय स्वास्थ्य सेवा पाउनु भएको छ झापावासीले?
2: अब स्वास्थ्यको हकमा त तपाईँको जुन चाहिँ अब जिल्ला हस्पिटल, अहिले त प्रत्येक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका नागरिकहरूको लागि भनेर नगर हस्पिटल पनि सञ्चालन भएका छन्। प्रत्येक वडा वडामा स्वास्थ्य चौकी उपस्वास्थ्य चौकीहरू छन्। तर अब यो नागरिकहरूको लागि उपभोक्ताहरूको लागि स्वास्थ्यको रहनको लागि बनिएका स्वास्थ्य संरचनाहरू छोडेर जो मान्छे चाहिँ अलिक आर्थिक पहुँच भएका मान्छेहरू त सबै निजी हस्पिटलमै जाँदा रहेछन्। अब सरकारी स्तरबाट बनिएका हस्पिटलमा त तपाईँको मजदुर किसान जो गरिबीका रेखामुनि छन् ती व्यक्तिहरू मात्रै गएको देखिन्छ यहाँनिर, किनभने जुन सुविधा तपाईँको प्राइभेट हस्पिटलमा छ त्यत्तिकै सुविधा सरकारी स्तरबाट सञ्चालन भएका अस्पतालमा पाए तापनि किन हो किन अब त्यो आर्थिक अवस्था सबल भएका चाहिँ नागरिकहरू निजी हस्पिटलतिरै जान्छन्। खालि अब सरकारी स्तरबाट सञ्चालन भएका हस्पिटल स्वास्थ्य चौकी उपस्वास्थ्य चौकीमा चाहिँ तल्लो वर्गका मान्छेहरू मात्रै जान्छन्। तर नेपाल सरकारले चाहिँ जुन यो बालबालिकालाई चाहिँ दिइने खोप जुन छ त्यो खोपमा चाहिँ फेरि धनी गरिब कुनै छुट्टिँदैनन्, सबैले त्यो चाहिँ सबैले प्रयोग गर्छन्। 5 वर्ष मुनिका बालबच्चाहरूलाई चाहिँ बिसिजीको खोप, भिटामिन एको खोप, अन्य के विभिन्न खोपहरू हुन्छ त्यो खोपको लागि चाहिँ धनी गरिब होइन सबै नागरिकले चाहिँ उपभोग गरेको चाहिँ देखिन्छ।
1: हजुर, अब शिक्षाको पनि अवस्था कस्तो छ त्यसको बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
2: शिक्षाको अवस्था पनि त्यस्तै नै हो, तपाईँ अब सामुदायिक विद्यालय अब सरकारी स्तरबाट चाहिँ सञ्चालन भएका विद्यालय र निजी स्तरबाट चाहिँ सञ्चालन भएका विद्यालय हामीले हेर्दाखेरि अब यो दुई खालको शिक्षा नागरिकहरूले लिइरहेछन्, अब दुई खालकै नागरिकको उत्पादन हुने हो कि यो मुलुकमा भन्ने चाहिँ हामीहरूलाई डर थियो एकताका कुनै समयमा। तर अहिले पछिल्लो समयमा आएर सामुदायिक विद्यालयको पनि पठन पाठन शैक्षिक गुणस्तर चाहिँ अलिकति वृद्धि भएको कारणले र निजी विद्यालयमा चाहिँ बढी चर्को मूल्य तिर्नुपर्ने भएका हुँदा अहिले चाहिँ यो सामुदायिक विद्यालयको चाहिँ भर्नाको अवस्थामा तपाईँको बढीभन्दा बढी विद्यार्थीहरू चाहिँ निजी विद्यालयबाट अभिभावकहरूले निकालेर अहिले सामुदायिक विद्यालयमा चाहिँ एडमिसन लिनको लागि जुन परीक्षा दिइन्छ एउटा चाहिँ कुनै सामुदायिक विद्यालयले 250 विद्यार्थी भर्ना अभियानमा राखेको छ भने तपाईँको 1200 भन्दा बढी विद्यार्थीहरू अहिले सामुदायिक विद्यालयमा आउन थाले। त्यो भएको हुनाले अहिले चाहिँ सामुदायिक विद्यालयको पनि शैक्षिक गुणस्तर चाहिँ अभिवृद्धि भएछ, अभिभावकहरूले बुझ्न थाल्नु भएछ हामीले फकट्टे पैसा चाहिँ निजी विद्यालयमा शिक्षाको गुणस्तर सम्झेर चाहिँ गरेछौँ यो चाहिँ गलत रहेछ, सामुदायिक विद्यालयमै हाम्रा चाहिँ विद्यार्थीहरूले गुणस्तरीय शिक्षा चाहिँ प्राप्त गर्न सक्ने रहेछन् भन्ने दिमाग चाहिँ अहिलेका अभिभावकमा पर्न थालेको मैले चाहिँ महसुस गरेका छु।
1: सडक यातायातको अवस्था अनि यहाँ गुड्ने सार्वजनिक यातायातको अवस्था पनि सुनाइदिनुहोस् न।
2: अब अहिले ठ्याक्कै भन्नु पर्दाखेरि यो एसियन हाइवे चाहिँ अब झापाको काँकरभिट्टाबाट सुरु हुन्छ त्यो एसियन हाइवे बन्ने क्रममा छ र सडकको चाहिँ अवस्था कमजोर छ। अब नेपालमा सडकको क्षमता भन्दा बढी गाडी चार पाङ्रे तपाईँको दुई पाङ्रे 10 पाङ्रे 18 पाङ्रे 20 पाङ्रे गाडीहरू चाहिँ जुन चाहिँ रोडको क्षमता छ त्यो क्षमता भन्दा बढी गाडी बिक्री वितरण गर्ने गरेको देखिन्छ पाइन्छ। यसमा चाहिँ वास्तवमा राज्यले सरकारले अब हाम्रो मुलुकमा रहेको सडकको क्षमता कति छ त्यो क्षमताको आधारमा मात्रै चाहिँ यी सवारी साधनहरू बिक्री गर्नुपर्छ भन्ने एउटा चाहिँ ठोस निर्णय नीति ल्याएर चाहिँ गर्यो भने यो नियन्त्रण होला, नभए अहिलेको यो जुन परिस्थिति छ परिवेश छ यो परिवेशले भोलिका दिनमा फेरि पनि रोडको क्षमता भन्दा सडकको क्षमता भन्दा बढी गाडी यहाँ हुने अनि यो गाडीको सडक चाहिँ को स्तरोन्नति नहुने त्यो सडकभन्दा बढी चाहिँ गाडी भयो भने अनि दुर्घटना देखिन्छ। अब यो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि चाहिँ यो बाटोको क्षमता भन्दा बढी चाहिँ गाडी ल्याउनु भएन।
1: हजुर, हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका तमाम आदरणीय श्रोताहरूलाई शुद्ध खाद्य वस्तुहरू प्रयोग गर्नका लागि यहाँको सल्लाह सुझाव केही छ?
2: मैले चाहिँ आम उपभोक्ता ज्यूहरूलाई आफूले उपयोग गर्ने वस्तुहरू यहाँहरूले पहिचान गरेर आफ्नो स्वास्थ्यलाई ख्याल गरेर यो वस्तु उपभोग गर्दा चाहिँ मेरो चाहिँ मानव स्वास्थ्यलाई चाहिँ कुनै हानि नोक्सानी पुर्याउँदैन भन्ने पहिला यो यहाँहरूले आफै मापन गर्नु पर्यो। तत्पश्चात आफूले उपभोग गर्ने सेवा वस्तुको चाहिँ मूल्य कति छ त्यो चाहिँ एमआरपी हेरेर मात्रै त्यसमा लेखिएको एमआरपी मूल्य अनुसार मात्रै खरिद गरिदिनु होला। त्यसमा पनि अहिले उद्योगबाट उत्पादित वस्तुहरू प्याकेजिङ फुडहरू नै हुन्छ त्यस्तोहरू चाहिँ म्याच गुज्रिएको छ कि डेट एक्सपायर पहिले भइसकेको वस्तुहरू पो चाहिँ दोकानदारले बिक्री वितरण गरिरहेको छ कि तपाईँको हामीले समय दिएर गर्न सक्ने अनुगमन त गरौँला। हाम्रो चाहिँ पहुँच नपुगेको ठाउँमा तपाईँ स्वयं उपभोक्ता सचेत भइदिनु भएन भने तपाईँहरू आफै ठगिन सक्नुहुन्छ। त्यही भएर यो पवित्र सञ्चार मिडिया सुनिरहनुभएका आम झापावासी उपभोक्ताहरू मात्रै नभएर सम्पूर्ण नेपालकै उपभोक्ताहरूलाई चाहिँ मेरो विशेष अनुरोध तपाईँहरू आफै चनाखो हुनुभयो आफै सबै कुरा जान्ने बुझ्ने हुनुभयो भने तपाईँ आफैबाट ठगिने उपायबाट चाहिँ बस्नुहोस्। सबै कुरा हेरेर बुझेर जाँचेर मात्रै आफूले प्रयोग गर्ने खाद्य वस्तुहरू चाहिँ प्रयोग गर्नुहोस् भन्न चाहन्छु।
1: हजुर, हामीलाई समय उपलब्ध गराएर झापामा रहेको खाद्य वस्तुहरू सँगसँगै शिक्षा स्वास्थ्य खानेपानी लगायतका बारेमा यहाँले महत्त्वपूर्ण जानकारी गराइदिनु भयो। कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस् धन्यवाद म्याम, यहाँले पनि उपभोक्तालाई चाहिँ सचेतना गराउने जुन कार्यक्रम दिनुभयो राष्ट्रिय उपभोक्ता मञ्चको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट रेडियो नेपाललाई धेरै धेरै धन्यवाद, नमस्कार।
1: भर्खरै यहाँहरू समक्ष हामीले राख्यौँ झापा जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदन गोपाल सुब्बासँग गरिएको कुराकानी। स्वस्थ, सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नुपर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरुक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हकी र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यहीँ सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौँ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित रिता तिमल सिन्हा बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

सुन्दनुथ्यो दोहोरी गीत मदन परियार, रामजी खाँ र मुना थापाको स्वरमा मदन परियारको शब्द लालकुमार बरालको सङ्गीतमा रहेको थियो। योभन्दा अगाडि सुनायो हरिबहादुर राउत र कोपिला वाइबाको स्वरमा रहेको दोहोरी गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। ठिक 12 बजे मध्याह बजेको समाचार सुन्नुहुनेछ। मध्याह बजेको समाचार सुनिसकेपछि कार्यक्रम के तिमी मेरो साथी बन्छौ सुन्नुहुनेछ। अहिले भने दोहोरी गीतहरू सुनाउने क्रमको अन्तिम गीत तपाईँका माझमा राख्दैछौँ। अस्मिता अधिकारी र प्रकाश पराजुलीको स्वरमा रहेको छ। प्रकाश पराजुलीको लय शब्द सङ्कलनमा रहेको यो गीत राख्दैछौँ। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने हुनु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ 18-22 गतेसम्म भारत भ्रमण गर्नुहुने रासोपाले जनाएको छ। पार्टीले हिजो जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। उहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्नुहुने जनाइएको छ। साथै भ्रमणका क्रममा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उहाँले भेटघाट गर्नुहुनेछ। रासोपाका प्रवक्ता मनिष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले सभापति लामिछानेको उच्च स्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ। यो भ्रमणले नेपाल भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको रासोपाले जनाएको छ। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गर्नुभएको विषयमा सञ्चार माध्यमबाट सोधिएका प्रश्नहरूका बारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मान सरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकेको

नेपाल अनलाइनमा पनि .com पनि तपाईँले सुन्न सक्नुहुन्छ भने तपाईँले आफ्नो मोबाइल एपमा पनि सहजै सुन्न सक्नुहुन्छ। सुन्दै हुनुहुन्छ भने सहभागी हुनको लागि, साथी बन्नको लागि तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 42 11 721 42 11 736। यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। यदि एउटा असल साथी बन्न खोज्दै हुनुहुन्छ, सहयोगी भावसहित साथीप्रतिको दायित्व निभाउन खोज्नुभएको छ भने तपाईँले हामीलाई टेलिफोन गर्नुहोला भन्न चाहन्छु। र तपाईँका ती टेलिफोन रिसिभ गर्दै तपाईँ साथी साथीलाई नजिक नजिक बनाउने प्रयासमा हामी रहन्छौँ। सधैँभरि मैले भन्दै आएको छु कि साथी बन्ने र बनाउने क्रम यो कार्यक्रमको अवधिभर जारी रहन्छ, तर साथी बन्न खोजिरहँदाखेरि हामीभित्र हुनुपर्ने गुण हामीभित्र छ कि छैन भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। त्यसको लागि सहयोगी भाव हुन पर्यो, निस्वार्थी सकारात्मक सोच, राम्रो बोली व्यवहार सँग हामी प्रस्तुत हुन सक्यौँ भने साथी बनाएको र बनेको दिगो टिका हुनसक्छ। त्यसैले मित्रता गाँसिसकेपछि जीवन्त राख्नको लागि पक्कै पनि हाम्रो साइडबाट यी कुराहरूलाई अगाडि बढाउन हुन आग्रह र अनुरोध गर्दै कार्यक्रमको सुरुवातमा साङ्गीतिक कोसेली राख्छु। यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु समीर आचार्य र साथीहरूको स्वरमा रहेको गीत।

0: हजुर, कार्यक्रममा के तिमी मेरो साथी बन्छौमा छौ हामी। अब भने हामी तपाईँका टेलिफोन तर्फ लाग्छौ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, साथी बन्नका लागि आतुर हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
1: दर्शक, नमस्ते। नमस्कार दिदी, म इलामदेखि बोल्दैछु।
0: हजुर नमस्कार, शुभ नाम?
1: हजुर रुबिना राई भन्नुपर्छ सिस्टर।
0: रुबिना जी, के छ हालखबर?
1: हजुर एकदम ठिक छ, भन्दा पनि रुगा मार्की लागिरहेछ भन्नुपर्छ है। त
0: तपाईँको आवाज पनि रुगा मार्की लागे जस्तै छ।
1: हजुर हजुर, अब के गर्नु, यो मौसम चेन्ज हुन लागेर पनि होला सायद।
0: पक्कै पनि मौसम
1: सर। अनि हाम्रो यता फ्रिक्वेन्सी मार्फत हाम्रो आइताबारी इलामको आइताबारीतिर चाहिँ बजिरहेको छैन है भन्नुपर्छ। अघिदेखि नै सुन्न खोजेको
0: भनेपछि त्यहाँको एफएमबाट सजिलै सुन्न सक्नु भएको छ नि यहाँले। अहिले के सुन्दै हुनुहुन्छ, अनलाइनमा हुनुहुन्छ?
1: हजुर मैले फेसबुक लाइभ मार्फत सुनिरहेको छु भन्नुपर्छ।
0: फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ, टेलिफोन पनि गर्नुभयो, साथी बन्न खोज्दै पनि हुनुहुन्छ है। साथी कति हुनुहुन्छ होला त?
1: साथी त धेरै नै हुनुहुन्छ भन्नुपर्छ है।
0: रेडियो नेपालबाटै बन्नुभएको साथीहरू कति हुनुहुन्छ?
1: रेडियो नेपालदेखि नै पहिला पहिला पनि यसो कल लाउँदै, योभन्दा अब भनौँ दुई तिन महिना अगाडि भइसक्यो भन्नुपर्छ है। धेरै समय भइसक्यो फोन नलागेको, आज फोन लाग्यो त्यति लागिरहेछ भन्नुपर्छ।
0: चाहिँ लगाउन सफल हुनुभयो होइन? हजुर साथी बन्न खोज्दै हुनुहुन्छ। अनि एउटा कुरा है, अब यसरी साथी बन्दाको अनुभव कस्तो छ यहाँको?
1: यसरी साथी बनिरहँदाखेरि त अब भनौँ अब एकैचोटि रेडियो नेपालमा चाहिँ कसो भने धेरै साथीहरू आइरहनु हुन्छ क्या, अनि के भन्छ को साथी आयो को साथी गयो भन्ने त्यो थाहै नहुँदो रहेछ क्या। एकैचोटि आइदिनुहुन्छ सुरु सुरुमा चाहिँ, त्यसपछि अब भनौँ लास्ट लास्ट अन्तिम अन्तिममा चाहिँ के भन्छ आफूले फोन गर्दाखेरि पनि अब को बोल्नु भएको, मैले त यस्तो नम्बर टिका थिएन त भन्नुहुन्छ क्या। अनि सुरु सुरुमा मात्र हो, पछि पछि गएर चाहिँ खै के हुन्छ के हुन्छ साथीहरूलाई।
0: हजुर तर तर सुरु सुरुमा हारेर आउने हारेर जानेसँग त त्यति मेमोरी पनि रहँदैन, तर जो निरन्तर हुनुहुन्छ उहाँ चाहिँ दिगो टिकाउको साथी हुनु सक्नुहुन्छ होइन त?
1: हजुर
0: हजुर, अब साथीप्रतिको भावना केही भन्नुहुन्छ कि सम्पर्क नम्बर दिनुहुन्छ?
1: हजुर म साथीप्रतिको भावना त यस्तो उस्तो केही पनि भन्दिनँ है, सबै साथी नै असल साथी नै हुनुहुन्छ होला भन्ने आशा छ, केही छैन। म डाइरेक्ट नम्बरै खासै नै, मेरो नम्बर रहेको छ एनटिसीको 98-62-40-108, 98-62-40-108 मा चाहिँ असलभन्दा असल साथी आउन सक्नुहुन्छ। विश्वास नगरिदिनु होला है साथीहरू भन्न चाहन्छु, डाइरेक्ट कल गरिदिनु होला, म फोन रिसिभ गर्ने नै छु। अनि अब हजुरबाट छुट्टै जान्छु, नमस्ते
0: बाई। हामीसँग हुनुहुन्थ्यो रुबिना राई, हाम्रो माझबाट गइसक्नु भएको छ, साथीको लागि सम्पर्क नम्बर छोड्नु भएको छ, साथी बन्नुहोला कुराकानी गर्नुलाई भन्न चाहेँ। फेरि पनि हामी कार्यक्रममा फोनतर्फै लाग्छौँ, टेलिफोनमै जान्छौँ, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हेलो दिदी नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
2: म एकदम निमित है त, रेडियो नेपालको चाहिँ म प्रेम राजवंशी भेट्नुभएको है त।
0: हजुर प्रेमजी, के छ हालखबर?
2: हालखबर फेरि फाइन छ दिदीहरू, के कस्तो खबर छ? ब्याटनगरमा धेरै गर्मी छ अहिले चाहिँ, कस्तो गर्मी छ अहिले चाहिँ?
0: ठिक ठिकै छ यहाँ, बाहिर अलिक गर्मी नै छ तर भित्र बस्दा ठिकै छ।
2: हाम्रोतिर चाहिँ यही मौसम छ यो, किनकि हामीहरूको मकै भित्र नै काम सुरु भए सुरु छ होइन, अब फेरि पानी आउँछ, फेरि हामीलाई फेरि काम पनि उत्रो हुन्छ, अब मकै पनि धेरै भिजिसक्नु भएको छ अरू साथीहरूलाई चाहिँ, तर चाहिँ हामी चाहिँ मेरो मकै चाहिँ अहिले भिजेको छैन अनि हामी किनकि मौसम हेरेर अपडेट देखेर अनि त्यसरी के काम हामीले सुरु गरेको थियो, अहिले चाहिँ घाम लागेको छ अनि मकैहरू पनि अहिले
0: सुकेको
2: छ एकदम, अब चाहिँ साँझ पाख चाहिँ बरामा प्याक गरेर अनि चाहिँ सेलर चाहिँ गर्ने हामी चाहिँ सियर चाहिँ गरिदिने है त।
0: ए भनेपछि मकै खाने भयो अहिले तपाईँको?
2: होइन खाने मकै हामीहरूको होइन, बिक्री गर्ने मान्छे हो हामीहरू चाहिँ,
0: बिक्री गर्नु छ। प्रेमजी अहिले तपाईँ हामीसँग हुनुहुन्छ होइन, योभन्दा पहिला पनि तपाईँको टेलिफोन लागेको थियो मलाई जहाँसम्म सम्झना छ,
2: होइन
0: त्यति बेलाको साथी
2: हाम्रो धेरै साथीहरू पनि धेरै राम्रो राम्रो खालको साथी आउँछ कि, रेडियो नेपालमा धेरैचोटि कल गर्नु मलाई, तर हामी पनि सोचेको छु कि अब तिन चार महिनामा कल गर्छु, नम्बर पुरानै नम्बर हुन्छ, तर चाहिँ अब फेरि नयाँ साथीहरू पनि जोइन गर्न लागेको छ भने आउनुलाई भन्न चाहन्छु त्यति मात्रै हो।
0: हजुर अब साथी कति हुनुहुन्छ त तपाईँसँग होइन,
2: अब किनकि अब नयाँ साथीहरूको चाहिँ अलिक अस्ति गएको
0: प्रेमजी
2: सायदको अन्तिम दिनमा नम्बर छोडेको थियो म चाहिँ, अनि त्यहाँबाट चाहिँ नयाँ नयाँ साथी तिनजना आउनुभएको थियो, त्यसमा पछि चाहिँ कल गर्दा चाहिँ उल्टै नै भन्छ को भन्नुभएको भनेर, यसरी साथी चाहिँ मेरो कन्ट्याक्टमा नआउनु होला किनकि म अलिक बिजी मान्छे हो होइन, अब फेरि मेरो अफिस पनि जानुपर्छ, डान्सिङ पनि सिकाउन जान्छु, अब धेरै कामहरू छ होइन, फेरि अब घरको काम काम पनि गर्नुपर्छ, मिलेर पनि ध्यान दिनुपर्छ होइन, तपाईँ अब त्यही कारणले चाहिँ अलिक चाहिँ मेरो गाह्रो हुन्छ कि, त्यही कारणले चाहिँ भनेको साथीलाई चाहिँ
0: यस्तो हुन्छ नि त, सुन्नुस प्रेमजी,
2: कल चाहिँ नगर्नु होला, म साथीले बारम्बार जानकारी गरिरहन्छु
0: प्रेमजी,
2: मोबाइल कहिले काहीँ घरमै छुट्टी रुममै छुट्टिहाल्छ होइन, त्यो पछि अब कुनै मान्छे फोन रिसिभ गर्छ अनि मलाई मेरो नाम दिनु भएन पछि म आएँ भने म आफै कल गर्छु भनेर, अनि पछि गर्दा कल गर्दा चाहिँ उल्टै नै भन्छ म तपाईँले कलै गरेको छैन यो भन्दा, त्यस्तो सरल साथी चाहिँ मेरो कन्ट्याक्टमा चाहिँ नआउनु होला भन्न चाहन्छु, एकदम असल साथी आउनु होला, जसको जे गर्न जसको जे बोल्न मलाई बोल्नु तर राम्रो सही तरिकाले बोल्नु होला, आजकल कति मान्छेहरू झुठो पनि बोल्छ नि, झुट चाहिँ कहिले काहीँ नबन्नु होला भन्न चाहन्छु, त्यति मात्रै हो,
0: सही
2: तुस्ट हुनु होला भन्न चाहन्छु
0: प्रेमजी,
2: मिडियाकर्मी हजुर हजुर
0: प्रेमजी, तपाईँ एक कुरो बोलिरहनु भएको छ होइन, यहाँ सुन्नुहोस् सबै साथी तपाईँ यहाँ सुन्नु न, सबै साथीको आफ्नो व्यस्तता हुन्छ, आफ्नो काम हुन्छ, सबै व्यक्तिको व्यस्त हुन्छ,
2: अब
0: एउटा कुरा होइन होइन,
2: बारम्बार म साथीलाई पनि भनिरहेको
0: छु कि
2: म आफ्नो फुर्सद भयो भने म आफै कल गर्छु, तपाईँ पनि कल रिसिभ गर्न भन्ने, कल रिसिभ नगर्यो भने के फरक पर्दैन, एक महिनामा दुई महिनामा कल गऱ्यो भने मेरो पुगिहाल्छ नि, निमित बोल्यो भने के छैन मेरोसँग चाहिँ,
0: हजुर, र अब जस्तो कि कति बेलाको समयमा व्यस्त हुने अथवा यो समयमा फोन उठ्न सक्छ भन्ने कुरा पनि भन्न सक्नुहुन्छ तपाईँले, किनकि सबैको सबैको आफ्नो व्यस्तता हुन्छ है, तपाईँले
2: तपाईँले व्यस्तता पनि हुन्छ, साथीको पनि व्यवस्था हुन्छ, किनकि साथीहरू आजकल कलेज पढ्ने हुन्छ, कहिले कहीँ स्कुल पढ्ने बच्ची कोही कोही कता जान्छ होइन, सबै आफ्नो काममा हुन्छ, तर समस्यामा लाग्छ कि आजकल अनलाइनको जमाना छ, अनलाइनमा चाहिँ राम्रोसँग कुरा हुन्छ जस्तो मेरो लाग्छ, किनकि आजकल अफलाइनमा चाहिँ ब्यालेन्स पनि धेरै कटेको हुन्छ, साथीलाई चाहिँ त्यति बोल्दैन होइन,
0: त्यही
2: कारण भनेको अनलाइनको पनि म छोडिदिन्छु नम्बर चाहिँ, अनि एन्ड जसको
0: जेमा सम्पर्क नम्बर दिनुहोस्,
2: हजुर
0: सम्पर्क नम्बर दिइदिनुहोस् साथीहरूलाई,
2: मेरो चाहिँ डिसी नम्बर नम्बर चाहिँ रहेको छ 9 8 6 1 7 0 1 6 0 1 second 98 61 7 1 60 अनि मेरो इमो वाट्सएप चलाउन साथी लागि चाहिँ इन्सल प्रयोग गर्न साथी लागि चाहिँ 9 8 0 7 3 7 9 1 5 3 वान सेकेन्ड 98 0 73 79 153 मेरो अनि फेसबुक आइडी रहेको छ विराट बिएम राजवंशी, यति म भन्दै आज म मौका मौका दिनुभएको थ्याङ्क यू बाबाई,
0: लस्त बाबाई, हामीसँग हुनुहुन्थ्यो प्रेम राजवंशी, हाम्रो माझबाट गइसक्नु भएको छ, म अर्को टेलिफोनतर्फ लाग्छु, को हुनुहुन्छ, हेलो
3: हेलो हजुर नमस्ते गुड आफ्टरनुन,
0: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम,
3: म यति बेला सुदूरपश्चिम प्रदेशको एक हिमाली जिल्ला सुन्दर सुदूरपश्चिम बझाङ घर भई आजभोलि काठमाडौँ किर्तिपुरबाट हो, यहाँहरूको पुरानो अनि नियमित श्रोता, आज केही दिनको भन्दा पनि केही महिनाको अन्तरालपछि कुराकानी भयो, पपुलर विमल राज जोशी,
0: हजुर विमलजीको के छ हालखबर,
3: मेरो हालखबर एकदम ठिक छ भन्नुपर्छ है, यहाँको माया ममता अनि साथसहयोगले जिन्दगीको यात्रा निरन्तर चलिरहेछ भनौँ, चैत्र 9 गते जाँदै गर्दा यहाँसँग कुराकानी भएको थियो, फेरि आज चैत्र 18 गते भन्दा पनि जेठको 18 गते चलिरहँदा यहाँसँग कुराकानी भयो है, दुई महिनाको अन्तरालपछि फेरि भेट हुन लेखेको रहेछ, एकदम ठिक छ, तपाईँको व्यक्तिगत लगायत रेडियो नेपाल हलिउडको सुन्नुहोस् न,
0: ठिक ठाक छ, रमाइलो छ, अनि विमलजी बझाङ घर बसाई किर्तिपुर होइन त,
3: हजुर हजुर अवश्य पनि,
0: हजुर कति भयो यता बसेको,
3: अब काठमाडौँ बसेको त झन्डै झन्डै म 72 सालतिर निस्केको थिएँ भन्नुपर्छ है, निरन्तर 72 82 भन्दा पनि हुन्छ, करिब करिब 8-10 वर्ष भयो, र तर निरन्तर बसिएको भने छैन, आउने जाने क्रम चाहिँ भएको छ भन्नुपर्छ है, कहिल्यै 4-5 महिना बस्ने, कहिले 2-2.5 महिना बस्ने, यस्तै 5-6 महिना बस्ने, यस्तो यस्तो गर्दा गर्दै 8-10 वर्ष चाहिँ बित्यो भन्नुपर्छ काठमाडौँ बसाइ,
0: अब साथी पनि बन्न खोज्दै हुनुहुन्छ, योभन्दा पहिला बनेको कुरा पनि यहाँले भनिसक्नुभयो, जति बेला चैत्रको 9 गते भन्नुभयो होइन, त्यति बेला लागेको फोन अनुसार अहिले साथीहरू कति हुनुहुन्छ,
3: कार्यक्रमबाट फोन त धेरै पटक गरियो, धेरै पटक यो कार्यक्रममा सहभागिता जनायो, वर्षौँ अगाडिदेखि वर्षौँ वर्षौँसम्म जो यहाँका अन्य सहकर्मी साथीहरूले पनि कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो उतिखेर पनि टेलिफोन लाग्थ्यो भन्नुपर्छ है पहिला पहिला। र चैत्र 18 गतेको कुरा गर्ने हो भने जाँदै गर्दा पनि साथीहरू आउन त आए, 5-7 आए, धेरै साथीहरू त खासै आएन होइन, सिधा कुरा प्रष्ट विचार भने जस्तै झुटो पनि बोल्नु हुँदैन। 5-6 साथी आएका थिए, त्योमध्ये 2-3 कायम भयो होला, अन्य साथीहरू भने सम्पर्कबाट टाढिए खै किन हो है, 1-2 साथी छन् ती भने अत्यधिक दिगो टेकाउनै खालका छन् भन्नुपर्छ है।
0: हजुर, अब केही भावना भनेर सम्पर्क नम्बर दिइदिनुहोस् है त साथीहरूलाई।
3: भावना त उपरान हो, सधैँ छोडिरहने मान्छे आज पनि छोड्छु, सुख दुःखमा साथ दिने, एकपटक साथी बनाइसकेपछि बिचैमा नछोड्ने है, धनी गरिब भनेर भेदभाव नगर्ने, जाति विभेद पनि नगर्ने भन्नुपर्छ, साथीबाट के लिन सकिन्छ र साथीलाई के दिन सकिन्छ भन्ने भावना भएको, मद्यपान धुम्रपान लागुदास दुर्व्यसनबाट निकै टाढा रहेको है, सहयोगी भावना भएको, विशेष गरेर रुखो बोली वचन नबोल्ने, यस्तै यस्तै किसिमको साहित्य विधाका गजल मुक्तक कविता लगायतका विभिन्न विधामा कलम चलाउने भन्नुपर्छ, एकदमै स्पष्ट बोली विचार भएको, सबैसँग हाँस्ने खेल्ने रम्ने रमाउने सोच विचारको मान्छे, यस्तै यस्तै अत्यधिक किसिमले सुख साथ बस्न रमाउने, सबैलाई सहयोग गर्ने, सबैलाई नजानेका कुरा सिकाउने, अरूबाट सिक्ने, यस्तै यस्तै जिज्ञासु टाइपको व्यक्ति मेरो सम्पर्कमा आइदिनु होला भन्न चाहन्छु। र यस्ता साथीहरूले आउँदाखेरि चाहिँ जुनसुकै उमेर समूहका साथीहरूले पनि मलाई साथी बनाउन सक्नुहुन्छ, चाहे केटाकेटी, बुढाबुढी, युवा युवती, म्यारिड अनम्यारिड, जुनसुकै उमेर समूहका साथीहरूले पनि साथी बनाउन सक्नुहुन्छ। र तर जाँदा जाँदै नम्बर छोड्नुभन्दा अगाडि के भनेर जान्छु भने, सम्पर्कमा आउनु छ बोल्नु छ भने आइदिनुहोस्, तर जिस्काए जस्तरी डिस्टर्ब गर्नलाई आए जस्तरी आउनु छ भने सम्पर्कमा नआइदिएकै बेस हुन्छ भन्न चाहन्छु है।
0: हजुर, पक्कै पनि तपाईँको भावना कदर गर्नुहुनेछ साथीले। अब सम्पर्क नम्बर दिइदिनुहोस् ल।
3: मेरो सम्पर्क नम्बर उही पुरानै हो, एनटिसी चलाउने साथीहरूका लागि 9848-670-421 यानकि 9848-670-421 र एनसेल चलाउने साथीहरूका लागि 9822-63-0533 9822-63-0533 जुनसुकै उमेर समूहका साथीहरूले 9848-670-421 यानकि 9848-670-421 र एनसेल चलाउनेले 9822-63-0533 सहभागिता जनाउनु होला साथीहरू। एकपटक आइसकेपछि सम्पर्कबाट चाहिँ बाहिरी नबाहिरिदिनु होला भन्न चाहन्छु र मिस कल गरे पनि बरु फरक पर्दैन भन्दै अहिलेको विषयबाट पपुलर विमल राजजी छुटिन्छु, नमस्कार।
0: हस् त बाई। विमलजी हुनुहुन्थ्यो हामीसँग किर्तिपुरबाट, हाम्रो माझबाट छुटिसक्नु भएको छ बजाङ घर, अहिले बसाई किर्तिपुर। साथी बन्नको लागि उहाँले आफ्नो सम्पर्क नम्बर दिनुभयो, पक्कै पनि साथी बन्नको लागि अगाडि हात बढाउनु हुन आग्रह गर्न चाहन्छु। अब एउटा टेलिफोन पछि भने साङ्गीतिक कोसेल राख्नेछु, को हुनुहुन्छ हाम्रो साथमा? हेलो हेलो
4: हेलो, नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, तपाईँको शुभ नाम?
4: म सुभाष सारु पाल्पाबाट।
0: हजुर,
4: सुभाष सारु।
0: सुभाष सारु
4: हजुर, पाल्पादेखि।
0: पाल्पादेखि भन्नुभयो नि त?
4: हजुर
0: हजुर। अनि पाल्पामा सुन्दै हुनुहुन्छ अहिले हामीलाई?
4: हजुर म सुनिरहेको छु।
0: सुन्दै हुनुहुन्छ, टेलिफोन पनि लाग्यो, साथी बन्न पनि खोज्दै हुनुहुन्छ होइन सुभाषजी?
4: हजुर हजुर।
0: पहिला साथी बन्नु भएको छ कि छैन यहाँ?
4: म अलि पहिला त बनिरहेको हो, अहिले यो कार्यक्रममा चाहिँ अलिक फर्स्ट थियो।
0: हजुर, कार्यक्रममा पहिलोचोटि बोल्दै हुनुहुन्छ, सुनेर चाहिँ बोल्न मन लाग्यो
4: एकदमै
0: है। साथीहरू अब गाउँघरमै, आफ्नै गाउँघरमा आफूले स्कुल कलेज पढ्दाखेरिका साथीहरू कति हुनुहुन्छ?
4: हजुर उहाँहरू हुनुहुन्छ, दुई चारजना हुनुहुन्छ,
0: आज थप हुनुहुनेछ। केही भन्नु छ साथीप्रतिको भावना राख्नुहुन्छ यहाँले?
4: साथीप्रतिको भावना त अब सबैको स्टे स्टे हो, तर म कन्ट्याक्ट नम्बर छोड्न चाहन्छु।
0: ल हुन्छ, छोडिदिनुहोस्।
4: 9842-65538 9842-65538 साथी बन्न चाहनुहुन्छ भने कन्ट्याक्ट गर्नुहोला।
0: छुट्टी भयो त, हस् त बाई। सुभाष सारु पाल्पाबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। अब साङ्गीतिक कोसेली खेम सेन्चुरी, सङ्गीता थापा मगर र साथीहरूको सामूहिक स्वरमा रहेको छ यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
4: नागरिक लगानी कोष
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
6: सुन्दै हुनुहुन्थ्यो केही सूचना र सन्देशहरू। हामी छौँ कार्यक्रम के तिमी मेरो साथी बन्छौमा, साथी बन्ने र बनाउने क्रम फेरि पनि जाहिर नै छ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। साथी बन्नका लागि आतुर हुनुहुन्छ। हेलो।
7: हेलो हजुर, नमस्कार। हजुर
6: साधनजी, के छ हालखबर?
7: ठिक ठाक छ रुकमुरीजी, तपाईँको हालखबर के छ त?
6: एकदम ठिक ठाक छ। नवलपुरबाट हुनुहुन्छ तपाईँ नि त?
7: हजुर।
6: अहिले सुनिरहनु भएको छ रेड नेपाल?
7: अहिले तपाईँको हजुरहरूको प्रोग्राम सुन्दै बसेको। हजुर रुकमुरीजी,
6: अनि के छ, कतिको गर्मी छ नवलपुरतिर?
7: ए नवलपुरतिर एकदम मजाले शीतल छ, हावा चलिराखेको छ। हजुर,
6: भनेपछि मजाको मौसम छ।
7: हजुर।
6: अब हाम्रो साजनजीको साथीहरूको कुरा गरौँ, कति हुनुहुन्छ, कता कताको हुनुहुन्छ होला?
7: हजुर,
6: साथीहरू कतिजना हुनुहुन्छ होला भने?
7: साथीहरू छन् थुप्रै, जम्मै एकमुष्टम छन्, दायाँ बायाँ कतै छैन। हजुर है,
6: भनेपछि एकमुष्टै हुनुहुन्छ, दायाँ बायाँ कतै हुनुहुन्न है नि त?
7: हजुर हजुर,
6: मजासँग कुराकानी भइरहेछ।
7: हजुर कुराकानी भइरहेछ।
6: अब साथीप्रतिको भावना केही भन्नुहुन्छ कि सम्पर्क नम्बर छोड्नुहुन्छ?
7: साथीको भावना भन्नाले मिडियालाई प्रेम गर्ने है, माया गर्ने।
6: हजुर।
7: र धनको गमन नगर्ने, जात भातको गमन नगर्ने, साथी बनेपछि निरन्तर साथ दिने हुनु पर्यो। हजुर,
6: तपाईँले भने जस्तै साथीहरू आउनुहुनेछ होइन त? आफ्नो
7: आउँछ हजुर, आइराखेका छन् भन्नु पर्यो है।
6: अब सम्पर्क नम्बर दिनुहोस् है त।
7: ल, मेरो कन्ट्याक्ट नम्बर छ 97-65-31-33-28। वान सेकेन्ड है, 97-65-31-33-28। जुनसुकै उमेरले उमेरको पनि साथी बन्न सक्नुहुनेछ।
6: हजुर, छुट्यौँ त?
7: हस्
6: हस् त, ल बाई। साजन महतो नवलपुरबाट हामीसँग हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। साथीको लागि सम्पर्क नम्बर दिनुभएको छ, फोन गर्नुहोला, साथी बनाउला भन्न चाहेँ। र फेरि पनि म टेलिफोनतर्फै लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत गर्न चाहन्छु उहाँलाई। हेलो।
8: हेलो दिदी, नमस्कार।
6: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
8: म इलामबाट कान्छा लभ कुमार बोलेको।
6: हजुर, इलामदेखि?
8: हजुर, कान्छा लभ कुमार।
6: कान्छा लभ कुमार?
8: हजुर
6: हजुर। अनि साथी पहिला बन्नु भएको छ कि छैन हाम्रो लभजी?
8: मैले पहिल्यै नेपालबाट अलिअलि साथीहरू बनाएको थिएँ, अहिले अलिअलि कन्ट्याक्टमै हुनुहुन्छ, अलिअलि अब हराउनु भयो, अब कोही साथीहरू फेरि थपिदिनुहुन्छ कि नयाँ साथी थप गरौँ भन्दा चाहिँ यसो कार्यक्रममा आएको नि।
6: कार्यक्रम सुन्दै हुनुहुन्छ इलाममा अहिले?
8: अँ सुन्दैछु अरे, म इन्टरनेटबाट सुनिरहेको छु।
6: हजुर, टेलिफोन पनि लाग्यो। साथीप्रतिको भावना भन्नुपर्दा केही भन्नुहुन्छ कि नम्बर दिनुहुन्छ सोझै?
8: हजुरको आवाज एकदम सानो आइरहेको छ सिस्टर।
6: साथीप्रतिको भावना भन्नुपर्दा केही भन्नुहुन्छ?
8: साथीहरू भावना भन्नुपर्दा जस्तै अब दुःख सुखमा साथ दिने, अब अब दुःख पर्दाखेरि यसो साथ दिने होइन, यसो बेला मौका गफ गर्ने कुरा गर्ने साथीहरू भएदेखि एकदम राम्रो हुन्थ्यो।
6: सम्पर्क नम्बर दिइदिनुहोस् है त। अब
8: मेरो सम्पर्क नम्बर दुईवटा छ, दुईवटा मध्ये म दुईवटा दिन चाहन्छु। एउटा एनटिसीको रहेको छ 98 62 6 00 201, 98 62 6 00 201, र अर्को रहेको छ एनसिएलको 98 17 97 57 11, 98 17 97 57 11 कल गरेर असलभन्दा असल साथी बन्न सक्नुहुन्छ भन्ने एनटिसी एकपल्ट रिपिट गर्न चाहन्छु, 98 62 6 00 201 कल गरेर असलभन्दा असल साथी बन्न सक्नुहुन्छ भन्ने। बाई बाई
6: बाई बाई। हामीसँग इलामबाट कान्छा लभ कुमार हुनुहुन्थ्यो, साथीको लागि सम्पर्क नम्बर दिएर छुट्टिनु भएको छ। म फेरि पनि टेलिफोनतर्फ लाग्छु, को हुनुहुन्छ? हेलो हेलो
9: हेलो, नमस्ते नमस्कार।
6: हजुर नमस्कार, हजुर को बोल्दै हुनुहुन्छ होला?
9: हजुर म मकवानपुरबाट पिपिएल लामा बोल्दैछु दिदी।
6: के भन्नुभयो नाम?
9: पिपिएल लामा। पिपिएल
6: पिपिएल लामा।
9: हजुर
6: हजुर, मकवानपुरबाट।
9: हजुर
6: के छ त हाल खबर?
9: एकदम ठिक ठाक छ दिदी, है प्रोग्राम सुनेर बसिराखेको छु, हावा चलिराखेको छ दिदी, है एकदम आराम कुसलै छ। हजुरको के छ कारणतिर?
6: ठिक ठाक छ, यो गर्मीको मौसममा हावा सिरेर चल्दा त आनन्द आउँछ नि त होइन?
9: एकदम आनन्द आइरहेछ, किनभने हावा आइरहेछ भने दिदी यो अलि जङ्गलतिर भएको भएर हावा आइरह होला सम्भवतः।
6: हजुर हजुर, स्वच्छ हावा खान पाउनु भएको छ यहाँले मजासँग
9: होइन?
6: हजुर, वरिपरि जङ्गल, घना बस्ती, फेरि जङ्गल, फेरि घना बस्ती, अथवा घर, छिटफुट घर, फेरि जङ्गल भयो भने झन् हावा खान पाइन्छ।
9: हजुर एकदम एकदम राम्रो हुन्छ दिदी त्यो त।
6: अनि साथी बन्न आउनुभयो, साथी कति हुनुहुन्छ होला?
9: साथी हुनुहुन्छ दिदी अलिअलि,
6: थप साथी आज तपाईँसँग
9: लाग्यो। हजुर हजुर
6: है, कस्तो खालको साथी आए हुन्थ्यो जस्तो सोच्नु भएको छ?
9: कस्तो खाले भनेर भन्दाखेरि होइन, फोन गर्दा हाई हेलो भन्ने साथी होस्, फोन गर्दा हाई हेलो भन्ने साथी होस्, दुःख पर्दा साथ दिने असल साथी होस्, यस्तै यस्तै भनौँ न, दुःख पर्दाखेरि साथ दिने साथीहरू भइदियो भने अझ राम्रो हुन्छ।
6: अब सम्पर्क नम्बर दिइदिनुहोस् है त।
9: हजुर पक्कै पनि, मेरो नम्बर रहेको छ एनपिसीको नम्बर रहेको छ 97 33 45 392, 97 36 45 392, एनसिलको नम्बर रहेको छ 97 14 98 14 48 75 95, 97 14 48 75 95 र एउटा साथीको नम्बर पनि दिन चाहन्छु।
6: हुन्छ हुन्छ, छोडिदिनुहोस्।
9: साथीको नाम रहेको छ कला लिम्बू, नम्बर रहेको छ 98 23 98 57 31, 98 23 98 57 31 साथी बनाउन सक्नुहुन्छ भन्दै छुट्टिन्छु। बाई बाई टाटा।
6: बाई बाई। हामीसँग पिपिएलजी हुनुहुन्थ्यो मकवानपुरबाट। अब एउटा टेलिफोन पछि साङ्गीतिक कोसेल राख्नेछु, को हुनुहुन्छ? हेलो
10: हेलो दिदी नमस्ते।
6: नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
10: म दिदी गणेश देवकोटा बोल्दैछु है, काप्रे पनौतीबाट।
6: पनौतीदेखि गणेशजी?
10: हजुर दिदी।
6: पनौतीमा हुनुहुन्छ?
10: हजुर हो।
6: हजुर सुन्दै हुनुहुन्छ त्यहाँनिर?
10: हजुर सुनिरहेको दिदी, पनौतीमा राम्रो सुनिरहेको छ।
6: यति बेला पनौतीतिर कस्तो के छ, कस्तो छ मौसम?
10: मौसम दिदी हल्का कालो कालो घामहरू पनि लागिरहेको छ, अलिअलि बादल पनि हुन्छ, घाम पनि लाग्छ दिदी।
6: हजुर पानी पर्ला जस्तो अथवा घाम लाग्ला जस्तो त्यस्तै छ होइन?
10: न पानी न घाम, बिचमा छ नि।
6: हजुर साथी बन्न आउनुभयो, साथीप्रतिको भावना भन्नुपर्दा के भन्नुहुन्छ?
10: साथीप्रति भावना भनेको त असल व्यक्तिहरू आओस् हजुर।
6: हजुर
10: अब साथी आइसकेपछि अब निरन्तर रूपमा बोल्ने खालको साथी हुनुपर्छ, अब राम्रो सबैसँग मिल्ने खालको मिलनसार व्यक्ति हुनुपर्छ है।
6: हजुर सम्पर्क नम्बर दिनुहोस्। अब
10: सम्पर्क नम्बर दिनु मेरो एनसेलको पहिला भन्छु, 97 052 चौवालिस जिरो चौवालिस 97052 5244 0 भयो. अब अन्त 98 48 31 73 03 9848317603
6: हस् त बाबाई. गणेश देवकोटा पनौतीबाट हामीसँग हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ. अब राख्छु साङ्गीतिक कोसेली आरसी सापकोटा र साथीहरूको स्वरमा रहेको छ यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु.

0: कार्यक्रमको अन्तिम अन्तिम अन्तिम प्रहरमा हामी प्रवेश गरिसकेका छौँ। फेरि पनि तपाईँका टेलिफोन तर्फ लाग्छौँ। को हुनुहुन्छ हाम्रो साथमा?
1: हेलो,
0: स्वागत छ उहाँलाई। हजुर नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: हजुर हजुर नमस्कार। को बोल्दै हुनुहुन्छ होला? शुभ नाम तपाईँको?
1: राजु काभ्रा, विराटनगरबाट।
0: हजुर राजुजी।
1: हजुर,
0: के छ हालखबर? पक्कै पनि गर्मी होला नि, होइन? विराटनगरतिर साथी बन्न आउनुभयो। अब साथीप्रतिको छोटो मिठो रूपमा भावना भएर सम्पर्क नम्बर दिइदिनुहोस्।
1: छोटो मिठो रूपमा सुखमा साथ दिने इमान्दार र विश्वास साथी, विश्वासिलो साथी मनपर्छ मलाई। आज हाई भोलि बाहिर नगर्ने साथी नआइदिनु होला। नम्बर छोड्न चाहे 98 6 2 86 56। फेरि एकपटक भन्न चाहे 98 6 2 86 56। एसएमएस नगरिदिनु होला भन्न चाहे। ओके भाइ,
0: हामी कार्यक्रमको अन्तिम प्रहरमा आइसकेका छौँ। अब एकजना साथीलाई हामी समेट्न सक्छौँ। कहाँबाट को हुनुहुन्छ? स्वागत छ उहाँलाई। हेलो हेलो, नमस्कार। को बोल्दै हुनुहुन्छ होला?
2: म मनकुमार शेर्पा।
0: मनकुमार शेर्पा भन्नुभयो?
2: हजुर।
0: कुन ठाउँबाट?
2: ताप्लेजुङ।
0: ताप्लेजुङबाट है? हजुर। सुन्दै हुनुहुन्छ ताप्लेजुङमा? हजुर, पक्कै पनि तपाईँको पनि त्यस्तै सुनेको छ। मनकुमारजी, साथी बन्न आउनुभयो, साथीप्रतिको भावना भन्नुपर्दा के भन्नुहुन्छ?
2: खासै भावना त भनिरहनु पर्छ जस्तो त भन्दैछ, सबै साथीहरू भनिरहेछु।
0: हजुर, अब सम्पर्क नम्बर दिनुहोस्।
2: मेरो सम्पर्क नम्बर रहेको छ 98 20 52 20 33। 98 52 33 कल।
0: फेरि एकपल्ट भन्नुहोस् त, बुझिएन तपाईँको।
2: 98 20 52 20 33।
0: हजुर, 98 30 52 20 33 हो?
2: हजुर
0: हजुर। अब साथीहरू टिप्नु भयो होला है। ताप्लेजुङको कुन ठाउँमा हुनुहुन्छ यहाँ?
2: म फक्ताङलुङ गाउँपालिका।
0: हजुर, अलिकति टेलिफोन नबुझे भएर मैले सोधिहालेँ। हस् त, आजको अन्तिम कला तपाईँ हुनुभयो, सम्पर्क नम्बर छोडिसक्नु भएको छ, छुट्यौँ है त। हामीसँग मनकुमार शेर्पा ताप्लेजुङबाट हुनुहुन्थ्यो र आजको अन्तिम कलर हुनुभयो। अब भने तपाईँका टेलिफोन हामी रिसिभ गर्दैनौँ। साङ्गीतिक कोसेली छोड्दै हामी तपाईँका माझबाट छुट्टिने तर्क गरिरहेका छौँ। आज हामीलाई टेलिफोन गरेर साथ दिनुभयो, रेडियो नेपाल सुनेर साथ दिनुभयो, तपाईँहरू लगायत सबै लगायत प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र देवकी भण्डारीलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। यो गीत तपाईँका माझमा सुम्पदै आजको कार्यक्रमको यहीँ भिट मार्ने अनुमति चाहन्छु। रोशन केसी, दुर्गा खरेल र प्रवीण भेडुवालको स्वरमा रहेको गीत छ, तपाईँलाई सुम्पन चाहन्छु। यो गीतपछि केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ। ती सूचना सन्देश सुनिसकेपछि यहाँहरूले 1 बजेको समाचार सुन्नुहुनेछ। त्यसपछि भने कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ, सुन्दै गर्नुहोला रेडियो नेपाल। अहिलेलाई भने म रुक्मिणी पोखरेल छुट्टिन्छु। हवस् त, नमस्कार, शुभ दिन।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढाउ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा

0: हाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छाने भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गर्दै हुनुहुन्छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामी छानेले आजदेखि 22 गतेसम्म भारत भ्रमण गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। पार्टीले हिजो जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामी छानेले भारतको नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। उहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम छ। भ्रमणका क्रममा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उहाँले भेट गर्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्ली स्थित नेपाली दूतावासले सभापति लामी छानेको उच्च स्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ। यो भ्रमणले नेपाल भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दल बीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गर्नुभएको विषयमा सञ्चार माध्यमबाट सोधिएका प्रश्नहरूबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। नेपाली भूमि लिपुल लेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाब भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम तथा आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् 1816 सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ। राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जीसीले जानकारी दिनुभयो। बाजुराको बढी मालिका नगरपालिकामा हिजो भिरबाट लडेर 2 जनाको मृत्यु भएको छ। प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटका अनुसार बढी मालिका नगरपालिका एक पाटाका 60 वर्षीय मानबहादुर दानीको भिरबाट लडेर मृत्यु भएको हो। यसै गरी बढी मालिका नगरपालिका 6 कोर्धकी 6 वर्षीय जसना खड्काको पनि आमासँग नजिकैको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको विद्रोही नियन्त्रित क्षेत्रमा विस्फोट हुँदा बालबालिकासहित कम्तीमा 46 जनाको मृत्यु भएको छ। चीनको सिमाना नजिकै रहेको सान राज्य स्थित नामखाम टाउनसिपको काउन तात गाउँमा ताआङ राष्ट्रिय मुक्ति सेना TNLA स्थानीय खानी सञ्चालनका लागि राखेको गोदाममा विस्फोट हुँदा दर्जनौ मानिस घाइते भएका उद्धार टोलीलाई उद्धृत गर्दै BBCले जनाएको छ। विस्फोटबाट काउन ताङ तातकामा करिब 200 घर र नजिकैको पान लोन गाउँमा 100 घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्। सुरुमा विस्फोटक पदार्थमा आगो लागेको र त्यसपछि विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

0: मौसम आज कर्णाली र सुदूरपश्चिम लगायत कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम कर्णाली कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो एक बजे को समाचार सकियो। रेडियो नेपाल सुनिरहनु होला। हवस् त, नमस्कार।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि।
2: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
3: विगत लामो समयदेखि बन्द अवस्थामा रहेका पुराना डिप ट्युबवेलहरू आधुनिक प्रविधि र विद्युतीकरणको माध्यमबाट पुनः सञ्चालनमा आएसँगै महोत्तरी र सर्लाहीका स्थानीय किसानहरू निकै उत्साहित भएका छन्। कृषि यान्त्रीकरण प्रवर्धन केन्द्र नक्टाजी धनुषाको आयोजनामा हालै महोत्तरी र सर्लाहीका विभिन्न स्थानमा डिप ट्युबवेल सिँचाइको प्रभावकारिता सम्बन्धी स्थलगत संयुक्त अनुगमन तथा कृषकसँग छलफल सम्पन्न भएको छ। अनुगमन टोलीले महोत्तरीको बर्देवास गौशाला तथा सर्लाहीको ईश्वरपुर र लालबन्दी नगरपालिकाका विभिन्न सिंचाई प्रणालीको निरीक्षण गर्नुभएको थियो। स्थलगत संयुक्त अनुगमन टोलीमा सरकारवाला निकायका अधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अनुगमन टोलीमा कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि विभाग र कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण केन्द्रका प्रमुख एवं प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। त्यसै गरी जिल्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ धनुषा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतको आर्थिक करिडोर कार्यालय बर्देवा र उष्ण प्रदेशीय बागवानी विकास केन्द्र लगायत संघ प्रदेश र आयोजना स्तरका निकायका प्रतिनिधिहरूको समेत संयुक्त अनुगमनमा उपस्थिति रहेको थियो। विगतमा साबिकको जनकपुर कृषि विकास आयोजना जेएडिपी अन्तर्गत यस क्षेत्रमा डिप ट्युबवेलहरू निर्माण गरिएका थिए। तत्कालीन समयमा ग्रामीण क्षेत्रमा विद्युतको पहुँच नहुँदा ठूलो डिजेल इन्जिनबाट बोरिङ चलाएर सयौं बिघा क्षेत्रफलमा सिंचाइ गरिँदै आएको थियो। तर समयक्रमसँगै डिजलको मूल्य अत्याधिक वृद्धि भएपछि उपभोक्ता किसानहरूले सञ्चालन खर्च बेहोर्न नसक्दा ती बोरिङहरू पूर्ण रूपमा बन्द हुन पुगेका थिए। सिंचाई सुविधाबाट वञ्चित भएपछि यहाँका किसानहरू वर्षौंसम्म आकाशे पानीको भरमा परम्परागत खेती गर्न बाध्य थिए। तर अहिले कृषि विद्युत मिटर जडान गरिएसँगै सिंचाईको लागत खर्च निकै घटेको छ। हाल प्रति घण्टा करिब 150 रुपियाँको मात्र विद्युत खपत हुन्छ, जसबाट 4-5 कट्ठा जमिन सजिलै सिंचाई गर्न सकिन्छ। जल उपभोक्ता समितिले अपरेटर तलब र मर्मत कोषका लागि किसानबाट प्रति घण्टा 300 रुपियाँ सङ्कलन गर्ने गरेको छ, जुन विगतको डिजेलको तुलनामा अत्यन्त सस्तो देखिन्छ। विगतमा हिउँदको समयमा जमिन बाँझो रहने र वर्षायाममा मात्र धान मकै र उखु जस्ता बाली लगाउने यस क्षेत्रको चित्र अहिले फेरिएको छ। बाह्रै महिना सिंचाइ सुनिश्चित भएपछि अहिले यस क्षेत्रका किसानहरूले व्यावसायिक रूपमा तरकारी एवं अन्न बाली खेती गर्न सुरु गर्नु भएको छ। सिंचाई सुविधा सहज भएपछि अन्न र नगदे बालीको उत्पादनमा विगतको तुलनामा 2-3 गुणासम्म वृद्धि भएको कृषकहरूको भनाइ छ।
4: पहिले त अब सानो बोर्डिङहरू थियो, त्यो खडेरी लागेपछि सुकिहाल्ने, यो भएपछि त अहिले एकदम ठिक छ, राम्रो पानी आइरहेछ, पानी पनि अब खेती पनि राम्रो भइरहेछ। यसले पहिले सामान्य खालको थियो, सानो त्यो 4 इन्चीबाट मात्रै हुन्थ्यो, त्यो कहिले पानी आउने कहिले नआउने, यसमा बोर्डिङको जम्मै खर्च उतैबाट पाएछ, त पाइप लाइनिङ मात्रै बाँकी छ। अहिले पाइप यो इनार हुन्थ्यो अनि बोर्डिङ हुन्थ्यो, अलिक भित्र नजाने कि 40-45 फिट, 50 फिटभन्दा तल नजाने। अहिले चाहिँ त यो 550 फिटमा गएको छ, पानी एकदम पर्याप्तै पानी। यसले कमसेकम मलाई लाग्छ कि 150-200 बिघा जति जग्गा जान्छ। यहाँ बढीभन्दा सबभन्दा बढी उखु हुन्छ, त्यसपछि मकै धान गेहुँ। अहिले त अब पानी आएपछि यसले जति धानलाई पानी चाहिन्छ त्यति उखुलाई पनि पानी चाहिन्छ, अनि पानी पर्याप्तै अहिले भइरहेछ, अनि उखु पनि राम्रो भइरहेछ,
5: मकै पनि राम्रै आइरहेछ, धान पनि राम्रै आइरहेछ, जुन कि भदैया धान तपाईँको 2 क्विन्टलदेखि मुनि फल्दैन, अब अहिलेको धान चाहिँ त्यो पनि 2 क्विन्टलमा होला। मकै चाहिँ 3-4 कठाको आइरहेछ। पहिला त यहाँ 1 मनको कठा आउँथेन, अहिले तपाईँको 6 मन कठा आइरहेछ। यो सिँचाइ भएको अब 2 वर्ष अलिक टोप्यो, त्यतिदेखि यहाँको खेतहरूको बिक्री नमा पनि बढिसक्यो। पहिला थियो 1 लाख कठा नम्री जग्गा, अहिले 2 लाख 2.5 लाख भइसक्यो। पहिला छँदै थिएन, न मकै फल्ने, न गहुँ फल्ने, न धान फल्ने, कुहीको वस्तै थिएन। लगभग हामीले देख्यौँ 300 बिघा लगभग गइरहेछ, 400 थियो 300 गरेछ।
6: यो बोरिङ हजुरको चाहिँ 40 वर्ष पुरानो बोरिङ ठप्प रहेको अवस्थामा यसलाई चलाउनु पर्छ, यो छ पानी भन्ने हिसाब किताबको मनसायले हामी कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र नक्टाजिजमा हामी पहलमा गयौँ। जुन पहलमा गयौँ, जो चाहिँ नक्टाजिजबाट जस्तो किसिमको सहयोग भयो, त्यो चाहिँ हामीलाई एकदमै स्वागत योग्य रह्यो। उहाँहरूले चाहिँ आउनुभयो, हेरिदिनु भयो, हामी पनि गयौँ। दोहोरो समझदारीमा उहाँहरूले पुर्याइदिनु भएको गुण, यसरी पानी निकालेर कृषकहरूलाई जुन किसिमको गुण लाउनु भएको छ, त्यो बिर्सन नसक्ने छ। अब यसलाई मात्रै हाम्रो खेतमा पुर्याउनु पर्ने अवस्था छ, खेतमा नपुगिरहेको अवस्था, जो पक्की नालाहरू थियो त्यो फुटेर गइसकेको स्थिति छ, नयाँ बनाउनु पर्ने छ। अब अहिले पानी एक थोपो पनि जाँदैन किसानको खेतमा, किनभने नाला सबै टुटिसकेको अवस्था छ। त्यसले गर्दाखेरि हामीले आशा गरेका छौँ अझै कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रसँग, मलाई लाग्छ अहिले त्यो आशा पनि पुरा हुन्छ भन्ने मलाई लाग्छ। यसको प्रभाव एकदमै राम्रो, मैले अहिलेसम्म हेर्दा किसानहरूको चाहिँ जुन खुसी देख्दा मलाई लाग्छ यो चाहिँ आशा मर्दैन, यसले राम्रै प्रभाव गर्छ खेती, किसानमा चाहिँ खेतीमा चाहिँ वृद्धि हुन्छ। हिजो 4 मन फल्ने ठाउँमा आज चाहिँ 6 मन 8 मन फलाउन सक्ने चाहिँ स्थिति देखेका छौँ। हिजो 2 बालीमा हामी अडिनु पर्थ्यो, अहिले चाहिँ 3 बाली, यो पानी भयो भने हामी 3 बाली उत्पादन गर्छौँ, खेत खाली रहँदैन, किसानहरू पनि व्यस्त हुनुहुन्छ।
3: सुविधा राम्रो पुग्दै आएको भए तापनि हाल ट्रान्सफर्मर भित्रको तामाको कोइल चोरी हुने घटनाले किसानलाई ठूलो समस्या पारेको छ। बर्दिवास नगरपालिका वडा नम्बर 8 स्थित भूमिगत सिंचाई प्रणालीको अनुगमनका क्रममा ट्रान्सफर्मरको कोइल चोरी भएका कारण सिंचाई अवरुद्ध भएको गुनासो किसानहरूले गर्नुभयो।
7: हाम्रो यो एरिया भनेको सुक्खा क्षेत्र हो, आकाशे पानीको भर मात्रै खेती भइरहेछ अहिलेसम्म, र यहाँ जब बोर्डिङ भइयो त्यसपछि हाम्रो मुहारै फेरिएको, अन्नहरू उब्जाउन थालेको थिएँ, तर के गर्नु, यो भाग्यवश के भनौँ दुर्भाग्यवश भनौँ, किन त्यो चोरी भइयो। अहिले हामी यहाँ देख्नु नै भएको छ, यहाँ धान लगाएको चैत्र धान, यहाँ तरैसम्म धान लगाएको छ, अनि यो अब यो अवस्थाले चाहिँ अहिले यो चोरी भएको कारणले गर्दाखेरि हाम्रो लगानी पनि गयो, त्यो लगानी गएपछि यो नउब्जिनु त भएको सम्पत्ति पनि गयो, अब खाने के, त्यो अवस्थामा छौँ हामी। अनि त्यसले गर्दाखेरि अब यहाँहरूले केही उपाय हुन्छ कि, हाम्रो केही यो अवस्थाबाट गुजार्ने काम केही होला कि भन्ने आशा लिएका छौँ।
8: पहिले डिजलबाटै चल्थ्यो, त्यसपछि डिजलको भाव बढेपछि 15-16 वर्ष थप्प भएपछि अनि फेरि अब यसलाई अब होइन अब करोडमा लगानी छ, अब यसलाई किन खेर जान्दिनु भने चाहिँ म आफै लागि परे। त्यो सबै अब कहीँबाट पनि सुविधा पाइएन बोर्डिङको, केवल क्या झन्डै झन्डै 4 बन्डलै चोरी भयो। सिँचाइ गरिरहेको थियो, अब बारी नाली पनि लागिरहेछ, त्यसमा चाहिँ आनन्दले अब अहिले त त्यो पनि ठाउँ ठाउँमा बोर्डिङ भयो, अहिले अब यता उत्तरी बेल्टतिर त अब बर्बादै छ।
3: कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रका अनुसार हालसम्म 100 ट्रान्सफर्मरहरू चोरी भइसकेका छन्, जसले गर्दा किसानहरू ठूलो मार्कामा परेका छन्। संयुक्त अनुगमनका क्रममा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रका प्रमुख सरोज अधिकारीले अनुगमनको उद्देश्य र भूमिगत सिंचाईका उपलब्धि बारेमा जानकारी दिनुभयो।
9: खास गरी हाम्रो कार्यालयले चाहिँ विगत लामो समयदेखि डिप बोरिङ गरेको र डिप बोरिङ गरेका मध्ये चाहिँ अझै पनि 100 बोरिङहरू चाहिँ सानातिना समस्याले गर्दा थन्केर बसेका, त्यसमा थोरै अलिकति मरमसम्मार हुँदाखेरि तिनीहरू पूर्ण रूपमा सञ्चालन आउन सक्ने अवस्थाहरू भएका बोरिङहरूमा चाहिँ किसानहरूको अलिकति तरता देखियो भने त्यसलाई चाहिँ सपोर्ट गरौँ र त्यसलाई प्रयोगमा ल्याउँ, नयाँ बोरिङ नै गाड्नलाई चाहिँ हतार नगरौँ भन्ने हाम्रो मनसा है। हाम्रो विभागीय निर्देशन पनि त्यही अवस्थामा रहेको अवस्था थियो, र आएर हेर्दाखेरि प्राविधिक रूपमा यो चाहिँ सम्भावना देखेको हुनाले यसलाई हामीले चाहिँ भर्खरै यसलाई चाहिँ सुधार गरेर चाहिँ मेसिन जोडेका छौँ र 10 वर्षदेखि थन्केको बोरिङलाई सञ्चालन गर्न पाएका छौँ। एउटा थोरै खर्च 10-12 लाखको खर्च गर्दाखेरि चाहिँ 10 वर्षदेखि थन्केको एउटा बोरिङ जसमा प्रशस्त पानी आएको छ र 1 घन्टामा किसानले चाहिँ 5 कट्ठासम्म सिँचाइ गर्न सक्ने अवस्था रहेको छ, यस्तो बोरिङलाई किन प्रयोगमा नल्याउने त, ल्याएको कुराहरू चाहिँ सरकारवालाहरूसँग पनि पुग्नुपर्छ र नीति नियम बनाउने सरकारवाला व्यक्तिहरूमा पनि यसमा चाहिँ फिडब्याक जाओस् भन्ने उद्देश्यले नै हामीले आयोजना गरेका छौँ। अवसरको रूपमा कुरा गर्दाखेरि डिप बोरिङ एउटा आफैमा ठुलो समुदाय स्तरमा सञ्चालन हुने एउटा सिँचाइ प्रणाली हो, यो हेर्दाखेरि ठुलो पानी आउने हेर्दाखेरि चाहिँ साँच्चै राम्रो देखिन्छ भने यसमा जोडेर आउने समस्याहरू पनि अलिकति जटिल नै हुन्छन् र कतिपय यसमा त किसान किसानले आफ्नो स्थानीय काबुबाट चाहिँ त्यसलाई म्यानेज गर्न नसकेको अवस्था छ। र खास गरी पहिले नै सञ्चालनमा आएको डिप बोरिङ प्रयोग गरेर अनुभव प्राप्त भएको डिप बोरिङको फाइदासँग चिर परिचित भएको समुदाय पुनः दोहोरेर आउँदाखेरि चाहिँ सफलतापूर्वक अडि लान सक्ने सम्भावना बढी हुन्छ। नयाँ ठाउँमा नयाँ समुदायमा डिप बोरिङ गर्दाखेरि उहाँहरूले चाहिँ त्यसलाई चाहिँ लामो समयसँग चाहिँ सदायताका साथ त्यसलाई चाहिँ अघि बढाउन नसकेको धेरै अवस्था छ भने पुरानो ठाउँको मान्छे चाहिँ तदर्कताका साथ आउनुभयो भने यो त उहाँहरू चिर परिचित चिज हो, उहाँले त्यसलाई जसरी पनि भोलिको दिनमा अघि बढाउन सक्नुहुन्छ भनेर पनि हामीले पुरानो बोरिङहरूलाई चाहिँ नै प्राथमिकता दिएका छौँ। र आगामी दिनमा पनि हाम्रो चाहिँ नयाँ बोरिङ गर्ने भन्दा पनि हामीले नयाँ आर्थिक वर्षहरूमा थोरै 8-10 भन्दा धेरै बोरिङको लागि बजेट नै प्रस्ताव गरेका हुँदैनौँ। र पुराना बोरिङहरूको माग चाहिँ मरौ समयलाई माग आयो भने त्यसैलाई नै हामीले प्रायोरिटी दिउँ, किनभने ती अलरेडी चाहिँ राम्रा पानी दिएका बोरिङहरू हुन्, त्यसमा सफलताका कथाहरू जोडिएका छन्, विभिन्न प्राविधिक कारणले गर्दाखेरि केही समय सञ्चालन नभएका हुन्, त्यसलाई नै अघि बढाउँ भन्ने हाम्रो टिमको त्यही एउटा स्पिरिट छ भने हामीले विभागीय निर्देशनहरू पनि त्यही अनुसार छ। खास गरी भूमिगत पानी एक्सप्लोर गर्नलाई हामीले स्यालो ट्युबवेल गरिरहेको अवस्था थियो भने खास गरी तराईको उत्तरी बेल्ट जहाँ चाहिँ स्यालो ट्युबवेलको डेप्थमा चाहिँ ग्राउन्ड वाटर पानी छैन, त्योभन्दा गहिराईमा जानुपर्ने अवस्थामा चाहिँ डिप बोरिङ हो। र अन्य पानीको स्रोत नभएको ठाउँमा डिप ट्युबवेल चाहिँ एउटा अपरिहार्य तत्त्व हो र त्यस्तो समुदायमा चाहिँ डिप ट्युबवेल बाहेक विकल्प नभएको अवस्थामा उहाँहरू पनि लागि पर्नुहुन्छ। सानोतिना समस्या आयो भने त्यसलाई फेस गर्न चाहिँ एकजुट हुनुहुन्छ, विभिन्न निकायमा चाहिँ सम्पर्क राखेर त्यसलाई चाहिँ तदर्कताका साथ त्यसलाई चाहिँ निवारण गर्नुहुन्छ र सञ्चालन ल्याउनु भएको छ। खास गरी तराई क्षेत्रको उत्तरी बेल्ट जहाँ स्यालो ट्युबवेल लगायत अन्य चाहिँ सिँचाइका सुविधाहरू छैनन् त्यस्तो ठाउँमा सफलतापूर्वक सञ्चालन भइरहेको अवस्था छ। तराईको तल्लो क्षेत्रमा चाहिँ अलिकति माथिल्लो जमै अझै पनि स्यालो ट्युबवेलबाट पानीहरू प्राप्त गर्न सक्ने अवस्थामा चाहिँ स्यालो ट्युबवेल पनि एउटा राम्रो समाधान हो। सानो छ, सानो त्यसले चाहिँ डिस्चार्ज दिन्छ, सानो क्षेत्रमा सिँचाइ हुन्छ भनेर त्यसलाई चाहिँ हेला नगरौँ। त्यसमा जोडेका मेसिन साना छन्, त्यो सजिलै झिक्न खोल्न मरमत गर्न सकिन्छ। आफ्नो गाउँठाउँको सानो चौकका मेकानिक्सहरूले पनि त्यसलाई बनाइदिन्छन् र किसानहरू वर्षौँदेखि स्यालो ट्युबवेल चलाउने भएको हुनाले त्यो मेसिनसँग परिचित छन्, उनीहरूले ह्यान्डल गर्न सक्ने अवस्थामा छन्। डिप बोरिङ चाहिँ अलिक ठुलो मेसिन राख्न झिक्न नै गाह्रो, बिग्रियो भने मरमत गर्ने ठाउँ गाह्रो, मरमत खर्च अत्याधिक धेरै आउने भएको हुनाले सबै समुदायमा चाहिँ यसलाई चाहिँ लामो समयसम्म धान्न सकेको अवस्था छैन। जहाँ स्यालो ट्युबवेलको स्कोपले काम गर्छ त्यहाँ स्यालो ट्युबवेल नै जाउँ, र स्यालो ट्युबवेल नहुने ठाउँ जहाँ डिप ट्युबवेल बाध्यता हो त्यो ठाउँमा त डिप ट्युबवेल जान पनि पर्छ, गएका पनि छौँ र त्यहाँ राम्रोसँग सञ्चालन भइरहेको अवस्था पनि छ।
3: साथै उहाँले ट्रान्सफर्मर भित्रको तामाको कोइल चोरी हुने बढ्दो घटनाप्रति दुःख व्यक्त गर्दै यसले कृषकलाई प्रत्यक्ष मारमा पारेको बताउनुभयो।
9: यो चाहिँ असाध्यै डरलाग्दो अवस्था आएको छ, जसले आफ्नो क्षणिक सानो स्वार्थको लागि चाहिँ रात बिरात आएर चाहिँ ट्रान्सफर्मर चाहिँ चोरेर लाने भन्नाले त्यसको बिर्को खोलेर त्यसमा भएको तामाको कोइल चोरेर लिएर जाने, त्यसलाई चाहिँ अब इलिगल तरिकाले विक्रण गरिदिँदाखेरि चाहिँ त्यो सञ्चालनमा आइरहेको तपाईँलाई चाहिँ 50-60 घर परिवारले चाहिँ 150 बिघा सिँचाइ गरिरहेको विभिन्न बाली वस्तु उत्पादन लिइरहेको ठाउँमा चाहिँ त्यो बोरिङ तुरुन्तै त्यही घडीदेखि नै सञ्चालन विहीन अवस्थामा पुग्छ र तुरुन्तै अर्को ट्रान्सफर्मर चाहिँ उपलब्ध गराउन सक्ने अवस्था रहँदैन। एउटा नयाँ ट्रान्सफर्मर खरिद गर्नलाई चाहिँ करिब 4.5 लाखदेखि 5 लाख रुपियाँ आवश्यकता पर्छ र किसानले आफ्नो स्तरबाट त्यो अर्को नयाँ ट्रान्सफर प्रबन्ध गर्न पनि सक्दैन र तुरुन्तै त्यो ठाउँमा अर्को ट्रान्सफर दिने बित्तिकै फेरि त्यो हाम्रो चाहिँ फितोलोपन त्यही छ, फेरि आपराधिक तत्त्व त समाजमै छ, उसले फेरि दोहोऱ्याएर नचोर्ला भन्ने छैन। यसले गर्दाखेरि हाम्रो अहिले पनि विभिन्न जिल्लामा जाने भने 100 बोरिङहरू चाहिँ ट्रान्सफर चोरीको घटनाले गर्दा सञ्चालन विहीन अवस्थामा छन्। त्यसमा चाहिँ अलिकति प्रशासनबाट निगरानी बढाएर चाहिँ आपराधिक तत्त्वलाई चाहिँ नियन्त्रणमा लिन सकेको अवस्थामा अझै पनि 100 डिप बोरिङलाई सञ्चालन ल्याउन सकिन्छ र 100 डिप बोरिङबाट चाहिँ हामीले 1000 हेक्टर चाहिँ क्षेत्रमा चाहिँ भएकै पूर्वाधारबाट चाहिँ नियमित रूपमा सिँचाइ दिन सक्छौँ, जसले हाम्रा 1000-लाखौँ किसानहरू चाहिँ लाभान्वित हुन सक्ने अवस्था छ। यसलाई चाहिँ समुदाय स्तरमा समुदाय पनि चनाखो हुनु पर्यो, स्थानीय प्रतिनिधिहरू त्यस्तै पुलिस प्रशासनहरूले पनि यसलाई चाहिँ अलिकति त्यस्ता अपराधी तत्त्वलाई निमिटान पार्नै पर्ने अवस्था आएको छ। यही अवस्था रह्यो भने त हाम्रा बाँकी डिप बोरिङमा भएका ट्रान्सफर्महरू पनि जुनसुकै दिन हराउन सक्ने र सञ्चालन भइरहेका चाहिँ बोरिङहरू पनि भोलिका दिनमा चाहिँ जतिखेर बन्द सक्ने अवस्था देखिएको।
3: त्यसै गरी कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रका प्रमुख टीकाराम शर्माले पुराना र लामो समयदेखि बन्द रहेका डिप ट्युबवेललाई सामान्य मर्मत गरेर पुनः सञ्चालन गर्न सकिने सम्भावना प्रष्ट रहेको बताउनुभयो।
10: पहिला जनकपुर कृषि विकास आयोजना हुँदाखेरि स्थापना भएका पुराना बोरिङ डिप बोरिङहरू र चालु आर्थिक वर्षसम्म जुन निर्माण गरेका कम्पेयर गर्दाखेरि पुराना पहिला बनेका चाहिँ सबै डिजल इन्जिनबाट लिफ्टिङ गर्ने सिस्टम थियो, त्यो सिस्टमलाई चाहिँ अब डिजल महँगो भएको हिसाबले रिप्लेस भएर गइरहेको देखियो। किसानहरूले पनि नयाँ प्रविधि अवलम्बन गर्न गएको देखियो, जसले गर्दाखेरि उनीहरूको जुन सिँचाइमा जुन लागत बढेको थियो त्यो लागत पनि घट्दै गएको देखियो। र अहिले पनि किसानहरू जुन नयाँ प्रविधिबाट उहाँहरूले गरिराख्नु भएको थियो, पुराना पनि हामीले मर्मत गर्दाखेरि हाम्रो लागत जुन लगभग 25% जुन अहिले नयाँ निर्माण गर्नुभन्दा 25% मात्रै लगानी गर्दा पनि पुरानाबाट पनि उत्तिकै सिँचाइ गर्ने सम्भावना देखियो हुनाले हामीले किसानहरूलाई त्यो तर्फ उत्प्रेरित गरेर किसानहरू पनि ती पुरानाहरूलाई मर्मत सम्भारमा गरेर आफ्नो सिँचाइमा प्रवर्धन गर्न लागेको देखियो। यो चाहिँ एकदम राम्रो खुसीको कुरा हो, जसले गर्दा यो महोत्तरी धनुषा सर्लाही जस्ता सुक्खा क्षेत्र जुन अलिकति कम पानी पर्ने र
9: सिँचाइ पनि नपुगेको हिसाबले चाहिँ यी क्षेत्रमा चाहिँ सिँचाइ क्षेत्र विस्तार गर्न, सिँचाइ गरेर किसानहरूको जुन खेतीपाती गरेर आय आर्जन बढाउनलाई राम्रो देखियो। पहिलो कुरा यहाँ अलिकति सुसूचित गराउने, यहाँका किसानहरू यहाँका समुदायहरूलाई पनि सूचित गराउने र हाम्रो स्थानीय प्रशासनसँग पनि समन्वय गरेर यसलाई अलिकति प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने एउटा नियमनकारी हिसाबले त्यो देखियो भने, अर्को चाहिँ हामीले प्रविधिको प्रयोग गरेर अब ती ठाउँहरूमा चाहिँ सिसी क्यामेराहरू जोइन गरेर हुन्छ के गरेर हुन्छ, आगामी दिनमा पुराना ठाउँमा पनि नयाँ ठाउँमा स्थापना गर्दा पनि त्यसलाई प्रविधिले कतिको साथ दिन्छ त्यो अवलम्बन गर्नुपर्ने देखियो हामीले। र स्थानीय जुन सिँचाइ दल उपभोक्ता समितिका पदाधिकारीहरू छन् उहाँहरूलाई पनि यसमा अलिकति सुसूचित गराएर उहाँहरूलाई अभिमुखीकरण गराएर यो क्षेत्रमा चाहिँ अझ प्रभावकारी रूपमा काम गर्न जानुपर्छ भन्ने सुझाव दिन सक्छ।
3: अनुगमन टोलीले महोत्तरीको बर्दिवास 8, टामा रोड, रसखोर, गौशाला 4 र सर्लाहीको ईश्वरपुर 5 स्थित फुलजोर बाबा डिप ट्युबवेल, भक्तिपुर, मियाखोर तथा श्रीनगर लगायतका स्थानका सिँचाई प्रणालीको स्थलगत अनुगमन गरी कृषकसँग साक्षात्कार गर्नुभएको थियो। पुराना संरचनालाई मर्मत सम्हार गरी दीर्घकालीन रूपमा प्रभावकारी बनाउन केन्द्रले निरन्तर कार्य गर्दै आएको छ।
11: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र, हरिहर भवन, ललितपुर।
3: हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।
12: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा। प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तानको तर्फबाट हरेक कार्यस्थलमा सबै कर्मचारीहरूप्रति सम्मानजनक व्यवहार हुन आवश्यक छ। समान व्यवहार र समान सुविधा प्राप्त गर्न सकेमा मात्र सबै कर्मचारीहरूले सम्मान र सुरक्षित महसुस गर्न सक्छन्। त्यसपछि मात्र आत्मविश्वासका साथ काम गर्न सक्छन्। यसको विपरीत अपमानजनक व्यवहार वा असमान व्यवहारले कार्यस्थलमा तनाव, असन्तुष्टि र विभेदको वातावरण सृजना गर्छ, जसले कामको गुणस्तर र उत्पादकत्व दुवैमा नकारात्मक असर पार्ने गर्दछ। त्यसैले कार्यस्थलमा यस्तो ठाउँ हुनुपर्छ जहाँ सबैले आफ्नो विचार राख्न, काम गर्न र निर्णय प्रक्रियामा सहभागी हुन समान अवसर पाउन सक्नुपर्छ। सम्मानजनक व्यवहारले मात्र सबैलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण निर्माण गर्न सक्छ, जसले अन्तत संस्था र कर्मचारी दुवैको सफलतामा योगदान पुर्याउँछ भन्दै आउनुहोस्। आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ। आज प्रस्तुत गरिने बिल्कुलै 5 नयाँ नयाँ नेपाली गीतका झलकहरूबाट।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। अवश्य पनि तपाईँ कार्यक्रम म्युजिक क्याफे सुन्दै हुनुहुन्छ र तपाईँसँगै छु म तपाईँकै साथी सूर्य भक्तान। मैले कार्यक्रमको सुरुवात गरिसकेँ र आजको कार्यक्रममा प्रसारण गरिने पाँचवटा गीतका झलकहरू पनि प्रसारण गरिसकेका छौँ हामीले भनौँ दिदी र भाइले। र अब भने तपाईँले हामीलाई स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736 फोन गर्न सक्नुहुनेछ। यदि तपाईँको कल लागेन भने रेडियो नेपालको फेसबुक पेजबाट हामी अडियो लाइभ छौँ, त्यहाँ गएर कमेन्टहरू पनि लेख्न सक्नुहुनेछ। यद्यपि अहिले कोही हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई स्वागत गरिहाल्छु है त। नमस्कार।
1: नमस्ते
0: नमस्कार। के छ बहिनीको हालखबर? मेरो आवाज सानो तपाईँले मलाई कहिले देख्नु भयो र?
1: ल देख्दिन त तपाईँलाई।
0: ए हो र? कहिले भेट भएको थियो हाम्रो?
1: भेट नभए पनि फेसबुक लाइभमा होइन?
0: हजुर
1: हजुर, सुनेर तपाईँसँग साथी पनि छ जस्तो लाग्छ।
0: ओहो, भनेपछि फेसबुक लाइभमा सुनेर पनि जसको ज्यान यस्तो छ भनेर कल्पना गर्न सक्नु हुँदो रहेछ होइन? त्यही त है। निशा आङ्या, निशा आङ्याको त्यसो भए अहिले कहाँबाट बोल्दै हुनुहुन्छ?
1: अहिले म दोलखाको चरीकोटबाट।
0: दोलखाको चरीकोटमा हुनुहुन्छ है? चराले पनि कोट लाउँदो रहेछ त्यसो भए चरीकोटमा होइन? है, पक्कै पनि त्यहाँको चराले कोट लगाएको हुनुपर्छ र चरीकोट राखेको हो कि जस्तो लाग्छ कहिलेकाहीँ नाम चाहिँ
1: होइन।
0: एनिवे, के गर्दै हुनुहुन्छ निशा आङ्गा अहिले?
1: यतिखेर त मजाले चक्को चर्को घाम लागिरहेछ होइन, एकदमै गर्मी बढिरहेको छ होइन, घाम लाग्दै ठिकै छ। यतिखेर कार्यक्रम सुन्दै बसिरहेछ है।
0: तपाईँले गर्मी भन्ने बित्तिकै अलिक अघिसम्म कस्तो शीतल महसुस भइरहेको थियो, अहिले त मलाई पनि गर्मी गर्मी होला पो जस्तो भयो त।
1: हजुर हजुर, सबै भन्नुपर्छ।
0: ल ठिक छ आङ्गा, कुन गीत रोज्नु भयो तपाईँले?
1: अब एक नम्बरकै राखिदिनु न
0: है, ककसलाई सुनाउन चाहनुहुन्छ
1: भयो है? त्यही भएर हुन्छ, मिठो शर्मा कार्यक्रम सञ्चालन गर्नुहुन्छ बस्ने सङ्गीत सजुरको लागि, हाम्रो टेक्निसियन बनाउने दिदीको लागि, रेडियो नेपाल एन्टरटेनिङको लागि सुनिरहनु भएको छ, विशेष मेरो ममुको लागि, प्यारी साथीहरू हुनुहुन्छ हाम्रो निर्जला लामा, शरीफा श्रेष्ठ, मजबुत श्रेष्ठलाई धेरै सम्झना, नरेन्द्र रिमाल, उमनी सापकोटो दाल पनि धेरै सम्झिरहेको छु, सुजा राई, सुषमा राईजीले पनि धेरै सम्झना, दुर्गा मगर, उर्मिला थापा, सुमन लामा, राज घिसिन, समीर श्रेष्ठ, सबै सबल भन्दै चाहन्छु।
0: निशा लामा दोलखाबाट। अहिले कोही हुनुहुन्छ अर्को साथी टेलिफोनमा? नमस्कार हजुर। नमस्कार, हजुरको शुभ नाम? नमस्कार। कस्तो राम्रो मन्द मुस्कान हुन्छ क्या होइन, कस्तो मजाले। एसपी राईजी, के छ नयाँ हालखबर?
2: नयाँ हलखर भन्नुपर्दाखेरि खासै त्यस्तो छैन, हल्का फुल्का यस्तो चियाटिपा हुँदैछ। मौसमको बारेमा एकदम बादलको घुम्टोमा इलाम बजार भन्ने जस्तो बादल लागिराखेको छ। मौसम चाहिँ अहिले चाहिँ यस्तै यस्तै छ हजुर, आएको नि होला सबैजना।
0: अलिकति गीत गाउन आउँछ त्यो?
2: हजुर
0: हजुर, है मलाई मुड फुर्ला फुर्ला जस्तो भयो, अघिसम्म फुर्या फुर्ला फुर्ला जस्तो भएको थिएन, अब गीत गाउनु मुड फुर्ला फुर्ला जस्तो भइसक्यो मलाई। एसबीजी तपाईँको एसपी हो कि एसबी हो?
2: मेरो एसबी राई।
0: एसबी है, एसबीजी फुल फर्म भन्न मिल्छ?
2: मिल्छ, तपाईँले
0: भनिसक्यो त अगाडि पनि। ए हो र, मेरो बिर्सिने बानी छ, झन् आजकल म बिर्सिन बिर्सिन थालेको छ। समीर राई है? ओ, यस्तो राम्रो नाम रहेछ होइन, कस्तो राम्रो मिठो म मुस्कान पनि रहेछ तपाईँको होइन, कस्तो मजाको हाँसो है, म नै लट्ट परिसकेँ यार, अरू अरू कति लट्ठिने होला है।
2: मलाई उयो गर्छु
0: ल गीत सुनौ ल, ककसलाई सुनाउन चाहनुहुन्छ?
2: हुन्छ, फर्स्ट पटा हजुर लगायत रेडियो नेपाल होल मिसलाई र प्राविधिक नानालाई र रेडियो सुन्नुहुने सम्पूर्ण साथीहरूलाई र केही साथीहरूलाई सम्झिनु पर्दा र सुनाउनु पर्दाखेरि बहिनीहरू हुन्छ यता इलामतिर रुदिना राई, दिल्छा राई, माया राई, प्याकुली गीता लिम्बु, मन्जी मुखिया, कला लिम्बु हो, अनि शङ्खसभातिर पवित्र राई, भान्सातिर गरिमा बान्ता राई, अञ्जना राई, सुस्मिता राई, फुलमा राई, अनि भोजपुरतिर हुनुहुन्छ उर्मिला राई, शर्मिला चौखाङ, करिना राई, राई, अञ्जित मान्तावा, दिलीप राई, अनि जयपुरतिर हुनुहुन्छ धान्जा सङ्गीत राई, बहिनी हुनुहुन्छ प्रतीक्षा मान्तावा राई, अनि दोलखातिर विनिता सामी, विनिता छेत्री दिनु पनि हुन्छ, सरस्वती बस्नेत हुनुहुन्छ, अन्त धेरै नै साथीहरू हुनुहुन्छ, अनि रामे छात्री हुनुहुन्छ अङ्किता श्रेष्ठ, अनि यता साथीतिर हुनुहुन्छ बहिनी माया घिसिङलाई पनि सुनाउन चाहन्छु, यो सङ्ग सुनेर बजा पनि फेरि होला भन्दै, यता पास्तातिर हुनुहुन्छ तारा शङ्करलाई पनि सुनाउन चाहन्छु, यो सङ्ग सुनेर बजा पनि फेरि होला भन्दै जान्छु। दाइ भाइ नमस्कार।
0: ओके, एसबी राईजी हुनुहुन्थ्यो इलामबाट, एकदमै रमाइलो सँग कुराकानी गर्दै हुनुहुन्थ्यो। अब भने गीतै सुनौ, पहिलो साङ्गीतिक कोसेली प्रस्तुत गर्दैछौँ नेपाली चलचित्र रोल नम्बर एकबाट, बिल्कुलै नयाँ गीत म्यादी रुमाले निरा माहोलै मिठो भयो हजुर तिमी हुनाले, यो गीत सुनौ र रमाइलो गर्दै गर्नुहोस्।

0: सुन्नुभयो म्यादी रुमाले निरा माहोलै मिठो भयो हजुर हुनाले। यो गीतमा स्वर थियो शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको। म्यादी रुमाले यो शब्द के भन्न खोजिया हो, बाँकी चाहिँ हामी कुनै दिन यसको गायक गायिका अथवा यसको रचनाकार सङ्गीतकार स्रष्टा कोही भेटेमा हामी सोध्दैछौँ है। र अहिले मैले टेलिफोनमा कोही हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार।
1: नमस्ते भाइ।
0: नमस्ते भाइ, कहाँबाट होला भाइ?
1: म भोजपुरबाट वरुण सन्तले।
0: वरुणजी
1: हजुर,
0: कतिको चकचकै हुनुहुन्छ तपाईँ?
1: अलिअलि
0: नामै चञ्चले भएपछि त होइन?
1: हजुर हजुर,
0: आफैले राख्नु भएको कि कसैले चुराउनु भएको यो चञ्चले?
1: साथीहरूले राखिदिनु भएको
0: साथीहरूले। अनि कुनै समय थियो तपाईँले एकदमै साथीहरूलाई यस्तो जिस्काउँदा होइन चकचक गर्दाखेरि चाहिँ एकदमै रमाइलो भएको, कहिले बिर्सन नसक्ने घटना कुनै भएको छ?
1: त्यस्तो त भएको छैन दाइ।
0: भएको छैन है?
1: हजुर।
0: के गर्न बढी रुचाउनुहुन्छ तपाईँ?
1: म त खासमा त घुम्न, यसो घुमडुल गर्न रुचाउँछु।
0: कहाँ कहाँ घुम्नु हो अहिलेसम्म?
1: अहिलेसम्म थुप्रै ठाउँ घुमेँ दाइ, अब भनेर साध्यै छैन नि।
0: हो
1: हजुर।
0: ल मलाई पनि घुमाइदिनुहोस् ल, रिगाटा नलाग्ने गरेर।
1: हुन्छ दाइ हुन्छ।
0: रिगाटा नलाग्ने गरेर मलाई पनि घुमाउनु होला कुनै दिन है, हाम्रो भेटघाट गर्नुपर्छ है त।
1: ए हस् हुन्छ दाइ।
0: अब कुन गीत सुन्ने र सुनाउने?
1: मैले तिन नम्बरको गीत रोजेको छु दाइ।
0: वा, असार आउँदैछ है। यो गीत चाहिँ मैले वास्तवमा दुई तिन पटक हेरेँ होइन, अनि असारै गीत पनि अलिकति नयाँ तरिकाले ल्याएको रहेछ होइन। यो गीत चाहिँ रचना रिमाल र प्रशान्त शिवाकोटी, प्रशान्त शिवाकोटीको त गीत अघि भर्खर पनि हामीले एउटा बजाएका थियौँ होइन। एकदमै प्रशान्त शिवाकोटीको गीतहरू राम्रो राम्रो आइरहेका छन् अहिले होइन, सुन्नुपर्छ सुनाउनुपर्छ। ल यो गीत कसलाई सुनाउने तपाईँ?
1: हजुर अब विशेष अब बस्ने गीत तपाईँलाई,
0: अनि त्यसपछि
1: प्राविधिक मित्रलाई, अनि त्यसै गरी मेरो एकदम प्यारो साथी आशिष नयन बस्नेतलाई, अनि प्रकाश लुइटर सुसेली, अनि त्यसै गरी हाम्रो सुमी लिम्बू, अनि प्रवीण मगर, एक्सन विराज, भाइ निमा शेर्पा, अनि हाम्रो नगेन्द्र रिजाल, अनि त्यसै गरी हाम्रो मेघराज कोइराला, अनि त्यसै गरी ढकाल धर्मराज, अनि धेरै साथीहरू हुन्छ। अब सबै सबैलाई अब बस्ने गीत है त, बाई बाई।
0: ओके बा बाई वरुण चञ्चलेजी, रमाइलो कुराकानी भयो वास्तवमा। अब अर्को साथीको हुनुहुन्छ, उहाँसँग पनि हामी रमाइलो कुराकानी गर्न कोसिस गर्छौँ। नमस्कार।
2: नमस्ते। नमस्कार।
0: नमस्कार। कस्तो कोठाभित्र थुनिएर बोल्नु भएको तपाईँ?
2: के गर्नु, लुकी छिपी बोल्ने मान्छे, कहिले कता पुगेर बोल्नु पर्छ कहिले कता, तर कोठाभित्र थुनेको चाहिँ छैन।
0: किन लुकी लुकी बोल्नु पर्यो र? हामी यो सारा नेपालीले सुनिरहेको छ होइन, बोलेको कुरा चाहिँ सबैले सुन्न मिल्ने,
2: यहाँ त हल्ला गरेर बोल्न मिलेन नि त।
0: त्यसो भए म बिस्तारै बोल्छु ल।
2: मिलेन के
0: हो र भनेको के?
2: हजुर।
0: अहिले काँडा गाडीबाट हुनुहुन्छ होइन?
2: हजुर, काँडा घारीबाट लक्ष्मी छेत्री बोल्दैछु।
0: थाहा पाइसकेँ मैले आवाजले होइन, जिस्काइसकेँ नि, नत्र त्यतिकै कहाँ जिस्काउन सक्छु, मतलब हल्का रमाइलो कुराकानी गरेको जिस्काएको होइन?
2: एकदमै एकदमै ठिक छ दाइ, मलाई नि
0: यसलाई जिस्काएको भन्ने कि रमाइलो कुराकानी गरेको भन्ने होला फेरि।
2: हजुर एकदमै एकदमै।
0: ल ठिक छ, के गर्दै हुनुहुन्छ अहिले? अहिले त होइन, अहिले त मसँग बोल्दै हुनुहुन्छ होइन, लुकी लुकी पनि बोल्न सक्ने भनेपछि त म त कहाँ है।
2: यस्तै हो दाइ, अब के गर्नु, समय मिला, बोल्न मन लाग्छ कि फेरि फोन गर्न मन लाग्छ, सुनेर मात्रै चित्त बुझ्दैन, अनि अब त्यो फोन गर्न मन लाग्दा लाग्दै पनि अलिकति प्रोग्रामतर्फै जाउँ, अर्को फोनबाट फोन लाग्ने, यसमा मेरो ब्यालेन्स एकदमै थोरै थियो, काटिन्छ होला सायद।
0: ल ल ल ठिक छ, साथीहरूको नाम लिइहाल्नुहोस् त्यस भए।
2: हुन्छ, हजुरलाई गायत्री त्यो हाम्रो देवकी दिदीलाई पनि धेरै धेरै सम्झना, अनि रेडियो नेपाल सम्पूर्ण परिवारलाई सिन्दुर हुनुहुन्छ मम्मीलाई धेरै धेरै सम्झना माया भन्न चाहन्छु। यो बेलामा जति साथीहरूले कार्यक्रम म्युजिक क्याफेलाई माया गरेर सुनेर बस्नु भएको छ, मैले सबैलाई धेरै सम्झेको छु, धेरै माया मिठो सम्झना भन्दै छुटेर जान्छु। बाई बाई।
0: ओके बाई बाई। त्यो लक्ष्मी छेत्रीजी, अब भने म पुरा शक्ति लगाएर हजुरहरूले माया गरेर पठाउनु भएको केही कमेन्टहरू पढ्न चाहन्छु। प्रमिसा चामलिङजीले लेख्नु भएको छ, हजुरको कार्यक्रम सुन्दैछु फेसबुक पेजबाट होइन, एकदमै राम्रो लाग्छ कार्यक्रम भन्नुभएको छ उहाँले, उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई र उदयपुरमा हुनुहुने सम्पूर्ण मम्मी पापा, सम्पूर्ण भनेपछि त होइन मम्मी पापा हुनुहुन्छ होइन बुझ्नुभयो, उहाँको परिवारजन सबैको लागि। अरुणदी खत्रीजीले लेख्नुभएको छ, बुढा नीलकण्ठ पासीकोटदेखि दिलीप कुमार थापा मगर दिलो सानो याम्फू वरुण चञ्चले राई युक्त प्रसाद श्रेष्ठ सिमरा होइन सिमला रहेछ है सिमला चिम्सी राई नानु करुणा बिहानी अनुष्का मेनुका राई छत्र याम्फू बिमला याम्फू मुना मुखिया कमला मुखियामा सम्झना भन्नुभएको छ। धर्मराजजीले लेख्नु भएको छ, उहाँले धर्मराज बिर्तामोड झापा घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। उहाँले चाहिँ विशेष गरेर जेठ 18 गते जन्मदिन मनाउनु हुने कान्छो अङ्कल एलबी ढकाल र दिदी यशोदा ढकाललाई जन्मदिनको शुभकामना भन्नुभएको छ। हाम्रो तर्फबाट पनि ढकाल दुवैलाई एकदमै जन्मदिनको शुभकामना छ। र उहाँले आशिष नयन सुमी लिम्बू सम्दिनी सरस्वता पोखरेल दिल्सा राई एलिसा लिम्बू हिमा राई वरुण चञ्चले सुरिता कुलुङ लगायत धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। त्यस्तै गरेर पूर्णबहादुर थुलुङजीले गुड आफ्टरनुन भन्नुभएको छ र उहाँले अबको गीत चाहिँ मुना मुखिया कमला मुखिया गगन तेरथुमे निशा बान्तवार राई संयम राई सुमी लिम्बू प्रविशा चामलिङ राई जेनु बान्तवार राई रमिला बान्तवार राई दिलु सानु याम्फूमा मिठो सम्झना भन्नुभएको छ। बाँकी कमेन्टहरू फेरि पढ्ने नै छु, अझै कमेन्टहरू लेख्दै गर्नुहोला। अहिले चाहिँ असार आउन अब 13 दिन मात्रै बाँकी छ, तर असारको झल्को दिने यो गीत सुनौँ। बिल्कुलै नयाँ गीत हो यो, रचना रिमाल र प्रशान्त शिवाकोटीको आवाजमा रहेको। आलीमै देखे भरिलो ठेकी छेउ राख्नै मन लाग्यो, गुलियो छ कि हमिलो छ कि मोही चाख्न मन लाग्यो, ज्यानको तिर्खालाई पानी भो मनको तिर्खा क्यार्नी हो।

0: सुन्नुभयो, ज्यानको तिर्खा लाई पानी भो, मनको तिर्खा क्यार्नी हो। वास्तवमा केही ठाउँहरूमा असार नलाग्दै रोपाई पनि हुन थालेको छ, रोपाई भइरहेको पनि छ, हामीले पनि देखिरहेका छौँ यताउता हिँड्दाखेरि। हिजो मात्रै काभ्रेको नवबुद्धसम्म जाँदाखेरि नवबुद्धका तल रहेका फाँटमा रहेका खेतहरूमा रोपाई रोपिरहेको पनि देखिरहेको थिएँ है। वास्तवमा त्यति बेलै मलाई यो गीतको झल्को आएको थियो र प्रस्तुत गरेँ, तपाईँलाई पनि मन पर्यो होला भने विश्वासका साथ कार्यक्रम म्युजिक क्याफेमा पुनः स्वागत गर्न चाहन्छु। र यति बेला कोही हुनुहुन्छ टेलिफोनमा, उहाँलाई पनि स्वागत गरिहाल्छु। नमस्कार।
1: हेलो
0: सेवारो, नमस्कार हजुर। सेवारो
1: नमस्कार। सुमीजी
0: हजुर, मजाले भ्याउनुहुन्छ है, आफ्नो पनि कार्यक्रम चलाउने अरू कार्यक्रममा फोन गर्न, यसको अर्थ माया गर्नुहुन्छ रेडियो नेपाललाई, हामीलाई।
1: हजुर एकदमै माया गर्छु, विशेष गरी रेडियो नेपाललाई माया गर्छु, झनै विशेष गरी हजुरलाई, हजुरको आवाजलाई।
0: मलाई होइन होला, मेरो आवाजलाई होला।
1: हजुर बुझ्नु न, कुरा मिलाएर
0: कुरा मिलाएर बुझिसकेँ मैले। अनि के गर्दै हुनुहुन्छ अहिले? अहिले त बोल्दै हुनुहुन्छ होइन?
1: रेडियो नेपाल हजुरलाई सुन्दै अनि फोन ट्राई गर्दै बसिरहेको अवस्था भन्नुपर्छ
0: है। विशेष गरेर के गर्न मन लाग्छ तपाईँलाई?
1: मलाई त सबै गर्न मन लाग्छ नि, अब विशेष गरी यो गर्न मन लाग्छ भन्ने मात्रै छैन, सबै गर्न मन लाग्छ।
0: राइट। सुमीजी, यो रमाइलो कुराकानी भयो होइन, कतिपय सुतेको मान्छे पनि उठ्यो होला है, म हाँसेको छुइनँ।
1: तपाईँको हाँसो एकदमै, हाँसोको त अब वर्णन व्याख्या गर्ने कुनै शब्द नै छैन नि त, फेरि होइन,
0: अघि नै बढी नै हाँसेर होला होइन, हाँस्नु नसकेर होला, अघि नै जिब्रो लरबरिसकेको थियो मेरो होइन।
1: हजुर, तर एकदमै तपाईँको हाँसोले गर्दाखेरि कार्यक्रमको समय नै कति छिटो सकेको के अरे अनुभव भइरहेको हुन्छ कि, कति छिटो सकियो भर्खरै आएको, कति छिटो सकिहालेको जस्तो हुन्छ कि
0: है। मैले पहिले पनि सुनाएको थिएँ होइन, अचार हो यो भनेर होइन।
1: हजुर, घन्टाको रमाइलो हुने थियो, सुन्नलाई पनि मजा होइन,
0: फेरि एक घन्टाको हुँदा मजा नआउन सक्ला कि भन्ने पनि लाग्छ कहिले
1: काहीँ।
0: सुमीजी भर्खरै असारे गीत सुन्नु भएको थियो, कस्तो लाग्यो?
1: एकदमै राम्रो लाग्यो नि मलाई त, म सुन्दैछु,
0: बिल्कुलै नयाँ गीत थियो त्यो पनि होइन। ल ठिक छ, अब कुन गीत सुन्ने र सुनाउने?
1: मलाई दुई नम्बरको राखिदिनुहोस् है।
0: कुरो बुझेसी मेरी माया लाजैले भुत्तुक्कै नजरै जुदेसी है,
1: तपाईँलाई
0: तपाईँ र हाम्रो भेटै भएको छैन, कहिले हुने होला भेट होइन? बिस्तारै ल ठिक छ, त्यो दिनको प्रतीक्षा गरौँ होइन। र गीतको कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: हुन्छ, विशेष गरी हजुरलाई अनि प्राविधिक मित्रलाई पनि अब बस्ने कि सुन्दर इन्जोय गर्नु होला भन्न चाहेँ। र केही साथीहरूको सम्झना छोड्नु पर्दाखेरि आशिष नयन बस्ने, खेमलिम्बू, ढकाल धर्मराज, वरुण जन्चले, एन्जल तस्किरा, कमला मुखिया, राज बान्तवा, मुना मुखिया, सृजना मुखिया, कला लिम्बू, प्रदीप राई, खड्क सुब्बा, अरुणाजी खत्री, शेखर प्रसाद श्रेष्ठ, नरेन्द्र रिमाल, लोमणी सापकोटा, राजकुमार माझी अनि साजन महतो, युक्त प्रसाद श्रेष्ठ, राजाराम राई माझी, विमला याम्पू, वरुण चञ्चले, निवास शेर्पा, विमला याम्पू, अगाडि रमिला, हरपल रोशनी, उर्मिला राई, गणेश श्रेष्ठ, रूपा राई, नरेन्द्र रिजाल, रामप्रसाद निडौला, विक्रम चौधरी, लवली किराँत अनि रत्नबहादुर थापा हुनुहुन्छ, सुमिन चौधरी, शुक्रराज रसाइली अनि रोशन पुलाङ, दिवस कुलुङ, गगन तेह्र चुमेली, प्रदीप राई, अमित अनन्त, प्रसन्न छेत्री लगायत अब सबै सबैलाई मिठो सम्झना गर्दै सुन्छ।
0: ओके बाबाई, धेरै साथीहरूले भन्नुहुन्छ नाम पुरा लिन दिनुहुन्न भनेर, मैले आजकल पुरै दिनेहरू छु। र अर्को साथी हुनुहुन्छ टेलिफोनमा, नमस्कार।
2: हेलो, नमस्ते, नमस्कार, ग्रेट आफ्टरनुन, फाइनली फोन लाग्यो
0: है, मरुनि होला त्यसो भए। हाम्रो पराग सर र दिदी देवकी दिदी हाँसिसक्नु
2: भयो,
0: मरुनी हो कि हाँस्ने होला त, अब तपाईँको फोन लाग्यो
2: होइन, तपाईँ हाँस्ने
0: मतलब खुसी हुने क्या, दुइटै होइन, रुनी पनि होइन होइन, दुखी हुने पनि होइन, एकदम खुसी हुने हाँस्ने,
2: हजुर
0: त्यो मलाई थाहा थियो कि होइन, दुइटै अप्सन होइन, कुनै समय थियो कि त्यो, अब अहिले नभनौँ लामो कुरा हुन्छ होइन। अनि तपाईँको आजकल कसरी दिन बित्दैछ?
2: दिनहरू भनेको उयो हो होइन, एकदमै आफ्नै कामतिर व्यस्त, आफ्नै ड्युटीतिर व्यस्त, र साथमा एकदमै आफमहरू सुन्दै होइन, र त्यसपछिका बचेका समयहरू पनि उयो आफ्नै एउटा रुचिको विषयतिर पनि एकदमै म व्यस्त भइराखेको हुन्छु
0: है।
2: हजुर,
0: अनि आजकल त अब खेतीपातीको समय पनि आयो, खेतीपाती त गर्नुहुन्न होला?
2: खेतीपाती भन्दा पनि मेरो सर्लाही हो होइन, र सर्लाही जिल्ला हरियन हो, र एकदमै त्यहाँ बढी चाहिँ हाम्रो उखु खेती हुन्छ होइन, अनि अब त्यही नै हो, उखुलाई त्यति धेरै भनौँ न खटिनु पर्दैन जस्तो लाग्छ मलाई।
0: भनेपछि सुविधाले पैसा आउँदो रहेछ होइन, नगदे बाली हो नि त उखु त होइन, कति चिजमा प्रयोग हुन्छ उखु होइन, चिनी।
2: हजुर
0: है, सक्यो कुरा, सक्यो तपाईँको उखुलाई धेरै मेहनत गर्नु पर्दैन, अब एकैचोटि बेच्यो पैसा आउँछ भन्ने कुरा गर्दै हुनुहुन्थ्यो, तर धेरै उखु किसानहरूको चाहिँ अहिलेसम्म पनि उखु किसानहरूले चाहिँ उचित मूल्य नपाएको अनि बक्यौता रकम नपाएको भन्ने कुराहरू पनि आइरहेको थियो, यो पनि भन्नुहुन्छ कि भनेर सुन्दै थिएँ कि।
2: हजुर हजुर, एकदम म भन्नै लागेको थिएँ, तपाईँले मेरो मनकै कुरा भन्नुभयो होइन, र एकदमै अब उखु खेती हुन्छ होइन, अब हाम्रो त्यति धेरै धान खेती हुँदैन, हुन त हुन्छ धान खेतीहरू पनि, अलिकति मान्छेहरू अलिकति पछिल्लो समय अलिकति सुखिम पनि हुँदै जानुभयो होइन, र त्यसैले पनि अब उखुको उचित मूल्यहरू चाहिँ पाइराखेको छैन होइन, अब अलि अगाडि अलिकति जुलुसहरू पनि थियो होइन, अब मूल्य उचित मूल्य पाइएन भनेर, अब यो कृषि प्रधान देश भनिरहँदा पनि अब त्यसको भनेर उचित मूल्यहरू नपाइरहँदाखेरि होइन अलिकति अब दुःख पनि लाग्छ होइन, र सायद यसै कारणले पनि होला हामी नेपालीहरू एकदमै विदेशिनु पर्ने भन्ने पनि लाग्छ मलाई।
0: ल, अब विदेशिनु नपर्ने गरेर नेपालमै केही गर्न सक्ने है, गरी खान सक्ने वातावरण अबको नयाँ सरकारले एकदमै बनाउनेछ, बनाओस् होइन, मिलोस्, यही कामनाका साथ अब बज्दैछ मेलिना राई र आशिष अविरलको स्वरमा रहेको मिठो गीत, ककसलाई सुनाउन चाहनुहुन्छ?
2: हुन्छ, सम्झना र सन्देशहरू राख्नु पर्दा अलि लामो समय पछि तपाईँको त्यो मिठो आवाजमा आवाज मिसाउन पाएँ, तपाईँलाई नै एकदम मिठो सम्झना मिठो माया, बाँकी समयहरू शुभ रहोस् भन्न चाहन्छु, र मेरो आवाजलाई रेडियोसम्म पुर्याएर तपाईँ अनि म बिचको दुरीलाई अझ नजिक आत्मीयता बनाइदिनु भएको छ, टेक्निसियन मित्रलाई पनि एकदम विशेष धन्यवाद कसै शुभ दिन भन्न चाहन्छु, रेडियो नेपाल परिवारलाई एकदम मिठो सम्झना मिठो माया, हरेक प्रोग्रामहरूको एकदमै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। अब साथीहरू सम्झिनु पर्दाखेरि यो कार्यक्रम अवधिभर साथी सम्झनको लागि मलाई नै दे पनि पुग्दैन जे लाग्छ कि, त्यति धेरै साथीहरू हुनुहुन्छ, अलिकति म ड्युटीमा भएको भएर कोही कसैलाई पनि मैले बिर्सेको छुइनँ, आँखाभरिका सम्झना मुटुभरिको माया अनलाइनको माध्यमबाट देश विदेशबाट मभन्दा अगाडि आउनुभयो, सायद मभन्दा पछाडि अब आउनु न होला, यदि आउनुभयो भने पनि उहाँहरूलाई पनि मेरो एकदम मिठो सम्झना, सबैलाई सम्झना छ, सबैलाई माया छ, शुभ दिन शुभ कार्य भन्दै अब गीत पनि म सुन्न अनि सुनाउँदै पनि म छुटे हस्, नमस्ते बाबाई, टेक केयर।
0: ओके बाई बाई, हुनुहुन्थ्यो मन्जु थापा जी कलङ्कीबाट, र पृष्ठभूमिमा बज्न सुरु भइसकेको छ गीत, कुरो बुझेसी मेरी माया लाजैले भुतुक्कै नजरै जुदेसी, गीतै सुनौला।

अवश्य पनि यो गीत थियो मेलिना राई र आशिष अविरलको। यो गीत सँगसँगै कार्यक्रमको करिब करिब अन्ततिर आइसकेका छौँ। तपाईँको कमेन्ट मात्रै पढ्छु ल, धेरै साथीहरूले कमेन्ट लेखिसक्नु भएको छ। टेलिफोन आजको लागि मैले यति नै गरेँ। पूर्णबहादुर थुलुङजीको पहिलो कमेन्ट लिँदैछु यो अन्तिम चरणको। नमस्ते, गुड आफ्टरनुन भन्नुभएको छ उहाँले। अबको बज्ने गीत चाहिँ मुना मुखिया, कमला मुखिया, गगन तेह्रथुमे, निशा बान्तवा राई, सम्यम राई, सुमी लिम्बू, प्रमिसा चामलिङ राई, जेनु बान्तवा राई, रमिला बान्तवा राई, दिलु सानो याम्फुमा मिठो सम्झना भन्नुभएको छ भने गगन तेह्रथुमेजीले चाहिँ सुन्दैछु धरानबाट भन्नुभएको छ। अबको अब बज्ने गीत चाहिँ मनको साथी जीवन कार्की, राज बान्तवा, पूर्णबहादुर थुलुङ, कुमार प्रजा, रत्नबहादुर थापा, नागेन्द्र रिजाल, रोशन फुलाहाङ, अस्मिता बान्तवा, हर्पर रोशनी, एन्जला तस्विरा बान्तवा, प्रतिमा स्पर्शी, नरेन्द्र रिमाल, ओमणि सापकोटा लगायत सम्पूर्णलाई भन्नुभएको छ। बोबी श्रेष मगरजीले मिठो सम्झना छ है सबैमा भन्नुभएको छ। मनको साथी जीवन कार्कीजीले चाहिँ उहाँले सुन्दै हुनुहुन्छ भन्नुभएको छ। अनि प्यारो छोरा बसन्त कार्कीको जन्मदिन परेको थियो हिजो भन्नुभएको भनेर लेख्नु भएको छ। उहाँको छोराको लागि पनि हामी जन्मदिनको शुभकामना भन्न चाहन्छु र बज्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनु भएको छ उहाँले। नानु निर्मला शाहजीको अर्को कमेन्ट छ सिन्धुलीबाट, उहाँले धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। उहाँले विशेष गरेर प्रशान्त लकान्द्री, दिदी सबिना मगर, जीवन कार्की, आशिष नयन, बस्नेत कुमार प्रजा, हिमा राई, वरुण चञ्चले राई, मेखु मेख राज कोइराला, पूर्णबहादुर थुलुङ, युक्त प्रसाद श्रेष्ठ, प्रकाश रुइटेल, सुशेली गगन तेह्रथुमे, विपना राई, बेबी बोबी श्रेष मगर लगायत धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ। अब बज्ने गीत मुना मुखियाजीले मिसुवाल भन्नुभएको छ भने प्रशान्त लकान्द्रीजीले चाहिँ हेलो दाई सुन्दैछु है म पनि माडोलबाट भनेर भन्नुभएको छ। मुना मुखियाजीको अर्को कमेन्ट छ पूर्णबहादुर थुलुङलाई मिस्यु भन्नुभएको छ। कमला मुखियाको पनि कमेन्ट लामै छ, उहाँले धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ। लवली किरात राई, लसफा फुल्ला मोक्तान दाई, म लवली किरात राई भन्नुभएको छ ओखलढुङ्गाबाट। निशा थोकरजीले पनि सन्चै हुनुहुन्छ भनेर सोध्नु भएको छ र बज्ने गीत सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ। स्वर्णिम राईजीले पनि हामीलाई कमेन्ट लेख्नु भएको छ। निराजन कटेल, कमला मुखिया, प्रमिसा चामलिङ राईजीले चाहिँ लामो कमेन्ट लेख्नु भएको छ। काठमाडौँबाट सुन्दैछु भन्नुभएको छ उहाँले। उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। सरु छेत्रीको कमेन्ट देखिरहेको छु। कमला मुखिया, पूर्णबहादुर थुलुङको अर्को कमेन्ट, दिलसार राई, त्यस्तै गरेर राजाराम राय माझी, कर्णप्रिय केसी, सुकु चौधरीजी, अनि त्यस्तै गरेर पूर्णबहादुर थुलुङको अर्को कमेन्ट, विपना राई, गगन तेह्रथुमे, बान्तवा जेनु, मुनुना राई लिम्बू, अनि लवली रोज सुरेन, रुबिना राई र नूतन भूषाल लगायत धेरै धेरै साथीहरूले हामीलाई कमेन्ट लेखिरहनु भएको छ। कमेन्ट लेख्नुहुने, कार्यक्रममा सहभागिता जनाउनुहुने, कार्यक्रम सुन्नुहुने र मलाई प्रविधिमा साथ दिनुहुने प्राविधिक दिदी देवकी भण्डारी र पराग पोखरेलसँगै आजको कार्यक्रम म्युजिक क्याफेबाट मैले पनि छुट्टिएर जाने बेला भइसकेको छ। जाँदा जाँदै तपाईँलाई गाँठो कति कसियो, गाँठो कति फुस्कियो, यो मायाको डोरीको भन्ने गीत शिव परियार र मिलन निवारको आवाजमा रहेको गीत छोडेर जाँदैछु। अहिले 2 बजे देश विदेशका ताजा खबरहरू अङ्ग्रेजी भाषामा सहकर्मी अर्जुन सापकोटाको साथमा सुन्न नभुल्नुहोला भन्दै आजलाई छुट्टिन्छौँ। हवस् त, नमस्कार।

0: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्त बाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: झन्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
5: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
6: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनुपर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
5: सही भने सुन्ताले, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
7: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
6: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
8: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ परदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि लोकगीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा सुन्न सक्नुहुनेछ। त्यसपछि यहाँहरूले तामाङ भाषामै कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

स्वदेश गानपछि अब सुनौ लोकगीतहरू सुनाउँदैछौँ। पहिला गणेश रसिक र हिरण्य भोजपुरीको स्वरमा हरिप्रसाद र चन्द्रप्रसादको संकलन रहेको छ।

अहिले सुन्नुभयो बीके राणाको स्वर, दिनेश श्रेष्ठको संकलन। अब सुनाउँदैछौ यो अर्को गीत अर्जुन बहादुर कार्कीको स्वरमा देवेन्द्र ढकालको संकलन रहेको छ।

अहिले सुनायौँ मिना दाहाल र अनिरुद्र वलीको स्वर, हरिहर भट्टराईको सङ्कलन। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ लोकगीतहरू। अबको पालोमा सुनाउँदैछौँ रामचन्द्र लामिछानेको स्वर तथा सङ्कलनमा।

अहिले सुनायौँ प्रेम खड्काको स्वर तथा सङ्कलनमा यो अर्को गीत. अब सुनाउँदैछौँ सावित्री पाण्डेको स्वर तथा सङ्कलनमा यो गीत.

अहिले सुन्नुभयो मीरा श्रेष्ठको सुर तथा सङ्कलनमा यो अर्को लोकगीत. अब सुनाउँदैछौँ रविन्द्र बस्नेत र ध्रुवराज खड्काको स्वर, शिव ओम्सीको सङ्कलन रहेको छ.

अहिले सुनायौँ कर्णलाल र दीपतारा ताम्राकारको स्वर, यज्ञनाथ घिमिरेको सङ्कलन। अहिलेलाई लोकगीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ कोइली देवीको स्वर तथा सङ्कलनमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि दनुवार भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
1: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

हालमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचेको प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। बैठकमा नेपाली कङ्ग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले संसदको रोस्ट्रममा उभिएर बोलेको विषयमा आफूहरूको नोट अफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो हिसाब दिनुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीले बोलेकै आधारमा भोलि भारतले नेपालले मिचेको जमिन फिर्ता माग्यो भने कहाँ कसरी दिने हो त्यो प्रष्ट पार्नुपर्ने भन्दै तथ्यपूर्ण जवाबको माग गर्नुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो। उहाँले नेपालले कहीँ कतै पनि भारतको भूमि नमिचेको प्रधानमन्त्रीको अभिव्यक्तिले सबै यसलाई फेरि सुन्नुहोस् उहाँले नेपालले कहीँ कतै भारतको भूमि मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिले सबै नेपालीको शिर झुकेको र प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा बाँध निर्माणको कामलाई भारतीय पक्षले अवरोध पुर्याएको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवारपूर्ण हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो। उहाँले सत्तापक्षीय दलका अध्यक्ष रवि लामिछाने भारत भ्रमण जाने समयमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति कतै भारतका लागि उपहार त होइन भनी प्रश्न समेत गर्नुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक अरेन राईले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदन अवरोध गरिरहने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिँदै नेपालले भारतको सीमा मिचेको कुनै पनि प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। प्रतिपक्षी दलका सांसदहरूले तथ्य र प्रमाण बिना प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्ट्रममा उभिएर बोलिरहँदा सभामुख डोलप्रसाद अर्यालले त्यसमा रुलिङ नगरेर मौन रहेर समर्थन गरेको भन्दै त्यसको पनि विरोध गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा प्रष्टीकरणको माग गर्दै प्रतिपक्षीले सभामा अवरोध जारी राखेपछि सभामुख अर्यालले अहिले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको छ। यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा उपस्थित भएर माफी नमागेसम्म सदन चल्न नदिने निर्णय गरेका छन्। सिंहदरबारमा आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्ति त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै सभाको रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपाली कङ्ग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति सत्य हो भने प्रष्ट पार्नुपर्ने होइन भने संसदबाट नै माफी माग्नुपर्ने बताउनुभयो। नेकपा एमालेका संसदीय दलका उपनेता पद्मा अर्यालले सार्वभौम सत्ता सम्पन्न संसदमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिले सिङ्गो नेपालको शिर झुकेको र नेपालीको स्वाभिमानप्रति आँच आएकोले प्रधानमन्त्रीले सदनबाटै माफी माग्नुपर्ने बताउनुभयो। बैठकमा सहभागी श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुशबु ओलीले पनि प्रधानमन्त्रीले त्रुटिपूर्ण अभिव्यक्ति दिएकोले सच्याउनुपर्ने माग गर्नुभयो। प्रमुख प्रतिपक्षी नेपाली कङ्ग्रेसको आह्वानमा आज सिंहदरबारमा कङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति र राप्रपाको बैठक बसेको थियो। राष्ट्रिय सभाका सांसदहरूले हिजो प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको सीमा मिचेको छ भनी दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै बैठकमा अवरोध गरिरहनु भएको छ। अध्यक्ष नारायण प्रसाद दाहालले बैठक 20 मिनटका लागि स्थगित गरेर अहिले पुनः सुरु गर्नुभए पनि सांसदहरूले फेरि पनि अवरोध जारी राख्नुभएको छ। यसअघि राष्ट्रिय सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरू रञ्जित कर्ण, राजेन्द्र लक्ष्मी गैरे, रामकुमारी झाँक्री र तुल प्रसाद विश्वकर्मा नेपालको 62,000 हेक्टर जमिन भारतले अतिक्रमण गरेको स्पष्ट हुँदाहुँदै प्रधानमन्त्री शाहले भारतको पक्षमा दिनुभएको अभिव्यक्तिले सारा नेपालको शिर झुकेको बताउनुभयो। बैठकमा सांसदहरूले नेपालले भारतको कुन कुन ठाउँमा कति जमिन मिसेको छ भनेर सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले आजदेखि 22 गतेसम्म भारत भ्रमण गर्नुहुने राष्ट्रपतिले जनाए।

0: छ। भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। उहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम छ। साथै भ्रमणका क्रममा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उहाँले भेटघाट गर्नुहुनेछ। राष्ट्रसभाका प्रवक्ता मनिष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले सभापति लामिछानेको उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले आगामी असार 7-9 गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारीलाई तीव्र पारेको छ। रासुपाले पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ। महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ। विकास र समृद्धिसँगै जनताका अपेक्षा सम्वेदन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको कैलालीका सरोकारवालाको भनाइ छ। धनगढीबाट संवाददाता जगत साहुद।
1: आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेटको कैलालीवासीले स्वागत गरेका छन्। सरकारले आगामी बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, जडीबुटी, सिँचाइ, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ। विकास र समृद्धिसँगै जनताका आशा अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
2: आशावादी बजेट छ, रूपान्तरणकारी बजेट छ, सुदूरपश्चिमका पनि पूर्ण योजनाहरू यसमा समेटिएका छन्। फाप्ला अन्तर्राष्ट्रिय रङ्गशाला समेटिएको छ, गेटा मेडिकल विश्वविद्यालय यही वर्षदेखि सञ्चालन हुने गरी बजेटमा समेटिएको छ।
3: किसान मजदुरी खाने वर्गहरूलाई पनि के राहतका कार्यक्रम ल्याएको छ, खुसी लागेको छ।
4: सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू समेटेर पर्यटकीय चतुर्दिक भनेर एउटा घोषणा गरेको छ, त्यसले गर्दाखेरि केही आशावादी चाहिँ छौँ हामी।
1: सरकारले निजी क्षेत्र मैत्री बजेट ल्याएको भन्दै उद्योगी व्यवसायहरू समेत बजेट प्रति उत्साहित देखिन्छन्। व्यवसायी केशव पाण्डे र ज्योति भट्ट:
5: यी क्षेत्रको तर्फबाट हेर्दा उत्साहित नै छौँ। यी क्षेत्रले उठान गरेका विषयवस्तुहरू समेटिएका छन्।
6: सहुलियत दरमा भन्सार छुट गर्ने कुराहरू, कच्चा पदार्थमा 360 वटा पदार्थमा चाहिँ अन्तर्शुल्क छुट गर्ने कुराहरू, विदेश मैत्री व्यवसाय गर्ने धेरै कुरा सम्बोधन भएको छ।
1: समग्रमा पूर्वाधार विकास, गरिबी निवारण, रोजगारी सृजना लगायतका क्षेत्रमा बजेट आशावादी देखिएको छ। यसका लागि बजेट कार्यान्वयन पक्ष महत्वपूर्ण रहनेछ। प्राध्यापक एसबी चन्द:
7: पूर्वाधारको विषयमा गरिबी न्यूनीकरण गर्ने बारेमा, रोजगार सृजना गर्ने बारेमा आशावादी हिसाबले चाहिँ योजनाहरू ल्याउनु खोजेको छ। त्यसलाई कार्यान्वयन गर्न सकेको अवस्थामा राम्रो होला। विगतको वर्षहरूमा बजेटको कार्यान्वयन पत्र हेर्दाखेरि त्यति सन्तोषजनक छैन।
1: बजेटमा सुदूरपश्चिम प्रदेशका थुप्रै विकासका योजना तथा नव प्रवर्तन कार्यक्रम समेटिएको छ। नयाँ बजेटमा गेटा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन, चैनपुर सेती जलविद्युत परियोजना, दोधारा चाँदनी सुक्खा बन्दरगाह एकीकृत जाँच चौकी स्थापना, फाप्ला क्रिकेट मैदान, 2000 क्षमताको स्टेडियम, महाकाली सिंचाई कमान क्षेत्र तथा रानी जमरा कुलेर सिंचाई आयोजना, लम्की क्षेत्रको पूर्वाधार विकास, बिलौरी टाउन बजार हल प्रशोधन केन्द्र निर्माण, प्रादेशिक पर्यटकीय प्रबन्धन कार्यक्रम सञ्चालन, गुणस्तरीय टेलिफोन सेवा विस्तार लगायतका विकास आयोजना तथा कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: धनगढी संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। दाङको तुल्सीपुरमा टिपरको ठक्करबाट बाबुसराको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्ही नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मेनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिनुभयो। बाजुराको बडीमालिका नगरपालिकामा भिडबाट लडेर हिजो 2 जनाको मृत्यु भएको छ। प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटका अनुसार बडीमालिका नगरपालिका 1 पाटाका 60 वर्षीय मानबहादुर दानीको भिडबाट लडेर मृत्यु भएको हो। त्यसै गरी बडीमालिका नगरपालिका 6 कोधरकी 6 वर्षीय जसन्ना खड्काको पनि आमासँगै नजिकैको वनमा घाँस काट्न गएका बेला भिडबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ। डडेलधुराको परशुराम नगरपालिका 5 गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर र स्थानीय तीर्थ बहादुर थापा मगर मृत अवस्थामा आज फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख वरूण प्रसाद सिंहका अनुसार 56 थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कल्पट्ठे क्षेत्रमा फेला परेको हो। त्यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव स्थित महाकाली नदी किनारामा भेटिएको हो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो। सोही आधारमा नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी अभियान सञ्चालन गरिएको थियो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सेवाग्राहीको घर दलोमै पुगेर राहदानी वितरण गर्ने कार्यको अछाममा व्यावहारिक रूपमा कार्यान्वयन सुरु भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपाली।
8: जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला हुलाक कार्यालय अछाम बीच राहदानी सेवालाई नागरिकको घर दैलोसम्म पुर्याउन 2082 वैशाख 11 गते भएको सम्झौता बमोजिम जिल्ला हुलाक कार्यालयबाट विवरण संकलन गरी प्राप्त हुन आएका राहदानीहरूलाई हुलाक कार्यालय मार्फत सम्बन्धित सेवाग्राहीको घर दैलोसम्म पुर्याउने कार्यको शुरूआत भएको र हालसम्म 28 नागरिकको घरमै गएर राहदानी वितरण गरिसकेको बताउनुहुन्छ जिल्ला हुलाक कार्यालयका निमित्त हुलाक अधिकृत रघुवीर रोका।
9: सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा आएर तयार गर्नको लागि निवेदन पेश गर्दाखेरि तपाईँले घरमै राहदानी बुझ्न चाहनुहुन्छ कि जिल्ला प्रशासन कार्यालयमै आएर बुझ्न चाहनुहुन्छ भनेर एउटा हामीले फर्मेट तयार गरेका छौँ। यदि इच्छुक व्यक्तिले फर्मेट भरेर उक्त राहदानीलाई घरमा पुर्याउनु पर्ने रजिस्ट्रेसन शुल्क बुझाएर फर्म भरेको खण्डमा हामीले घरमै राहदानी पुर्याउने व्यवस्था गरेका छौँ र हालसम्म 2083/1/11 गतेदेखि यहाँसम्म 28 राहदानी हामीले जनताको घर दैलोमा पुर्याइसकेका छौँ।
8: सम्झौता भएको मितिदेखि हालसम्म 150 जनाले राहदानी घरमै प्राप्त गर्नका लागि फारम भरेको र 60 तोकिएको शुल्क तिरेर घरमै राहदानी प्राप्त गर्न थालेपछि सदरमुकामसम्म आउँदा जाँदा लाग्ने खर्च बचत भएकोले नागरिक यो सुविधा प्रति सकारात्मक भएको बताउनुहुन्छ। जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा हुलाक प्रतिनिधिको रूपमा कार्यरत माधव रिमाल।
10: यहाँ आउनेहरूले घरबाट लानुहुन्छ कि यतै लानुहुन्छ भनेर सोध्छौँ, त्यही अनुसार चाहिँ उनीहरूलाई सहजीकरण गर्छौँ। सस्तोमा घर पुर्याइदिँदाखेरि एकदमै सकारात्मक छन् उनीहरू।
8: मेल्लेक गाउँपालिका वडा नम्बर 4 कुसकोट राफाबाट जिल्ला प्रशासन कार्यालय अछाममा राहदानी बनाउन आउनुभएका सेवाग्राही युवराज साउद हुलाक सेवा मार्फत राहदानी घरमै बुझ्न पाउने भएपछि दोस्रो पटक जिल्ला प्रशासनमा आउनु पर्ने झन्झट हटेकोमा खुसी व्यक्त गर्नुहुन्छ।
11: हुलाकले गर्दा हामीलाई धेरै सेवा सुविधाहरू भइरहेको छ। हामी मिर्लेकबाट यहाँ आउँदाखेरि कमसेकम 1,000-2,000 रुपियाँ खर्च हुन्छ भने चाहिँ हामीलाई 60 घरै पुग्दाखेरि एकदमै खुसी छु।
8: सरकारले घर घरमै हुलाक सेवा पुर्याउने नीति लिए अनुरूप हुलाक सेवा मार्फत राहदानी सँगै सवारी साधन चालक अनुमति पत्र, लाइसेन्स, राष्ट्रिय परिचय पत्र लगायतका महत्वपूर्ण सरकारी कागजात नागरिकको घर आँगनमै सहज रूपमा पुर्याउने भएपछि हुलाक सेवाको क्षेत्र विस्तार सँगै यसको महत्व झन बढेको छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
12: एसई सकियो, अब रमाइलो सुरु भयो।
13: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दैनिक पाउनुहोस् 20 भोइस, 500 MB डेटा, 10 SMS।
12: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 बोनस भोइस, 50 SMS बोनस।
13: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
12: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
14: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। म्यानमारको विद्रोही नियन्त्रित क्षेत्रमा विस्फोट हुँदा बालबालिका सहित कम्तीमा 46 मृत्यु भएको छ। चीनको सिमाना नजिकै रहेको शान राज्य स्थित नामखाम टाउनसिपको काउङ तात गाउँमा ताङ राष्ट्रिय मुक्ति सेनाले स्थानीय खानी सञ्चालनका लागि राखेको गोदाममा विस्फोट हुँदा दर्जनौ मानिस घाइते भएका उद्धार टोलीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब मौसम। आज कर्णाली र सुदूरपश्चिम लगायत कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा गडाङगुडुङ र चट्याङ सहित मध्यम स्तरको पानी पर्ने र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिलाई लिएर दुवै सदनमा प्रतिपक्षी सांसदहरूको विरोध। प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान र म्यानमारको विद्रोही नियन्त्रित क्षेत्रमा विस्फोट, 46 मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।
15: क्विटलाइन 11:32 जानकारी मूलक सन्देश।
16: नेपालमा चुरोट पिलार तसुसुतिक ठिकै चिज खाएको वर्षक 34,000 जना मानुषक ज्यान जयलार गरिरहेले तर एकथक बानी सिध्या पारे।
15: यदि तुई चुरोट पिलार तसुसुतिक ठिकै चिज खाइलार बानी त्यागै चाहछै भने आज नै गोप्य तसु पैसा नै पर्लारको सरसल्लाह सुझाव सेवा क्विटलाइन 11:32 सम्पर्क गर।
16: यसै सरसल्लाह सुझाव सेवा कार्यालय समयमै मिल्न रहेछ।
15: याद गर, चुरोट पिलार तसुसुतिक के चीज खाइलार बानी त्यागेले सरसल्लाह सुझाव सेवा क्विटलाइन 11:32। नेपाल सरकार स्वास्थ्य तसु जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तसु संचार केन्द्र टेकु काठमाडौँ।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ केही आधुनिक गीतहरू। सुनौ यति बेला दुर्गा खरेल र रोशन अधिकारीको स्वरमा, अर्जुन पोखरेलको रचना र सङ्गीत रहेको छ।

अहिले सुनायौं सुमन केसी र अनु चौधरीको सुर, दिपेन्द्र खड्काको रचना, रविन भुषालको संगीत। अब सुनाउँदैछौ यो अर्को गीत, सुरेश महानन्धर र बबिता महानन्धरको स्वरमा पूर्णचन्द्र घिमिरेको रचना रहेको छ भने मनोराजा नकर्मीको संगीत।

अहिले सुनायौ अन्जु पन्तको सुर रोशन सिंहको रचना र संगीत. आधुनिक गीतहरू सुनाउने क्रममा अबको पालोमा सुनाउँदैछौ सपना स्वाहीको सुर. चक्रबहादुर चन्दको रचना रहेको छ भने संगीत रहेको छ बीबी अनुरागीको.

अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ समीक्षा अधिकारीको सुर, शिशिर भण्डारीको रचना रहेको छ भने नवराज भण्डारीको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा सुन्नुहुनेछ। त्यसपछि फेरि पनि तामाङ भाषामै कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचेको प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। उहाँले प्रधानमन्त्रीले बोलेकै आधारमा भोलि भारतले नेपालले मिचेको जमिन फिर्ता माग्यो भने कहाँ कसरी दिने हो त्यो प्रष्ट पार्नुपर्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक इन बहादुर महरले देशका प्रधान

0: प्रतिपक्षी दलका सांसदहरूले तथ्य र प्रमाण बिना प्रधानमन्त्री शाहले संसदको रोस्टममा उभिएर बोलिरहँदा सभामुख डोलप्रसाद अर्यालले त्यसमा रुलिङ नगरेर मौन रहेर समर्थन गरेको भन्दै त्यसको पनि विरोध गर्नुभयो। सभामुख अर्यालले आइतबारको सभाको बैठकको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग पटक पटक सहमतिको प्रयास र संवाद गर्न खोजेको भए पनि प्रतिपक्षी दलहरूले चासो नदेखाएका कारण प्रक्रिया अगाडि बढाएको बताउनुभयो। आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको जानकारी गराउँदै सभामुख अर्यालले कानून बनाउँदा राष्ट्रियता सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीले सभामा अवरोध जारी राखेपछि सभामुख अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले आइतबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न माध्यमबाट प्रधानमन्त्री शाहको ध्यान आकर्षण गरी यस समस्याको हल गरिने भन्दै सभाको सञ्चालनलाई निरन्तरता दिई आफ्नो दायित्व पूरा गर्न सांसदहरूलाई अनुरोध गर्नुभयो। अध्यक्ष दाहालले सांसदहरूलाई राष्ट्रिय सभाले देशको राजनीतिक क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गर्ने भएकोले यस्तो संवेदनशील राजनीतिक परिस्थितिमा सङ्कटको सभामा समाधान खोज्न सभाको छलफललाई निरन्तरता दिन अझै बढी आवश्यक रहेको बताउनुभयो। सांसदहरूले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध जारी राखेपछि अध्यक्ष दाहालले सभाको दोस्रो पटक बसेको बैठक पनि स्थगित गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 19 गते मंगलबार सभा 1 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी असार 7-9 गतेसम्म चितौनमा हुन लागेको महाधिवेशनको तयारीलाई तीव्र गति दिएको छ। रासोपाले पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको पार्टीका प्रवक्ता कविन्द्र पुर्लाकुटीले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने आजदेखि 22 गतेसम्म भारत भ्रमण गर्नुहुने राष्ट्रपतिले जनाएको छ। भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। उहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम छ। साथै भ्रमणका क्रममा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उहाँले भेट गर्नुहुनेछ। रासोपाका प्रवक्ता मनिष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले सभापति लामिछानेको उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ। सो भ्रमणले नेपाल भारत सम्बन्ध तथा दुई देशको राजनैतिक दल बीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। दाङको तुलसीपुरमा ट्रिपरको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा लमई नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मेनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुले जानकारी दिनुभयो। सोही घटनामा परेर मृतककी श्रीमती 34 वर्षीय अमृता नेपाली घाइते हुनुभएको छ। आज बिहान तुलसीपुरको गुल्मा चोकमा ट्रिपरले गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका दुवैजनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
1: *14## डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको विद्रोही नियन्त्रित क्षेत्रमा विस्फोट हुँदा बालबालिका सहित कम्तीमा 46 जनाको मृत्यु भएको छ। चीनको सिमाना नजिकै भएको सान राज्य स्थित नामखाम टाउनसिपको काउ तात गाउँमा ताहाङ राष्ट्रिय मुक्ति सेना टिएनएलएले स्थानीय खानी सञ्चालनका लागि राखेको गोदाममा विस्फोट हुँदा दर्जनौं मानिस घाइते भएका उद्धार टोलीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। विस्फोटबाट काङ तातमा करिब

0: 200 घर र नजिकैको पान लोन गाउँमा 100 घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्। सुरुमा विस्फोटक पदार्थमा आगो लागेको र त्यसपछि विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्। रेडियो नेपालबाट अपरान्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: क्विट लाइन आङ 11:32 की रेडियो लेन यम्बुला थामा नाक्पु थुने लो टेङमा तोङ सुमची सुवाजी मितिवा नासा डप थो ओतुप इन्सिनाङ दिन्यातङ न्युङमो ताङ मेता जोथोपकी थामा नाक्पु थुङ्गु चोरपा क्युरु इन्सिङ आरिङराङ ट्याङ्गा मोफोकु क्विट लाइन आङ 11:32 डेलो जोकुला मिमाङतिवा तेरिला सपिन आङ 11:32 टेमा टोपकी छुजो गुनेजुन गमी छुजो नसेक टोङ्गु लाङथोपकी ठेन्सो जगोकी थामा नाक्पु थुङ्गु लुक्सो क्युरुप्ला टोङ्गु लाङ्गु सेवा क्विट लाइन आङ 11:32 यम्बी सुङ थोतेन तेजिन मिभोर लोनखाङ ग्याल्योङ थोतेन लोबजुङ दलेन तेजिन ग्याङसिङ सोकपा टेकु काठमाडौँ।

लसो प्रफुल्ला सेलगर गीतांगला छार भोरी राङ्दा डेनमुला प्राविधिक रू पराग पोखरेल थेन्गा सूर्य मोक्तानला तर्फ ग्याम नन्देचु गीतांग सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल र बागमती प्रति सिंहदरबारी स्टुडियो ग्याम्से प्रसारण पसिटी बमला लानी रे सोमबार कुनु प्रसारण तापन खाबा सालगार गेतांग रेडियो नेपाल र लुलुलुलु मिडियम वेब फ्रिक्वेन्सी गते एफएम ब्यान्डला 98.1 मेगा हर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल र एप्लिकेसन गनिला वेबसाइट गते www.radionepalonline.com थेन www.radionepal.gov.np ग्याम गाङला मोबाइल आइप्याड ट्याब्लेट थेन कम्प्युटर इनन प्रत्यक्ष ज्ञान बढी खाम बमला स्यालगार गेताङ मिमाङ्गा छ रेडियो गेताङ मुगलान गे अर्थात् वैदेशिक रोजगार गेताङ यान्छुजी नेपाली हुल्बा फिर्के भुल्ली गे लबरी निबाला खाप्पे बिमा ग्रेन कारण बिबा नेपाली हुल्बाला नुर अवस्था ज्याबा अथवा गे लसैनुन लेब भेबा लाबा थिन हुल्ला संरचनाला समस्या सेलामा हिन्ना ओसेम नेपालले गे अर्थात् रोजगारीला अवसर लामान च्याङ्न चेकेन याङ बमला विशेष लसी उत्पादन लबरी खाम्बा उद्योग ग्रेन लगानी थिन निजी थुम कमजोरतामा राङलान हुल्डी टाङ्ग सोबारी आखाम्बा म्याङ बमला सानान थुम्री निर्भर तबारी खाम्दो बमुसाइनुन सानाम थुम्दा आधुनिकीकरण लबारे आखाममा आमदानी च्याङ्ना चकेन तापन खापा म्याङ्गो मला ओसेम अर्को ताम्बिबा गे लबन खापा मुसाइनुन तलब च्याङ्ना याङबा थेन मिल लुई स्तरी दुई अनुसार लोलोलो पो खाबसे हिन्ना खाडी हुल मलेसिया साउदी अरब अथवा स्यान खाजीबेनर हुल्ली सामान्य गेलामा सुताइनुन् नेपाल डिबीमा लामा टाङ्गा सुबारी खाममा से ब्यन गते फिर्क्या भ्युल्ली गेलाबारी निब मला ओसेम दिम्ला नोर अवस्था द ज्याबा सुबारी विषय फिर्क्या भ्युल्ली गेलाबारी निबन खाबा म्याङ्ग मला चुनौला चाहिँ नेपाल री स्यार अर्थात् शिक्षा थिएन सिप्ला गुङ्ली सन्तुलन आडिकमा छैन नेपाली हिल्बा फिर्का भुली गेलाबारी निबन खाप मोला नेपाल री ब्रिबडोबा जिन्माली छ ब्रिबडोबा लोप्पा अनुसार गे आयङ मोला गेलाबारी तोबा सिप लोप्परे आखाम्बा छैन हिलनाङरी गेलाबारी अवसर आयङ नटिप मोला ओसेम ग्लेथियम अस्थिरता थिएन युथिमला कमजोरी सेलामा सजिलो सेल लबारी खाम्बा गे सुताइनु लबारी आम्याङ नटिप मोला ओसेम लगानी लबारी खाम्बा वातावरण सोबारी आखाम्मा उद्योग धन्दा सामाजिक प्रभाव से लामन ग्रेन भूमिका क्लांसी टिप मला फिर्क्या भ्युली निबा मिसे याङबा सफलता थेन थेन्ना नेटवर्क से स्यान्दानुन फिर्क्या भ्युली निबारी नेपाली हुल्बा त प्रेरित लापन खाप मला खासलासी पाङमा हिन्न बिसाम फिर्क्या भ्युली गेलाबारी नितोबा नेपाली हुल्बाला बाध्यता मला राङलान हुल्डी गे आयाङमा थेन टाङ्गा सोबारी आखाममा फिर्क्या भ्युली गेलाबारी नितोबा हिन्ना चु सन्दर्भ त चुरिन थिन थान्सी सालगार गे ताङरी ग्याङ्गे मेन्दो पुपुराङमा गाला माया दा खासी निबा खारङमा बेबो भाइ वाइरी काइमुला डोङबा काइमो इन्दिरा गोले थेन चन्द्र कुमार डोङला

चुवाइलिचा गेताङ सेलगार रिराङदा देपेन टेनमुला दान्देला दुई बिबा तिरेम क्लिक्लामा म क्युल्ला खाजी बैन ग्लारी टिबन खामा राङला नेवा ङेङ्गोर का देथेन भिडियो कल रि ताम्ला बारी खाम्बमुला तर तिरिम्बीमा निचुई दिङ नाचा दोना सुताइनो नेपाल लामन लोले मोबा ना खालाइला यारी मोबाइल मोबा ढा नाम्सा नाम्सारी टेलिफोनला सुविधा थे दुईरी युल्ला लामन ग्ला ग्याम्से छामे ब्योन गदे फिर्क्या हुल्ली मुगलान निब मोबा थे दुईरी मुगलान थेन राङला दिम्दा घुर्की कागजला टुक्रा ग्याम ज्याबा आजेबा ताम गते पुइबा थेन बाबाला लब मुबा थे दुईरी नाम्सा नाम्सारी खाकी कन्मा हुलाकी जोजो झोला पुइसे खामा बेनान मि लामन ताङ बम्बुबा हुलाकी जोजो खामा हिँसे खाल्ला चिठी खाजिताला खाल्ला रेम्बा अथवा कोल्ला साङ्गुर खाग्याम बिबताम सेब्री तुलबुल तुलबुल तापम्बुबा हुलाकी से झोला ग्याम चिठी तेसी खालाइला मिन तेमा थे मेला स्याल्री लोलन खाल्ला ताङ बम्राङ बम्बुबा धान्देला डिजिटल नोटिफिकेसन बिमाइन लामन ताङ बखा बम्बुबा थे दुईरी फिर्क्या भ्युली मुबा नेपाली गदेसे रेङमा दुई किन्से चिठी बिबाला लाबम्बुबा दिमला हाल खबर आबा आमाला लुई अवस्था थेन माइमा जाजामेला ब्रिब डोबला तान्सी ब्रिब छिग्री लामा नुप्पा आत्मीय तताप मुबा चिठी रिन खाइमा गिक जजाब फोटो थिन जजागिक खर्च खाम नाङ्री मुबा चिठी रि पुई खाप मुबा चिठी मे पुइजी थेराङसी पुइबा चिठी दोजी कि आदोजी बिबा ताम्ला तिलाइन ग्यारेन्टी आत बम्बुबा चिठी पुइसी जिनमा लिचा लामन दुई दोना जवाफ ब्रान चिठी दो बम्बुबा जब चिठी याङटोपा मिसे याङजी बिबाला अर्को चिठी खामा चिकन सेम्से शान्ति याङ बम्बुबा लामा रङमा चिठी गते पुइबा लिचा चिठी दो दुइरी न्याचला ग्लारी मुबा मि स्यान्डन ग्लारी लेसे जिनमा से थिए चिठी राङदानी एसी नुन खाबाला लाब मुबा थे दुइरी नाम्सा नाम्सारी मुबा बेनान मिसे ब्रिबारे आसे बम्बुबा खालाइला चिठी खाजी बिसाम नाम्सला सेब गोबा मि मुबा ग्लारी निसी डोबारी पिन्दो बम्बुबा चिठी डोबा सेनुन ग्रेन ग्रेन काइरी डोसी पिन बम्बुबा ख्यारख्यु टिबा मिगदै सेनुन परदेशला दुःख सुखला ताम्यान बम्बुबा मेन्दु गिक मिसे पुइखाबा चिठी नाम्सला बिडन मिदा था था बम्बुबा चिठी रि बुइबा ताम्गदै कण्ठ ता बम्बुबा धन्य प्रविधिला विकास तासी जिन बम्बुला तासै नुन थे चिठीला खाम ठ्वाङमा दुईला मज्जा हुलागिदा भ्रानमा दुईला धैर्यता थिन थे छिक छिग्री ला सिटीबा मायाला ताम डोमा खलङ खलङ मि माबाराङमा ताबु मुबारो थे दुई अभाव लम्बा दुङ्गाल लम्बा समस्या लम्बा तासै नुन भावना रि विषम लामन फ्युपु मुबा स्यालकर गीताङ्री धान्दे चुरङमान चुरङमा नामदार पुइबा अर्को वाइङ्यानगे वाइसे विवनमला बुर्सी पिनगो हुलाकी जुजु चु चिठी गाला दिम्री पाङ्सी पिनगो चु चिठी पिनमा आमानगो बेउ तिलाई सिमनाङ्री बेबु वाइ वाइरी काइमुला अमृत लामा थेन डोङमा काइमु योगिता मुक्तानमा

सुरेन्द्रलाई सिके ताङले अर्को गोर्खे गुवाई ग्याङ्गे याङ नेपालीलाई गोर्खे देनबा थिएन यथार्थलाई ताम थिब वाइ थान मनमुला नन्दे फिर्का भ्युल अर्थात् मुगलानी नितोबा याङ लामन नेपालीलाई बाध्यता थिएन रहर गोर्गिन दोषे टेप मना तर राङला मायादा नामसारिन खासे फिर्का भ्युले गेलाबारी नितोमा चुलुइरी लामन ग्रेन धोइ कापरङ तापमुला झन थारेङ तासी टिदोमाम राङला मायाला लामन डान्बा खापमुला ज्याबा आज्याबा बेनन गेरी थेलन स्याल झलझली म्राङसी टिपमुला रो बिसी नहाबाका देशे पाङ्बमुला थे तपसेर मुला तला लामन मिसे पाङ्बमुला फिर्क्या भ्युले लाबा गेसे माङमी ज्याबा म्राङ्ना लापमुला तसैन मायाला अभाव विषम खाइमा दमन तनला सिपिन्बमुला परदेशे गाल्दम पिङ्नला सिपिन्बमुला सेम विषम खाल्दमलन खालीला सिपिन्बमुला याङसे याङला माङ्दा पुरा तनाला बारी याङसे लामन से गति गुमा प्लासिन टिपमला चुरङमा ताम लामन नेपाली गते से नाबा बेनालन साझा नन्दर हिन्ना चुरङमान कोही ताम लाबा गोर्खेको वाइ ग्यानगे वाइ सेपाङ मनमला ङामुला मुगलान्डी गाला माया नामसरी जति थारेङ ताजी झन लामा माया सेमनङ्गे वाइ रिकाइमला विश्व दोङथेन शशिकला मोक्ताङला

ताकेताङ गिक्चबोरी वैदेशिक रोजगार बोर्ड लोडिखाङ रोरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल शोभा मुगलान गे केताङ यान्छुजिबिसाम निचबोरी फिर्का भ्युल अर्थात् मुगलान नि गेलाबा दुइरी नाहाबा समस्या थे दुङ्गाला फेरि शोभा ज्याबा ज्याबा तामाङ वाइगदे थन्ना थन्नन तिनीलाई गेताङ यामिनन फेसिनिबा दुई तास जिन्नु बोला तिनीलाई गेताङ यान्छुबारी राङ्ला लामा लामान थुजे छे गेताङ स्यालगारला फेरि राङ्ला तिलाई सल्लाह सुझाव गुनासो थे प्रतिक्रिया गदे मुला बिसाम नादा सिदान 9859 4 सम्पर्कला भरि थिएन गनीलाई इमेल ठेगाना muktansurya39@gmail.com थिएन टी प्रोग्राम सालगार @gmail.com रि इमेल लबारी राख्दा मोइजेन लबन तिनी लगे ताङ्याम राङ्लान रोगा सूर्य मुक्तान फेसिनिला राङ्ला चुङ्गिस र ज्याबतागाई लसो फाफुल्ला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
5: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
4: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
6: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा सुधीर मिश्र, उद्घोषणमा सहकर्मी मनुका कुँवरसँगै म विष्णु देवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा दिनुभएको अभिव्यक्ति टिकटबाट हटाउन माग गरेका छन्। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचेको प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। उहाँले प्रधानमन्त्रीले बोलेकै आधारमा भोलि भारतले नेपालले मिचेको जमिन फिर्ता माग्यो भने कहाँ कसरी दिने हो त्यो प्रश्न पार्नुपर्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालको भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सत्तापक्षीय दलका सभापति रवि लामिछानेले भारत भ्रमण जाने समयमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति कतै भारतका लागि उपहार त होइन भने प्रश्न समेत गर्नुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको भन्दै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदन अवरोध जारी रहने बताउनुभयो। प्रतिपक्षी दलका सांसद

0: सभाको आजको बैठक स्थगित भएको छ। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको छ भने प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न माध्यमबाट प्रधानमन्त्री शाहको ध्यान आकर्षण गरी यस समस्याको हल गरिने भन्दै सभाको सञ्चालनलाई निरन्तरता दिए आफ्नो दायित्व पूरा गर्न सांसदहरूलाई अनुरोध गर्नुभयो। अध्यक्ष दाहालले सांसदहरूलाई राष्ट्रिय सभाले देशको राजनीतिक क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गर्ने भएकोले यस्तो संवेदनशील राजनीतिक परिस्थितिमा सङ्कटको समाधान खोज्न सभाको छलफललाई निरन्तरता दिन अझै बढी आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 19 गते मङ्गलबार सभा 1 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी असार 7-9 गतेसम्म चितौनमा हुन लागेको महाधिवेशनको तयारीलाई तीव्र गति दिएको छ। रासोपाले पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको हो। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन रमितको निमन्त्रणामा सभापति लामिछानेले आजदेखि 22 गतेसम्म भारत भ्रमण गर्नुहुने रासोपाले जनाएको छ। भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। उहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम छ। साथै भ्रमणका क्रममा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उहाँले भेट गर्नुहुनेछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखरा पृथ्वी चोक स्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको आज निरीक्षण गर्नुभएको छ। सो अवसरमा मन्त्री लम्सालले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, आयोजना प्रमुख कुँवर, निर्माण कम्पनी परामर्शदाता लगायतसँग पुल निर्माणमा विलम्ब नगर्न र समस्या भए समाधान गरेर अघि बढ्न निर्देशन दिनुभयो। मन्त्री लम्सालले पछिल्लो पटक थपिएको समयावधि आगामी फागुन 21 गते भित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभयो। क्षतिपूर्तिको विषय प्रशासनबाट टुङ्गो लागिसकेकाले अब काममा ढिलाइ नहुने जानकारी दिँदै आयोजना प्रमुख कुँवरले हालसम्म पुलको 60% भौतिक प्रगति र वित्तीय प्रगति 55% भएको जानकारी दिनुभयो। विक्रमसम्म 2079 साल साउन 26 गतेदेखि निर्माण सुरु गरिएको उक्त पुलको लागत 1.7 करोड रुपियाँ छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको विद्रोही नियन्त्रित क्षेत्रमा विस्फोट हुँदा बालबालिका सहित कम्तीमा 46 जनाको मृत्यु भएको छ। चीनको सिमाना नजिकै रहेको सान राज्यस्थित नामखाम टाउनसिपको काउङ तात गाउँमा ताआङ राष्ट्रिय मुक्ति सेना TNLA स्थानीय खानी सञ्चालनका लागि राखेको गोदाममा विस्फोट हुँदा दर्जनौ मानिस घाइते भएका उद्धार टोलीलाई उद्धृत गर्दै BBCले जनाएको छ। विस्फोटबाट काउङ तातमा करिब 200 घर र नजिकैको पान लोन गाउँमा 100 घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्। सुरुमा विस्फोटक पदार्थमा आगो लागेको र त्यसपछि विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन्। रेडियो नेपालबाट आज 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: क्विट लाइन 11:32 सम्बन्धी लसाङ्ग्युर
5: नेपाली धुम्रपान थेन सुर्ती राङबासे थुङसी दिङे दाङसे तोङ सोम्चे भ्ली मिकादे सिबामुला तसाइनुन चुराङबा लद्दा बिसाम थुम्ना लाबारी खाम्बामुला
4: यदि राङेनुन धुम्रपान थेन सुर्ती राङबासे लत खाबारी सेमुला बिसाम तिनिन गोप्य थेन सेन्दरी परामर्श सेवा क्विट लाइन 11:32 रे सम्पर्क लासिगु
5: सु परामर्श सेवा गेदिम सेङबा धुइरे जेखेन याङबामुला
4: याद लासिगु धुम्रपान थेन सुर्ती राङबासे लत खाबारी परामर्श सेवा क्विट लाइन 11:32
5: नेपाल सरकार लुइथेन जनसङ्ख्या ब्लुनखाङ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना थेन संचार केन्द्र टेकु याम्बु।
6: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा।

0: टलक्क टल्कियो।
1: गुरु हातमा शैक्षिक सामग्री बोकेर हाम्रो कक्षातिर आउँदै हुनुहुन्छ। तिमी चौरमा गीत गाएर बस न अब।
0: गीत गाउनु नराम्रो काम हो र भने?
1: ए बा, मैले गीत गाउनु नराम्रो काम हो भनेको छु र? अनि राम्रो काम भन्दैमा जति बेला पनि गीत गाएर बस्ने पनि त होइन नि।
0: ल भयो भयो, बरु तिमीसँग 12-27 कुरा गर्नु राम्रो होइन। ल हिँड अब कक्षा कोठातिर जाउँ।
1: बल्ल घैटामा घाम लाग्यो होइन। ल हिँड जाउँ।
0: शुभ प्रभात गुरु, हजुरलाई हाम्रो कक्षामा स्वागत छ।
2: धन्यवाद। सबैजना आफ्नो स्थानमा बस्नुहोस्। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूका केही रचना वा चुट्किला छन् भने सुनाउनुहोस् न। अबको समय तपाईँहरूको प्रतिभा प्रस्फुटनका लागि।
0: गुरु, म एउटा गीत गाउँछु है त।
2: गाउनुहोस् गाउनुहोस्, यो त राम्रो कुरा हो नि।
0: रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउदो रगत सरिलो बल्दो यो शान हाम्रो।
2: तपाईँले राम्रोसँग गीत गाउनुभयो। ल सबैले ताली बजाएर सरोजलाई स्याबासी दिउँ त। विद्यार्थी भाइ बहिनीहरू, अब हामी आजको पाठ्यवस्तुतिर लागौँ। सबैजनाले कक्षा 10 नेपाली विषय पाठ 2 भाषिक संरचना र वर्णविन्यास पल्टाउनुहोस् त।
1: हजुर गुरु, यहाँ भाषिक संरचना र वर्णविन्यास सम्बन्धी अभ्यास पल्टायौँ।
2: ल अब क्रियापदबाट धातु पहिचानका सन्दर्भमा छलफल गरौँ। मैले पाठ्यपुस्तकमा भएका भन्दा केही थप सामग्री पनि ल्याएको छु।
0: थप सामग्री भएपछि विषयवस्तु बुझ्न सजिलो हुन्छ, पढ्न रमाइलो पनि लाग्छ।
1: हजुरले राम्रो हस्तलेखनमा थप सामग्री तयार पार्नुभएछ। पहिला म पढेर सुनाउँछु है त। धारामा पानी आयो, मैले सिरकका खोल र केही मैला कपडा भिजाएँ। भाइले कपडामा साबुन लगायो, मैले कपडा पखालेर सुकाएँ। घाम चर्किएको थियो, केही बेरमा कपडा सुके। भाइ र म करेसा बारीमा गयौँ, बुवाले सुकेका कपडा झिक्नु भएछ, आमाले खाजा बनाउनु भएछ। सबैजना जम्मा भएर खाजा खायौँ।
2: विपिनले अनुच्छेद पढेर सुनाउनु भयो। अब सरोजले चाहिँ क्रियापद पहिचान गर्नुपर्छ।
0: क्रियापद पहिचान त अघिल्लो कक्षामा पनि पढिसकेको छ नि। आयो, भिजाएँ, लगायो, सुकाए, थियो, सुके, गयौँ, झिक्नु भएछ, बनाउनु भएछ, खायौँ, यी क्रियापदहरू हुन्।
1: यसरी स्पष्टसँग क्रियापद पहिचान गरेपछि सामान्यतः क्रियापद वाक्यको अन्त्यमा आउँछन् पनि भन न सरोज।
2: स्याबास, तपाईँहरूको बुझाइ असाध्यै स्पष्ट छ। अब धातुबाट क्रियापद बनाउने अभ्यास गरौँ न त।
0: अघि विपिनले पढेर सुनाए, अब म पढेर सुनाउँछु। दिइएको उदाहरण हेरी भन, जा, पढ, खेल धातुबाट क्रियापद बनाउनुहोस्। अब म हिँड धातुबाट क्रियापद बनाउँछु। हिँड, हिँड्यो, हिँड्छ, हिँड्ला, हिँड्दैछ, हिँड्ने छ, हिँडेको छ, हिँडिन्छ, हिँडेछ, हिँड्थ्यो, हिँडिन, हिँडेस।
1: हजुरले कति सजिलो हुने गरी उदाहरण बनाउनु भएछ।
0: मैले पनि त्यही भन्न आँटेको। धातुलाई लिङ्ग, वचन, पुरुष अनि
1: आदर, कालका पक्ष, भाव आदिका आधारमा क्रियापद बनाउनु पर्छ।
2: हो त, तपाईँहरूले राम्रोसँग विषयवस्तु ठम्म्याउनु भयो। गृह कार्यका रूपमा भन, जा, पढ, खेल यी धातुबाट क्रियापद बनाएर ल्याउनुहोस्।
0: हस् गुरु, हामी यसलाई गृह कार्य गरेर ल्याउँछौँ।
2: अब सकर्मक र अकर्मक क्रियापद पहिचानका सन्दर्भमा छलफल गरौँ है त।
1: हुन्छ गुरु, सकर्मक र अकर्मक क्रियापद पहिचान गर्ने तरिका सिकाइदिनुहोस् न, अलि अलमल हुन्छु म त।
2: अब तपाईँहरूले सकर्मक र अकर्मक क्रियापद पहिचान गर्ने कुरा बुझ्नुपर्छ। सकर्मक क्रियापदले कर्मको अपेक्षा गर्छ। वाक्यमा कर्तासहित के वा कसलाई भनी प्रश्न गर्दा उत्तर आउने वाक्यका क्रियापद सकर्मक हुन्छन्। उदाहरण पनि सुन्नुहोस् है त। बाँदरले रुखमा गएर आँप खायो, खायो क्रियापद सकर्मक हो।
1: ए बुझियो बुझियो, बाँदरले रुखमा गएर के खायो भनी प्रश्न गर्दा आँप उत्तर आयो।
0: यो वाक्यमा आप कर्मका रूपमा आएको छ।
2: बिल्कुल सही भन्नुभयो। अकर्म क्रियाले कर्मको अपेक्षा गर्दैन। वाक्यमा कर्तासहित के वा कसलाई भनी प्रश्न गर्दा उत्तर नआउने वाक्यका क्रियापद चाहिँ अकर्मक हुन्छन्। जस्तै भाइ बेलुका चाँडै सुत्छ, सुत्छ क्रियापद अकर्मक हो।
1: भाइ बेलुका चाँडै सुत्छ, यो वाक्यमा के वा कसलाई राखेर प्रश्न गर्दा उत्तर आउँदैन। यो वाक्यमा कर्म छैन, त्यसैले सुत्छ अकर्मक क्रियापद भयो।
2: अब तपाईँहरू सकर्मक र अकर्मक क्रिया पहिचान गर्न सक्षम हुनुभयो। ल, अब घर झगडा पाठको भाषिक संरचना र वर्णविन्यास खण्डको अभ्यास एकका आधारमा पालै पालो छलफल गरौँ त।
0: पहिला म अनुच्छेद पढेर सुनाउँछु। एक, दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्। उमाले किनेको किताब हरिले पनि किने। उमा पसलबाट निस्केर घर जाँदै गरेको देखेर हरि पनि पसलबाट निस्के। उनी घर गए र पढ्ने काम गरे। उमाले पनि घर गएर किताब पढिन्। उमा र हरि रमाए।
1: म प्रश्न सोध्छु, माथिका अनुच्छेदमा रेखाङ्कित किने, निस्के, गए, गरे, पढिन, रमाए क्रियापदका धातु पहिचान गर्नुहोस्।
0: अब अघिल्लो छलफलले गर्दा यो प्रश्न त सजिलो लाग्यो। किने क्रियापदको धातु किन, निस्के क्रियापदको धातु निस्क, गए क्रियापदको धातु जा, गरे क्रियापदको धातु गर, पढिन क्रियापदको धातु पढ र रमाए क्रियापदको धातु रमाउ हुन्छ। मिल्यो त गुरु?
2: मिल्यो मिल्यो, तपाईँले सही जवाफ दिनुभयो।
0: अब अर्को प्रश्न म सोध्छु। ख, माथिका अनुच्छेदमा रेखाङ्कित किनेको, निस्केर, जाँदै, गरेको, देखेर, पढ्ने र गएर कृदन्त शब्द कुन कुन धातुबाट बनेका हुन्?
1: धातुमा प्रत्यय लागेर बनेको शब्द कृदन्त हुन्। किनेको शब्दको धातु किन, निस्केर शब्दको धातु निस्क, जाँदै शब्दको धातु जा, गरेको शब्दको धातु गर, देखेर शब्दको धातु देख, पढ्ने शब्दको धातु पढ र गएर शब्दको धातु जा हुन्छ।
0: अब प्रश्न सोध्ने मेरो पालो। ग, माथि प्रयोग भएका किने, गरे, पढिन, कर्म लिने, सकर्मक क्रियापद र निस्के, गए, रमाए पद कर्म नलिने अकर्मक क्रियापद कुन कुन धातुबाट बनेका हुन्?
1: किने क्रियापदको धातु किन, गरे क्रियापदको धातु गर र पढिन क्रियापदको धातु पढ हुन्छ।
0: त्यसै गरी निस्के क्रियापदको धातु निस्क, गए क्रियापदको धातु जा र रमाए क्रियापदको धातु रमा हुन्छ।
2: स्याबास, तपाईँहरूले धातु र क्रियापदको पहिचान राम्रोसँग गर्नुभयो। अब अभ्यास दुईमा दिएको उदाहरण हेरी धातुबाट क्रियापद निर्माण गरेर सुनाउनुहोस् त।
1: पहिला म उदाहरण पढ्छु। रु, रुन्छ, रोयो, रुनेछ, रोला, रुँदै थियो, रोएको थियो, रुन्थ्यो, रोएछ, रोस।
0: अब म उठ धातुबाट क्रियापद सुनाउँछु। उठ, उठ, उठ्छ, उठ्यो, उठ्नेछ, उठला, उठ्दै थियो, उठेको थियो, उठ्थ्यो, उठेछ, उठोस्।
1: अब म लेख धातुबाट क्रियापद सुनाउँछु। सुन्नुहोस् है त साथीहरू, लेख, लेख्छ, लेख्यो, लेख्नेछ, लेख्ला, लेख्दै थियो, लेखेको थियो, लेख्थ्यो, लेखेछ, लेखोस्।
0: अब म दि धातुबाट क्रियापद बनाउँछु। दि, दिन्छ, दियो, दिनेछ, देला, दिँदै थियो, दिएको थियो, दिन्थ्यो, दिएछ, दियोस्।
1: अब म समाउ धातुबाट क्रियापद सुनाउँछु है त। समाउ, समाउँछ, समायो, समाउनेछ, समाउला, समाउँदै थियो, समाएको थियो, समाउँथ्यो, समाएछ, समाओस्।
2: तपाईँहरूले धातुको आधारमा क्रियापद बनाउनुभयो। अब अभ्यास तिनका आधारमा कथांशबाट कृदन्त धातु र सकर्मक र अकर्मक क्रियाका रूप पालै पालो छलफल गरी पहिचान गर्नुहोस् त।
0: अघि हजुरले स्पष्टसँग सकर्मक र अकर्मक क्रियाका रूप पहिचान गर्न सिकाइसक्नुभयो। कृदन्त धातु पहिचान गर्न आइहाल्छ। यो अभ्यास पनि सजिलै होला कि?
1: केही कुरा अलमल भयो भने गुरु भइहाल्नुहुन्छ नि।
0: खोइ खोइ विपिन, पुस्तक देऊ त, म घर झगडा कथाको केही अनुच्छेद पढेर सुनाउँछु। काँडा झरेको गुलाफको बोट भए होलान् भन्ने आशा गरेकी थिए, तर झन् फुल झरेर काँडा मात्र बाँकी रहेका भनेर आएछन्। बालुवाले तिललाई पनि बालुवा नै सम्झन्छ भने झै उनका आँखामा म बिझाउन थाले।
1: अब बाँकी अनुच्छेद म पढ्छु। मैले वर्षाएका अमृतका कड कर्माउले बिष देख्न थाले। दिएको चिनीलाई गे गर सम्झे। पथ्य वचनले पनि तिखो बाँडको रूप लियो। उसैले घात प्रतिघात चल्दै गयो। अन्त्यमा उनले बुनेको जालमा म पो परे। थुनुवा कैदी जस्तो भएर बस्नुपर्दा खसमले त्यागेकालाई घरभित्र हुलेको पापको फल हो भनी चित्त बुझाए।
2: तपाईँहरूले घर झगडा कथाको अंश पढिहाल्नुभयो, अब पालै पालो कृदन्त धातु पहिचान गर्नुहोस् त।
0: हस् गुरु, म कृदन्त शब्द भन्छु है त। झरेको, भए, गरेकी, रहेका, बिझाउन जस्ता शब्द कृदन्त शब्द हुन्।
1: धातुमा प्रत्यय लागेर बनेका शब्द कृदन्त शब्द हुन्। बर्साएका, चल्दै, बुनेको, भएर, हुलेको आदि पनि कृदन्त शब्द हुन्।
2: ठिक छ, ठिक छ। तपाईँहरू कृदन्त शब्द पहिचान गर्न सक्षम हुनुभयो।
0: अब म क्रियाका सकर्मक रूप पहिचान गर्छु। गरेकी थिए, सम्झन्छ, लियो आदि अनुच्छेदमा प्रयोग भएका सकर्मक क्रिया हुन्, किनभने यी क्रियाले कर्मको अपेक्षा गर्छन्।
1: म चाहिँ क्रियाका अकर्मक रूप पहिचान गरेर सुनाउँछु। यो अनुच्छेदमा अकर्मक क्रिया अलिक थोरै रहेछन्। आएछन्, थाले जस्ता क्रियाले कर्मको अपेक्षा नगर्ने हुनाले यी क्रिया अकर्मक क्रियापद हुन्।
2: स्याबास भाइ बहिनीहरू, अब तपाईँहरू सकर्मक र अकर्मक क्रियायुक्त वाक्य प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् न।
0: हामीले कक्षा कार्य पुरा गर्यौँ गुरु,
2: अब पालै पालो अनुच्छेद पनि सुनाउनुहोस् त।
1: हस् गुरु, पहिले म सुनाउँछु। सबिना गाउँमा बस्छिन्, सबिना बगैँचामा फुलका बिरुवा रोप्छिन्, उनलाई फुर्सदमा कुनै न कुनै काम गर्न मन लाग्छ, उनी नाचगानमा पनि सिपालु छिन्, उनको बानी बेहोरा पनि असल छ।
0: सबिना कसैलाई पनि भेदभाव गर्दिनन्, उनी सधैँ बिहान सबेरै उठ्छिन्, उनी घरको सरसफाई गर्छिन्, सधैँ पसलमा गएर पत्रिका किनेर ल्याउँछिन्, सबिना समाचार पनि पढ्छिन्, उनी दुखीहरूको सेवा गर्छिन्, मानिसहरू उनको प्रशंसा गर्छन्।
2: स्याबास, अब तपाईँहरूले भाषिक संरचना र वर्णविन्यास खण्डको अभ्यास चारका आधारमा सकर्मक र अकर्मक क्रियायुक्त वाक्य प्रयोग गरी विद्यालयमा सम्पन्न अतिरिक्त क्रियाकलापको वर्णन गरेर ल्याउनुहोस्। यो पनि तपाईँहरूका लागि गृह कार्य भयो।
0: हस् गुरु, हामी गृह कार्य गरेर ल्याउँछौँ। प्रश्न पाँचमा त वर्णविन्यास सम्बन्धी अभ्यास रहेछ।
1: मलाई त वर्णविन्यासका अभ्यास झन् सजिलो लाग्छ।
2: तपाईँहरू ध्यान दिएर पाठ पढ्नुहुन्छ अनि सजिलो भइहाल्छ नि। अब शब्दको सुरु, बीच र अन्तिममा दीर्घ इकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस्। म शब्द सुनाउँछु, तपाईँहरूले तालिकामा लेख्नुपर्छ। शब्द सुन्नुहोस् है त। दीप, साथी, सीमा, जरुरी, जीवन, परीक्षा, ईश्वर, खेतबारी, प्राचीन, स्वीकार, कैलाली, सीता, साथी, भवदीय, कानुनी, शीर्षक, नेपाली, ई, अतीत, एकीकरण।
0: अब शब्दको सुरुमा दीर्घ इकार प्रयोग भएका शब्दको सूची सुनाउँछु है। दीप, सीमा, जीवन, ईश्वर, स्वीकार, सीता, शीर्षक, यी।
2: यो कुरा पनि बुझ्नुहोस् कि तत्सम शब्द अर्थात् संस्कृत भाषाबाट नेपाली भाषामा जस्ताको तस्तै प्रयोग हुन आएका र एक अक्षर भएका सर्वनाम दीर्घ लेखिन्छ।
0: यसरी उदाहरण र नियम सँगसँगै जानेपछि त कहिल्यै बिर्सिन्न।
2: बाँकी क्रियाकलाप भोलिको कक्षामा गरौँला।
0: हस् गुरु, हजुरलाई धेरै धेरै धन्यवाद।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, स्वयम्भूराज साक्यको स्वरमा, शक्तिमोहन पराजितको रचना, मदन सिंह नेपालीको सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजिर मियाले आज प्रदेश सभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। प्रस्तुत नीति तथा कार्यक्रममा 25 लाखभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने नीति लिएको उल्लेख छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका क्षेत्रलाई नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको छ। यसै गरी सुशासन प्रवर्धनमा मुख्य जोड दिइएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा मुख्यमन्त्री लघु उद्यम कार्यक्रम, द्वारिका देवी ठकुरानी महिला उद्यमशीलता कार्यक्रम, दशरथ चन्द सिपमूलक एवं क्षमता अभिवृद्धि कार्यक्रम, मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम, समृद्धिका लागि स्वस्थ नागरिक, स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति, बाती उत्थान, छात्रवृत्ति कार्यक्रम, मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति, जलवायु मैत्री नमुना गाउँ कार्यक्रम, सचेत युवा सुरक्षित भविष्य, सुशासन र समृद्धिका लागि डिजिटल प्रदेश लगायतका योजनालाई नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कर्णाली प्रदेश योजना ब्याङ्कमा धमाधम आयोजना प्रविष्ट भइरहेका छन्। हालसम्म सबै मन्त्रालयबाट 11,262 यी आयोजना प्रविष्ट गरिएको र 930 आयोजना प्रक्रियामा गएको जनाइएको छ। ती योजनामध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका 2062 आयोजना प्रविष्ट गरिएको जनाइएको छ। आगामी वर्षका लागि स्थानीय सरकार हुँदै प्रदेशका विषयगत मन्त्रालयबाट प्रदेश योजना आयोगसम्म 2062 विभिन्न आयोजना प्रविष्ट गरिएको उक्त मन्त्रालयले जनाएको छ। सरकारको नीतिअनुसार 10 जिल्ला तथा 79 पालिकाबाट आएका योजना प्रदेश योजना आयोगमा प्रविष्ट भएपछि मात्र कार्यान्वयनमा जाने गर्छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट भाषण गर्नु पूर्व यसरी प्रविष्ट गरिएका सम्बन्धित मन्त्रालयले योजना आयोगमा प्रस्ताव गरेको योजनाको विवरण सार्वजनिक गर्नुपर्ने अभ्यास रहेको छ। कर्णाली प्रदेशको सबैभन्दा बढी बजेट पाउने र कार्यान्वयन गर्ने मन्त्रालय मध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रहेको छ। मन्त्रालयले 2062 भौतिक पूर्वाधार क्षेत्रका आयोजनाहरू योजना ब्याङ्कमा प्रविष्ट गरेर सार्वजनिक गरेको हो। योजना आयोगका उपाध्यक्ष अशोकनाथ योगीले आयोजना ब्याङ्कमा प्रविष्ट भएका मध्ये 10,332 आयोजना आगामी दिनमा कार्यान्वयन हुँदै जाने जानकारी दिनुभयो। कर्णालीका मुख्यमन्त्री यामलाल कण्डेलले बजेट निर्माणलाई सहज बनाउन योजना ब्याङ्कमा आयोजना प्रविष्ट गराएर प्राथमिकताका आधारमा छनौट गर्ने काम भइरहेको बताउनुभयो। उहाँले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सबै तहका सरकार तथा सरोकार भएकाहरूबीच साझा बुझाइ, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। शनिबारदेखि सुरु बागमती साहित्य महोत्सवको दोस्रो संस्करण 13 बुन्दे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानको संयोजनमा आयोजित महोत्सवमा प्रदेशका 13 जिल्लाका साहित्यकारको सहभागिता थियो। महोत्सवले कविता, उपन्यास तथा नाटक लगायत सिर्जनालाई अर्थतन्त्रसँग जोड्ने गरी साझेदारी र सहकार्य हुने गरी परियोजना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ। साथै भाषा, साहित्य, सङ्गीत, नाट्य तथा ललित कला संस्कृतिको संरक्षण, अनुसन्धान र प्रवर्धनका लागि आगामी दिनमा पनि निरन्तरता दिने घोषणापत्रमा उल्लेख गरिएको छ। कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री गर्न रासायनिक मल अनुदान निर्देशिका 2082 लागू गरिने भएको छ। पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृत सहितको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागि कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताउनुभयो। कोशी प्रदेशको 14 जिल्ला र मध्य प्रदेशका सिरहा र सप्तरी जिल्लामा मजदातका रूपमा रहेको डिएपी, युरिया, पोटास र कृषि चुन गरी कुल 15,921 मेट्रिक टन बिक्री गर्न लागिएको हो। जसमा डिएपी 1,829 मेट्रिक टन, युरिया 10,842 मेट्रिक टन,
पोटास 3091 मेट्रिक टन र कृषि चुन 159 मेट्रिक टन रहेको छ। बाजुराको बडीमालिका नगरपालिकामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ। सोही नगरपालिका एक पाटाका 60 वर्षीय मानबहादुर तानीको वनमा घाँस काट्न गएको बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटले जानकारी दिनुभयो। यस्तै सोही नगरपालिका 6 कोर्देका बलबहादुर खड्काकी छोरी 6 वर्षीय जस्ना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको छ। प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भिरबाट चिप्लिएर निजको मृत्यु भएको हो। दुई दिने निशुल्क मुटु रोग परीक्षण स्वास्थ्य शिविरबाट 1000 भन्दा बढी लाभान्वित भएका छन्। रोटरी क्लब अफ गोर्खाको आयोजनामा प्रदेश अस्पताल गोर्खा र सिरानचोक गाउँपालिका सञ्चालित शिविरमा 762 जना र सिरानचोक गाउँपालिकामा आयोजित शिविरबाट 260 जनाले सेवा लिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका विभागीय प्रमुख एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

अहिले केबेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बाल बाटिका 6:40 कृषि कार्यक्रम 7 बजे समाचार 7:25 समय रहनेछ घटना र विचारको 7:45 प्रहरी कार्यक्रम 8 बजे अङ्ग्रेजीमा समाचार 8:10 समयमा लोकगीत सुन्न सक्नुहुनेछ भने 8:25 करिब 9 बजेसम्म शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ 9 बजे समाचार 9:20 समयमा हाम्रो संस्कृति हाम्रो परम्पराको पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने 9:45 सदाबहार गीत 10 बजे हिन्दीमा समाचार 10:10 समय रहनेछ करिब 11 बजेसम्म कार्यक्रम बिम्ब प्रतिबिम्बको 11 बजे समाचार समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
5: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
4: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
5: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
4: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
5: फोन नम्बर 542-13-59।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
9: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 46 सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कार्यक्रम बाल बाटिका।

नमस्कार, हार्दिक स्वागत गर्दछौँ सम्पूर्ण हाम्रा प्यारा भाइ बहिनीहरूलाई आजको यो बालबाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्यारा भाइ बहिनीहरू, अहिले तपाईँ विद्यालयबाट घर पनि आइसक्नुभयो होला, साँझ पनि परिसक्यो। अब हामी तपाईँहरूकै प्रिय कार्यक्रम बालबाटिका लिएर आइसक्यौँ। तपाईँहरूसँगै गरिएका कुराकानी, अनुभव, अनुभूति, सृजना र प्रतिभासँगै जोडिएर तपाईँहरूसँगै रमाइला कुराकानी गर्नेछौँ। त्यसभन्दा पहिला एउटा बाल गीत, त्यसपछि भने तपाईँसँग गरिएका कुराकानी सुन्ने अनि सुनाउनेछौँ।

0: बालबाटिका कार्यक्रममा हार्दिक स्वागत गर्दै तपाईँको परिचय लिन चाहन्छु।
1: मेरो नाम उपहार सार्की हो र म बझाङ तलकोट गाउँपालिका वडा नम्बर 5 जन्मेको हुँ। हाल म यहीँ सूर्य विनायक नगरपालिका 2 बालकोटमा चाहिँ म इन्द्र शान्तिमा कक्षा 10 अध्ययन गरिरहेको छु।
0: हजुर, तपाईँ बझाङ जिल्लामा जन्मनुभयो।
1: हजुर,
0: बझाङबाट काठमाडौँसम्मको यात्रा कस्तो रह्यो, कहिले आउनुभयो, हामीलाई त्यो रमाइलो कुरा बताइदिनु न।
1: यो भन्नुपर्दा चाहिँ खासमा मैले 8 क्लाससम्म चाहिँ उतै हाम्रै स्थानीय स्तरमै पढेको र 9 क्लासमा उच्च शिक्षाको लागि चाहिँ अब काठमाडौँमै बसेर पढ्नुपर्छ भन्ने भएर चाहिँ म यहाँ काठमाडौँ आएको।
0: यहाँ चाहिँ कोसँग बस्नुहुन्छ, कहाँ बस्नुहुन्छ?
1: यहाँ चाहिँ म अहिले दाईसँग बसिरहेको।
0: भक्तपुरै बस्नुहुन्छ?
1: हजुर।
0: बझाङको पढाइ र काठमाडौँको पढाइमा चाहिँ अन्तर के पाउनुभयो, कस्तो लाग्छ?
1: खासमा भन्नुपर्दा अन्तर चाहिँ धेरै छैन, तर जे भने नि काठमाडौँ राजधानी हो, अब यहाँ प्र्याक्टिकल गर्ने सामग्रीहरू हुन्छन्, सबै कुराहरूको सुविधा छ। तर बझाङमा सुविधा नभए पनि पढाइ चाहिँ ठिक ठिकै हुन्छ, मतलब हुनुपर्ने जति लेभलमै हुन्छ। तर यहाँ उपकरणहरू, साइन्स ल्याब सबैको सुविधा भएकाले जे होस् यहाँको पढाइ चाहिँ उहाँको भन्दा अलि राम्रो गुणस्तरीय छ।
0: तपाईँले महेन्द्र शान्ति माध्यमिक विद्यालयमा पढ्दै गर्दा यहाँका नयाँ अवसरहरू चाहिँ के पाइरहनु भएको छ? स्कुलले तपाईँलाई कस्तो अवसर दिएको छ? कसरी पढाइ हुन्छ यहाँ? पढाइको अवस्था कस्तो छ?
1: यहाँको पढाइको अवस्था भन्नुपर्दा ठिकै छ, जे होस् राम्रो चलिरहेछ भनौँ। अनि हामीले चाहिँ विद्यालयमा हुने जहिले पनि जुनसुकै कार्यक्रममा होस् सकेसम्म म आफू सहभागी हुने प्रयास गर्छु र आफ्ना विचार धारणाहरू व्यक्त गर्ने तथा आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने प्रयास गर्छु।
0: उपहार नाम कति सुन्दर छ, यो उपहार नाम चाहिँ कसले राखिदिएको होला?
1: हजुर, आमाले राखिदिनु भएको।
0: तपाईँको उपहार नामसँगै तपाईँ पनि उपहार कतिको पाइरहनु भएको छ? विद्यालयमा पढाइका कुराहरू, सिर्जनाका कुराहरू, अलि साहित्यिक कुराहरू पनि गर्नुभयो, विशेष गरेर के कुरामा चाहिँ रुचि राख्नुहुन्छ तपाईँले?
1: मलाई चाहिँ पढाइबाट हटेर भन्नुपर्दा चाहिँ खासमा अब भिडियो गेमिङ अनि ऱ्याप, त्यस्तो मोडर्न हुन्छ नि त, ऱ्याप निफपतिर नै अलि बढी नै आकर्षक हुन्छु म।
0: यतातिर लाग्ने योजना बनाउनु भएको छ कि के हो?
1: होइन, मैले अब त्यस्तो खासमा योजना चाहिँ छैन, तर पढाइसकेर यस्तो ब्लगिङ अनि फेसबुक, सोसियल मिडिया, यस्तै सामाजिक सञ्जाल, रेडियो भन्ने जस्तो हुन्छ, त्यस्तैमा केही मिल्यो भने चाहिँ गर्ने प्रयास गर्नेछु।
0: भनेपछि भविष्यमा चाहिँ कुनै मिडियातिर काम गर्ने लक्ष्य पनि राख्नु भएको छ?
1: हजुर, त्यस्तै मिडियातिर काम गर्ने भनौँ, सोसियल मिडिया, ब्लगिङ अनि ऱ्याप, त्यस्तो हुन्छ नि त्यस्तै।
0: तपाईँ कति घन्टा पढ्ने गर्नुहुन्छ घरमा, अथवा विद्यालयबाट गइसकेपछि घरमा कति घन्टा पढ्नुहुन्छ?
1: म विद्यालयमा हो धेरै, अनि घरमा चाहिँ बढी 1-2 घन्टा मात्र पढ्छु, मैले त्यति धेरै टाइम दिँदैन।
0: तपाईँको पढाइको प्रक्रिया बताइदिनु हामीलाई, कसरी पढ्नुहुन्छ? तपाईँ अलिकति शारीरिक अवस्था हेर्दा पनि अलिक कमजोर जस्तो लाग्यो मलाई। हो,
1: हुन चाहिँ मेरो आँखा चाहिँ अरू नर्मल मानिसको भन्दा अलिक कमजोर नै छ, तर त्यही नै मैले स्कुलमा पढ्ने अनि घरमा चाहिँ थोरै रिभिजन गर्ने र पढ्दाखेरि चाहिँ यो घोकेर हुन्छ भन्नुपर्दा नि, केही बुझेर बरु याद नभए पनि थोरै भए पनि आफूलाई केही यहीबाट केही सिक्न पायो भन्ने हुन्छ। र यो इक्जाममा लेख्ने हो, एकलाई घोकेर पढौँ भन्ने चाहिँ मेरो हुँदैन, मतलब जे अलि मन लागेपछि पढ्न मन लागेपछि अलि बुझ्ने खालमा पढ्छु अनि त्यसरी याद गरेर पढ्ने भन्ने हुँदैन।
0: पढाइमा कुन पोजिसनमा हुनुहुन्छ यहाँ?
1: अहिले चाहिँ म 9 यहाँ आएको, 8 क्लाससम्म चाहिँ मैले गाउँको स्कुलमा फर्स्ट नै हुन्थेँ, अनि यहाँ आएपछि चाहिँ अलि यहाँ अब अलि धेरै हुनुहुन्छ कम्पिटिसनमा, त्यही भएर मेरो क्लासमा चाहिँ जे होस् थर्ड भएको थिएँ।
0: विद्यालय शिक्षक शिक्षिकाबाट तपाईँलाई पढाइ लगायतमा के कुरामा सहजीकरण गर्दै हुन्थ्यो जस्तो लाग्छ?
1: यहाँ अहिले चाहिँ त्यस्तै गर्नैपर्छ भन्ने चाहिँ केही छैन, जे होस् सबैले सहज गरिरहेका छन्। स्कुलमा नै रोटेसन भयो नि मलाई फर्स्ट बेन्चमै बस्न भन्नुहुन्छ, किनकि मेरो आँखा कमजोर छ, र स्कुलमा त्यस्तो गर्नु पर्ला भन्ने जस्तो चाहिँ केही छैन, जे सबैले सहज गरिरहेका छन्।
0: सबभन्दा मनपर्ने विषय चाहिँ के हो?
1: मलाई चाहिँ गणित मनपर्छ विशेष गरेर, अनि गणितबाट हटेर भन्नुपर्दा चाहिँ विज्ञानका यस्तो थ्योरीहरू अनि त्यो सबै आविष्कारहरूको बारेमा अध्ययन गर्न मनपर्छ।
0: कक्षा कोठामा साथीहरूले तपाईँलाई कस्तो खालको व्यवहार गर्नुहुन्छ, कस्तो सहयोग गर्नुहुन्छ, अपेक्षा कस्तो राख्नु भएको छ?
1: सबै साथीहरू राम्रै छन्, सबैले सहयोग गर्छन्।
0: पढाइ लगायत अन्य कुरामा पनि तपाईँले चासो राख्नुहुन्छ, खेलकुदमा चाहिँ के कुरामा तपाईँले ध्यान दिनुहुन्छ होला?
1: कहिलेकाहीँ भलिबल अनि चेस खेल्ने गर्छु मैले विशेष गरेर, अनि मलाई खासमा शारीरिक खेलमा त्यति धेरै नखेल्ने, अनि खासमा मानसिक चेस, लुडो अनि पब्जी जस्तै गेमहरू खेलेर बस्छु।
0: विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा चाहिँ के कुरामा भाग लिने गर्नुभएको छ?
1: मैले स्कुलमा हुने कार्यक्रममा विशेष गरी यस्तै वक्ताका रूपमा केही आफ्ना भनाइहरू राख्ने, वक्तित्व कला जस्ता कार्यक्रम हुँदाखेरि चाहिँ सहभागी लिने र आफ्ना विचारहरू, धारणाहरू प्रस्तुत गर्ने गर्छु।
0: भनेपछि वक्तित्व कलामा पनि सहभागिता जनाउनुहुन्छ?
1: हजुर, वक्तित्व कलामा मैले हाम्रो 9 यो विद्यालयबाट चाहिँ गरेको छैन, तर 8 क्लासमा म हुँदाखेरि चाहिँ गाउँपालिका स्तरीय नै भएको थियो, त्यो उसमा चाहिँ मैले प्रथम स्थान हासिल गरेको थिएँ, र 3 हुँदाखेरि एकचोटि चाहिँ दोस्रो अनि 1-2 चाहिँ प्रथम स्थान नै हासिल गरेको थिएँ
0: बझाङमा हुँदा।
1: हजुर
0: हजुर, तपाईँको बाबा मम्मी बझाङमै बस्नुहुन्छ?
1: हजुर।
0: त्यहाँ चाहिँ के गर्नुहुन्छ उहाँहरू?
1: मेरो बाबा चाहिँ आधारभूत विद्यालयको शिक्षक हुनुहुन्छ र मम्मी चाहिँ खास केही नगरेर यत्तिकै होमवर्क भनौँ।
0: भनेपछि यहाँ दाईसँग बस्नुहुन्छ?
1: हजुर।
0: यहाँ दाई के काम गर्नुहुन्छ?
1: दाईले भर्खर बिएससी आइटी कम्प्लिट गरेर अहिले चाहिँ पढिरहनु भएको छ।
0: अनि फुर्सदको समयमा दाईलाई के कुरामा मद्दत गर्नुहुन्छ? अब तपाईँ दाजुभाइ बस्नुहुन्छ अनि यहाँ पकाउने बनाउने अथवा तपाईँले तयार गर्ने तपाईँको आफ्ना कपडा धुने यो सबै काम आफै गर्नुहुन्छ कि दाईले सहयोग गर्नुहुन्छ?
1: होइन, मैले आफ्नो लुगासुगा धुने अनि नुहाउने अनि ड्रेस स्रेस सफा गर्ने सबै काम आफै गर्छु। त्यसबाहेक रुममा कहिलेकाहीँ शनिबार शुक्रबारको दिन खानासाना बनाउने गर्छु, नत्र दाईले आफै गर्नुहुन्छ।
0: उपहार भाइसँग भएको प्रतिभा चाहिँ हामीले के सुन्न सक्छौँ?
1: हजुर, मसँग त्यस्तो विशेष चाहिँ छैन, तर मलाई आधुनिक निपक चाहिँ अलि मनपर्ने भएकाले मलाई अलि ऱ्यापहरू चाहिँ गाउनु मनपर्छ।
0: भनेपछि अहिले हामीलाई गाएर सुनाउनुहुन्छ?
1: म प्रयास गर्छु। हान्छु म ऱ्याप तर चेप्ने बानी छैन गाँजा कोटी, झोलामा कपी र कलम छ हिँड्ने गरा छैन गाँजा बोकी, कपीको पाना भरि सत्य कुरा लेख्छु मैले गाना भरि, किन पच्दैन ऱ्याप यो नेपाली समाजलाई भन्छ ट्यापी हामीले नाना थरी, म यस्तो देशको कलाकार आश गर्छिन् मेरो आमा पनि, चल्छ छोराको गाना भनी तर माफ गर्नु आमा, सोचे चाहिँ सजिलो छैन यो देशमा पूर्व मेची पछि महाकाली, कसले भन्यो ऱ्याप गीतले गर्दा समाजमा बढ्या छ दुर्विश्वनी, सरकारमा त ऱ्यापर परे खान्न मैले गाँजा चरेस, मुख छाड्न सधैँ बाध्य बनाउने हुन्छ तेरो यहाँ ढाँचा अनेक, गरिब दुखीलाई छैन कि साथमा चुप लागेर बस्दिनँ म, अन्याय हुँदा यहाँ जनतामाथि म बोल्छु सधैँ बहिनीको लागि, जसको दाजुभाइ बेचिन्छ खाडीमा म बोल्छु, बच्चाको लागि जसको बास हुन्छ सडकको केटीमा म बोल्छु, आमाको लागि जसलाई आश्रममा लगेर छाडिन्छ म बोल्छु, न्यायका लागि जसलाई बलात्कार गरेर मारिन्छ अपराध यत्तिकै छाडिन्छ, हो ऱ्यापर हो म सत्य कुरा गर्छु सधैँ यो मुखले, हो ऱ्यापर हो म न्यायका लागि सबसँग जुझ्ने, हो ऱ्यापर हो म समाजले हामीलाई कहिले पो बुझ्ने, हो ऱ्यापर हो म नदाच्नु हामीलाई ट्याटु र लुक्सले, यति भन्न चाहन्छु।
0: यो चाहिँ कसरी अलिक व्यङ्ग्यात्मक लयमा गाउनुभयो होइन, हामीलाई वाचन गरेर सुनाउनु भयो, यस्तो कुरा चाहिँ तपाईँले कसरी सिक्नुभयो नि?
1: मैले यो सबै भन्नुपर्दाखेरि चाहिँ मलाई सानोदेखि नै रचना थियो, अब यस्तै देशमा भइरहेको यस्तो स्थिति हेर्दाखेरि चाहिँ अब कस्तरी के कुराहरू रचना गर्न मिल्छ भन्ने सन्दर्भमै मैले यसमा यो खासमा मेरो गीत चाहिँ होइन, थोरै चाहिँ सोसियल मिडियाबाट लिएको हो र त्यसमा केही आफ्ना शब्दहरू र भनाइहरू चाहिँ प्रस्तुत गरेर मैले नयाँ तरिकाले सिर्जना गरेको।
0: तपाईँ त अलिकति वक्तृत्व कलामा पनि भाग लिन्छु भन्नु, हामीले कुनै कुरा भाषण गरेर सुनाउनु न, कसरी प्रस्तुति कसरी गर्नुहुन्छ तपाईँको प्रस्तुति सुनौँ न।
1: मैले अब बाल अधिकारको बारेमा नै पहिला हामीले वक्तृत्व कलामा सहभागी भएको हुँ र त्यसको भनाइ भन्नुपर्दा चाहिँ बाल अधिकार भनेको एक बालकले आमाको गर्भमा आएदेखि आफू 20 वर्ष उमेर नागुन्जेलसम्म पाउने सम्पूर्ण अधिकार हो, जसमा घाँस बाँस कपास शिक्षा स्वास्थ्य खानपान लगायतका कुराहरू आउँछ र हाम्रो मौलिक हक भाग 3 धारा 39 स्पष्ट रूपमा बाल अधिकार सम्बन्धी हकहरू व्यक्त गरिएको छ र बालबालिकाहरूले त्यो सबै हकहरूलाई पालना गर्ने अनि आफ्नो कर्तव्यमा लागेर आफू सही बाटोमा हिँड्ने प्रयास गर्नुपर्छ।
0: उपहार भाइलाई विशेष गरेर खानामा चाहिँ के कुरा मनपर्छ?
1: मलाई चाहिँ त्यस्तो माछा मासु भन्ने त्यति मन पर्दैन, म शाकाहारी नै भन्न चाहन्छु र विशेष गरी चाहिँ मलाई खानामा घरकै दाल भात अनि तरकारीहरू मनपर्छ, त्यस्तो बजारीय खाना चाहिँ खासमा खाँदिनँ र कहिलेकाहीँ अवसर मिल्यो भने साथीहरूसँग चटपट पानीपुरी खाने गर्छु।
0: तपाईँ बझाङमा जन्मनुभयो, बझाङको हामीलाई कुनै अविस्मरणीय ठाउँ अथवा तपाईँको घर वरिपरि भएका पर्यटकीय स्थल अथवा त्यहाँका भ्रमण योग्य ठाउँहरूको बारेमा बताइदिनु न।
1: बझाङ भन्नुपर्दा हाम्रो नेपालको दुर्गम क्षेत्र नै हो, तर त्यहाँ दुर्गम क्षेत्र भए पनि पर्यटकीय स्थलहरू पनि धेरै छन्, जस्तै खप्तड नेसनल पार्क, साइपाल हिमाल अनि विभिन्न प्रकारका झरना धार्मिक स्थलहरू छन् जहाँ मानिसहरू आफ्ना आस्थाका लागि जान्छन् र सेती नदीको कलकल अनि सेती नदीमा स्विमिङ अनि स्केटिङ त्यस्तो गर्नका लागि पनि एकदमै राम्रो छ।
0: तपाईँ पढ्दै गर्दा होइन तपाईँलाई चाहिँ विद्यालयले चाहिँ के गर्दै हुन्थ्यो जस्तो लाग्छ?
1: विद्यालयले अब त्यस्तो गरिदिनै पर्ने भन्ने चाहिँ त्यस्तो कुनै छैन र यसरी नै चलिरहोस् र अरू अझ गुणस्तरीय भन्दै जाओस् भन्न चाहन्छु। शिक्षा अनि थ्योरीमा र रटेर मात्र ए प्लस बी प्लस ल्याउनुभन्दा नि अलि बुझेर प्र्याक्टिकल गरेर, मतलब अब साइन्समा हामीले कुनै सब्जेक्ट पढेर ए प्लस बी प्लस फोर जिपिए ल्यायो भने खासमा त्यो एक्सपेरिमेन्टहरू गर्नै नआएपछि त त्यो पढेको कुनै औचित्य नै रहे नि त। त्यही भएर अलि घोकेर भन्नुभन्दा नि बुझेर र आफूले के सिकेँ भनेर पढेको चाहिँ राम्रो होला जस्तो लाग्छ।
0: तपाईँ विद्यालयमा पढ्दै गर्दाखेरि साथीभाइसँग घुलमिल गर्नुहुन्छ, तपाईँ नयाँ पनि हुनुहुन्छ, अहिले तपाईँका मनमिल्ने साथी चाहिँ कतिजना हुनुहुन्छ अनि साथी बिचमा चाहिँ तपाईँको कुराकानी कुन विषयमा चाहिँ कुन अन्तर विषयमा कुराकानी हुन्छ?
1: मेरो चाहिँ साथीहरू चाहिँ अहिले मनमिल्ने चाहिँ 4 हौँ हामीहरू, र चारजनामा म गरेर तिनजना छौँ। हामीहरूमा त्यस्तो विशेष खासमा पढाइतिर नै हुन्छ हामीहरूको छलफल, र पढाइबाट हटेर भन्नुपर्दा चाहिँ कुनै खेल वा फुटबल हेर्ने त्यस्तै सोसियल मिडियाकै बारेमा हामीहरू कुरा गर्छौँ विशेष।
0: विद्यालयबाट हुने शैक्षिक भ्रमण लगायत कुनै निर्धारित ठाउँमा गएर त्यहाँको अनुभव पनि हासिल गर्नुभएको होला?
1: हजुर, हाम्रो विद्यालयबाट चाहिँ 2-3 पटक हामीहरू घुम्नकै लागि र शैक्षिक भ्रमण भनेरै नै गएका छौँ, जसमा त्यो म्युजियम अनि नेसनल पार्क जस्तो फरक फरक ठाउँमा गएका छौँ। अनि यसबाहेक मैले यहाँ काठमाडौँ आएपछि चाहिँ धेरै ठाउँ घुमेको छु, किनकि म काठमाडौँमा नयाँ भएकाले एकचोटि नारायण हिटी दरबार अनि पशुपतिनाथ सबै ठाउँमा गएर आफूले केही सिक्ने, अनि नारायण हिटीमा चाहिँ विशेष गरेर राजाको जीवनशैली कस्तो हुँदो रहेछ र राजाहरूले कसरी शासन गर्नुहुँदो रहेछ भन्ने सिक्ने अवसर पाएको थिएँ।
0: तपाईँ बालबाटिका कार्यक्रममा हुनुहुन्छ, यस कार्यक्रम मार्फत बाल अधिकारको बारेमा तपाईँले कति बुझ्नु भएको छ? त्यो बाल अधिकार के हो, तपाईँले कसरी पाउनुपर्छ, तपाईँले बुझेका विषयमा हामीलाई बताइदिनु न, बाल अधिकार के हो?
1: बाल अधिकार खासमा भन्नुपर्छ चाहिँ बाल अधिकार भनेको एक बालकको जन्मसिद्ध अधिकार हो। बालकले आफू गर्भमा आएदेखि आफू 20 वर्ष वा 18 वर्ष उमेर ननागुन्जेसम्म पाउने सरकारबाट, परिवारबाट, छरछिमेक र समाजबाट पाउने अधिकार हो। र बालबालिकाले खास गरेर यो अधिकार अब हनन भइरहेको हुन्छ, कतिपय बालबालिकालाई आफैले थाहा नै हुँदैन, र विभिन्न माध्यमबाट यो थाहा हुने र कसरी बाल अधिकार हननलाई रोक्ने भन्ने चाहिँ गर्नुपर्छ। अनि बालबालिकाहरूले चाहिँ आफ्नो बाल अधिकारको लागि पुस्तकहरू पढेर हुन्छ कि खबरहरू पढेर हुन्छ कि कहाँ के कुन धारामा हामीले हाम्रो बारेमा लेखेको छ भनेर सम्पूर्ण अध्ययन गरेर नै यसको ज्ञान लिएर आफू हनन हुनबाट चाहिँ रोकिनुपर्छ।
0: हामी कार्यक्रमको अन्त्यतिर छौँ, उपहार भाइले हाम्रो यो कार्यक्रम मार्फत केही भन्नु छ, बाँकी केही कुराहरू छ?
1: त्यस्तो विशेष चाहिँ केही छैन, तर म आखिरीमा चाहिँ सबै यो कार्यक्रम सुनिरहनुभएका साथीभाइहरूलाई चाहिँ म आफ्नो व्यक्तिगत तर्फबाट चाहिँ सक्दोसम्म अब बाल अधिकारहरू बालबालिकाले सुनिरहनु भएका छन् भने बाल अधिकार पालन गर्नु, बालबालिकाको कर्तव्य पालन गर्नु र बाल अधिकार हनन गर्न नदिनु, अनि त्यसबाहेक छिमेकी समाजमा बस्नुभएका मानिसहरूले पनि सुनिरहनु भएका छ भने आफ्नो बालबालिकाको अधिकार चाहिँ हनन नगर्नु भन्ने आग्रह गर्न चाहन्छु।
0: हवस्, धन्यवाद, हामीलाई समय दिनुभयो, कुराकानी गर्न पाइयो, तपाईँलाई विशेष विशेष धन्यवाद।
1: धन्यवाद सर, मलाई पनि यो बालबाटिका कार्यक्रममा सहभागी हुने अवसर दिनुभयो र यस्तो असल कार्यक्रम सञ्चालन गरेर बालबालिकाका भनाइहरू यहाँ सबैको सामु राख्नु भएकोमा उहाँलाई अनि हजुरको यो कार्यक्रम सञ्चालकलाई एकदमै धेरै धन्यवाद मेरो तर्फबाट।
0: लौ त, महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत उपहार सार्की भाइसँग गरिएका यिनै कुराकानी सँगसँगै आजको हाम्रो बालबाटिका कार्यक्रमको निर्धारित समय पनि सकिने लागेको छ। अर्को हप्ता हामी अरू नै भाइ बहिनीसँग गरिएको कुराकानीमा आधारित कार्यक्रमका साथमा उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइराला बिदा माग्छौँ। नमस्कार, तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू हुन् पौरखी कृषक।
5: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर 9 रहेको उत्कृष्ट एग्रिकल्चर एन्ड रिसर्च प्राणीका संचालक भानुभक्त पराजुलीको पौरखको कथा प्रस्तुत गर्दैछौँ।
6: त्यही गरेर एसटिडी आइएसटी चलाएको थियो। एसटिडी आइएसटी चाहिँ 2058-60 सालबाट पूर्ण रूपमा बन्द भयो, अनि त्यस पछाडि चाहिँ खसीलाई दानाको पानी खुवाउने पसल खोलियो। अनि त्यो खोल्ने क्रममा के देख्यो भने मैले चाहिँ आफ्नो हातबाट 1100-1500 खसी चाहिँ दिनदिनै भारतबाट लिएर आउनुपर्ने। केही मात्रामा नेपाली खसीहरू हुन्थ्यो, तर 15-18% त्यस्तै मात्रै नेपाली खसीहरू यहाँ काठमाडौँको बजारसम्म आउँथ्यो। त्यही सिलसिलामा अब चाहिँ नेपालमा यत्रो पाखा पर्वत खसीको उर्वर भूमि नै होला। सानोमा हामी त बाख्रै चराएर पढाइ लेखाइ गरेको, खसी बाख्रै बेचेर हामीले घर व्यवहार चलाएको, खसी बाख्रै किनेर बेचेर काठमाडौँमा तराईमा भिटा भन्छन्, हाम्रोमा यहाँ घडेरी भन्छन्, त्यो किनेको होइन, अनि त्यो हिसाबले त्यो बाख्रा पाल्दाखेरि राम्रै हुन्छ होला भनेर 2069-70 सालमा त्यो भएको व्यापार व्यवसायलाई साइडमा राखेर अनि म चाहिँ यहाँ आएको।
5: स्वच्छ खाने पानी र बाटो जस्ता आधारभूत पूर्वाधार नहुँदा गाउँबाट सहरतर्फ बसाइ सराई बढ्यो। पराजुली परिवार पनि राजधानी सरे। खसी बजारमा काम गर्दा देखिएको माग र गाउँमा खेर गइरहेको करिब 200 रोपनी जमिन देखेर सीमित स्रोतका बावजुद कृषक पराजुलीले कृषि तर्फको आफ्नो यात्रा तय गर्नुभयो।
6: हामी कहाँ चाहिँ खाने पानी नभएर हामी बसाइ सरेर गएको। अब त्यतिखेर यो प्रविधिहरू नआइसकेको, जस्तो लिफ्टिङ प्रविधि त छँदै नै थिएन। अलि तल तल पानीका मुहानहरू भएको तर पानी ल्याउन नसकिने, अनि पँधेराहरू हुन्थ्यो, अनि खाने पानीकै दुःख भएको ठाउँ कृषि उपज त ऊ नै हुने भएन। आकाशी खेतीको भर भयो, बर्खामा मकै, त्यस पछाडि कोदो दुई थरी हुन्थ्यो, रायोको साग खानलाई पनि हामी धौधौ थियो, किन हुँदै हुँदैन थियो, किनभने पानी भयो भने त हो। त्यस पछाडि त्यही दुःखले चाहिँ हामी यहाँबाट बसाइ सरेर गएको। त्यस पछाडि उतै काठमाडौँतिरै बसिन थाल्यो, यहाँ चाहिँ कहिले काहीँ यसो आउने। अनि मैले यसो हेर्थेँ यहाँ आउँदाखेरि काँडाको झालहरू, बाटो पन्छा, यहाँ पुरानो घर भएको ठाउँ भनौँ, अब त्यहाँ आउँदा पनि हामीले खुर्पा बोकेर आउनुपर्ने कि बाटोमा, झार सफा गर्दै, झाडी सफा गर्दै आउनुपर्ने। हामीसित यहाँ 12-14 घर, 15 घरको थियो यो जुन हामी आउने बेलमा, लगभग 2-3 घर मात्रै मान्छेहरू यहाँ बस्नुहुन्थ्यो, अरू सबै हामी बसाइ सरेर गइसकेका थियौँ। अनि यतिको जमिनहरू हाम्रो लगभग 8-10 दाजुभाइहरूको जग्गा गर्दाखेरि 150-200 रोपनी जग्गा यतिकै थियो, अनि मैले चाहिँ बाख्रा पाल्नु पर्यो भनेर त्यहाँबाट सुरु गरेको।
5: कृषक पराजुलीको यो यात्रा घाँस खेतीबाट सुरु भएको हो। सुरुमा नै उहाँले करिब 50 रोपनी जग्गामा विभिन्न प्रकारका घाँस लगाउनु भएको थियो।
6: घाँस खेतीबाट सुरु गर्यौँ, 1 वर्ष घाँसै लगाएको थियौँ। लगभग 50 रोपनी जतिमा यो हाइब्रिड घाँसहरू, सुमा सेटेरा, नेपायर, मुलाटो, पाँच पालाम लगायत डाले घाँसहरू पनि लगायौँ, त्यसमा किम्बु, लगभग लगभग हामीले 1 वर्षमा 35-40 जातको घाँसहरू लगाएको थियौँ ठाउँ ठाउँबाट खोजेर लिएर आएर। त्यतिखेर त अलिक घाँसको बिरुवाको मूल्य पनि बढी नै थियो र 1 वर्ष घाँस लगायौँ। त्यस पछाडि बाख्रा सुरु गऱ्यौँ। बाख्रा चाहिँ हामीले यही खरी, जमुनापारी क्रस, बिटल, अनि त्यहाँबाट केही समय पछाडि बोयर पनि लिएर आएको थियौँ। हामी त्यो सबै पाल्दै अनि त्यहाँबाट यो नाकाबन्दी पछाडि कोभिडको बेलामा मैले सबै बाख्राहरू बेचिदिएँ र खोर खाली गर्यो। अब त्यतिखेर मेरो बाख्रामा लगभग सुरुको लगानी चाहिँ 20 लाख भन्दा माथि थियो।
5: कृषक पराजुलीले सामना गर्नु परेका सुरुवाती चुनौती भने आधारभूत पूर्वाधारको अभाव नै थियो। खाने पानीको समेत व्यवस्था नभएको ठाउँमा आज सिँचाइका लागि समेत पानी पर्याप्त छ भने बाटो फर्मको गेटसम्म नै पुगेको छ।
6: अनि हामी त्यतिखेर आउँदाखेरि बाटो नै थिएन, हामीले कल्पना नै के गरेका थियौँ भने यहाँ गाडी मोटर आउँदैन होला भनेर। हाम्रो यतापट्टि पछाडिपट्टि एउटा गेट छ, त्यो चाहिँ गेटमा गेटै बनाएको छौँ, त्यो चाहिँ पैदलै आउने गरी डोको बोकेरै सामान ल्याउने गरी नै बनाएको छ। यहाँ 2 किलोमिटर तलदेखि यहाँ बाटो थिएन, पैदलै आउनु पर्यो। तनहुँ, चितवन, धादिङ यी ठाउँहरूबाट घाँसको बिरुवाहरू ल्याउँदाखेरि हामी त्यहाँसम्म गाडी अनि त्यस पछाडि डोकोमा बोकाएर। त्यो बाटोको चुनौती भए। अर्को मुख्य चुनौती त हामीसित पानीको थियो। मेन कुरा चाहिँ हाम्रो बाटो र सिँचाइ, खाने पानीको समस्या, या ती चाहिँ हाम्रो लागि एकदम च्यालेन्ज थियो।
5: सुरुवातमा उहाँको फर्ममा भैँसीका बथानदेखि मौरीका घारसम्म अर्थात् एउटा मिश्रित कृषि प्रणालीको पूर्ण स्वरूप देखिन्थ्यो। आफ्नो अनुभव र बजारको मागलाई आधार मान्दै अहिले उहाँ दुधका लागि बाख्रा पालन र मल उत्पादन तर्फ केन्द्रित हुनु भएको छ।
6: पहिला चाहिँ हामीले गाई, बाख्रा, भैँसी, पाडा, मौरी, लोकल जातको कुखुराहरू राखेका थियौँ। अहिले चाहिँ हामी त्यो धेरै घटाउँदै गएर भैँसी पुरै हटायौँ, त्यस पछाडि राँगा हटायौँ, कुखुरा हटायौँ, विषादी रहित तरकारी खेती नै गरेका थियौँ, त्यसलाई पनि हटायौँ, र अहिले हामी चाहिँ शुद्ध गाई अनि यो डेरी गोर्स, सानन जातको बाख्रा अनि त्यहाँबाट मल, तिनवटा काम गरिरहेको छौँ। तरकारी त अलिकति छ तर त्यो खानालाई मात्रै लागेको छ। अहिले अलिक केही घाँसका बिरुवाहरू चाहिँ बेच्दैछौँ। पहिला चाहिँ हामी घाँसका बिरुवाहरू धेरै बेच्थ्यौँ, अब अहिले चाहिँ घाँसको बिरुवालाई पनि घटाएका छौँ।
5: सुरुमा सानन जातको बाख्रा ल्याउन आफूले धेरै सङ्घर्ष गर्नु परेको कृषक पराजुले बताउनुहुन्छ।
6: निवेदनहरू माग गर्ने अनि त्यस पछाडि बाख्रा बोका दिने चलन थियो, अनि हामीले चितलाङमा, बन्दीपुरमा निवेदनहरू पठायौँ, तर 1-2 वर्ष 2-3 वर्ष दिएनन्। नदिँदा नदिँदै अब त्यतिखेर के थियो भने सङ्घीय ऊ थियो, अब सङ्घीय हुँदा हुँदै सङ्घीय मन्त्रीज्यूको तोक आदेशमा त्यो 100% पनि बाख्रा नहुने मान्छेलाई नि पठाइदिने, साह्रै चिन्जान भएपछि एकजनाले चाहिँ तिमी त यो बाख्राको लागि मर्नै आँट्यौ, एकजना कर्मचारीको मर्नै आँट्यौ, यो एउटा कलिङको बाख्रा छ, यसले चाहिँ पाठा हुर्काएन, यही लैजाउ 300 रुपियाँ किलोमा यो कलिङको बाख्रा बेच्ने गरेछ, हामीलाई काम छैन, हुन्छ भने लैजाऊ भनेर दिनु। त्यहीँबाट सुरुवात मेरो सानोको भयो। यो जुन कलिङको बाख्रा थियो यसले एकैचोटिमा 4 पाठी पायो क्या, दिएको एक वर्षमै 4 पाठी पायो। त्यो चाहिँ उहीँ बोका लगाएरछ, त्यो 100% बोका लगाएरछ। यो बाख्रा पनि 100% हो भनेको थियो। अनि त्यसरी 4 पाठी भएपछि त मसित 5 भयो होइन। अनि केही समय पछाडि 2 पछाडि पनि त्यही क्रसवाला बोका मैले लाएँ। लाएपछि मसित 10-12 सानन भयो।
5: हाल उहाँको फर्ममा दैनिक 50-60 लिटरसम्म बाख्राको दुध उत्पादन हुन्छ। पहिले दुध थोरै हुँदा पालो लेखाएर दुध बेच्ने गर्नुहुन्थ्यो भने अहिले माग अनुसार दुध पुर्याउन सक्ने बनेको उहाँको भनाइ छ।
6: बाख्राको दुध जब बेच्न थाले 3-4 अगाडि, मैले पहिला सुरुमा 200 रुपियाँ प्रति लिटरको दरले बेचेको, अनि बिस्तारै 1 दुधबाट बेच्न सुरु गरेँ। मेन त यो डेङ्गु रोगीहरू प्लेटरेस, यो सेतो रक्त कोशिका घट्दो रहेछ, अनि त्यतिखेर चाहिँ खाँदाखेरि यसले राम्रो गर्छ अरे भनेर डेङ्गु रोगी भएको बेला राम्रो बिक्न थाल्यो। अहिले चाहिँ मजाले बिकिरहेको छ बाख्रा दुध। पहिला हामीसित कम हुँदा 10-15 लिटर उत्पादन हुँदा चाहिँ हामीले नाउँ लेखाएर रजिस्टरमा नाउँ लेखाउँथ्यौँ, अनि पालो आएपछि फोन गरेर बोलाएर दिन्थ्यौँ। अहिले चाहिँ त्यस्तो छैन, अहिले चाहिँ हामी चाहिँ दैनिक 50-60 दिनमै उत्पादन छ। अब अहिले चाहिँ मान्छेहरूले कुरिरहनु पर्ने जरुरी छैन, अहिले आउनुभयो भने पाउनुहुन्छ, भरे आए नि पाउनुहुन्छ। अनि फार्मबाट बेच्छौँ, हामी फार्मबाट बेच्छौँ, एकजना सेल्सम्यान राखेको छ, उहाँले अब अर्डर लिनुहुन्छ, अनि त्यस पछाडि बोटलिङ गरेर अनि बोटलमा राखेर पठाउँ।
5: कृषक पराजुलीले दुधको अलावा घाँसका बिरुवा, घाँस र पशुपालनबाट निस्कने मललाई पनि उत्तिकै कुशलतापूर्वक बजारीकरण गर्नुभएको छ।
6: बायो प्रोडक्टबाट पनि केही निकाल्नुपर्छ भनेर हामी सोचिरहन्थ्यौँ र कोसिस पनि गरियो। अब कोही प्राविधिकले भन्यो त्यो 4 इन्चको पाइपमा पुवाल गर्ने, अनि त्यस पछाडि मल थुपार्ने, अनि त्यसलाई माथि पनि एयर कार्बन निकाल्नलाई ऊ राख्ने रे, कालो प्लास्टिकले छोप्ने रे, के सिकाउनु भयो त्यो पनि गरियो। कसैले खाल्डोमा हालेर पकाउनुपर्छ भनेर खाल्डोमै हाल्यो। माझी समुदायको एउटा केटो चाहिँ 6 नै यहाँ आएको थियो, 6 पढ्दादेखि अलि मान्छे चाहिँ ठुलो, तर उसको पढाइ कमी भएको भएर सामान्य काम गर्न सक्ने 14-15 थिए। अनि उनलाई चाहिँ मैले यहाँ राखेको थिएँ। त्यसलाई चाहिँ मैले के भनेको थिएँ भने यो मलकै काम त होइन पुरा गर्ने। 7 पढ्दादेखि यसमा खेल्न थाल्यो, कहिले पाइप पाल पारेर गऱ्यो, कहिले प्लास्टिकले छोपेर गऱ्यो, कहिले खाल्डोमा राखेर गऱ्यो, कहिले के गर्यो। अनि त्यो भाइलाई चाहिँ मैले यो चाहिँ अब हामी यहाँ नजिकै माटो त्यतिखेर माटो विकास निर्देशनालय के भन्ने थियो, अनि अरू कार्यालयहरू पनि थिए मलसँग सम्बन्धित काम गर्ने, उहाँ हामी पनि पठाएँ। त्यहाँबाट पनि केही निस्किन नार्कमा पनि हामीले कुरा गऱ्यौँ, मल हामी बनाउन खोजिरहेछौँ, कुन प्रविधिबाट बनाउँदाखेरि मल चाहिँ हामीले पकाउन सक्छौँ गर्छौँ भने यो गोबर त ज्यान गए पनि पाक्दैन त। अनि फार्मको मल भनेपछि किसानहरू किन्दैन किन्ने, किरा लाग्छ भन्ने, अनि वास्तवमा लाग्थ्यो पनि आफ्नै खेतीबारी पनि राम्रो हुँदैन थियो। अनि हामी चाहिँ एकदम यो चाहिँ बनाउन सक्ने हो कि नसक्ने हो भनेर उसमा थियौँ। एकजनाको चाहिँ मैले त्यो फेसबुक युट्युबमा इन्डियाबाट लिएर आएको डिकम्पोजरहरूको चाहिँ यसो हाल्नु, त्यति धेरै थियो बुझिनँ मैले, उहाँले फोन नम्बर राख्नु भएर चाहिँ फोन गरिहालेँ। लिटर उहाँले त्यो डिकम्पोजर दिनुभएको थियो, त्यो डिकम्पोजर पनि प्रयोग गर्न थाल्यो। अनि त्यो केटाको जुन वर्षौँको लगाव थियो, लगभग 6-7 मल बनाउने लगाव, अनि त्यो र यो दुईवटाको कम्बिनेसन गरेपछि, अनि अहिले चाहिँ हामी चाहिँ जस्तो गाईले गोब्रियाएको 10 चाहिँ हामी राम्रै मल तयार गरेर पठाइरहेको छौँ। अहिले 5 चाहिँ एउटा एकजना किसानलाई चाहिँ पठाएको थिएँ मैले, उहाँले 550 रुपियाँ बोरामा उहाँसम्म डेलिभरी लिएर लिनुभएको थियो। अनि उहाँले पछि मलाई फोन गर्नुभयो, तपाईँको मलले चाहिँ मेरो अन्दाजमा 40% भन्दा बढी आलु चाहिँ उत्पादन बढेको हो है, मेरो खेतमा पोर्स परार हुने भन्दा, अब मौसमले भयो या केले भयो थाहा छैन, मैले चाहिँ मललाई नै भन्ने जस दिएको छु भनेर भन्दै हुनुहुन्छ। अनि यता उन्दी पनि हामीले पठाएको किसानहरूले राम्रै छ भन्नुभएको छ। अहिले हामी चाहिँ 3 मल बनाउँछौँ, एउटा गँडौले मल, एउटा चाहिँ यो बड्कोले मल, अनि एउटा गाईको मल, 3 बनाइरहेको छौँ। अब यो चाहिँ प्राय हामी जस्तो अब हामीले तालिम लिँदा ऊ गर्दा चाहिँ के भन्छन् भनेदेखि भर्मी कम्पोस्ट 40 मात्रै तयार हुन्छ भन्छ, तर मलाई त त्यस्तो लाग्दैन। 12-15 हामी मल निकाल्न थाल्छौँ, 12-15 गँडौलाले खाएको, हामीले बेड हालेको 12-15 हामी बेडबाट मल निकालिरहेछौँ। जस्तो यो बाख्राको मल पनि हामी 10 हाल्छौँ। अब यसबाट चाहिँ हामीलाई जस्तो प्लान्टहरूलाई किरा लाग्यो ऊ लाग्यो भन्ने ऊ चाहिँ अहिलेसम्म आएको छैन। त्यो घाँसलाई चाहिँ च्याप कटरमा काटेर अनि त्यहाँबाट बोरामा 30-30 बोरा बनाउँछौँ। त्यस पछाडि अहिले यो चाहिँ 10 बर्खाको सिजनमा चाहिँ 7-8 अब अति नै राम्रो घाँस भएको बेला 7 अलिक पानी धेरै भएको घाँस भयो भने 7 अलिक सुक्खा भयो भने 8 त्यसरी प्रति केजीको दरले बेच्छौँ। सबभन्दा ठुलो मार्केट त हाम्रो सरकारी कार्यालयहरू हो। सरकारी कार्यालयहरूले जुन यो बिउ बिरुवा वितरणको कार्यक्रमहरू राख्नु भएको हुन्छ, प्रत्येक नगरपालिकामा 5-7 2-3 कार्यक्रम हुन्छ। त्यो एउटा भयो, अर्को त अब व्यावसायिक कृषि गर्न सुरु गरेका किसानहरूले लगिहाल्नुहुन्छ।
5: उहाँको बुझाइमा जब प्रशोधन र बजारीकरणमा फरक फरक व्यक्तिहरू असल व्यावसायिक चरित्रका साथ संलग्न हुन्छन् तब मात्र कृषिले उद्योगको रूपमा निकास पाउन सक्छ।
6: उत्पादन गर्ने पनि हामी नै, प्रशोधन गर्ने पनि हामी नै, मार्केटिङ गर्ने पनि हामी नै भनेपछि अब कति तपाईँको यसमा च्यालेन्ज होला कि। हामी त दुध मात्रै उत्पादन गर्न पाइयोस् कि, त्यस पछाडि त्यसलाई लगाएर कसैले प्रशोधन गरोस्, कसैले मार्केटिङ गरोस् न, 3 रोजगारी हुन्थ्यो नि त। विदेशीहरूको ट्रेनिङमा जाँदा चाहिँ भ्यालु चेन्ज भन्थ्यो कि। भ्यालु चेन्ज भनेको के रहेछ भने, जस्तो हामीले यो गाई भैँसी बाख्रा पाल्दा पनि 4-5 पार्टीहरूले चाहिँ काम गर्नुपर्ने रहेछ। जस्तो एकजनाले चाहिँ पशुहारको मात्रै काम गर्ला, घाँस उत्पादन गरेर मेरो यहाँ सेन्टरसम्म ल्याइदिने, उसले घाँसको यति रुपियाँ केजी हो भने आफ्नो पेमेन्ट लिएर गयो। त्यस पछाडि मैले गाई मात्रै पाल्ने हो, गाई धोएर दुध मेरो फार्मको गेटमा राखिदिएपछि त्यो दुध आएर अर्कोले लगाएर बेचोस् या उद्योगले लैजाओस्, अनि त्यो उद्योगबाट पनि निस्केको जुन आइसक्रिम के दही निक्ला त्यो पनि बेच्ने अर्को मान्छे होस् रे के। त्यसो भएर एउटा उद्योग चलाउन चाहिँ 5-6 भ्यालु चेन चाहिन्छ भन्छ उनीहरूले, अनि हामी कहाँ चाहिँ सबै थोक आफै नै गर्नुपर्ने। अनि अब होइन भ्यालु चेनमा काम गराउनु त भने इमान्दार मान्छेहरू नभेटिने, अब इमान्दार चिज नभेटेपछि जस्तो पनि एकबाट दुईवटामा जाने बित्तिकै उनीहरूलाई त्यो चाहिँ कमाउनु पर्ने के, कमाउनु पनि ठिक्क कमाउनु पायो 5%, 10%, 2%, 1% कमाउनु पायो हुन्थ्यो नि। जस्तो मैले 300 रुपियाँ 350 यहाँ फार्ममा दुधमा पाउँछु भने उसले 800 रुपियाँ लिटरमा बेच्नु पर्ने। जब मिडिटेयर छैनन्, जस्तो हाम्रो भाषामा बिचौलिया छैनन् भनेदेखि मार्केट तपाईँको त्यो सिद्धे भनेर बुझ्नुहोस्, त्यो मार्केट मार्केट हुँदैन। जब त्यहाँ बिचमा काम गर्ने मिडिटेयरहरूको चलखेल बढी हुन्छ त्यतिखेर उपभोक्ताले नि बढी पाउँछ, ल्याउने उसले पनि बढी पाउँछ, किनभने मूल्य बढीमा बेचे त बढी पाउने हो।
5: कृषक पराजुलीले आफ्नो व्यवसाय विस्तार गर्नुका साथै धेरैको लागि रोजगारीको अवसर पनि सिर्जना गर्नुभएको छ।
6: कामदार चाहिँ हामीले तलबको उसमा राखेको, तलब र ज्यालादार, बाख्रामा 2, गाईमा 2, घाँस काट्न 2, नर्सरीमा 1, अहिले चाहिँ कृषिमा पनि 10 जना। पहिला सुरुमा त हामीसित 15-18 जनै हुनुहुन्थ्यो, काम कम गर्दै गएपछि भएको हामी कहाँ 69 सालमा भर्ना भएको मान्छेहरू नै 2-3 जना अझै हुनुहुन्छ, अनि बिचबिचमा थपिँदै जाँदाखेरि जे पनि 1-1.5 वर्ष पुरानो मान्छेहरू चाहिँ अहिले हुनुहुन्थ्यो, नयाँ मान्छे चाहिँ छैन।
5: नेपाली कृषिको मुख्य समस्या नै दक्ष जनशक्तिको अभाव रहेको हुँदा दक्ष जनशक्ति विकासमा राज्यले ध्यान दिनुपर्ने कृषक पराजुलीको भनाइ छ।
6: समस्या हामीसित सबभन्दा ठुलो समस्या भने स्किल म्यान पावर, स्किल म्यान पावर छ भने कृषि अगाडि जान्छ, स्किल म्यान पावर छैन भने जाँदैन। अब मार्केटको कुरालाई त हामीले त्यति धेरै व्यवस्थापन गर्न नजानेर हो होइन, अब इन्डियाबाट दुधै आइराखेको छ, इन्डियाबाट खसी नै आइरहेको छ, बोका नै आइरहेको छ, इन्डियाबाट थुप्रो सामानै आइरहेको छ भनेदेखि यहाँ उत्पादन गरेर नहुने होइन, होइन हामीलाई त स्किल म्यान पावर बनाइदियोस् भन्ने नै हो। स्किल म्यान पावर भएपछि उत्पादन बढ्छ, उत्पादन बढेपछि हामी मार्केटसँग कम्पिटिसन गर्न सक्छौँ, ऊ गर्न सक्छौँ। हाम्रो जुन अहिले मलाई लागेको चाहिँ अरू केही नहेरिकन हामीलाई स्किल म्यान पावर दियोस्, स्किल म्यान पावर कसरी तपाईँको उत्पादन गर्न सकिन्छ, हामीसित मान्छे भएपछि हामीलाई केही समस्या छैन।
5: कृषक पराजुलीका अनुसार अरूको देखासिकी गरेर भन्दा पनि आफ्नो विवेक प्रयोग गरेर मात्र कृषिको क्षेत्रमा लाग्नु उत्तम हुन्छ।
6: तब कृषि उद्यम गर्न खोज्नुहुन्छ भने हिसाब किताब मिलाएर मात्रै गर्नुहोस्, पत्रिकाको भरमा नभन्नुहोस्, मेरो इन्टरभ्यू सुनेर नगर्नुहोस्, आफ्नो विवेक लाएर गर्नुहोस्। नाफा त देखिन्छ, नाफा गर्न धेरै गाह्रो छ। एग्रिकल्चर कस्तो छ भनेदेखि पारिवारिक रूपमा गर्दा चाहिँ ठिक छ है, जस्तो घरमा 2-3 जना बेरोजगार मान्छे हुनुहुन्छ या अब त्यसैलाई रोजगार मान्नुहुन्छ भने उहाँले 1,00,000 रुपियाँ तलब त दिनु परेन नि त, त्यो अरूलाई दिने तलब आफ्नो घरमा आयो। जस्तो 10 गाई पाल्नु भएको छ भने 1,00,000 रुपियाँ कसैलाई 3-4 जना कामदार राखेर 1,00,000 रुपियाँ पे गर्नुहुन्छ भने त्यो त अरूलाई नदेसी त आफ्नै भयो, त्यो हिसाबले चाहिँ नाफा छ।
5: सङ्घर्षले भरिएको कृषक पराजुलीको यो यात्रा एउटा प्रमाण हो, चुनौतीमा पनि सम्भावना देख्नेले नै सफल भविष्यको निर्माण गर्न सक्छ।
7: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
8: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
7: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
8: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
7: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
8: सूचीकरण त गर्नै पर्ने हो,
7: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
9: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
10: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो, अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्, त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वास्थ्य तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन।
5: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।
11: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
12: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
13: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
14: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
13: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
15: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
16: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
17: नागरिक लगानी कोष।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदको दुवै सदनको बैठक अवरुद्ध। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 जना गम्भीर घाइते। र म्यानमारको एक गाउँमा भएको विस्फोटमा परि 46 जनाको मृत्यु हो।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीले अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अरियालले आजको दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो। दोस्रो बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध सुरु गर्नुभएको थियो। त्यसपछि सभामुख अरियालले कानून निर्माण गर्ने महत्त्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। सभामुख अरियालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू आ

तपाईँ सुन्दै हुनुहुन्छ लोकगीत। भर्खरै सुन्नुभयो रमादेवी गुरुङको स्वरमा गायिका स्वयंकै संकलनमा। आजको लागि अन्तिम गीत राख्दैछौ शम्भु कुमार मिलनको स्वरमा निर्मला रेग्मीको संकलनमा। यो गीतपछि करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत जन्तु जगतको वर्गीकरणमा मूलत रेप्टिलिया, एप्स र म्यामेलियाका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?

0: मिथिलेश छिटो आऊ,
1: किन हतार गरेको?
0: छिटो जाउँ क्या। ऊ त्यहाँ हेर त, त्यहाँ त पानीमा कति धेरै गहिरहेछन्।
1: ल ल हिँड जाउँ।
0: चिडियाखानामा जनावरहरूलाई कसरी बन्दक बनाएर राखेका छन् है?
1: हो नि, यिनीहरूको प्राकृतिक वासस्थानमा स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारलाई हनन गरेर यहाँ ल्याएर बन्दक बनाएर राखेका छन् यी जनावरहरूलाई।
0: तर हाम्रो लागि त राम्रै हो नि, एकै ठाउँमा सबै किसिमका जनावरहरू अवलोकन अध्ययन गर्न सकिन्छ।
1: खोइ के राम्रो।
0: ए त्यहाँ हेर त, सुशीला मिस पनि आज यहाँ आउनुभएको रहेछ। हामी पनि मिससँगै घुमौँ न। मिस नमस्कार।
2: नमस्कार।
1: मिस हजुर पनि यहाँ आउनुभएको रहेछ, खुसी लाग्यो।
2: लौ कस्तो सल्लाह गरे जस्तै भएछ। म पनि मेरो सानो छोरालाई लिएर चिडियाखाना घुम्न आएको नि।
0: कस्तो रमाइलो हुने भयो, आज त मिससँग चिडियाखाना घुमेर धेरै जनावरहरूको बारेमा जान्ने भइयो।
1: हो नि कस्तो, मिससँग धेरै कुरा सिक्न पाइने भयो।
2: ल जाउँ, घुम्दै जनावरहरू हेर्दै छलफल पनि गरौँला है त।
0: ऊ यताबाट जाउँ।
2: हुन्छ हिँड। ऊ त्यहाँ सर्पहरू राखिएको छ।
0: सर्पलाई पनि थुनेर राख्न सकिन्छ र? यो त सानो पालबाट पनि निस्केर जान सक्छ नि, होइन र मिस?
1: उता हेर त, सर्प राखेको ठाउँमा कति मसिनो जालीले घेरेर राखेको छ नि।
2: हो मिथिलेशले सही भन्नुभयो, यिनीहरूलाई एकदमै सुरक्षित तरिकाले राखिएको हुन्छ।
0: कहाँ छ त खोइ सर्प?
2: ऊ त्यहाँ कुनामा हेर्नुहोस् त, एकै ठाउँमा गुजिल्टिएर बसेको छ।
0: सर्पको मेरुदण्ड हुँदैन हो मिस?
2: हुन्छ नि, मेरुदण्ड भएर त यसलाई भर्टिब्रेटामा राखिएको हो।
0: मेरुदण्ड भएर पनि शरीरलाई कसरी गुजिल्ट्याउन सकेको होला है?
1: यिनीहरूको मेरुदण्ड एकदमै लचकदार भएर होला है मिस?
2: हो मिथिलेशले सही भन्नुभयो, सर्पको मेरुदण्ड एकदमै लचकदार हुन्छ।
1: मिस ऊ त्यहाँ पोखरीमा त गोही पनि पालिएको रहेछ।
2: ल त्यहाँ गएर गोही पनि हेरौँ न त।
1: हुन्छ जाउँ, हिँड कस्तो।
0: गोही देखेका छौ तिमीले यसभन्दा पहिले?
1: किताबको चित्रमा मात्र देखेको छु।
2: आज साँच्चीकै गोही देख्नु नै भयो।
1: देख्न पनि अनि यिनीहरूको विशेषताको बारेमा जान्न पनि पाइने भयो।
2: ऊ त्यहाँ हेर्नुहोस् त, एउटा गोही बाहिर घाममा सुतिरहेको छ, अर्को पानीभित्र बसिरहेको छ।
1: ऊ त्यो गोही त घस्रेर हिँड्न थाल्यो।
2: कछुवा, गोही, सर्प आदि जनावरहरू घस्रेर हिँड्छन्, त्यसैले यिनीहरूलाई रेप्टेलिया वर्गमा राखिएको हो।
1: यिनीहरूको शरीर त कस्तो सुक्खा छालाले ढाकेको हुँदो रहेछ है?
2: हो तपाईँहरूले देख्नुभयो नि, सर्पको र गोहीको दुवैको शरीर सुक्खा र कडा कत्लाले ढाकेको हुन्छ।
0: गोहीको शरीर त टाउको, घाँटी, ढाड र पुच्छरमा छुट्टिएको रहेछ।
2: रेप्टिलियामा पर्ने सबै जनावरहरूको शरीर टाउको, घाँटी, ढाड र पुच्छर गरी चार भागमा छुट्टिएको हुन्छ।
1: यिनीहरूको पनि चारवटा खुट्टा हुँदो रहेछ है मिस?
2: हो यिनीहरूको दुई जोडी खुट्टाहरू हुन्छन्, यिनै खुट्टाको मद्दतले यिनीहरू घस्रेर हिँड्छन्।
0: सर्पको खुट्टाहरू त देखिन त मिस?
2: सर्पको खुट्टा हुँदैन नि।
1: रेप्टिलियामा पर्ने जनावरका मुटुमा कतिवटा कोठाहरू हुन्छन् मिस?
2: सामान्यतया रेप्टिलियामा पर्ने जनावरहरूको मुटुमा तीनवटा कोठाहरू हुन्छन्, तर गोहीको मुटुमा चारवटा कोठाहरू हुन्छन्।
1: यिनीहरूले आफ्नो शरीरको तापक्रम परिवर्तन गर्न सक्छन् कि सक्दैनन् मिस?
2: यस वर्गमा पर्ने जनावरहरूले आफ्नो शरीरको तापक्रम परिवर्तन गर्न सक्छन्, त्यसैले यिनीहरू पनि विषम तापी जनावरहरू हुन्।
1: यिनीहरूले सास फेर्न कुन अङ्गको प्रयोग गर्छन् मिस?
2: यिनीहरूले सास फेर्न फोक्सोको प्रयोग गर्छन्।
1: यिनीहरूको पनि भाले पोथी अलग अलग हुन्छ है मिस?
2: हो यिनीहरू युनिसेक्सुअल जनावरहरू हुन्, यिनीहरूको भाले र पोथी अलग अलग हुन्छ।
1: यिनीहरूमा कस्तो किसिमको गर्भाधान हुन्छ मिस?
2: यिनीहरूमा भित्री गर्भाधान हुन्छ।
1: यिनीहरूले फुल पार्छन् कि बच्चा जन्माउँछन् नि मिस?
2: यिनीहरूले फुल पार्छन्, त्यसैले यिनीहरू पनि ओभिप्यारस जनावर हुन्।
1: यिनीहरू जमिनमा मात्र बस्ने पहिलो भर्टिब्रेट्स हुन् है मिस?
2: हो तर यिनीहरूमा पनि केही जमिनमा बस्छन्, तर केही जमिन र पानी दुवैमा बस्छन्।
0: पानीभित्र बस्दा यिनीहरूले कसरी सास फेर्छन् मिस?
2: पानीभित्र बसे तापनि सास फेर्ने बेलामा यिनीहरू पानीको सतहमा आएर फोक्सोबाट सास फेर्छन्।
0: रेप्टिलिया अन्तर्गत कुन कुन जनावर पर्छन् मिस?
2: सर्प, छेपारो, माउसुली, गोही, कछुवा आदि पर्छन्।
1: कौस्तु, उता हेर त, कति धेरै थरी चराहरू रहेछन् त्यहाँ।
0: हो है, उतापट्टि चराहरूको सेक्सन रहेछ। अब चराहरूको पनि अवलोकन गरौँ न।
1: हुन्छ, हिँड। मिस पनि उतै गइरहनु भएको रहेछ। त्यहीँ गएर अवलोकन गरौँ अनि मिससँग छलफल गरौँ।
2: तपाईँहरू पनि आइपुग्नु भयो? मेरो बाबु कुदेर यता आएछ, त्यसैले म पनि आइहालेँ।
1: यहाँ त कति धेरै किसिमका चराहरू रहेछन्। ऊ, त्यो चराको त जोडी त कति राम्रो रहेछ।
2: चराहरू धेरै थरी हुन्छन्, तर सबै चराहरूका केही साझा विशेषताहरू हुन्छन्।
0: चराहरू कुन वर्गमा पर्छन् मिस?
2: चराहरू पक्षी अथवा एप्स वर्गमा पर्छन्।
1: यी चराहरूको शरीर त रङ्गी बिरङ्गी प्वाखले छोपेको रहेछ।
2: पक्षी वर्गमा पर्ने सबै जनावरहरूको शरीर प्वाखले ढाकिएको हुन्छ।
1: ऊ, त्यो चराको त घाँटी पनि कति लामो रहेछ।
2: सबै चराहरूको शरीर टाउको, घाँटी, जिउ र पुच्छरमा विभाजन भएको हुन्छ। कुनैको लामो घाँटी हुन्छ भने कुनैमा छोटो घाँटी हुन्छ।
0: चराहरूमा त एक जोडी पखेटा र एक जोडी खुट्टा हुने रहेछ है मिस?
2: हो, यिनीहरूको दुई जोडा लिम्स हुन्छन्। अगाडिको लिम्स पखेटामा रूपान्तरण भएको हुन्छ भने पछाडिको लिम्स हिँड्नका लागि प्रयोग गर्छन्।
0: पखेटाहरू उड्नका लागि प्रयोग गर्छन्।
2: हो, यिनीहरूले उड्नका लागि पखेटा प्रयोग गर्छन्। तर यिनीहरूलाई उड्नका लागि अन्य शारीरिक बनावटले पनि सहयोग गरिरहेको हुन्छ।
0: मैले अलिक बुझिन मिस, स्पष्ट पारिदिनुहोस् न, हजुरले के भन्न खोज्नु भएको
2: हो? यिनीहरूको शरीरमा हुने हाड खोक्रो हुन्छ, जसलाई न्युम्याटिक हाड भनिन्छ, जसले शरीरलाई हलुका बनाइदिन्छ। त्यस्तै यिनीहरूको शरीर डुङ्गा आकारको हुन्छ, यसले पनि यिनीहरूलाई हावामा डाइभ हान्न मद्दत गर्छ।
0: उड्नलाई पनि के चाहिँदो रहेछ?
2: यो सबै यिनीहरूको अनुकूलनका गुणहरू हुन् नि।
1: यिनीहरूले पनि वातावरण अनुसार शरीरको तापक्रम परिवर्तन गर्न सक्छन् हो मिस?
2: यिनीहरूले वातावरण अनुसार आफ्नो शरीरको तापक्रम परिवर्तन गर्न सक्दैनन्। यिनीहरूको शरीरको तापक्रम स्थिर हुन्छ, त्यसैले यिनीहरूलाई समतापी जनावर भनिन्छ।
0: यिनीहरूको सास फेर्ने अङ्ग कुन हो मिस?
2: यिनीहरूले पनि फोक्सोबाटै सास फेर्छन्।
1: यिनीहरूको मुटुमा कतिवटा कोठा हुन्छ नि?
2: पक्षी वर्गमा पर्ने सबै जनावरहरूको मुटुमा चारवटा कोठाहरू हुन्छन्।
0: यिनीहरूको पनि भाले र पोथी अलग अलग हुन्छन् है मिस?
2: हो, यिनीहरू पनि युनिसेक्सुअल जनावरहरू हुन्।
1: यिनीहरूमा कस्तो किसिमको गर्भधान हुन्छ मिस?
2: यिनीहरूमा पनि भित्री गर्भधान हुन्छ।
0: यिनीहरू पनि ओभिप्यारस हुन् है मिस?
2: हो, यिनीहरूले फुल पार्छन् नि त, त्यसैले यिनीहरू पनि ओभिप्यारस हुन्।
1: यस वर्गमा पर्ने जनावरहरूको उदाहरण के हुन् मिस?
2: सुगा, डाँफे, मयूर, अस्ट्रिच, कुखुरा, हाँस आदि यस वर्गमा पर्ने जनावरहरूको उदाहरणहरू हुन्।
1: यहाँ त हात्ती पनि रहेछ। हात्ती सवार पनि गर्न पाइने रहेछ।
2: हात्ती सवार गर्ने हो र?
0: मलाई त डर लाग्छ, नगर्ने।
2: मिथिलेशले गर्नुहुन्छ त?
1: भयो मिस, कौस्तुभ त नगर्ने रे, म एक्लै त के गर्नु।
2: हात्तीलाई राम्रोसँग अवलोकन गर्नुहोस् है त।
0: गर्यौ मिस।
2: अब उतातिर जाउँ, उता अरू धेरै किसिमका जनावरहरू छन्।
0: यहाँ त बाह्रसिङ्गे पनि रहेछ।
2: ऊ, त्यहाँ हेर्नुहोस् त, जलगडा पनि छ।
0: यहाँ त बाँदर पनि रहेछ।
2: बाघ पनि छ नि, तर अहिले बाहिर निस्केको छ कि छैन।
1: हात्ती, गैडा, बाह्रसिङ्गे, बाँदर, यी सबैमा कति धेरै साझा विशेषताहरू छन् है मिस?
2: हो, यिनीहरूमा धेरै साझा विशेषताहरू छन्, त्यसैले त यिनीहरूलाई एउटै वर्गमा राखिएको हो।
0: यी सबै जनावरहरू कुन वर्गमा पर्छन् रे मिस?
2: यी सबै जनावरहरू स्तनपाई अथवा म्यामेलिया वर्गमा पर्छन्।
0: अब स्तनपाई वर्गका मुख्य विशेषताहरू बारे छलफल गरौँ न त।
1: यस वर्ग अन्तर्गत त जन्तु जगतका सबैभन्दा विकसित जनावरहरू पर्दछन्।
2: हो, मिथिलेश, तपाईँले एकदम सही भन्नुभयो। यो वर्ग जन्तु जगतको सबैभन्दा विकसित जनावरहरूको समूह हो।
0: मिस, यिनीहरूको शरीरको तापक्रम परिवर्तन हुन्छ कि हुँदैन?
2: यिनीहरूको तापक्रम वातावरण अनुसार परिवर्तन हुँदैन, त्यसैले यिनीहरूलाई समतापी जनावर भनिन्छ।
1: यो वर्गमा पर्ने जनावरहरू सबै जमिनमा मात्रै बस्छन् है मिस?
2: होइन नि, यसमा पर्ने जनावरहरू कुनै पानीमा बस्छन्, कुनै जमिनमा बस्छन्, कुनै हावामा पनि उड्छन्।
0: हावामा उड्ने त चरा होइन र मिस?
2: चमेरो पनि हावामा उड्छ, तर यो स्तनपायी हो नि।
1: चमेरो कसरी स्तनपायी भयो मिस?
2: चमेरोको शरीर पखेटाले होइन, रौँले ढाकेको हुन्छ।
0: सबै स्तनपायीहरूको शरीर रौँले ढाकेको हुन्छ हो मिस?
2: अहिले हामीले देखेका बाँदर, बारसिङ्गे, हात्ती सबैको शरीर रौँले ढाकेको देख्नु भएन?
1: देख्यौ मिस, तर त्यही मात्र मुख्य विशेषता हो र मिस?
2: त्यति मात्रै होइन, अरू पनि मुख्य विशेषताहरू छन्।
0: के विशेषताहरू छन् मिस?
2: यिनीहरूले बच्चा जन्माएर दुध चुसाउँछन्, त्यसैकै आधारमा यिनीहरूलाई स्तनपायी भनिएको हो।
1: यिनीहरूले सिधै बच्चा जन्माउँछन् है मिस?
2: हो, यिनीहरूले फुल नपारी सिधै बच्चा जन्माउँछन्, त्यसैले यिनीहरूलाई भिभिप्यारस जनावर भनिन्छ।
0: मिस, हजुरले केही स्तनपायी पानीमा बस्छन् भन्नुभएको होइन?
2: हो, वेल, डल्फिन पानीमा बस्ने स्तनपायी हुन्।
1: यिनीहरूले पनि बच्चा जन्माएर दुध चुसाउँछन् हो मिस?
2: हो त, यिनीहरूले पनि बच्चा जन्माएर दुध चुसाउँछन्।
0: स्तनपायीमा पर्ने जनावरहरूको शरीर पनि टाउको, घाँटी, जिउ र पुच्छर हुन्छ है मिस?
2: हो, यस वर्गमा पर्ने जनावरहरूको शरीर पनि टाउको, घाँटी, जिउ र पुच्छरमा विभाजित हुन्छ।
0: अन्य विशेषता के हुन्छन् मिस?
2: यिनीहरूले फोक्सोले सास फेर्छन्।
1: व्हेल र डल्फिन त पानीमा बस्छन्, यिनीहरूले पनि फोक्सोले सास फेर्छन् त मिस?
2: यिनीहरू पानीमा बसे तापनि सास फेर्न पानीको सतहमा आउँछन्।
0: यिनीहरूको मुटुमा कतिवटा कोठा हुन्छन् मिस?
2: यिनीहरूमा चारवटा कोठा भएको विकसित मुटु हुन्छ।
1: यिनीहरूको पनि भाले र पोथी छुट्टा छुट्टै हुन्छन् है मिस?
2: हो, यिनीहरूको भाले र पोथी छुट्टा छुट्टै हुन्छन्, त्यसैले यिनीहरू युनिसेक्सुअल जनावरहरू हुन्।
0: यिनीहरूमा पनि भित्री गर्भाधान हुन्छ होला?
2: हो, यिनीहरूमा भित्री गर्भाधान हुन्छ।
0: कति धेरै फरक फरक विशेषता भएका जनावरहरू रहेछन् है।
1: आज चिडियाखानामा मिससँग भेट हुनाले कति धेरै कुरा सिक्न पाइयो।
0: हो नि, समय बितेको पनि थाहा पाइएन, ढिलो भइसक्यो, अब त जानुपर्छ।
2: हो त, निकै ढिला भइसकेछ, अब तपाईँहरू पनि जानुहोस्, म पनि जान्छु।
0: धन्यवाद मिस, बाई बाई मिस।
2: बाई बाई।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष
6: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य र मान्यता अन्तर्गत पाठ 8 रहेको हाम्रो सामाजिक दायित्व पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?

0: रोहन बिस्तारै हिँड ल।
1: ठिक छ म हिँड्न सकिहाल्छु नि।
0: भिडभाडमा तिमीलाई हिँड्न अप्ठ्यारो हुन्छ कि भनेर नि।
1: हिँड्न त समस्या छैन तर आँखाले अलिक थम्याउँदिन, धेरै नै कमजोर भएछ जस्तो छ आँखा।
0: औ यता बसेर गफ गरौँ अनि खाजा पनि यतै बसेर खाऊँ है।
1: हुन्छ ल।
2: नमस्कार विद्यार्थी भाइ बहिनीहरू।
3: नमस्कार सर।
2: के छ तपाईँहरूको हाल खबर? ठिक हुनुहुन्छ नि?
0: हामी ठिक छौँ सर। अनि सर पनि ठिक हुनुहुन्छ?
2: म पनि ठिकै छु। अनि के गर्दै हुनुहुन्छ तपाईँहरूले? खाजा खानुभयो त?
1: अब खान लागेको सर। तपाईँ पनि आउनु न सर, सँगै बसौँ।
2: ल ल म पनि तपाईँहरूसँगै बस्छु नि एकछिन।
1: सर तपाईँलाई थाहा छ मलाई त सरिताले धेरै सहयोग गर्छिन् नि।
2: हो र? ए कति राम्रो कुरा।
0: त्यस्तो केही होइन सर, उसको आँखा अलि कमजोर छ त्यसैले उसलाई आवश्यक परेका बेलामा अलिअलि आफूले सकेको सहयोग गरेको मात्रै हो।
2: धेरै राम्रो काम गर्नुभयो सरिता तपाईँले। सहयोगको आवश्यकता पर्नेलाई सहयोग गर्न त हाम्रो सामाजिक दायित्व नै हो नि।
0: सर यो सामाजिक दायित्व भनेको के हो नि?
2: सामाजिक दायित्व भनेको समाजप्रतिको जिम्मेवारी हो।
1: मैले अलि बुझिनँ नि सरले भनेको, यसलाई अलि प्रष्ट पारिदिनुहुन्छ कि सर?
2: हेर्नुहोस् हाम्रो समाजमा विभिन्न सहयोग र सेवा जरुरत पर्ने मानिस हुन्छन्, उनीहरूलाई हामीले आवश्यक सहयोग र सेवा प्रदान गर्नुपर्छ। यो हाम्रो सामाजिक दायित्व हो। तिनीहरूमध्ये ज्येष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिलाई हाम्रो बढी जिम्मेवारी हुन्छ। ती व्यक्तिलाई सामाजिक सुरक्षा, सहयोग र मानवीय सेवा प्रदान गर्नु समाजका हरेक नागरिकको दायित्व हो। बुझ्नुभयो त?
1: बुझेँ सर।
0: अनि सर सामाजिक सुरक्षा भनेको चाहिँ के हो नि?
2: सामाजिक सुरक्षा भनेको समाजमा नागरिकलाई सुरक्षा प्रदान गर्ने संस्थागत व्यवस्था हो।
1: हामीले हाम्रो सामाजिक दायित्व पुरा गर्यौँ भने समाजका लागि के कस्तो योगदान पुग्छ त सर?
2: ल म भन्छु है त, हामीले हाम्रो सामाजिक दायित्व पुरा गर्यौँ भने यसले सामाजिक सह अस्तित्व कायम गर्न मद्दत पुग्छ, सामाजिक एकता सुदृढ गर्न मद्दत पुग्छ। यसै गरी सामाजिक दायित्वले समाजमा असल सामाजिक संस्कार र मूल्य मान्यता स्थापित हुन्छ। त्यस्तै सामाजिक दायित्वले सहयोग, सहकार्य र समानुभूतिको पनि विकास हुन्छ, होइन त?
1: हो सर।
0: अब हामी ज्येष्ठ नागरिक तथा असहाय र अपाङ्गता भएका व्यक्तिहरूको दायित्वका विषयमा छलफल गरौँ न है सर।
1: पहिला ज्येष्ठ नागरिक प्रतिको दायित्वका विषयमा छलफल गरौँ, त्यसपछि असहाय र अपाङ्गता भएका व्यक्तिप्रतिको दायित्वका विषयमा छलफल गरौँ न, हुन्न सर?
2: हुन्छ हुन्छ भइहाल्छ नि। पहिला ज्येष्ठ नागरिक प्रतिको दायित्वको विषयमा नै छलफल गरौँ, हुन्न त?
0: ज्येष्ठ नागरिक भनेको वृद्ध वृद्धा हुन् है सर?
2: हो तपाईँले सही भन्नुभयो सरिता, ज्येष्ठ नागरिक भनेका वृद्ध अवस्थाका व्यक्तिहरू हुन्। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 ज्येष्ठ नागरिक भन्नाले 60 वर्ष उमेर पुरा गरेको नेपाली नागरिक सम्झनुपर्छ भनेको छ।
1: ए बुझे सर, नेपालमा 60 वर्ष उमेर पुगेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ, होइन त?
2: हो ठिक हो।
0: ज्येष्ठ नागरिक त हाम्रा जीवित इतिहास हुन् है सर?
2: हो नि, उनीहरूबाट इतिहासका विषयमा धेरै जानकारी पाउन सकिन्छ। त्यसैले उनीहरूले आफ्नो जीवनमा भोगेका विविध कुराहरूको अनुभव उनीहरूबाट हामीले सुन्ने गर्नुपर्छ।
1: उनीहरू त हाम्रा गौरव हुन्, उनीहरूसँग ज्ञान, सिप र अनुभवको भण्डार नै रहेको हुन्छ।
2: हो तपाईँले भनेको एकदम सही हो, उनीहरूमा भएको त्यो ज्ञान, सिप र अनुभव हामीले समाज र राष्ट्रका हितमा उपयोग गर्न सक्नुपर्छ। उनीहरूले समाजका लागि पुर्याएको योगदानबाट हामीले प्रेरणा लिनुपर्छ।
0: ज्येष्ठ नागरिकको महत्त्व पनि बताइदिनुहुन्छ कि सर?
2: हुन्छ हुन्छ ल सुन्नुहोस् है त, ज्येष्ठ नागरिकहरू हाम्रा संस्कृति, मूल्य मान्यता र परम्पराका स्रोतहरू हुन्। उनीहरू हामीलाई असल बाटो देखाउने पथ प्रदर्शक हुन्। त्यसै गरी उनीहरू हाम्रा कला, संस्कृति र मूल्य मान्यतालाई पुस्तान्तरण गराउने अग्रज हुन्। त्यस्तै उनीहरूले आफ्नो जीवनको महत्त्वपूर्ण समय आफ्नो परिवार, समाज र राष्ट्रका लागि समर्पण गरेका हुन्छन्। त्यसैले ज्येष्ठ नागरिकहरू महत्त्वपूर्ण छन्।
1: हाम्रो संविधानमा ज्येष्ठ नागरिकको हकको पनि व्यवस्था गरिएको छ है सर?
0: हो नि, नेपालको संविधानको धारा 41 ज्येष्ठ नागरिकको हकको व्यवस्था गरिएको छ।
1: के लेखिएको छ नि त्यस धारामा सरिता?
0: ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेर लेखिएको छ, है सर?
2: हो, नेपालको संविधानमा मौलिक हक अन्तर्गत ज्येष्ठ नागरिकको हकको व्यवस्था गरिएको छ। संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा हकको प्रत्याभूत पनि गरेको छ।
1: हाम्रो हजुरबाले त वृद्ध भत्ता पनि पाउनुहुन्छ।
0: हाम्रै हजुरआमाले पनि?
1: मलाई त हजुरबाले आफ्नो वृद्ध भत्ता आएपछि के किनेर ल्याइदिनुहुन्छ, आफ्नो नाति खुसी हुन्छ भनेर ल्याइदिएको भन्नुहुन्छ।
0: हाम्रै हजुरआमाले पनि त्यस्तै गर्नुहुन्छ।
2: हो, राज्यले ज्येष्ठ नागरिकलाई मासिक रूपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ नि।
1: त्यति मात्र कहाँ हो र, हाम्रो हजुरबाले त गाडी भाडामा पनि छुट पाउनुहुन्छ।
2: राज्यले ज्येष्ठ नागरिकको जीवनयापन सहज होस् भनेर उनीहरूका लागि सार्वजनिक सवारी साधन, स्वास्थ्य लगायतका सेवामा सुविधा र छुटको समेत प्रबन्ध गरेको छ।
0: ज्येष्ठ नागरिकलाई परिवारले व्यवस्था गर्नुहुन्न है सर?
2: हो, हुँदैन। ज्येष्ठ नागरिक सम्बन्धी ऐनले पनि आर्थिक हैसियत तथा इज्जत अनुसार पालन पोषण तथा हेरचाह गर्नु परिवारका प्रत्येक सदस्यको कर्तव्य हुनेछ भनेर उल्लेख गरेको छ।
1: ज्येष्ठ नागरिकलाई सम्मान गर्नु हामी सबैको कर्तव्य हो, है सर?
2: हो, ठिक हो, उनीहरूलाई हामी सबैले सम्मान गर्नुपर्छ।
0: ज्येष्ठ नागरिकलाई अरू के कस्ता छुट र सुविधा दिने व्यवस्था छ त सर नेपालमा?
2: ज्येष्ठ नागरिकलाई दिइने छुट र सुविधा सम्बन्धमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 व्यवस्था गरेको छ। यस अनुसार सार्वजनिक सेवा प्रदान गर्ने संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने, सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिक सिट सुरक्षित राख्नुपर्ने, यसै गरी स्वास्थ्य सेवामा कम्तीमा 50% छुट दिनुपर्ने, त्यस्तै नेपाल सरकारले ज्येष्ठ नागरिकलाई परिचय पत्र उपलब्ध गराई तोकिए बमोजिमको सामाजिक सुरक्षा भत्ता वा सुविधा उपलब्ध गराउनुपर्ने जस्ता छुट र सुविधा ज्येष्ठ नागरिकलाई दिइने व्यवस्था गरिएको छ।
0: राज्यले प्रदान गरेका सेवा सुविधाले मात्रै उनीहरूप्रतिको हाम्रो दायित्व पुरा हुन्छ त सर?
2: हुँदैन नि, कहाँ हुनु।
1: ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नु व्यक्ति, समुदाय र राज्यको सामाजिक दायित्व हो।
0: त्यसो भए ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व के हुन्छ त सर?
2: ल सुन्नुहोस् दुवैजनाले, ज्येष्ठ नागरिकलाई उचित स्याहार र हेरचाह गर्नुपर्छ। उनीहरूको ज्ञान, सिप र अनुभवलाई समेट्दै पारिवारिक योजना निर्माण गर्नुपर्छ। उनीहरूलाई रुचि अनुसारका काम र भ्रमण तथा मनोरञ्जनको प्रबन्ध मिलाउनुपर्छ। यसै गरी उनीहरूलाई उचित सम्मान र सहयोग पनि गर्नुपर्छ। बुझ्नुभयो त?
0: बुझ्यौ सर।
1: अब हामी असहाय र अपाङ्गता भएका व्यक्तिप्रतिको दायित्वका सम्बन्धमा पनि चर्चा गरौँ न सर।
2: हुन्छ, भइहाल्छ नि।
0: पहिला त उनीहरूको परिचयकै कुरा गरौँ न सर। असहाय भनेका कस्ता व्यक्ति हुन्?
2: आफ्नो सम्पत्ति नभएका, स्याहार सुसार गर्ने परिवारका सदस्य वा संरक्षक नभएका, वा आफै रोजगारी गरी जीवनयापन गर्न नसक्ने व्यक्ति असहाय व्यक्ति हुन्।
0: अनि अपाङ्गता भएका व्यक्ति भनेका कस्ता व्यक्ति हुन् त?
2: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 अनुसार अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिहरू हुन्।
1: उनीहरू असहाय र अपाङ्गता भएका व्यक्ति भए पनि समाजका लागि त महत्त्वपूर्ण हुन्छन्, होइन र सर?
2: हो नि, असहाय र अपाङ्गता भएका व्यक्तिसँग पनि विविध प्रकारका ज्ञान, सिप, क्षमता र योग्यताहरू रहेका हुन्छन्। उनीहरूका अनुभव, योग्यता र क्षमतालाई समाज र राष्ट्रको विकासका लागि उपयोगमा ल्याई विकासको गतिलाई अगाडि बढाउन सकिन्छ।
1: दुवै खुट्टा नभएका हरिबुढा मगरले पनि सगरमाथा चढे, है सर?
2: हो त नि, कृतिमानी आरोही हरिबुढा मगरले सगरमाथाको चुचुरोमा पाइला टेकी सगरमाथाको चुचुरोमा पुग्ने पहिलो घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएका व्यक्तिको नाममा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।
0: उनले कृत्रिम खुट्टाको सहायताले सगरमाथा चढेका हुन् है?
1: हो हो,
2: अपाङ्गता भएका व्यक्तिहरूलाई सबैले साथ, सहयोग र हौसला दिने हो भने उनीहरूले पनि कैयौँ उल्लेखनीय कामहरू गर्न सक्छन्। यस्ता उदाहरणहरू प्रशस्तै छन् नि।
0: उनीहरूलाई सम्मान र समानुभूतिपूर्ण व्यवहार गर्नुपर्छ है सर?
1: हो नि, उनीहरूलाई आवश्यकता अनुसारको सेवा सहयोग पनि पुर्याउनु पर्छ।
2: नेपालको संविधानमा पनि असहाय र अपाङ्गता भएका व्यक्तिको सहयोग र संरक्षणका लागि विशेष व्यवस्था गर्ने नीति अवलम्बन गरिएको छ।
1: के उल्लेख छ सर त्यसमा?
2: नेपालको संविधानको धारा 43 सामाजिक सुरक्षाको हक अन्तर्गत अशक्त, असहाय र अपाङ्गता भएका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भन्ने कुरा उल्लेख गरिएको छ।
1: अपाङ्गता भएका व्यक्तिहरूले अन्य नागरिक सरह सम्मानपूर्वक र सुविधाजनक तरिकाले आफ्नो जीवन बिताउन पाउनुपर्छ।
0: अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्ग मैत्री वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य पनि हो।
2: राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्यको मूल प्रभावमा ल्याउन विशेष व्यवस्था पनि गरेको छ नि।
1: के छन् सर त्यसमा?
2: ल सुन्नुहोस्, सरकारी सेवा, शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, सार्वजनिक क्षेत्र लगायतका राज्यका हरेक निकायमा आरक्षणको व्यवस्था गरेको छ। यसै गरी सार्वजनिक स्थानमा अपाङ्गता मैत्री वातावरण तयार गरी उनीहरूलाई विशेष संरक्षण गर्ने प्रयास पनि गरेको छ।
1: यो त उनीहरूको अधिकार पनि हो नि।
0: अपाङ्गता भएका व्यक्तिको सेवा सुविधाका सम्बन्धमा कानुनमा के व्यवस्था छ त सर?
2: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 अनुसार अपाङ्गताको आधारमा उनीहरूलाई रातो, निलो, पहेँलो र सेतो परिचय पत्र प्रदान गरिने, निशुल्क शिक्षा उपलब्ध गराउने, छात्रवृत्ति तथा आर्थिक सहयोग उपलब्ध गराउने, व्यावसायिक तालिम उपलब्ध गराउने, निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, कृषि र स्वरोजगारमूलक व्यवसाय वा उद्यमशीलताको लागि अनुदान वा सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउने, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रु भाडामा 50% छुट र तोकिए बमोजिमको सिट सुरक्षित राख्नुपर्ने, सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने जस्ता व्यवस्था गरेको छ।
1: उनीहरूलाई अवसर दिइयो भने धेरै काम गर्न सक्छन् है सर?
0: त्यसैले त भन्ने गरिन्छ नि, अपाङ्गता भएका व्यक्तिलाई दया माया होइन अवसर प्रदान गर्नुपर्छ भनेर।
2: हो, ठिक भन्नुभयो। अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर प्रदान गरियो भने उनीहरूले पनि अन्य नागरिक सरह सम्मानपूर्वक र सुविधाजनक तरिकाले आफ्नो जीवन बिताउन सक्छन्। उनीहरूमा भएको विविध प्रकारका ज्ञान, सिप, क्षमता र योग्यताले समाज र राष्ट्रको विकासमा योगदान दिन सक्छन्। उनीहरूको अनुभव, योग्यता र क्षमताले देशको नाम उच्च राख्न सक्छन्। त्यसै गरी उनीहरूको परनिर्भरता घट्न गई स्वाभिमानी बन्न सक्छन्। त्यसैले उनीहरूलाई दया माया भन्दा पनि अवसर प्रदान गर्नुपर्छ। बुझ्नुभयो त?
0: बुझ्यौ सर। आजको खाजा खाने समयमा हामीले धेरै राम्रो विषयमा छलफल गर्न पायौँ है। कक्षामा त राम्रोसँग छलफल गर्न पाइयो,
1: रमाइलो पनि भयो, सरसँग नयाँ कुरा सिक्न पनि पाइयो।
2: ल त भाइ बहिनीहरू, घन्टी पनि लाग्यो। तपाईँहरूसँग अरू केही जिज्ञासा भए पछि कुनै बेला कुरा गरौँला। अहिले म जान्छु ल।
0: हुन्छ सर, सरलाई धेरै धेरै धन्यवाद।
1: सरिता, जाउँ हामी पनि कक्षातिर, अब कक्षा सुरु हुन लाग्यो।
0: ल हुन्छ, जाउँ।
2: ल राम्रोसँग जानु है।
0: हुन्छ सर।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
4: सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। रातिको 9 बज्ने लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदको दुवै सदनको बैठक अवरुद्ध। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 जना गम्भीर घाइते। र म्यानमारको एक गाउँमा भएको विस्फोटमा परि 46 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीले अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको दोस्रो बैठक पनि स्थगित गर्नु भएको हो। बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध सुरु गर्नु भएको थियो। त्यसपछि सभामुख अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। सभामुख अर्यालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू आआफ्नो स्थानबाट उभिएर निरन्तर विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक भोलिसम्मका लागि स्थगित गर्नुभएको हो। यसैबीच प्रतिनिधि सभाको आइतबारको बैठकमा संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा समिति गठन भएको छ। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा 7 दिनभित्र प्रतिवेदन तयार गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन भएको जानकारी गराउनुभयो। यसअघि आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बैठक अवरुद्ध गर्नुभएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले तथ्य, प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचिएको प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। बैठकमा नेपाली कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले संसदको रोस्टममा उभिएर बोलेको विषयमा आफूहरूको नोट अफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो जानकारी दिनुपर्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदनको अवरोध जारी रहने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र

0: बनाउन र राष्ट्र एवं राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै प्रमुख सभामुखसँग प्रतिस्पर्धा नगर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। त्यसै गरी राष्ट्रिय सभा बैठकमा पनि सांसदहरूले हिजोको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि आजको बैठक स्थगित भएको छ। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न माध्यमबाट प्रधानमन्त्री शाहको ध्यान आकर्षण गरी समस्याको समाधान गरिने भन्दै सभा सञ्चालनलाई निरन्तरता दिई आआफ्नो दायित्व पूरा गर्न सांसदहरूलाई अनुरोध गर्नुभयो। सांसदहरूले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध जारी राखेपछि अध्यक्ष दाहालले सभाको दोस्रो पटक बसेको बैठक पनि स्थगित गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव र विदेश विभाग प्रमुखले स्वागत गर्नुभयो। भ्रमणका क्रममा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेट गर्नुहुनेछ। सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालक सहित 3 जनाको मृत्यु भएको छ। घटनामा 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको जीप भैरवी गाउँपालिका 5 स्थित कालगौडामा दुर्घटना भएको थियो। दुर्घटनामा परि कालीकोट शुभकालिका गाउँपालिका 5 का 35 वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका 4 का 38 वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका 6 की 55 वर्षीय पुलतीसरा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल दैनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान गर्नका लागि प्रहरी प्रमुख श्रवण कुमार विकको समेत जगतमा छानबिन समिति गठन गरी घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिनुभयो। आज बिहान तुलसीपुरको गुल्मचोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सरा वी रोजर्सले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उपविदेश मन्त्री रोजर्सले सूचना तथा सञ्चार क्षेत्रमा साझेदारी विस्तार एवं डिजिटल पूर्वाधार निर्माण गर्न तथा सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी असार 7-9 गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारी तीव्र बनाएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। झापाको शिवसताक्षी नगरपालिका

0: का चार फुलचोक स्थित झापा इनर्जी प्लान्टमा आग लागि हुँदा करिब 6 करोड रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी टोली शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीयको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको एक गाउँमा भएको विस्फोटमा परि कम्तीमा 46 जनाको मृत्यु भएको छ। घटनामा 74 जना घाइते भएको बताइएको छ। चीनसँग सीमा जोडिएको नामखाम क्षेत्रमा विस्फोट भएको र घटनामा 6 बालबालिका सहित कम्तीमा 46 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विस्फोटका कारण 300 भन्दा बढी घर क्षतिग्रस्त भएका छन्। जुन्ता सरकारसँग युद्धमा रहेको ताङ लिबरेसन आर्मीको नियन्त्रण रहेको त्यस क्षेत्रमा विस्फोटक पदार्थ भण्डारमा विस्फोट भएपछि सो हताहती भएको हुन सक्ने अनुमान गरिएको छ। अब आर्थिक समाचार।
1: अर्थमन्त्री सोनिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भइसक्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन 74 खर्ब 58 अर्ब बराबर पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले बजेट पछि आयोजित अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले 5 वर्षको समय अवधिलाई दृष्टिगत गरी बजेट ल्याइएकोले आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनु भयो। उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटबाट सरकार पछाडि नहट्ने उल्लेख गर्नुहुँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले वैदेशिक मुद्रा संचितको आधार विप्रेषण रहेको उल्लेख गर्दै त्यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड दिनुपर्ने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32.46 अर्ब रुपियाँ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेन्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण गर्ने व्यवस्था मिलाउने गरी बजेट व्यवस्था गरिएको छ। बजेटले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि 2.07 अर्ब रकम विनियोजन गरेको छ। उपयोगविहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि ब्याङ्कको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्ने कार्यक्रम पनि बजेटले अघि सारेको छ। बजेटले सिरार 70मा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्ने, कर्णालीमा स्याउ ओखर लगायतको फलफुलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ। चालु आर्थिक वर्षको 10 महिनामा वीरगंज नाका हुँदै 4.02 अर्ब रुपियाँ भन्दा बढी मूल्यका विद्युतीय सवारी साधनहरू नेपालमा आयात भएका छन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षमा मूल्यको आधारमा विद्युतीय सवारी साधनको आयात 2.37 अर्ब अर्थात् 143.60% वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै चालु आर्थिक वर्षमा 15,271 वटा विभिन्न थरीका विद्युतीय सवारी साधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेख्य रूपमा वृद्धि भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले 85.54 अर्ब रकम विनियोजन गरेको छ। जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेसन निर्माण सम्पन्न गर्न मात्रै 70 अर्ब रकम विनियोजन भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले उल्लेख गरेको छ। आर्थिक वर्ष 2083-84 को बजेट मार्फत सरकारले आगामी 1 वर्षभित्र कम्तीमा 10 प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ। जस अनुसार सरकारले हेटौँडा ढल्केभर इनरुवा 400 केभी प्रसारण लाइन चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। बजेट पछि खुलेको पहिलो दिन नेपाली धितोपत्र बजारको परिसूचक नेप्से 2 अङ्कले घटेको छ। सोमबार नेप्से परिसूचक 26.72 अङ्कले घटेर 2,755.37 अङ्कमा सीमित भएको छ। यस दिन 349 कम्पनीहरूका 1,33,83,816 किता शेयरहरू 5.16 करोड 44 लाख मूल्यमा किनबेच भएका छन्।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको T20 अन्तर्राष्ट्रियको वरियतामा एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICCले जारी गरेको पुरुषतर्फको T20 अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो वरियतामा नेपालले एक स्थान सुधार गरेको हो। पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै नेपाली पुरुष क्रिकेट टोली 17 स्थानबाट 16 स्थानमा उक्लिएको छ। नामिबियालाई एक स्थान पछि पार्दै नेपालले आफ्नो वरिता सुधार गरेको हो। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को विश्व कीर्तिमान नजिक पुगेका छन्। केही साता अघि मात्र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा 150 विकेट पुरा गरेका सन्दीप टी20 अन्तर्राष्ट्रियमा पनि उक्त कीर्तिमान आफ्नो नाममा बनाउँदैछन्। श्रीलङ्काका लेग स्पिनर बानेन्दु हसरङ्गाले 90 खेलमा 150 विकेट पुराएको कीर्तिमान बनाएका छन्। सन्दीप हसरङ्गाको उक्त कीर्तिमान तोड्न नजिक रहेका छन्। सन्दीपले अहिले 75 खेलमा 138 विकेट बनाएका छन्। अब 14 खेलमा 12 विकेट लिएमा टी20 तर्फ पनि सर्वाधिक कम खेलमा 150 विकेट पुरा गर्ने कीर्तिमान सन्दीपको नाममा रहनेछ। झापाको बुद्ध शान्तिमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। प्रतियोगिता साउन 19 गते बुद्ध शान्ति गाउँपालिकामा आयोजना हुने भएको हो। आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईका अनुसार एथलेटिक खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुद्ध शान्तिमै पहिलो पटक हाफ म्याराथन हुन लागेको हो। प्रतियोगिताको विजेताले 50,000 रुपियाँ, दोस्रोले 40,000, तेस्रोले 30,000, चौथोले 20,000, पाँचौंले 10,000 रुपियाँ र ट्रफी प्राप्त गर्नेछ। 21 किलोमिटर दूरीको सो प्रतियोगितामा नेपाल र भारतका गरी 400 जना धावकलाई सहभागी गराइने आयोजकको लक्ष्य रहेको छ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम, आज राति देशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदको दुवै सदनको बैठक अवरुद्ध। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 जना गम्भीर घाइते। र म्यानमारको एक गाउँमा भएको विस्फोटमा परि 46 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको हिन्दी समाचारपछि मात्र रेडियो नेपालबाट।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपाली विविध आदिवासी जनजातिहरूमध्ये संस्कारगत विशिष्टता भएको एउटा जाति हो थकाली जाति। मुस्ताङका थकालीहरू पहिले प्राय जोमसोम मार्फा र थाकखोला टुकुचे क्षेत्रमा रहेको भए पनि अहिले नेपालका मुख्य सहरहरूमा छरिएका छन्। पारम्परिक रूपमा बोन तथा बुद्ध धर्म मान्ने थकालीहरूको आफ्नै भाषा छ। चार चनका चार देवता भन्ने आहानले उनीहरूलाई बहुदेवतावादी भएको दर्शाउँछ। चार चन थकाली भए पनि बोन मतावलम्बीहरूमा पनि चन रहेका छन्। बोन मार्गी चिम्तन छयातन हिन्तान र स्याङतानहरूले मात्र होइन, बाह्र गाउँले लोपा र ताङबेथरले पनि आफूलाई थकाली मान्दछन्। थकाली जातिको शास्त्रलाई रहव भनिन्छ। नगेन्द्र शर्माको पुस्तक नेपाली जनजीवनका अनुसार थकाली भन्नाले मुख्य गरी गौचन तुलाचन शेरचन भट्टचन थरहरूलाई जनाउँछ। आर्थिक रूपले सम्पन्न, राजनैतिक र शैक्षिक क्षेत्रमा अग्रगामी, सामाजिक सम्बन्धको हिसाबले निकै मिलनसार, व्यापार व्यवसायमा मेहनती जातिका रूपमा थकालीहरूको छवि नेपालीहरू र विदेशीहरूमा समेत रहेको पाइन्छ। मुस्ताङ जिल्लाको थाकखोला क्षेत्रलाई पितृथलो मान्ने हुनाले यो जाति थकाली भनिएको हो भन्ने भनाइ छ। तापनि यिनीहरू आफूलाई सिजाली राजघरानाका ठकुरी हौ भन्ने मान्दछन्। तर प्राचीन सिजाली नागराजहरू भोट बर्मेली मूलका थिए वा खस ठकुरी थिए भन्ने तथ्यको टुङ्गो स्पष्ट भइ नसकेकाले थकालीहरूका पूर्वजबारे किटान साथ भन्न सकिएको छैन भनेर नगेन्द्र शर्माले लेख्नु भएको छ। आजको कार्यक्रममा हामी थकाली जातिको केही ऐतिहासिकता र संस्कार संस्कृति सम्बन्धी सामग्री समेट्ने जमर्कोमा छौँ। थकाली जातिको वर्तमान अवस्था र गतिविधिका साथै केही सांस्कृतिक प्रसङ्गमा थकाली सेवा समिति नेपालका पूर्व केन्द्रीय अध्यक्ष सोमप्रसाद तुलाचनसँगको कुराकानी राख्नेछौँ। केही ऐतिहासिक, सांस्कृतिक र संस्कारगत प्रसङ्गहरूबाट कार्यक्रम अघि बढाउँछौँ। नेपालका जातीय संस्कार पुस्तकमा रहेको डाक्टर कृष्णबहादुर भट्टचनको आलेखका आधारमा यो सामग्री तयार पारेका छौँ। थकालीहरू परम्परागत वासस्थल थाक 700 बसोबास गर्दै आएकामा आजभन्दा 200 वर्ष अघिदेखि थाक 700 बाहिर बसाई सर्ने क्रम सुरु भएको थियो। सुरुमा बागलुङ र म्याग्दीको खानीको काममा र 6-7 दशक यता पोखरा, काठमाडौँ, बुटवल, भैरहवा र भारतको बनारससम्म व्यापारको काममा पुगे। प्रायजसो थकालीहरूले आफूहरू जुम्ला सिन्झाका राजकुमार हंस राजा र ठिनीकी राजकुमारी घोम रानीका सन्तान भनी ठकुरी भएको मान्दछन्। थकालीहरूका पुर्खा तामाङहरू हो भन्ने अर्को प्राकल्पना पनि पाइन्छ। थकालीहरूले आफूलाई तमहाङ भन्ने र थकाली भाषा र तामाङ भाषा मिल्दोजुल्दो भएको पनि बताइन्छ। डाक्टर हर्क गुरुङले पनि गुरुङले आफूलाई तमु र थकालीले आफूलाई तमहाङ भनेबाट दुवैको तामाङसँग सम्बन्ध भएको कुरा व्यक्त गर्नुभएको छ। अर्को भनाइअनुसार थाकखोला भेगका अन्य जनजातिहरू खास गरी भोटे, मगर र तामाङसँगको अन्तर्जातीय वैवाहिक सम्बन्धबाट सृजना भएको भन्ने विचार पनि पाइन्छ। त्यस्तै थकालीका पुर्खाहरू चीन, बर्मा र भारतको सङ्गमस्थलबाट पश्चिमतर्फ बसाई सर्दै तिब्बत हुँदै नेपालतर्फ लागेको किराती मध्येका एक हुन् भन्ने विचार पनि पाइन्छ। थकाली जातिबारे पाइने केही ऐतिहासिक प्रसङ्गहरू थिए। अब केही सामाजिक संस्कारहरूतर्फ लागौँ, त्यसपछि कुराकानीको क्रम पनि रहनेछ। थकाली समाजमा बालक जन्मदा परम्परागत रूपमा ढोम अर्थात् झाँक्रीहरूले 3 दिनमा न्वारेन र साङतेजी गरी चोख्याउने गर्दछन्। आजकल अधिकांशले बाहुन बोलाएर हिन्दू विधिबाट न्वारन गर्ने चलन छ। थकाली कुमार केटाहरूको छेवर बिजोर वर्षमा गरिन्छ। यो शुभ कार्यका लागि छेवर गर्ने केटाको मामाको उपस्थिति अनिवार्य हुन्छ। भानिजको केस काट्नेदेखि लिएर अरू सबै विधिविधानहरू मामाले सम्पन्न गर्नुपर्दछ। थकालीहरूको परम्परागत चलन अनुसार छोरीलाई उसको विवाहको बेलामा दाइजो वा सम्पत्ति केही नदी छोरीका छोराहरूको छेवरको शुभ अवसरमा आफ्नो गच्छेअनुसार जे जति दिने हो त्यो दिने चलन छ। छेवर गर्दा प्राय सबै थकालीलाई निम्त्याएर धुमधामसँग सम्पन्न गर्ने चलन छ। छोरीलाई भने 13 वर्ष पुग्नु अघि नोकोन अर्थात् चोलो दिने प्रचलन छ। हरेक साल भदौ महिनामा चारै थरका 13 वर्ष मुनिका र 5 वर्ष माथिका कुमार केटाहरूको बिजोर वर्षमा थाक 700 क्षेत्रमा सियोपेन लभको सामाजिक संस्कार एक वर्ष चट्टीटुप र अर्को वर्ष पेटुपले आयोजना गरिन्छ। त्यसैले सियोपेन लभ कुमारहरूको सामूहिक पर्व हो र यो पर्व थाक खोलामा गर्ने चलन कायम छ। यस अवसरमा नरी झ्याव देवीको पूजा अर्चना, नाचगान, घोडसवार, धनुषबाण हान्ने परीक्षा र दोहोरी गीतका कार्यक्रमहरू चल्दछन्। थकालीहरूको पारम्परिक विवाह संस्कार राजी अर्थात् छोपेर गर्ने विवाह हो। थकालीहरूको यस्तो प्रकारको विवाहको प्रचलन विक्रमसम्म 2007 सालपछि हराउँदै गयो। थकालीहरूको प्रचलित विवाह परम्परा सजातीय हुन्छ। विवाह हुनासाथ विवाहित जोडी छुट्टै घरजम गरी बस्ने परम्परा पनि देखिन्छ। थकालीहरूको प्रचलित परम्परागत विवाह गर्दा पहिला अनौपचारिक रूपमा माइती पक्षको स्वीकृति पाएपछि थकाली भलादमी लगेर छोरी माग्ने चलन छ र सोबारे मन्जुरी भएमा एक रुपैयाँ माइतीले समाउने र खिमी छुजी गरेर छोरीको गिहु दुल्हाकोमा सार्ने काम दुवै वा एकैसाथ वा केही फरकमा अनुकूल मिलाएर गर्ने चलन छ। खिमी छुजी गर्ने अवसरमा चाँदी र सुनबाट बनेका गहना खाँगलो अत्यावश्यक हुन्छ। परम्परागत रूपमा जन्तर पनि आवश्यक पर्दथ्यो, तर यसको चलन हराएको छ। खिमी छुजी नगरिकन कुनै पनि विवाह सामाजिक रूपमा पक्का र स्वीकार्य हुँदैन। खिमी छुजी गर्न जाँदा केटा पक्षका आफन्त र भलादमीहरू केटी पक्षका घर दैलोमा पुगेपछि माइतीहरूको सम्मान र तारिफ गर्न भर फ्याजी गरिन्छ। खिमी र नमी बसाल्दा केटा पक्षले त्यहाँ निम्त्याइएका उपस्थित सबै माइतीहरूलाई जाँड रक्सी पुर्याउनु पर्छ। स्थानीय थकाली समाजका घम्ब कुशल अर्थात् मुखिया वा निजको प्रतिनिधि समक्ष केटा पक्षको महपर अर्थात् ज्वाइँ र थकाली भलादमीहरू, धावर अर्थात् माइती आस्याङ्बर अर्थात् मावली आदिको उपस्थितिमा केटीको गिहु अब उपरान्त केटाको घिउमा सर्यो भनी विधिवत घोषणा हुन्छ। पछि साइत हेरेर उपयुक्त समयमा जन्तीसहित स्वयम्वर गरी भोजभतेर गरेर दुलही भित्र्याउने गरिन्छ। माइती पक्षले माइती राजाहरूको नामको सूची दिए अनुसार रक्सी, मासु र रोटी अनिवार्य रूपमा लगी ढोगभेट गर्ने चलन छ। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे। कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: थकाली जातिको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा थकाली सेवा समिति नेपालका पूर्व केन्द्रीय अध्यक्ष सोमप्रसाद तुलाचनसँग कुराकानी गरेका छौँ। कार्यक्रममा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
0: थकालीहरूको बसोबास वर्तमानमा चाहिँ कति जिल्लामा कहाँ कहाँ छ?
2: पहिला त अब सबै मुस्ताङमै हो, पितृभूमि, जन्मभूमि, हाम्रो जाने आदिभूमि मुस्ताङमै हो, थाक सासैमै हो। पछि चाहिँ जागिरको कारणले, त्यसपछि व्यापारको कारणले, अनि यो खानेमा काम गर्ने कारणले छोड्दै छोड्दै कोही म्याग्दी बागलुङको खानेतिर व्यापारमा आउनुभयो। कतिपय साथीहरू जाने अब होटल व्यवसायको कारणले पोखरा काठमाडौँ आउनुभयो। कतिपय पढ्नेको कारणले पनि अब काठमाडौँ पोखरा, कोही विदेश पनि गए, कोही जाने नेपाल। नेपालको सरकारी जागिर त नगर्ने नै छ। जागिरमा हाम्रो थकालीले अलिक जाने प्राथमिकता दिँदैन कि, व्यापारै गर्छन्। जागिर खाएर जाने जिन्दगी गुजार्ने भन्नेमा चाहिँ विश्वास गर्दैन।
0: हजुर, व्यावसायिक तर उद्यमी
2: व्यापार पनि
0: भनेपछि कति जति जिल्लामा होला?
2: मेरो ख्यालमा अहिले हामीले हिसाब गर्दाखेरि म्याग्दीमा बागलुङ, पोखरा, कास्की भइहाल्यो, काठमाडौँ उपत्यकामा सबै ठाउँमा फिजिया छ। पश्चिमतिर चाहिँ रुकुममा छ, रोल्पामा छ, भैरवा बुटोल भइहाल्यो, नेपालगञ्जतिर भयो, टिकापुरतिर पनि छन्, जुम्लामा पनि छ है। जुम्लामा चाहिँ अब यस्तो छ, कस्तो भन्दाखेरि जाने सुरुमा त अब हामी थकाली झन् जुम्लाबाट सिजा हुँदै मुस्ताङ पुगेको भन्ने अब हाम्रो जाने इतिहासमा त्यो देखिन्छ। तर सिजामा जाने अहिले हाम्रो कोही पनि हुनुहुन्न। जुम्लामा चाहिँ हाम्रो जाने अब अझ पनि छन् त्यहाँ थकालीहरू, पेसा व्यवसाय गरेर बस्नु भएको छ त्यहाँ। विशेष गरेर नेपालको पूर्वतिर चाहिँ अब अलिक छैनन् हाम्रो थकालीहरू, पूर्वमा धेरै छैनन्। पश्चिममा चाहिँ रुकुम, रोल्पा र टिकापुर, कैलाली जिल्ला, कञ्चनपुर जिल्लासम्म पुग्नु भएको छ।
0: अब थकालीहरू सम्पन्न, मेहनती, होइन अग्रगामी जातिका रूपमा रहेको छ भनेर अध्येताहरूले लेखेको पाइन्छ। अब उन्नत आदिवासी जनजातिमा पनि पर्छ होइन, यसो हुनुको पृष्ठभूमि चाहिँ केही बताइदिनुहोस् न।
2: अब एउटा कुरा के रह्यो भने, अब मैले तपाईँलाई अघि नै भने हामीहरू पेसा व्यवसाय बढी गर्छौँ, जागिरमा भन्दा कृषिमा भन्दा। अब माथि थाक क्षेत्रमा बस्नेले त कृषि नै गर्छन्, अहिले कृषि पनि गर्छन्, सँगसँगै तपाईँ होटल पेसाहरू पनि गर्नुहुन्छ है। अब पहिला त अब सबै कृषि नै गर्ने हो, तब चाहिँ व्यापार गर्ने क्रममा धेरै साथीहरू जाने, अब कर्मथल हो जन्मभूमि छोडेर जाने आउने क्रममा अब भए व्यापार गर्दै गएपछि अब लगभग 2-400 वर्षको जाने पिरियडमा सबैले खाना लाउन पुग्नु त भए। तर हाम्रो थकाली मात्रै अरू के छ भने, यसो मागेर खाएको मान्छे कोही नै भेटेको छैन अहिलेसम्म जाने, सबले काम गर्छन्, खान्छन्, पढ्छन्, व्यापार गर्छन्। त्यो कारणले पनि हाम्रो एउटा चलन के छ भने, कसैलाई आपद विपद पर्यो, तपाईँको जाने घटना दुर्घटना पर्यो, आग लागि भयो, अथवा जाने बाढी पहिरो आएर जाने घरबार जाने विहीन भयो भने पनि थकाली सबै मिलेर जाने ढुकुटी भनेर उठाइदिन्छ क्या।
0: अब जनसङ्ख्या चाहिँ कति छ थकाली?
2: जनसङ्ख्या अब मैले 37 सालको जाने गणना हेर्दाखेरि लगभग जाने 16,000 हारिमा देखिन्छ। अहिले म केन्द्रीय अध्यक्ष हुने बेला मैले जनगणना लिँदाखेरि 11,820 देखिन्छ।
0: तथ्याङ्कहरूमा चाहिँ के छ?
2: तथ्याङ्कमा त अब त्यहाँ त मारफाट तिन गाउँले थकाललाई अब एक मुठो राखिदिन्छ, त्यो भयो त्यहाँ जाने अब त्यो त स्पष्ट आउँदैन। हेर्नुहोस् नेपाल सरकारले त जम्मै थकाली भनेर तपाईँ झन् तिन गाउँले थकाली मार्फा थकाली थाकोसे थकालीलाई जाने एक ठाउँमा राखेपछि त त्यो जाने अब अलिक बढी नै देखिन्छ। तर हाम्रो जाने तिन गाउँले थकालीको पनि अब आफ्नै जाने सङ्ख्या छ, मार्फालीको पनि अब आफ्नै सङ्ख्या छ, हाम्रो पनि अब आफ्नै त्यही 11,820 देखिन्छ हाम्रो जाने।
0: अब जुनसुकै समाजमा गएर पनि आफ्नो मौलिकता कायम राख्दै हार्दिकतापूर्वक घुलमिल भएका हुन्छन् थकालीहरू भन्ने गरिन्छ होइन,
2: हजुर।
0: यसरी सहज रूपमा घुलमिल हुने स्वभावले चाहिँ थकालीहरूको उन्नतिमा चाहिँ कतिको भूमिका खेल्यो होला भन्ने?
2: होइन, तपाईँको जाने अब चाहे खस आरेको जाने समाजमा गएर बसुन्, हार्दिकतापूर्वक जाने त्यहाँ बसेर काम गर्नु भएको छ, चाहे जाने मगर समुदायमा गएर बसो, चाहे जाने के अरे अब गुरुङ समुदायमा बसो, चाहे छन्त्याल समुदायमा बसो, चाहे जायसो बस्यो भने एकदम जाने मिलनसार ढङ्गबाट एक अर्कालाई जाने सम्मान गर्ने ढङ्गबाट एक अर्कालाई जाने एउटा जाने सद्भाव राख्ने भएको हुनाले चाहिँ नै सबैसँग घुलमिल गर्न सक्ने क्षमता भएको जात पनि हो यो। हेर्नुहोस् र काम गर्ने क्रममा त इमान्दारपूर्वक पनि चाहिन्छ क्या, इमान्दार भयो भने अब कहिले कहिले काम गर्दै जाँदाखेरि ऋण पनि लाग्छ नि त, ऋण लागे पनि इमान त हुनु पर्यो के। बेमान भयो भने चाहिँ त्यसले जाने कहिले सट्टे माथि उखाल्छ, कहिले सट्टे तल जाने भुइँमा पसार्छ। इमान भयो भने होला अब 2-4 वर्ष जाने अहिले जाने तल तल होला, तर इमानपूर्वक काम गर्दै गयो भने एक आपसँग विश्वास नटोडाइकन काम गर्यो भने फेरि जाने त्यसले माथि उकास्छ के। त्यो कारणले पनि हामीमा त एक खालको जाने इमान देखिन्छ क्या। हेर्नुहोस्
0: थकालीहरूको पारम्परिक पेसामा चाहिँ के देखिन्छ?
2: यस्तो हाम्रोमा के थियो भने, पहिले त जाने बर्खा बेलामा वैशाख जेठ असार साउन भदौ असोज कार्तिकसम्म जाने आफ्नै जाने जन्मथलोमा जाने अब खेती किसान गर्ने हो, सँगसँगै जाने बाटोमा बस्नेपछि अब अलिअलि जाने चियापान त गर्ने नै भए। तपाईँको जाने मङ्सिर लागेपछि जाने मङ्सिर पुष माघ फागुन चैत्रसम्म जाने तल जाने काँचो जाने व्यापार गर्ने घाट, काँचो जाने आफूलाई जाने उपयुक्त हुने ठाउँ त्यहाँ आज जाने 6 महिना अस्थायी रूपमा त्यहाँ आज जाने भट्टी पसल गर्ने व्यापार गर्ने थोर बहुत पैसा कमाउने फेरि माथि जाने फेरि आफ्नो गाउँमा फर्किने चलन थियो पहिला। त्यो
0: हजुर निर्वाहमुखी कृषिमा बसिरहनुभन्दा उद्यमतिर लाग्ने चाहिँ परम्परा रहेछ।
2: त्यो पनि भयो तपाईँलाई अब भनिहाल, हिदमान सुब्बा 7 सालमा प्रजातन्त्र आयो, उहाँहरू 10-11 सालमा झर्नु भयो नेपालमा ठेक्कापट्टा यताउति सबै बाटो बनाउने उद्योग गर्ने जम्मा सबै उहाँले जाने निकै ठुलै जाने अब सञ्जालबाट काम गर्नुभयो। र त्यति बेला उहाँले सबभन्दा बढी ट्याक्स तिर्ने हितमान शेर्चन, र त्यति बेला जाने नेपालको सबभन्दा धनी गाउँ त हितमान शेर्चन भन्थ्यो कि उद्यमी।
0: अलि बढी चाहिँ होटल व्यवसायमा सफल छन् थकालीहरू भनिन्छ नि,
2: हजुर।
0: यसो हुनुमा चाहिँ खास कारण के होला?
2: यस्तो अब खानामा सफाइ छ, त्यसपछि अब स्वादिलो त अब त्यसमा जाने विशेष गरेर जिम्बू हालेर जाने अब तरकारी बनाउने, त्यसपछि जाने अब टमाटरको अचारमा टिमुर हालेर जाने अब अचार बनाउने त्यसले पनि स्वादिष्ट हुने भयो। दाल तरकारीमा जम्बू हालेर धान्छ नि त्यसले पनि टेस्ट गराउने भयो। यही यो कारण चाहिने खाना स्वादिलो पनि हुने भयो, सफाइ पनि छ। हेर्नुहोस् त्यो कारण चाहिने यो थकाली जाने भान्साघर लोकप्रिय भएको कारण त्यो हो। हेर्नुहोस् थकाली खाना भनिसकेपछि हुन त अब अहिले के अरे काठमाडौँमा पोखरामा अथवा चितवनतिर एबिसी जान्छ, मैले सुनेको छु अमेरिकामा छ अरे थकाली भान्साघर गाई थकालीले गर्छन्। तर थकालीले गर्ने ठाउँमा जाने त्यसको जाने अब स्वादिष्ट अर्कै छ, त्यसको सफाइ अर्कै छ, त्यसको जाने अब मापदण्ड सबै कुरा अर्कै छ। गैर थकालले थकाली भान्सा गर्छ तर उनी जाने त्यो थकाली जतिको जाने अब मापदण्ड उसले पुर्याउन सकेको छैन। त्यो कारणले पनि अब नाममा त केही जाने साथीहरूले केही गरे थकाले साथीहरूले जाने अब थकाली भान्साघर भनेर जाने अब गरे पनि अलिकति जाने एउटा काम त गरे, तर तपाईँले भने जस्तो थकालीमा चाहिँ हाम्रो जाने अलग्गै छ के
0: तपाईँ जाने थकाली भन्नाले कस्तो चाहिँ हुनुपर्छ
2: कस्तो हुनुपर्छ भने तपाईँको जाने अब हामीले विशेष गरेर चलेस थाल प्रयोग गर्छौँ, चलेसकै बोटको प्रयोग गर्छौँ त्यति बेला पनि अहिले पनि कोही कोही ठाउँमा जाने स्टिलको थाल देख्छु न त चलेसको थाल र चलेसको जाने बोटको प्रयोग गरेर देख्छु मैले हेर्नुहोस्। अनि टमाटरको अचार बनाउँदा पनि उति बेला हामीले के गर्थ्यो भने झिरमा जाने राखेर जाने आगोमा पोल्यो अनि ढुङ्गा सिलौटोमा मजाले पिसेर टिमुरहरूले पिसेपछि त्यो जाने असाध्यै स्वादिष्ट है त्यो अचार जसले भयो उसले बनाउनु जान्दैन नम्बर एक त्यो। तपाईँ अघि भने दाल तरकारीमा जम्मू झान्नुपर्छ, तेस्रो कुरा त्यो दाल बनाउने तरिका पनि अलग्गै छ हेर्नुहोस्। यो कालो जाने के अरे मासको दाललाई फलामको भाँडामा पकाएर त्यही ढङ्गबाट जाने त्यहाँ बनाउँछ कि त्यो हेर्नुहोस्। त्यति बेला त अब थोरै मान्छेमा थोरै सानसानो भाँडामा पकाउँदा नि हुन्थ्यो, अहिले त अब लगभग जति भान्साघर गर्ने त 200-300 मान्छेलाई भात खुवाउँदा रहेछ हेर्नुहोस्। त्यो त त्यो भाँडामा पकाएर त साध्य हुँदैन हेर्नुहोस्। अहिले भाँडा अर्कै प्रयोग गर्छ, तर यो मासको दाल त तपाईँको जाने के अरे फलामा भाँडा पकाएर जाने अदुवा हालेर पकायो भने त्यसको फेरि स्वाद फेरि अर्कै हुन्छ क्या। यो कारणले पनि तपाईँको जाने विशिष्ट थकालको अलग्गै जाने खाना यो हो भन्ने थाहा हुन्छ।
0: अनि दाउराको आगोमा कोइलामा पकाउनु पनि अर्को विषय,
2: दाउरामा विशेष गरेर उति बेला त अब दाउरै हो, अहिले जस्तो त्यो ग्यास इलेक्ट्रिक त कहाँ हुन्थ्यो र त्यति बेला सबै दाउरामै हो, दाउरा पनि फरक छ क्या हेर्नुहोस्। दाउरा पनि तपाईँको जाने त्यो अग्राको दाउराको जाने खाना अलग्गै हुन्छ, त्यो सिटाले भए दाउराको पकाउ अर्कै हुन्छ क्या हेर्नुहोस्। दाउरा पनि फरक हुन्छ क्या,
0: दाउराको मिठो हुँदैन,
2: अग्राको दाउरा मिठो नि त्यो अग्राको दाउरा त रातो तपाईँ जाने अब कोइला आउँछ त्यो सिटा बाल्यो भने त सिटाले खाना पाक्नु त पाक्छ तर टेस्ट हुँदैन हेर्नुहोस्।
0: अब अलिकति प्रसङ्ग बदलौँ न, यहाँहरू चाहिँ थाक 700 क्षेत्रको भनौँ न थकालीहरू होइन, अलिक बढी सङ्ख्यामा चाहिँ यहाँहरू नै हुनुहुन्छ होला थकाली होइन
2: हजुर।
0: अब अरू थकाली तिनमा चाहिँ अलिकति भौगोलिक विशेषता केही सांस्कृतिक विशेषताहरू पनि छन् कि थकालीहरूमा?
2: अब यस्तो अब हाम्रो पहिला थाक 700 कहाँदेखि भन्थ्यो भने टुक्चेदेखि तल अनि घाँसादेखि माथि त्यति बेला झन् 700 घर कुरिया भएको हुनाले त्यसलाई थाक 700 थाक 700 भनेर नामकरण गरेको। अहिले नाम चाहिँ हाम्रो थकाली सेवा समिति नेपाल भन्ने छ, यो यहीँ काठमाडौँ आज जाने दर्ता गरेर भएको जाने है उति बेला झन् त्यो इतिहासको कागजहरूमा त्यो थाक 700 भनेर छ। त्यो उति बेला 14 मुखिया अहिले 13 मुखिया, पहिला 14 गाउँ अहिले 13 गाउँ भनेर मात्रै भएको 13 मुखिया भन्ने चलन छ। अब रह्यो तपाईँले जाने त्यो सँगसँगै अरू जाने को को हुनुहुन्छ भने अब जस्तै अब तिन गाउँले थकाली भनेको जाने चिमाङ स्याङ ठिनी उहाँहरूलाई तिन गाउँले भन्छ, उहाँ थकाली हो, भाषा एउटै हो, के अरे भेष पनि उस्तै उस्तै हो,
0: भूगोल अलिकति फरक,
2: भूगोल चाहिँ अलिकति अलिकति उहाँहरू अलिक हाइटमा अलिक माथि नै हुनुहुन्छ, हामी अलिक तल छन्। अनि मार्फा थकाली जाने ठ्याक्क टुक्चे भन्दा माथिबाट जाने उहाँको र हाम्रो साथ जोडिएको साथ हो मार्फाले, उहाँहरू पनि अहिले जाने धेरै जस्तो तपाईँ कस्तो छ भने अब गाउँमा त अब उहाँको त स्याउ खेती भएको हुनाले जाने अब राम्रै उब्जनी भएको छ है, र अहिले त तपाईँ कस्तो भने होटल व्यवसायले पनि राम्रै गर्नुभएको छ, उहाँहरू पनि निकै फिन्जिनु भएको छ कि कोही कहाँ पुग्नु भएको छ कि उहाँहरू पनि। तिन गाउँले थकाली पनि पहिला तुलनामा अहिले निकै पल्ट बसाइसकै भएको छ हेर्नुहोस्। धर्म संस्कृति त अब उहाँहरू पनि अब बौद्धै हो, हामी पनि बौद्धै हो, हाम्रो त हाम्रो कस्तो भने पहिला हामी थकाली जाने टम्बिदीबाट जाने यस्तो जाने
0: बोन
2: गर्थ्यौँ, पछि जाने यो होइन बुद्ध मान्ने पनि छन् हामी कहाँ, हाम्रोमा पनि लामा विधिबाटमा बस्ने थकाली नै हुनुहुन्छ त्यहाँ, उहाँहरू पहिला सुरुदेखि नै बौद्ध के अरे लामा विधिबाट काम गर्नुहुन्थ्यो र सातौँ माध्यमबाट जाने अब हामी जाने अब बौद्ध हौँ भनेर घोषणा भइसकेपछि परम्परा कालदेखि जाने ढोम विधिबाट बोन धर्मबाट नै अब हाम्रो जाने कामकाज त हुन्छ, यो मरण विधिहरू जाने त्योबाट पनि गर्छौँ र केही मित्रले जाने लामा विधिबाट नै गर्नुहुन्छ। अहिले जाने
0: कुन कुन चाडपर्वहरू चाहिँ अलिक महत्त्वका साथ थकालीहरूले मनाउने गर्छन्?
2: अब हामी गौचन तुलाचन शेरचन भट्टचनले चाहिँ हामी त्यो थाक 700 थकाले चाहिँ
0: चार चन
2: थकाले जाने तोरण ल प्रत्येक वर्षको जाने फागु पुण्यलाई तोरण ल भन्छ, त्यो जाने विशेष मान्छौँ तोरण ल भन्छौँ, तोरण ल भनेको तोरण भनेको जाने अब फागुन महिना हो, तर यो चाहिँ कहिले काहीँ 14 दुई चारको दिन पर्न आउँछ कि। अनि अर्को जाने फालो भनेर यो सोयाबिन लभा भनेर यो चाहिँ हामीले अन्त गर्दैनौँ, यो तोरण ल जाने हामी थकाल जहाँ जहाँ बस्छौँ त्यही त्यही हामीले जाने अब पितृ सम्झेर पूजापाठ गर्छौँ है। यो फालो यो सेवन लभा भन्ने चाहिँ हुँ के अरे थाक 700 पुग्नुपर्छ, कोबाङमा पुग्नुपर्छ, अनि अब यो के अरे नेपालबाट जहाँसुकै त्यो छेवार वर्तमान गरेपछि त्यो वर्ष जाने हाम्रो त्यो महागुरु भन्ने नरजी आउनुहुन्छ, उहाँको दर्शन गराउने अनि त्यहाँको त्यो मन्त्रमा जाने नाच्नुपर्ने हुन्छ है, अनि सुखपानीमा गएर जाने नयाँ सभा शुद्ध हुनुपर्छ, अनि त्यहाँको जाने चारै देउता जाने घरमा गएर त्यहाँ जाने अब पूजापाठ गर्नुपर्ने हुन्छ, दर्शन गर्नुपर्ने हुन्छ। तर यो चाहिँ युकेमा छेवार गरे पनि अस्ट्रेलियामा छेवार गरे जापानमा छेवार गरे पनि सेभेन लभ त्यो फालो कार्यक्रम चाहिँ कोवाङ पुग्नुपर्छ।
0: भनेपछि यो सोपेन लब जुन छ नि, जुन चाहिँ थाक खोलामै गर्नुपर्छ भनिन्छ, अब त्यसको निरन्तरता चाहिँ कस्तो छ अहिले?
2: बिचमा एकपल्ट जाने, मैले अघि पनि भने तपाईँले जाने, धेरै थाकाले बसाइसरा भएपछि केही रोकेका रहेछन्, त्यसपछि फेरि होइन यसलाई झन् कन्टिन्यू गर्नुपर्छ, यो संस्कार परम्परा हो भनेपछि अहिले त्यो झन् कन्टिन्यू भइरहेछ। यसको लागि चाहिँ हामीले केही अक्षयकोष पनि बनाएका छौँ अहिले चाहिँ, लगभग झन् तपाईँ 35-37 लाखको जाने एउटा अक्षयकोष छ, त्यसको ब्याजबाट जे जति आउँछ त्यो ब्याजले झन् त्यो फालोको झन् सेवन लगभग कार्यक्रम जाने माथि हामीले त्यहाँ पैसा त्यहाँ पठाइदिन्छौँ त्यहीँ कोबाङमा, अनि त्यहाँको 13 मुखिया स्थानीय जाने अब साथीहरूले जाने त्यो जाने काम त्यहाँ गर्नुहुन्छ, हामी पनि बेला बेला पुग्नु पुग्छौँ।
0: यो सोपेन लबामा खास गरिने विधि चाहिँ के हो कुमार केटाहरूलाई?
2: त्यो चाहिँ कस्तो भने छेवार गरेको केटाहरूलाई, छेवार नगरेको त्यो त्यहाँ भाग लिनु पाउँदैन, छेवार गरेको केटाहरू जाने त्यहाँ गएर जाने फल्ला फल्ला जाने बाट आउँदै भनेर नाम लेखाउनु पर्यो, त्यो बेलुका जाने त्यहाँ तकुचुजी भन्ने एउटा पूजा हुन्छ के अरे माग धपाउने कि त्यो भूतप्रेत लखर्ने त्यो धपाउने कार्यक्रम हुन्छ, त्यसपछि भोलिपल्ट बिहान जाने चोख पानीमा गएर जाने स्नान गर्नुपर्छ, शुद्ध हुनुपर्छ, त्यहाँ पनि बत्ती पाल्नुपर्छ, त्यसपछि बाजागाजा सहित जाने अब तल जाने कोट घरमा आएर अनि खानापिना खाएपछि फेरि जाने त्यो कुमार केटाले अब ड्रेस लगाउनुपर्छ, त्यो त्यहाँको देउताको ड्रेस लगाउनुपर्छ, त्यो लगाएर जाने माथि महागुरु नरजीवमा जानुपर्छ, दर्शन गर्नुपर्छ, त्यसपछि फर्केर आएपछि अब त्यहाँ झ्याङ्गी साङ्गी हुन्छ, त्यो झ्याङ्गी सकेपछि जाने फेरि भोलिबाट 4 देउतामा जाने, त्यसपछि फेरि तपाईँको जाने त्यहाँ विभिन्न खालको त्यहाँ देवी देउताहरू छन् सबै ठाउँमा, त्यो केटालाई त्यहाँ दर्शन गराएर अनि यो खुर्जीको त ल्याउने प्रोग्राम पनि हुन्छ त्यो है, त्यहाँ पनि त्यो कुमा केटाले अब त्यो धनुष बाँध्ने तपाईँको त्यो के अरे भूत जाने त्यहाँ मारेर अनि हर्षोल्लासको साथ कोट घरमा आएर सम्पन्न गर्ने कार्यक्रम हुन्छ हाम्रो। हेर्नुहोस्
0: यो थकालीहरूको आफ्नो संस्कार सम्पन्न गराउने जुन गुरु पुरोहित भनौँ न ढोम विधि गराउने होइन,
2: हजुर,
0: उहाँहरू विधि गराउनेहरूको सहजता चाहिँ कतिको छ, कतिको पाइन्छ, नयाँ पुस्तामा चाहिँ ढोमहरू कतिको निस्किँदैछन्?
2: अहिले हुनुहुन्छ, कुनै बेला त अब थुप्रै हुनुहुन्थ्यो, बिचमा अलिकति टाइट टाइट भएको हो, अहिले फेरि तपाईँको चाहिँ नि अब काठमाडौँमै अब 4-5 जना हुनुहुन्छ, अनि मोस्ताङमा एउटा हुनुहुन्छ, उता बुढोतिर एउटा हुनुहुन्छ, अहिले जाने त्यो आफ्नो भेकको जाने ढोमहरू जाने म अहिले समस्या छैन।
0: ढोमहरू हुनलाई चाहिँ रुचि हो कि अथवा पुस्ताउने आएको
2: होइन, रुचि पनि हुनुपर्छ, सिकाउने गुरुले पनि सिकाउनु पर्ने हुन्छ, सबभन्दा कुरा ठुलो रुचि हो, अब कुनै बेला रुचि नभएर नै होला, अब जाने अब बिचमा निकै सर्टेज भइसकेको थियो,
0: संस्थागत प्रयास पनि भयो
2: होइन, संस्थागत नै हुन्छ, तब संस्थागत खर्च बचाउनुको व्यवस्था पनि गर्छ, अनि त्यो केटाको दाजुभाइको उसको गुठीको मान्छेको उसले पनि व्यवस्था गरिदिन्छ, अनि उस्तै पऱ्यो भने तपाईँ जाने उसको जिल्लाको मान्छे को को छ त्यताबाट पनि रकम सङ्कलन गरेर जाने त्यो ढोम सिकाउने व्यवस्था छ। हेर्नुहोस् अब लामा त अब प्रशस्तै छ, अब चिन्तै भएन, ढोमको विषयमा चाहिँ पहिलाभन्दा अहिले चाहिँ राम्रै छ, अहिले त्यो सर्टेज छैन।
0: हजुर, आफ्नो समाजभन्दा टाढा टाढा पनि पुगेका छन् थकालीहरू होइन, विदेशमा पनि पुगेका छन्
2: होइन,
0: अब यी संस्कारहरूलाई चाहिँ एकरूपतामा ल्याइराख्नलाई चाहिँ र मौलिकता कायम गरिराख्नलाई केही प्रयासहरू पनि भएका छन् कि संस्थागत रूपमा?
2: भएको छ, तपाईँको जाने यो काज क्रिया त चाहे जाने अस्ट्रेलियामा हो, चाहे जापानमा हो, चाहे जाने युकेमा जहाँसुकै मृत्यु वरण भए पनि त्यहाँ जाने अब सधिगति गरेपछि त्यहाँको त्यो अस्तु ल्याएर जाने नेपालमा आउँछन् अनि यहाँ जाने टोन विधिबाट सम्पन्न गर्छन्।
0: पुर्ख्यौली थलमै पुर्याइन्छ,
2: कसै घर काठमाडौँ होला, कसै घर जान्छ, जहाँ भयो नि अब हाम्रो त समाज गर्छ अरे, यहाँ काठमाडौँ थकाल समाज गर्छ, त्यहाँ लगेर काज क्रिया गरेपछि अनि त्यसको अस्तु जाने माथि आफ्नो आफ्नो गोत्रको जाने त्यहाँ हुन्छ क्या, तपाईँ त्यो खिमी घर भनेर त्यहाँ गएर विश्लेषण गर्नुपर्छ।
0: थकालीको आफ्नै भाषा पनि छ नि, यसको प्रयोगको अवस्था चाहिँ कस्तो
2: छ? भाषा छ, तपाईँको जाने 37-38 सालमा लगभग 85% थकालीले बोल्थे,
0: अहिले
2: 30-35% बोल्छन्। कस्तो रहेछ भनेपछि आफ्नो भाषा लोप हुनेमा एउटा जाने यो बच्चालाई बोर्डिङमा हाल्छ नि, हालेपछि अङ्ग्रेजी सिक्यो आफ्नो भाषा बिर्स्यो,
0: भाषाको संरक्षण सम्बन्धन गर्नलाई केही
2: प्रयास भइरहेछ। अहिले एउटा अक्षय कोष बनाउँदैछन्, त्यसको ब्याले जाने अब जस्तो प्रत्येक ठाउँमा जाने टिचरको व्यवस्था गर्ने, विद्यार्थीहरूलाई घरमा पनि पढाउने, बाहिर पनि समाजमा पनि पढाउने भन्दा जाने त्यो भइरहेछ। तपाईँको जाने अहिले बुटोलमा थकाली भाषा अनलाइन क्लास चलिरहेछ, माथि मुस्ताङमा पनि 2-4 ठाउँमा स्कुलमै यो थकाली भाषाको जाने पठन पाठन भइरहेछ। यहाँ काठमाडौँमा पनि आजभन्दा 5-6 वर्ष अगाडि जाने जापानमा पनि हुनुहुन्छ थकाली सेवा समिति नेपाल शाखा एउटा, त्यहाँको जाने खर्च लिएर हामी खर्च हामी पठाइदिउँ तपाईँ त्यहाँ भाषा पढाउनु पऱ्यो भनेपछि उहाँले निरन्तर खर्च पठाउनु भयो, लगभग 3-4 वर्ष लगभग चल्यो। अहिले त्यो जो जसले पढे राम्रै बोल्नु भएको छ, अहिले चाहिँ राम्रै भाषा जो बढ्ने क्रम छ, भाषा सिक्नु पर्ने रहेछ, बोल्नु पर्ने रहेछ, आफ्नो भाषा कायम राख्नु पर्ने रहेछ भन्ने अहिलेको त्यो बच्चालाई पनि केही आंशिक रूपमा पनि केही चाहिँ त्यो भएको हो कि उमङ्ग आएको हो कि भन्ने लाग्छ।
0: हजुर, विदेशमा चाहिँ थकालीहरू कहाँ कहाँ छन्?
2: सबभन्दा बढी अहिले युकेमा 400 घर जति अहिले हेर्नु, त्यहाँको त्यो युकेको लाउँदै जब त्यहाँ 400 घर है थकाली वेलफेयर सोसाइटी भनेर त्यहाँ दर्ता छ, त्यहाँको लिएर राम्रै जाने गर्नु भएको छ। दोस्रोमा जापानै होला, तेस्रोमा अस्ट्रेलिया पनि थकाली सेवा समिति अस्ट्रेलिया भन्ने त्यहाँ पनि छ अहिले, हेर्नुहोस् हङकङमा छ थकाली सेवा समिति, बेल्जियममा छ, तर अमेरिकामा छन् त छ, तर अमेरिकामा चाहिँ त्यो गठन भएको छैन। कहिले आवश्यक पर्यो भने यस्तो पर्वतहरूमा जस्तै यो फालोमा त होइन, यो लफेमा भने बाह्र वर्षमा एकपल्ट हुन्छ क्या, त्यो बेलामा तपाईँ बाह्रौँ तपाईँ देशभरिको विदेश सबैबाट आउँछ हो, त्यो बेलामा चाहिँ अमेरिकाबाट केही आर्थिक सहयोग आउँछ। अब त्यो कहाँ कहाँ छैन, नेपाली जान्छ, नेपाली छन् त्यहाँ जाने, आफूले जाने सहयोग जाने सहयोग चाहिँ गरेको हुन्छ क्या उहाँहरूले।
0: हजुर, अब अन्तमा थकाली सेवा समिति नेपालका पूर्व अध्यक्ष हुनुहुन्छ, अब यो संस्थाले वर्तमानमा चाहिँ के गरिरहेको छ, यसका गतिविधिहरू नजिकबाट हेरि पनि राख्नु भयो होला होइन, केही बताइदिनुहोस् न। अन्त
2: म भन्दा अगाडि खगेन्द्र भर्जन हुनुहुन्थ्यो, म उहाँको पाला म महासचिव थिएँ, अनि उहाँको पालामा असाध्य सिरियस ढङ्गबाट जाने होइन यो फालो अक्षकोष बनाउनु पर्छ भनेर उहाँले लगभग जाने 18-20 लाखको जाने अक्षकोष बनाउनु भयो। अहिले थपिँदै थपिँ अहिले 35 लाख पुगेछ अहिले, हेर्नुहोस् त्यो झन् थपिँदै थपिँदैन, मेरो पाला पनि मैले 5 लाख थपेँ, अर्को पालामा सबै थप्दै थप्दै गएँ, अहिले 35 लाख पुगेछ त्यहाँ। अब हाम्रोमा के हुन्छ भने तपाईँलाई मैले भनिहालेँ, तोरण पर्व वर्षमा एकपल्ट घर घरमै मनाउँछ, जहाँ जहाँ बस्छ भने मनाउने हो, युके बस्छ युके मनाउँछ, जापानले जापान मनाउँछ, यो सेभेन लगभग जाने अन्तले हुँदैन, त्यही ठाउँमा कमाङ पुग्नुपर्छ। अनि सोइसे भन्ने एउटा प्रोग्राम हुन्छ, 9-9 वर्षमा हुन्छ त्यो जाने, त्यो 12 वर्ष मेला भन्दा ठ्याक्क 3 वर्ष अगाडि जाने, त्यो चौरीको पाठा छोड्नुपर्छ जङ्गलमा, हामीले पूजा गरेर त्यसलाई छोड्नुपर्छ, त्यसलाई 9 वर्षमा 7-8 दिन लाग्छ, त्यति बेला जाने पाहाडहरूको भूमिका ठुलो हुन्छ, हेर्नुहोस् गौचन पाँडे, तुलाचन पाँडे, सेजन पाँडे, भटचन पाँडे भन्ने हुन्छ,
0: पाँडे भन्नाले के बोल्छ,
2: पाँडे भने उनी पुजारी,
0: ए
2: पुजारी प्रत्येक 12 वर्ष बेलामा चाहिँ पाँडेको ठुलो जाने भूमिका हुन्छ है, उहाँको त्यो अब त्यो दिन मतलब बेसी हिउँ पर्ने सिजन हो, र पनि त्यो ओडामा बसेर जाने उहाँले जाने त्यो पुस्तकहरू रहरू पढ्नुपर्छ है, र हो त्यो बेला मैले अघि तपाईँलाई भने त्यो संस्थागत दबाव ठाउँबाट पनि सहयोगहरू पनि लिएर आउँछन्, सफाइ गर्ने पनि अब हेल्पपोस्ट राख्ने ढङ्गबाट अथवा जाने के को सरसफाइको ढङ्गबाट आउँछ क्या। अनि तपाईँलाई मैले भन्न खोजेको के भन्दा अहिले थकाली सेवा समितिको जाने अब ब्रान्च चाहिँ अस्ट्रेलिया, जापान, सबभन्दा पुरानो जापानै हो, जापान, अस्ट्रेलिया अनि हङकङ, बेल्जियम, युकेमा छन्, त्यहाँबाट पनि अब निरन्तर जाने अब प्रत्येक प्रोग्राममा जाने सहयोग आउँछ है। र यो वर्षै पछि जाने थकालीको हाम्रो जाने 3 वर्षको हाम्रो जाने पिरियड हो, 3-3 वर्षमा इमर्जेन्सी पऱ्यो भने 6-6 महिना थप्न पाउँछ कि। अनि के छ भन्दाखेरि मैले तपाईँलाई भनिहालेँ, खगेन्द्र भट्टसँग पालोमा जाने फालो अक्षय कस भयो, त्यसपछि जाने कृष्ण कुमार सेजन भन्ने आउनुभयो, लेडिज आउनुभएको थियो, उहाँले पनि एउटा संस्कार संस्कृति अक्षय कोष भनेर 30 लाख मैले जम्मा गर्नुभयो। त्यसपछि उहाँपछि म आएँ, मेरो पालामा जाने हाम्रो थकालीमा फेरि एउटा मौलिक खेल हुन्छ, धनुष्मान तोरल गोलको भन्ने एउटा जाने प्रोग्राम हुन्छ, 3-3 वर्षमा देशभरिबाट त्यो खेल त्यहाँ खेल्नुपर्छ, त्यसको लागि मैले जाने 60 लाखको जाने बजेट बनाएँ। म पछि गजेन्द्र तुरजन दाई आउनुभयो, अहिले फेरि शान्ति तुरजन भन्ने एउटा लेडिज आउनु भएको छ, उहाँको पनि ठुलो जाने योजना छ, फेरि 12 वर्ष मेला 12 वर्ष लफेमा आउँदैछ,
0: कुन साल पर्छ
2: यो 85 मा पर्छ है, उहाँको पालामा पर्छ, हाम्रो अहिलेको जाने अध्यक्ष पालामा त्यो जाने पर्छ, त्यो सम्पन्न गर्नुपर्छ हेर्नुहोस्। र उहाँले जाने अहिले जाने के गर्नु भएको छ भने भाषा जोगाउँ भन्ने एउटा अभियान चाल्दै हुनुहुन्छ।
0: अन्तमा फेरि जाँदा जाँदै पाँडेको कुरा गऱ्यौँ नि अघि,
2: हजुर,
0: यो ढोम र पाँडेमा चाहिँ के फरक हुन्छ कि?
2: फरक हुन्छ, ढोम जाने उनले खास किरा उसले गर्ने हो, कुल पूर्णिमा ढोमको जाने भूमिका हुन्छ, तपाईँको सोइसोई र यो लफेबा अनि फालोमा जाने पाँडेको भूमिका हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो थकाली सेवा समिति नेपालका पूर्व केन्द्रीय अध्यक्ष सोम प्रसाद तुलाचन। थकालीहरू सामाजिक रूपले गतिशील समुदाय मानिन्छ, उनीहरूका सामाजिक पारम्परिक प्रचलनहरूमा भोप्तु अर्थात् पाहुना सत्कार र आउँदा जाँदाको उपहार, धर्म पञ्चायत, ढोकोर अर्थात् ढोकुटी परम्परा, त्यस्तै मोम छिमे र आम छिमे अर्थात् चेली र माइतीबीचको सम्मान जस्ता विशिष्ट परम्पराहरू रहेका छन्। थकालीहरूले आफ्नो मौलिक सामाजिक संस्कारलाई जोगाउँदै आए तापनि जुन ठाउँमा बसोबास गर्यो त्यही ठाउँको सामाजिक संस्कारहरू जस्तै मगरहरूको भूमि पूजा, हिन्दूहरूको दशैं र तिहार जस्ता चाडपर्वहरू पनि श्रद्धापूर्वक मान्ने भएकाले अन्य समुदायका मानिसहरूसँग पनि राम्ररी घुलमिल गरेर उनीहरूको सहयोग लिन सफल छन् भन्दै अन्तमा कृष्णबहादुर भट्टचन लेख्नुहुन्छ। लफेव र चोपेन लभ जस्ता धार्मिक पर्वहरू विवाहमा खिमी चुजी गर्ने र कहर सजी गर्ने, मृत्यु भएको व्यक्तिको अस्तु थाक 700 भित्र रहेको खिमीमा राख्नै पर्ने नियम, भोप्तुको प्रचलन आदि सबै सामाजिक संस्कारहरूले एकातिर आफ्नो नातापातालाई कायम राख्दै थकालीहरूलाई एउटै समुदायभित्र बाँधेर राख्छ भने अर्कातिर आफ्ना परम्परागत मूलथलो थाक 700सँग अटुट सम्बन्ध कायम राख्छ। देशका विभिन्न भागमा छरिएर र विदेशमा पनि पुगेर बसोबास गर्ने क्रममा परम्परागत सामाजिक संस्कार हराउँदै जान सक्ने भएकाले अबका युवा पिँढीले परम्परालाई जोगाउँदै आधुनिक समाजका राम्रा पक्षलाई पनि सन्तुलित ढङ्गले लान सकेमा बेस हुने देखिन्छ। आजको कार्यक्रममा हामीले थकाली जातिको संस्कार, संस्कृति र केही ऐतिहासिक पक्षका सामग्रीहरू समेट्यौँ। साथमा थकाली सेवा समिति नेपालका पूर्व केन्द्रीय अध्यक्ष सोमप्रसाद तुलाचनसँगको कुराकानी राख्यौँ। हस्त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमबाट प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
3: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9851345701 र 9851345702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
6: रेडियो नेपाल समाचारपछि सहकर्मी प्रमिला गजुरेलका साथमा बिम्ब प्रतिबिम्ब कार्यक्रम सुन्न सक्नुहुनेछ। रातिको 10 बज्ने लाग्यो, अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

कटमेरो होइन सम्बन्ध हजुर गुलियो र पाक्ने होस्, आफूलाई मात्रै छोप्ने होइन अरूलाई नि ढाक्ने होस्। कटमेरो होइन सम्बन्ध हजुर गुलियो र पाक्ने होस्, आफूलाई मात्र छोप्ने होइन अरूलाई नि ढाक्ने होस्। दुई जिब्रे साथी हुनुभन्दा त नभएकै जाति हजुर, दुई जिब्रे साथी हुनुभन्दा त नभएकै जाति हजुर। दोस्ती त यस्तो होस् परि आउँदा गर्दन थाप्ने होस्, दोस्ती त यस्तो होस् परि आउँदा गर्दन थाप्ने होस्। मुक्तकार रामकाजी कोनीका यिनै यथार्थ फरक चोटिलो पोटिलो र बानकिलो हरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक मित्र र म प्रस्तुता प्रमिला गजुरेल हार्दिक मुक्तकीलो स्वागत गर्दछौँ। तपाईँ हामीलाई रेडियो नेपालका सातै प्रदेशका रेडियो स्टेशन र एफएम ब्यान्डका फ्रिक्वेन्सीहरूमा पनि संसारैभरि सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौँ तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू लिएर। सदा चाहिँ आज पनि हामी तपाईँकै मुक्तक बोल्नेछौँ र साथमा सुगम सङ्गीत पनि जोड्ने नै छौँ। अब लागौँ मुक्तक वाचनतर्फ। मिलनका खुसीहरू छर्न नपाई गयो, खुसीका खडाहरू नि फर्न नपाई गयो। मिलनका खुसीहरू छर्न नपाई गयो, खुसीका घडाहरू नि भर्न नपाई गयो। मिलनको आस बिछोडमा नै सकियो, मिलनको आस बिछोडमा नै सकियो। बित्यो चाड पनि साँघो तर्न नपाई गयो, बित्यो चाड पनि साँघो तर्न नपाई गयो। यति बेला काठमाडौँका चुडामणि दाहालका रचनालाई सावार गरे चुडामणि दाहाल हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तकहरू खसालिरहनुहुन्छ। अबका लागि म चुडामणिजीका अन्य केही थान मुक्तक बोल्छु। विद्रोहका कुरा गर्न पटक्कै मन छैन मलाई, नगरी पनि खै किन हो कुन्नी छैन चैन मलाई। पैसा कमाइन्छ नागरिकहरूलाई बेचेर यहाँ, पैसा कमाइन्छ नागरिकहरूलाई बेचेर यहाँ। यस्ता अनैतिक कार्य पटक्कै मन पर्दैन मलाई, यस्ता अनैतिक कार्य पटक कै मन पर्दैन मलाई। शहीद भएछन् बाघहरू सिकारी हात्ती चढेपछि, उठ्नै नसक्ने हुनेछन् ती गोर्खालीसँग लडेपछि। शहीद भएछन् बाघहरू सिकारी हात्ती चढेपछि, उठ्नै नसक्ने हुनेछन् ती गोर्खालीसँग लडेपछि। सतर्क हुनुहोस् ए छिमेकीहरू हविगत के होला, सतर्क हुनुहोस् ए छिमेकीहरू हविगत के होला। मेरै भूमिमा मलाई नै निषेध गरी अगाडि बढेपछि, मेरै भूमिमा मलाई नै निषेध गरी अगाडि बढेपछि। टुप्पोमा पुगेपछि पनि टिक्न गाह्रो हुन्छ, कमसल माल बजारमा बिक्न गाह्रो हुन्छ। टुप्पोमा पुगेपछि पनि टिक्न गाह्रो हुन्छ, कमसल माल बजारमा बिक्न गाह्रो हुन्छ। भन्छन् ऋण लागोस् तर दिन नलागोस्, भन्छन् ऋण लागोस् तर दिन नलागोस्। उमेर छिप्पिएसी जेनी सिक्न गाह्रो हुन्छ, उमेर छिप्पिएसी जेनी सिक्न गाह्रो हुन्छ। लगाव र मेहनत भयो भने उमेर छिप्पिए पनि केही फरक पर्दैन भन्न चाहन्छु म जीवी कुँवरजीलाई। जीवी कुँवरजी पनि निरन्तर हाम्रो फेसबुक पेज मुक्तक संसारमा मुक्तक खसालिरहनुहुन्छ र उहाँ हुनुहुन्छ भोटेवडा लमजुङबाट। अब म जीवीजीको अर्को एक थान मुक्तक बोल्छु। मायाको अर्थ माया गरिनेको, सकेको कल्याण गर्ने हो। सके अरूको भलो गर्नु, कुभलो गर्नु त जिउँदै मर्नु हो। मायाको अर्थ माया गरिनेको, सकेको कल्याण गर्नु हो। सके अरूको भलो गर्नु, कुभलो गर्नु त जिउँदै मर्नु हो। समय बलवान छ दिन कसैको नि सधैँ एकनाश हुन्न, समय बलवान छ दिन कसैको नि सधैँ एकनाश हुन्न। संसारमा अमर हुने एकमात्र बाटो सुकीर्ति छर्नु हो, संसारमा अमर हुने एकमात्र बाटो सुकीर्ति छर्नु हो। काँडा हो कि फुल, चाँद हो कि तुल, काँडा हो कि फुल,
चाँद हो कि तुल, सकिन छुट्याउन सकिन छुट्याउन, बाँध हो कि पुल, बाँध हो कि पुल, यसरी बाँध हो कि पुल भनेर केही पनि छुट्याउन नसकिरहनु भएको छ काठमाडौँबाट वृन्दा ढुङ्गानाजीले। अब म वृन्दाजीका अन्य केही थान मुक्तक सरसर्ती मुखरित गर्दै जान्छु। बुझाउन खोज्छु बुझ्दैन किन, कसले बुझेन वृन्दाजी, उठाउन खोज्छु उठ्दैन किन, बुझाउन खोज्छु बुझ्दैन किन, उठाउन खोज्छु उठ्दैन किन, गर्नु के भन्नु पो कसलाई यहाँ, गर्नु के भन्नु पो कसलाई यहाँ, लुकाउन खोज्छु लुक्दैन किन, लुकाउन खोज्छु लुक्दैन किन, तिमी त राम्रो मान्छे जो सँगै मिले जस्तो गर्ने, तिमी त हाम्रो मान्छे बिस्तारै चिले जस्तो गर्ने, तिमी त राम्रो मान्छे जो सँगै मिले जस्तो गर्ने, तिमी त हाम्रो मान्छे बिस्तारै चिले जस्तो गर्ने, कामै तिम्रो कुरा यता र उता गर्दै बिताउने दिन, कामै तिम्रो कुरा यता र उता गर्दै बिताउने दिन, तिमी त चाम्रो मान्छे सर्लक्कै निले जस्तो गर्ने, तिमी त चाम्रो मान्छे सर्लक्कै निले जस्तो गर्ने। वृन्दाजी अब धुन जोड्छु। अनेकौं आशा हुँदा हुँदै जल्नु पर्छ यहाँ, चट्टान झै कडा हुँदा हुँदै गल्नु पर्छ यहाँ, अनेकौं आशा हुँदा हुँदै जल्नु पर्छ यहाँ, चट्टान झै कडा हुँदा हुँदै गल्नु पर्छ यहाँ, समयले जता डोर्याउँछ उतै डोरिनु पर्ने, समयले जता डोर्याउँछ उतै डोरिनु पर्ने, हिउँसरी चिसो हुँदा हुँदै बल्नु पर्छ यहाँ, हिउँसरी चिसो हुँदा हुँदै बल्नु पर्छ यहाँ।

मान्नै पर्ने दुःखलाई जिन्दगीको साथी, बर पिपल सँगै छैन भए हुन्थ्यो जाति। प्रमोद खरेलको सुर, राजन कुमार कार्कीको सुललित हरफमा मिठो गला प्रमोद खरेलको तथा कला कीर्ति न्यौपानीको रहेको यस गीत यति बेला वृन्दा ढुङ्गानाको भावनासँग चुट्ट संयोजन गर्यौं। वृन्दाजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

यादले धेरै कुरा सम्झाउँछ, प्रेमका सौगात पाएर सक्दिन एक्लै बस्न तिम्रा मायाका मात पाएर। यादले धेरै कुरा सम्झाउँछ, प्रेमका सौगात पाएर सक्दिन एक्लै बस्न तिम्रा मायाका मात पाएर। जहाँ सुखी जीवनहरू हुन्छ त्यहाँ उत्कर्ष हुन्छ रे, जहाँ सुखी जीवनहरू हुन्छ त्यहाँ उत्कर्ष हुन्छ रे। हेराइमा प्यार खुसी खसो खासका हात पाएर, हेराइमा प्यार खुसी खसो खासका हात पाएर। यति बेला लक्ष्मी बडालका भावनालाई साभार गरे। लक्ष्मीजी पाँच खालबाट हुनुहुन्छ। लक्ष्मीजी निरन्तर हाम्रो फेसबुक पेज मुक्तक संसारमा मुक्तकहरू खसालिरहनुहुन्छ। आज फेरि हामीले उहाँका नयाँ भावनालाई टपक्क टिपेर बोल्दैछौँ। अबका लागि म लक्ष्मीजीका अन्य केही थान मुक्तक यहाँहरूलाई सुनाउँछु। तिम्रा मायाका आवाजलाई तानी तानी कोर्न खोज्छु म, कोइलीका सरगम बुझेकी छु प्यारहरू चोर्न खोज्छु म। तिम्रा मायाका आवाजलाई तानी तानी कोर्न खोज्छु म, कोइलीका सरगम बुझेकी छु प्यारहरू चोर्न खोज्छु म। मेरा अधरका नसाहरू तिम्रा सम्झनामै रह्यो पत्थर बनेर, मेरा अधरका नसाहरू तिम्रा सम्झनामै रह्यो पत्थर बनेर। जिउँदो हुँदाहुँदै जीवन यादमै सकियो जोर्न खोज्छु म, जिउँदो हुँदाहुँदै जीवन यादमै सकियो जोर्न खोज्छु म। जीवनलाई यसरी नै बास्नाले छर्नुपर्छ हामीहरू रमाएर, नदी तरेर पनि आउँछु मायालुका घर अब केही कुमाएर। जीवनलाई यसरी नै बास्नाले छर्नुपर्छ हामीहरू रमाएर, नदी तरेर पनि आउँछु मायालुका घर अब केही गुमाएर। आशाहरू टरेर जाँदैन झरेर पक्कै आउँछ साथ समुद्रमा, आशाहरू टरेर जाँदैन झरेर पक्कै आउँछ साथ समुद्रमा। रहर कहिल्यै मार्दिन खुसीलाई भुलाउँछु तिमी समाएर, रहर कहिल्यै मार्दिन खुसीलाई भुलाउँछु तिमी समाएर। जीवन कसको चल्छ र यहाँ बाँच्नलाई कहर बनेर, माया बिनाको संसारमा प्यारहरू बस्छन् रहर बनेर। जीवन कसको चल्छ र यहाँ बाँच्नलाई कहर बनेर, माया बिनाको संसारमा प्यारहरू बस्छन् रहर बनेर। छिटै भेट्छु चोखो प्यार लम्केका पाइलालाई लिएर, छिटै भेट्छु चोखो प्यार लम्केका पाइलालाई लिएर। जिस्क्याउन आउँछु मक्ख परेर त्यहाँ म बगर बनेर, जिस्क्याउन आउँछु मक्ख परेर त्यहाँ म बगर बनेर। सम्झेर बस्न सकेकी छु मेरी प्यारीलाई सत्कार गरेर, चाहेर पनि भुल्न नसकेकी मायालुलाई स्वीकार गरेर। सम्झेर बस्न सकेकी छु मेरी प्यारीलाई सत्कार गरेर, चाहेर पनि भुल्न नसकेकी मायालुलाई स्वीकार गरेर। सपनीदेखि फोर्न खोजेकी अवरोधका पर्खालहरूलाई, सपनीदेखि फुर्न खोजेकी अवरोधका पर्खालहरूलाई। छरिन्छ मेरा मायाहरू फुलका थुङ्गा सरी प्रकार गरेर, छरिन्छ मेरा मायाहरू फुलका थुङ्गा सरी प्रकार गरेर। कलमले जति शब्द मोले पनि आफूले छोडेर जानुपर्छ, खोलेका जीवन एक दिन मकिन्छ आफूले तोडेर जानुपर्छ। कलमले जति शब्द मोली पनि आफूले छोडेर जानुपर्छ, खोलेका जीवन एक दिन मकिन्छ आफूले तोडेर जानुपर्छ। मन चुहे पनि छाल बगाएर अत्याचारको भेद गर्छ दुश्मनले, मन चुहे पनि छाल बगाएर अत्याचारको भेद गर्छ दुश्मनले। बेइमानले असत्य समातेर छुरा हान्छ हात जोडेर जानुपर्छ, बेइमानले असत्य समातेर छुरा हान्छ हात जोडेर जानुपर्छ। भित्र भित्र धेरै मन जलाउँछ कुनै कुनै मूर्खहरू हो भन्नु पर्दैन, जे भन्नु छ इनबक्समै भन्नु नि विश्वासहरू भो खन्नु पर्दैन। भित्र भित्र धेरै मन जलाउँछ कुनै कुनै मूर्खहरू भो भन्नु पर्दैन, जे भन्नु छ इनबक्समै भन्नु नि विश्वासहरू भो खन्नु पर्दैन। आफू कति न राम्रो लेख्छु भन्नेहरू चेप्रे पारेर बेइज्जत गर्नेहरू,
आफू कति नै राम्रो लेख्छु भन्नेहरू, चेप्रे पारेर बेइज्जत गर्नेहरू आगो हुँदै अरूहरूलाई खसाल्छ, जान्ने ठानी भो भन्नु पर्दैन। आगो हुँदै अरूहरूलाई खसाल्छ, जान्ने ठानी भो भन्नु पर्दैन। तिमीलाई हेर्दै प्यार जवानीको प्यास लाग्यो, हो र तिमीले पनि मलाई माया गरेकी आभास लाग्यो। गजब। तिमीलाई हेर्दै प्यार जवानीको प्यास लाग्यो, तिमीले पनि मलाई माया गरेकी आभास लाग्यो। मदङ्ग भएर तिम्रा सबै अङ्ग अङ्गसँग खेले मजाले, मदङ्ग भएर तिम्रा सबै अङ्ग अङ्गसँग खेले मजाले। तिम्रो सारा कुराहरू सिँगै धरती आकाश लाग्यो, तिम्रो सारा कुराहरू सिँगै धरती आकाश लाग्यो। तपाईँको प्रेम सिँगै धरती र आकाश चाहिँ बनिरहोस् भन्न चाहन्छु म रेवती प्रसाद अधिकारीजीलाई। अबका लागि म रेवतीजीका अन्य केही धान मुक्तक बोल्छु। सम्राट पनि गुलाम हुन्छ, मरेपछि फुर्ती नलाए हुन्छ। महलबाट हरियो बाँसमा सरेपछि फुर्ती नलाए हुन्छ। सम्राट पनि गुलाम हुन्छ, मरेपछि फुर्ती नलाए हुन्छ। महलबाट हरियो बाँसमा सरेपछि फुर्ती नलाए हुन्छ। बरु हाँसो खुसी प्यारले गर्दा घर घरमा पुग्छ गरिब, बरु हाँसो खुसी प्यारले गर्दा घर घरमा पुग्छ गरिब। सच्चा मायालुको यादमा परेपछि फुर्ती नलाए हुन्छ, सच्चा मायालुको यादमा परेपछि फुर्ती नलाए हुन्छ। जीवनको गोरेटोमा तिमी मेरो पास भयो, राम्रो भयो नि, सँगै जिउने सँगै मर्ने तिमी झन् खास भयो। जीवनको गोरेटोमा तिमी मेरो पास भयो, सँगै जिउने सँगै मर्ने तिमी झन् खास भयो। बाँचुन्जेल हाम्रो माया अरूले नि डाहा गरुन्, बाँचुन्जेल हाम्रो माया अरूले नि डाहा गरुन्। एकै मुटु एकै मन तिमी मेरो श्वास भयो, एकै मुटु एकै मन तिमी मेरो श्वास भयो। यसरी प्रेमिल भाव व्यक्त गर्दै हुनुहुन्छ कमल प्रसाद बगालेजीले। कमलजी हुनुहुन्छ वालिङ बजार स्याङ्जाबाट। अबका लागि म कमलजीकै अन्य केही थान मुक्तक बोल्छु। यहाँ कसैले जिन्दगी आफ्नो जानेको छ, झुठो व्यर्थैको सम्पत्ति निजी मानेको छ। यहाँ कसैले जिन्दगी आफ्नो जानेको छ, झुठो व्यर्थैको सम्पत्ति निजी मानेको छ। आखिर छाडी जानुपर्ने सबै जान्दा जान्दै, सदा दम्भ र अभिमान सेवा ठानेको छ, सदा दम्भ र अभिमान सेवा ठानेको छ। कमलजी अब धुन जोड्छु। अरूको गर्नु भलाई आफूलाई नै भुलाई, उपकारमा छन् देव नमाग कहिले मलाई। अरूको गर्नु भलाई आफूलाई नै भुलाई, उपकारमा छन् देव नमाग कहिले मलाई। मिठो बोली सत्य वचन गहना त हो सबैको, मिठो बोली सत्य वचन गहना त हो सबैको। सत्यम शिवम सुन्दरम दिव्य मन्त्र नै बनाई, सत्यम शिवम सुन्दरम दिव्य मन्त्र नै बनाई।

मरेपछि के काम त्यो सम्मान र सलामी, काफी हुन्छ सबैलाई चारजना मलामी। मर्म स्पर्शी यथार्थ परक यी शब्दहरू गीतकार बिबी थापाका सुलली थरपमा ससे विक्रम थापाको स्वर तथा सङ्गीत रहेको यस गीत यति बेला वालिङ बजार स्याङ्जाका कमल प्रसाद बगालेका भावनामा चुट्ट संयोजन गर्यौं। सकिन्छ जिन्दगी मान्छेहरूकै गुणगान गाउँदैमा, मर्नु छँदैछ एक दिन गर्छन् किन गुलामी। आहा, के बोलौं के बोलौं, शब्द नै पाइन। कमलजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

लक्ष्य पूरा गर्न उद्देश्य खास हुनुपर्छ। आफूभित्र कुनै गतिलो साहस हुनुपर्छ। लक्ष्य पूरा गर्न उद्देश्य खास हुनुपर्छ। आफूभित्र कुनै गतिलो साहस हुनुपर्छ। सफल असफल हुन्छ नै यात्रा हो। सफल असफल हुन्छ नै यात्रा हो। कठिनाई झेल्ने आफैमा विश्वास हुनुपर्छ। कठिनाई झेल्ने आफैमा विश्वास हुनुपर्छ। विश्वास बिना कुनै पनि काम फत्ते हुँदैन भन्न चाहन्छु म भीमकुमारी महर्जीलाई। भीमकुमारीजी हुनुहुन्छ रोल्पाबाट। भीमकुमारीजीका मुक्तकलाई पहिलोचोटि आज म कार्यक्रम बिम्ब प्रतिबिम्बमा बोल्दैछु। अब म भीमकुमारीजीका अन्य केही थान मुक्तक सुनाउँछु। दुःख सुख सहने बानी भो जिन्दगीमा, तितो मिठो सबै कहानी भो जिन्दगीमा। दुःख सुख सहने बानी भो जिन्दगीमा, तितो मिठो सबै कहानी भो जिन्दगीमा। जीवनको यात्रा कहिले दुःख कहिले सुख। जीवनको यात्रा कहिले दुःख कहिले सुख। जवानी केवल बग्ने पानी भो जिन्दगीमा। जवानी केवल बग्ने पानी भो जिन्दगीमा। पाउनु पर्छ भन्छन् सबै नारीले अधिकार, खै थाहै भएन केही देखिन त्यस्तो आधार। पाउनु पर्छ भन्छन् सबै नारीले अधिकार, खै थाहै भएन केही देखिन त्यस्तो आधार। नारी भएरै हो कि असुरक्षित अवहेलित र बन्दकी। नारी भएरै हो कि असुरक्षित अवहेलित र बन्दकी। कि नारीका जीवन सोच्नु पर्ने हो र कारागार। कि नारीका जीवन सोच्नु पर्ने हो र कारागार। महँगी र देखा सिकिली यो जमाना टिक्दैछ रे, सहरमा त शुद्ध पिठो भन्दै खरानी बिक्दैछ रे, यो सहरको फर नै छैन। महँगी र देखा सिकिली यो जमाना टिक्दैछ रे, सहरमा त शुद्ध पिठो भन्दै खरानी बिक्दैछ रे। सबै मानवीयता हराउने आयाम हुने नै, सबै मानवीयता हराउने आयाम हुन् यिनै। पल्लो घरको रामे चाइनिज नाच सिक्दैछ रे, पल्लो घरको रामे चाइनिज नाच सिक्दैछ। ढुक्क हुनु तिमी सधैँ तिम्रो विश्वासमा हुनेछु, नखोज्नु कतै तिम्रो मनभित्र आसपासमा हुनेछु। ढुक्क हुनु तिमी सधैँ तिम्रो विश्वासमा हुनेछु, नखोज्नु कतै तिम्रो मनभित्र आसपासमा हुनेछु। भरोसामा रहन्छ सम्बन्ध कठोर हुनुपर्छ प्यारा दुवै, भरोसामा रहन्छ सम्बन्ध कठोर हुनुपर्छ प्यारा दुवै। तिम्रो साथ छुट्टिने भए सायद वनवासमा हुनेछु। तिम्रो साथ छुट्टिने भए सायद वनवासमा हुनेछु। सुपारी दिन्छु अनि फिरौती दिन्छु, पेस्कीमा केही रकम थमौती दिन्छु। सुपारी दिन्छु अनि फिरौती दिन्छु, पेस्कीमा केही रकम थमौती दिन्छु। तर काम 100% फत्ते हुनुपर्छ। तर काम 100% फत्ते हुनुपर्छ। मन किनेर देखाऊ म चुनौती दिन्छु, मन किनेर देखाऊ म चुनौती दिन्छु। पहिलो पटक पारिजातका यी मुक्तकलाई कार्यक्रममा सावार गरे। साहित्यिक उपनाम पारिजात लेख्नु भएको छ उहाँले। उहाँका तस्विरहरूलाई नियाल्दा स्वास्थ्य सेवामा आबद्ध हुनुभएको व्यक्ति जस्तो लाग्यो मलाई, र उहाँ हुनुहुन्छ काठमाडौँबाट। अबका लागि म पारिजातजीका अन्य केही थान मुक्तक बोल्छु। प्रेममा घात हुँदैन कहिल्यै प्रतिघात हुँदैन, ठुलो सानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन। प्रेममा घात हुँदैन कहिल्यै प्रतिघात हुँदैन, ठुलो सानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन। ए नसाले बेहोस बनी प्रेमको कुरा गर्नेहरू, ए नसाले बेहोस बनी प्रेमको कुरा गर्नेहरू। म सत्य भन्छु प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन। म सत्य भन्छु प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन। देखायो सपना दिउँसै मलाई, रातको त के कुरो, छोडी जानु थियो मलाई गर्यो आफ्नो इच्छा पुरो। देखायो सपना दिउँसै मलाई, रातको त के कुरो, छोडी जानु थियो मलाई गर्यो आफ्नो इच्छा पुरो। हे दैव बरु लैजाऊ मलाई यो संसारबाट टाढा, हे दैव बरु लैजाऊ मलाई यो संसारबाट टाढा। चाहन्न म जिउन यहाँ बिचरा ती प्यारो, मेरो सपनाहरू रह्यो पूर्ण अधुरो। चाहन्न म जिउन यहाँ बिचरा ती प्यारो, मेरो सपनाहरू रह्यो पूर्ण अधुरो।
गाम बेसीमा छ्याउरे भाका गाउनु पर्छ कहिलेकाहीँ, फुल बनेर पोखरीमा छाउनु पर्छ कहिलेकाहीँ, गाम बेसीमा छ्याउरे भाका गाउनु पर्छ कहिलेकाहीँ, फुल बनेर पोखरीमा छाउनु पर्छ कहिलेकाहीँ, जिन्दगीमा सबै थोक पुग्दो कसलाई छ र हजुर, जिन्दगीमा सबै थोक पुग्दो कसलाई छ र हजुर, तिर्खा लागे खोली पनि थाउनु पर्छ कहिलेकाहीँ, तिर्खा लागे खोली पनि थाउनु पर्छ कहिलेकाहीँ। फेरि पनि पारिजातजीकै मुक्तक बोल्दैछु म। इतिहास बनोस् प्रगाढ प्रेम शब्दहरूकै खातमा, धरती छोडी दुखी जाँदा मलामीको साथमा, इतिहास बनोस् प्रगाढ प्रेम शब्दहरूकै खातमा, धरती छोडी दुखी जाँदा मलामीको साथमा, उपहार स्वरूप थुङ्गा फुल लिई आऊ हातमा, उपहार स्वरूप थुङ्गा फुल लिई आऊ हातमा, सक्छौ भने भेट्न आऊ अन्तिम पटक घाटमा, सक्छौ भने भेट्न आऊ अन्तिम पटक घाटमा। वर्षा सरी झर्ने आँसु आँखामा नै थुन्छु अचेल, एक्लै हुँदा जिन्दगीमा अतीत सम्झि रुन्छु अचेल, वर्षा सरी झर्ने आँसु आँखामा नै धुन्छु अचेल, एक्लै हुँदा जिन्दगीमा अतीत सम्झि रुन्छु अचेल, बिर्सु भन्छु बल्झिदिन्छ सम्झनाका छालहरू, बिर्सु भन्छु बल्झिदिन्छ सम्झनाका छालहरू, सपनीमा सधैँ जसो तिम्रै काखमा हुन्छु अचेल, सपनीमा सधैँ जसो तिम्रै काखमा हुन्छु अचेल। बाचा गर्छु अब तिमीलाई कहिले सताउँदिन भो, यो बाचा नतोडियोस् है, अधिकार छैन तिमीमा कुनै हक जताउँदिन भो, बाचा गर्छु अब तिमीलाई कहिले सताउँदिन भो, अधिकार छैन तिमीमा कुनै हक जताउँदिन भो, हजार जुनीसम्म तिमीलाई नै माया गरिरहनेछु, हजार जुनीसम्म तिमीलाई नै माया गरिरहनेछु, तर तिमी जस्तो निष्ठुरीलाई कहिल्यै बताउँदिन भो, तर तिमी जस्तो निष्ठुरीलाई कहिल्यै बताउँदिन भो। हामी छोरो मान्छे रुन हुन्न केमा लेखेको छ, भन आँसुले मुहार धुन हुन्न केमा लेखेको छ, हामी छोरो मान्छे रुन हुन्न केमा लेखेको छ, भन आँसुले मुहार धुन हुन्न केमा लेखेको छ, छोरा मान्छेको मन ढुङ्गाले त बनेको छैन नि, छोरा मान्छेको मन ढुङ्गाले त बनेको छैन नि, बाहिर आँसु खसाउन हुन्न केमा लेखेको छ, बाहिर आँसु खसाउन हुन्न केमा लेखेको छ। यो भावनालाई छेक्न रोक्न कहाँ सकिन्छ र, यति बेला बाणगङ्गा एक चार नम्बर कपिल वस्तुबाट भवानी पोखरेलका भावनालाई साभार गरे। भवानी पोखरेलले आफूलाई बाबु विराज पनि भनेर उल्लेख गर्नुभएको रहेछ। अबका लागि म भवानीजीका केही थान मुक्त बोल्छु। यो जिन्दगी चलाउनु छ जसरी पनि, खेतमा सुन फलाउनु छ जसरी पनि, यो जिन्दगी चलाउनु छ जसरी पनि, खेतमा सुन फलाउनु छ जसरी पनि, शत्रुको सामु राम्रो र असल काम गरेर, शत्रुको सामु राम्रो र असल काम गरेर, पुनः शत्रुकै शिर ढलाउनु छ जसरी पनि, पुनः शत्रुकै शिर ढलाउनु छ जसरी पनि। जब आशा र विश्वास मरेपछि आफन्तले समेत घात गरेपछि, जब आशा र विश्वास मरेपछि आफन्तले समेत घात गरेपछि, छोरो मान्छेको पनि मन रुन्छ, छोरो मान्छेको पनि मन रुन्छ, व्यवस्था र बाध्यतामा परेपछि, व्यवस्था र बाध्यतामा परेपछि। बाल अधिकारका कुरा गर्नेले नै बाल शोषण गर्छन्, बाल बालिकालाई व्यवस्थापन गर्नु परे पछाडि सर्छन्, बाल अधिकारका कुरा गर्नेले नै बाल शोषण गर्छन्, बाल बालिकालाई व्यवस्थापन गर्नु परे पछाडि सर्छन्, यस्ताले पनि के बाल अधिकारको कुरा गर्नु र खै, यस्ताले पनि के बाल अधिकारको कुरा गर्नु र खै, उता सडक बाल बालिका भने खाना नपाई भोक भोकै मर्छन्, उता सडक बाल बालिका भने खाना नपाई भोक भोकै मर्छन्। मैले जन्माई हुर्काई बढाएकाले मलाई चिन्दैनन्, म मेरै कहाँ थापेर शिखर चढाएकाले मलाई चिन्दैनन्, मैले जन्माई हुर्काई बढाएकाले मलाई चिन्दैनन्, म मेरै कहाँ थापेर शिखर चढाएकाले मलाई चिन्दैनन्, तिमीले त धेरै जान्ने बुझ्ने भएपछि पढाएका हौ बाबु,
तिमीले त धेरै जान्ने बुझ्ने भएपछि पढाएका हौ बाबु, मैले त जन्मदा साथ पढाएकाले मलाई चिन्दैनन्, मैले त जन्मदा साथ पढाएकाले मलाई चिन्दैनन्। भवानीजी, अब धुन जोड्छु। पूजा गर्नकै लागि मन्दिरमा धाउनै पर्छ भन्ने छैन, माया गरे जति सबैलाई पनि पाउनै पर्छ भन्ने छैन। पूजा गर्नकै लागि मन्दिरमा धाउनै पर्छ भन्ने छैन, माया गरे जति सबैलाई पनि पाउनै पर्छ भन्ने छैन। आखिर भेटघाट त आज भोलि फोनबाट नि हुन्छ, आखिर भेटघाट त आज भोलि फोनबाट नि हुन्छ। तिमीलाई भेट्न तिम्रै घरमा आउनै पर्छ भन्ने छैन, तिमीलाई भेट्न तिम्रै घरमा आउनै पर्छ भन्ने छैन। पार्श्वमा धुन बजिसकेको छ, कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? रविन शर्माको सुर, लक्ष्मीप्रसाद देवपटाको रचना तथा रञ्जित गजमेरको सङ्गीत रहेको यस गीत अन्तिममा छोड्छौँ। यतिन्जेलको बसाइमा आज हामीले विशेषतः घर देशमा रहनुभएका मुक्तकीला मनहरूले हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू नै जस्ताको तस्तै बोल्यौँ। बीच बीचमा सुगम सङ्गीतको पनि संयोजन गर्यौँ। फेरि पनि तपाईँहरू सबैलाई हार्दिक बधाई तथा शुभकामना थप्दै अर्को हप्ता रेडियो तरङ्ग मार्फत भेट हुने बाचाका साथ आजको बसाईबाट प्राविधिक मित्र अनि म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्रि।

0: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षले अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभामा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि सभामुख टोल प्रसाद अर्यालले आजको दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो। दोस्रो बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध सुरु गर्नुभएको थियो। त्यसै गरी राष्ट्रिय सभा बैठकमा पनि सांसदहरूले हिजोको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि आजको बैठक स्थगित भएको छ। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न माध्यमबाट प्रधानमन्त्री शाहको ध्यान आकर्षण गरी समस्याको समाधान गरिने भन्दै सभा सञ्चालनलाई निरन्तरता दिई आआफ्नो दायित्व पूरा गर्न सांसदहरूलाई अनुरोध गर्नुभयो। सांसदहरूले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध जारी राखेपछि अध्यक्ष दाहालले सभाको दोस्रो पटक बसेको बैठक पनि स्थगित गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छाने 5 दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका सभापति लामी छानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव र विदेश विभाग प्रमुखले स्वागत गर्नुभयो। भ्रमणका क्रममा सभापति लामी छानेलले उच्चस्तरीय राजनैतिक तथा कूटनैतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। सभापति लामी छानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेट गर्नुहुनेछ। सभापति लामी छानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालक सहित 3 जनाको मृत्यु भएको छ। घटनामा 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको जीप भैरवी गाउँपालिका 5 स्थित कालगौँडामा दुर्घटना भएको थियो। दुर्घटनामा परि कालीकोट शुभकालिका गाउँपालिका 5 का 35 वर्षीय चालक कल बहादुर रोकाया, शुभकालिका गाउँपालिका 4 का 38 वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका 6 की 55 वर्षीय पुल्तीसरा विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान गर्नका लागि प्रहरी प्रमुख श्रवण कुमार विकको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिनुभयो। आज बिहान तुलसीपुरको गुल्मचोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका 2 जनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यहीँ पुरा हुन्छ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ पुष्परत्न वज्राचार्य, सहयोगी राजु श्रेष्ठ अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौँ। नमस्कार।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

सफा स्वच्छ र हराभरा वातावरणले मानव सभ्यताको परिचय दिन्छ। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरका बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। सरसफाई हाम्रो सभ्यता हो। सफा स्वच्छ र हराभरा वातावरणमा बाँच्न पाउने अधिकारलाई नेपालको संविधानको धारा 30 मौलिक हकको रूपमा प्रदान गरेको छ। तर के सबै नेपालीले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको उपभोग गर्न पाएका छन् त भनेर आज हामीले नुवाकोट जिल्लाको बञ्चरे डाँडाको स्थानीय र त्यहाँका जनप्रतिनिधिको आवाजलाई समेटेका छौँ। कार्यक्रमको सुरुवातमा सुन्छौँ वायु प्रदूषणको बारेमा जानकारी। वायु प्रदूषणका सम्बन्धमा सन् 2020 युरोपियन वातावरण एजेन्सी ईईले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो, जसमा ईयूमा आबद्ध 27 सदस्य राष्ट्रहरूमा हावाको गुणस्तर मापन गरेको थियो। हावाको गुणस्तर मापन गर्दा PM2.5 का कारण करिब 2,38,000 मानिसहरू समय अगावै मृत्यु भएको भनेर निष्कर्ष निकालेको थियो। हावाको प्रदूषण स्तर PM2.5 हुनु भनेको हावाको गुणस्तर नराम्रो हो भन्ने बुझिन्छ। प्रदूषित हावाका कारण अहिले पनि 45% मानिसहरू स्वास्थ्य समस्या खेपिरहेका छन्। आवासीय, व्यावसायिक र संस्थागत ऊर्जा खपत सूक्ष्म कण प्रदूषणको मुख्य स्रोत हो। निर्माण, खनन र उद्योग पनि महत्वपूर्ण स्रोत हो। 2005 PM10 थियो, तर 2020 आइपुग्दा हावाको गुणस्तर PM2.5 देखिएको थियो। यसरी हेर्दा 2005 क्रमशः हावाको गुणस्तर सुध्रिँदै आएको देखिन्छ। 2021 विश्व स्वास्थ्य संगठन WHO वायु प्रदूषणले मानव स्वास्थ्यमा पर्ने असरलाई वैज्ञानिक प्रमाणका आधारमा पुनरावलोकन गर्दै नयाँ वायु गुणस्तर मापदण्डहरू प्रकाशित गर्यो। युरोपियन युनियन ईयूले पनि मुख्य वायु प्रदूषणका लागि वायु गुणस्तर निर्देशका अन्तर्गत मापदण्डहरू बनाएर लागू गरेको छ। युरोपियन ग्रिन डिलमा युरोपियन कमिसनले वायु गुणस्तर अझ सुधार

0: गर्ने र विश्व स्वास्थ्य संगठन युका वायु गुणस्तर मापदण्डहरू नजिकाउने प्रतिबद्धता यसमा उल्लेख गरिएको छ। यस प्रतिबद्धतालाई शून्य प्रदूषण कार्य योजनामा पनि अघि सारिएको छ। सन् 2050 स्वास्थ्य र प्राकृतिक पारिस्थितिकीलाई हानि नगर्ने तहसम्म वायु पानी र माटोको प्रदूषण घटाउने लक्ष्य प्रस्तुत गरेको छ। यसले समय अगावै मृत्यु 55% भन्दा बढी घटाउने लक्ष्य राखेको छ। जानकारी पछि अब अर्को प्रसङ्ग। तपाईँ हाम्रो घर आँगनको फोहोर यानकि काठमाडौँ उपत्यकाको फोहोर सिधै ल्यान्डफिल्ड साइटमा जाने गर्छ। नुवाकोटको बन्चरेमा रहेको ल्यान्डफिल्डले मानव बस्तीलाई के कस्तो असर गरेको छ त भनेर हामीले स्थानीय नवराज ढुङ्गानासँग सोधेका छौँ।
1: पहिलो त क्यान्सरै सबभन्दा बढी चाहिँ क्यान्सर प्रभावित भयो कस्टमा। यो प्रदूषण र यो गन्धले श्वासमा समस्या हो। अनि अर्को यो मान्छेको चाहिँ जो हुन्छ नि त्यो दिनभरि रातभरि सुँग्नभरि गन्धै गन्धले गर्दाखेरि यो मान्छेको त्यो डिस ब्यालेन्स जस्तो क्या जस्तो झर्किने गराउने मेन्टल सम्बन्धी जस्तो यो त अब कसरी भन्ने होला। यो त खालको छ अब बिहान मान्छे अब कति बेला नि गन्ध नआउने भन्ने साह्रै छैन होइन। जति बेला पनि गन्ध आउने अब सुत्दाखेरिदेखि उठ्दाखेरिसम्म दिउँसो काम गर्न जाने बेलादेखि अब के भयो खा घाँसपात जाँदा अथवा चाहिँ खेतीबारीको काम गर्दा बाली नाली लाउँदा पनि मान्छेहरू चाहिँ त्यो गन्ध र घामले झन् त्यो डबल प्रेसरमा पर्ने होइन। अब यस्तो टाइपको चाहिँ दिनचर्या छ त्यहाँ। अब स्कुलका विद्यार्थीहरू स्कुल पनि नजिकै छन् अनि स्कुल पनि प्रभावित भइरहेको छ। त्यहाँ स्कुलहरूमा पनि विद्यार्थीहरू राम्रोसँग पढ्न नसक्ने बन्दले मास्टरहरूले पनि पढाउन नसक्ने यस्तो टाइपको त व्यापकै छ। अब यसलाई कसरी व्याख्या गर्ने त्यो बच्चाहरूमा पनि छ। अब टोटल सबै जनसङ्ख्यालाई त्यो अरू होल बडी चेक त त्यहाँनिर गरेकै छैन होइन। कृष्ण प्रसाद लामी छाने कृष्ण प्रसाद घिमिरेहरू नै अलिक बढी त्यहाँ छन् अनि नानाहरू पनि छन् तामाङहरू पनि छन्। अब त्यहाँ प्रत्यक्ष चाहिँ अब घिमिरेहरूकै बस्तीहरू चाहिँ नजिक छ सबभन्दा धेरै। अब यो सबै बिगारेको अहिले अब यो बाल्यान्त राजा भएर यहाँ छ त्यहाँ सिक्सडोलबाट बन्चरे लाने बेला उसले भर्खरै जितेको थियो अनि हामी चाहिँ ल उसले त उहाँ गरिदिन्छु मैले फुल पनि लाउन्न माला पनि लाउन्न भनेर आएर सिक्सडोल दोस्रो सिक्सडोल बनायो बन्चरे डाँडामा पनि। अब यहाँ उसलाई चाहिँ तत्काल गएर उसले 18 बुँदामा चाहिँ त्यहाँको मान्छेहरूसँग एग्रिमेन्ट गरेर फेरि उता बुँदा पनि पुरा गरेको छैन। त्यो तत्काल बुँदा पुरा गरेर त्यो फोहोरको राम्रो सब व्यवस्थापन गरिदियो भने अलिक यो चाहिँ त्यहाँको रोगी कम हुन्थ्यो कि। अब उनीहरूले महानगरपालिकाले त त्यहाँ रोग उत्पादन गर्ने उद्योग जस्तो चाहिँ बनाइरहेको छ। मुख्य त मानव अधिकार हनन भयो। अब त्यस पछाडि चाहिँ मान्छेका सम्पत्तिहरू मान्छेका चाहिँ निजी सम्पत्तिदेखि लिएर त्यहाँका स्वास्थ्य स्थितिदेखि लिएर मानव स्वास्थ्य वातावरण अनि त्यहाँबाट चाहिँ मानव अधिकार यी सबै कुरा हनन गरेका छ। अब राज्यले यिनै यस्ता यस्ता गर्ने मान्छेलाई चाहिँ के गर्ने कानुनमा चाहिँ त्यो गर्नु पऱ्यो। यहाँ एउटा चक्लेटको कागज फाल्यो भने ऊ 2000 जरिमाना रु 2000 जरिमाना भनेर हिँडेको छ। अनि त्यहाँ चाहिँ डाँडाबाट फोहोर खनाएर रोग उत्पादन गर्ने फ्याक्ट्री उद्योग बनाउने मान्छेलाई चाहिँ के दण्ड सजाय हुन्छ भनेर मैले अस्ति एउटा मानव अधिकारवादीको फोरममा पनि बोलाएँ। अनि अब त्यस्तो टाइपको अन्याय छ त्यहाँ। अब हामी चाहिँ त्यो बन्द गर्ने भनेर राजन एउटा मिटिङ बसेर कानुनमा पनि चाहिँ आफ्नो पालिकाले व्यवस्थापन गर्ने भन्ने छ। त्यसमा भएर चाहिँ अब उसलाई पनि त्यहाँ हामी जान नदिने त्यो उसले आफैले भुल्या कुरा कुरा नगर्ने मान्छे। अनि अब राज्यलाई चाहिँ के भन्ने अब राज्यले उसलाई जिम्मा दिएको छ भन्छ र ऊ पुरै गर्दैन त्यस्तो टाइपको भइरहेको।
0: राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। फोहोर मानव स्वास्थ्यसँग जोडिएको सवाल हो। यही काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बन्चरेले कहिलेसम्म थेग्न सक्ला त? या यसको निकासको खोजी हुन सक्ला त? यसै विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामी नुवाकोट जिल्ला ककनी गाउँपालिकाको समस्या कथा व्यथाका बारेमा गाउँपालिकाका अध्यक्ष सुमन तामाङसँग छलफल गर्दैछौ।
2: कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
3: धन्यवाद।
2: आज हामीले विशेष गरी यो जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न विषयहरूमा अव्यवस्थित फोहोर मैलाका कारण वनचरीमा परेको असरको बारेमा आज हामी यहाँसँग कुराकानी गर्नेछौँ। यो नुवाकोटको वनचरीमा फोहोर फाल्न कहिलेदेखि सुरु गरिएको, यसको बारेमा यहाँलाई केही जानकारी छ?
3: यो चाहिँ 2062 देखि चाहिँ कपनी गाउँपालिका तत्कालीन ओखरपोह गाविस सिस्टोल भन्ने स्थानमा चाहिँ फोहोर मैला उपत्यकामा भएको फोहोर मैला व्यवस्थापन गर्ने भनेर 62 चाहिँ सुरु भएको चाहिँ आयोजना हो। त्यो अहिले सिस्टोल हुँदै अहिले वनचरी पुगेको फोहोर तत्कालीन अवस्था चाहिँ वनचरीमा लक्ष्य रहे तापनि अल्पकालीन व्यवस्थापन गर्ने भनेर सिस्टोलमा चाहिँ 2 लागि त्यहाँ फोहोर व्यवस्थापन गर्ने भनेर अल्पकालीन व्यवस्थापन गरिएको, ताकि वनचरीमा संरचना निर्माण गर्ने, त्यो निर्माण हुँदै गर्दा चाहिँ सिस्टोलमा चाहिँ 2 लागि फोहोर व्यवस्थापन गर्ने भनेर भनियो। तर फोहोर चाहिँ 62 देखि 17 भनेको 79 जेठबाट मात्रै चाहिँ बल्ल पञ्चरे फोहोर लग्यो। 17 चाहिँ सिस्टोलमै फोहोर चाहिँ ल्यान्डफिल भनेर भनियो, चाहिँ पछि त्यो डम्पिङ साइटमा फोहोरको चाङ बनाएर चाहिँ छोडिएको अवस्था छ।
2: अहिले डम्पिङ साइट भनेर चाहिँ यता वनचरीमा सारिएको छ, खासमा यो वनचरीमा डम्पिङ साइट हो अथवा व्यवस्थित ल्यान्डफिल्ड हो अथवा के हो?
3: अब त्यो डकुमेन्ट कागजमा चाहिँ व्यवस्थित ल्यान्डफिल्ड साइट भनेर लेखिएको छ। अहिले त्यहाँको फोहोर व्यवस्थापन हेर्ने हो भने डम्पिङ साइट छ।
2: जस्तै अब यहाँले डम्पिङ साइट छ भन्नुभयो, अनि त्यहाँ चाहिँ डम्पिङ साइट बनाउनको लागि अथवा वनचरीलाई ल्यान्डफिट बनाउनको लागि त्यहाँ चाहिँ के के शर्तमा अथवा के के कुराहरू राखेर त्यहाँका मानिसहरूसँग सरसल्लाह गरेर अथवा सल्लाहै नगरिकन त्यहाँका मानिसहरूको मन्जुरी बिना नै फोहोर फाल्न सुरु गरिएको हो राज्यले, अथवा खासमा कुरो चाहिँ के हो त?
3: तत्कालीन अवस्थामा 62 चाहिँ स्थानीय तहहरू चाहिँ त्यति धेरै सक्रिय थिएन, स्थानीय तह गाविसहरू थिए चाहिँ प्रतिनिधिहरू थिएनन्, चाहिँ सचिव नै त्यसको कार्यकारी हुने, त्यसको सचिव नै सबै प्रतिनिधि हुने अवस्था थियो तत्कालीन अवस्थामा, र राजनीतिक दलका केही व्यक्तिहरू चाहिँ जोडिएको देखिन्छ। तत्कालीन अवस्थामा फोहोर लाने सन्दर्भमा पनि केही स्थानीय र ओखरपोह गाविसले चाहिँ समझदारी गरेको भनौँ न सम्झौता पत्रहरू हामी अहिले भेट्न सक्छौँ। तत्कालीन अवस्थामा चाहिँ फोहोर चाहिँ डम्पिङ साइट होइन, एकदम चाहिँ व्यवस्थित तरिकाले विसर्जन गर्ने हो भनेरै चाहिँ लगिएको छ। त्यो अवस्थामा चाहिँ भनौँ 62 पनि ओखरपोवा चाउथे उमरियो चाहिँ गाविसहरू चाहिँ सडकविहीन अवस्था जस्तै थियो। पछि सडक बल्ल बल्ल भर्खर सुरुवाती भएको थियो, मान्छेलाई चाहिँ विकासको अनुभूति पनि गर्न पाएको थिएन, इभन बिजुली बत्ती पनि कतिपय ठाउँमा त पुगेको थिएन। त्यो सबै कुराले पिछडिएको अथवा चाहिँ साह्रै नै विकासविहीन भयो भन्ने त्यहाँको मानिसहरूलाई चाहिँ परि नै राखेका थियो। त्यो चाहिँ विकास चाहिँ प्राप्त गर्न सकिन्छ कि भन्ने चाहिँ केही राजनीतिक व्यक्तिहरूलाई र गाविसका त्यो चाहिँ त्यो बेलामा भएका सचिवहरूलाई पनि त्यसरी परेको देखिन्छ। र एउटा मुख्य शर्त चाहिँ त्यहाँको चाहिँ विकास, पहिलो नम्बरमा विकास, विकासमा पनि तिन पिपले ओखरपौवा चाहिँ चाउथे कुमरी गल्छी वैकल्पिक मोटर बाटो भन्ने शीर्षकै राखेर यो बाटो चाहिँ यो फोहोर फाले बापतको चाहिँ स्तर उन्नति अथवा बिच बाटो बनाइदिनु पर्ने भन्ने टाइपको त्यहाँको नागरिकहरूले एउटा समझदारी बनाएर गाविसलाई र पार्टीका प्रतिनिधिहरूलाई यो शर्तमा चाहिँ हामी फोहोर फाल्न दिन सक्छौँ भनेर 62 चाहिँ त्यो खालको सहमति र सम्झौता गरेको देख्छौँ।
2: त्यतिखेर सम्झौता सहमति गर्दाखेरि ककनी बाटो को हुनुहुन्थ्यो अनि यता काठमाडौँ बाटो को हुनुहुन्थ्यो, कसको बिचमा सम्झौता भएको थियो?
3: त्यो चाहिँ त्यो कागजपत्रै खोजी नीति गर्दा अहिले पनि पाउँछौँ। तत्कालीन अवस्थामा राजनीतिक दलका केही व्यक्तिहरू देखिन्छ, जस्तो चाहिँ हाम्रो उखरपुर गाविसबाट चाहिँ श्रीराम ढुङ्गा के अरे चाउते गाविसबाट श्रीराम ढुङ्गाना, त्यसपछि यो उखरपुरबाट चाहिँ राममणि घिमिरे लगायतको उहाँहरू अलि अग्रस्थानमा देखिन्छन् त्यो बेलामा। त्यो चाहिँ पछि एउटा प्रमहिला व्यवस्थापन समिति अथवा के भनेर पनि गठन गरेको समितिमा श्रीराम ढुङ्गा के अरे राममणि घिमिरे चाहिँ त्यसको संयोजकै भनेर पनि केही समय कर व्यवस्थापन गरेको पनि हामीले चाहिँ त्यो कागजपत्र हेर्दा देख्न सक्छौँ। अहिले उहाँहरूले पनि त्यो कुरो चाहिँ अझै थप सोध्न सकिन्छ। त्यो हिसाबले गर्दा चाहिँ भनौँ न त्यो एउटा चाहिँ विकासको आशाले लगिएको खोप र अहिले चाहिँ विकासलाई व्यवस्था गरेर डम्पिङ साइट बनाइराखेको अवस्था अहिलेसम्म हो।
2: हजुर, त्यहाँ त्यो शर्त अनुसार नै बाटो बनिसक्यो होइन त अहिले?
3: त्यो बाटो त कहाँबाट बनिसक्यो नि? त्यो बाटो इभन अहिले चाहिँ त्यो बन्चरेमा फोहोर लाने बाटो आफूले दैनिक रूपमा प्रयोग गर्ने सडकधरि पनि चाहिँ सोचे जस्तो स्तर उन्नति छैन।
2: भनेपछि बन्चरेका बासिन्दाहरूले न विकास पाए न फोहोर चाहिँ फोहोरको निकास पाए, अब उनीहरू चाहिँ दोहोरो मारमा परिरहेका छन्।
3: अवश्य नै हो, यो सही चाहिँ कुरो शत प्रतिशत हो।
2: हजुर, यता विकास पनि छैन होइन, विकासको नाममा आफ्नो आँगन घर आँगन करेसो चाहिँ दुर्गन्धित पार्ने काम, विकाससँग साट्ने काम भयो त्यहाँका मानिसहरूलाई। अहिले चाहिँ न विकास भयो, उल्टै त्यहाँ चाहिँ फोहोर मैलाले गर्दाखेरि दुर्गन्ध फैलिरहेको अवस्था छ यहाँको कुरा अनुसार। अब चाहिँ यहाँहरूले यो विषयमा सम्बन्धित निकायमा केही कुराहरू आफ्ना कुराहरू राख्नु भएन?
3: यो धेरै पटक राख्यो, यो चाहिँ राज्यको सबैभन्दा माथिल्लो निकाय हो, सङ्घीय सरकारको कार्यकारी अधिकार प्राप्त चाहिँ प्रधानमन्त्री तहको बैठकसम्म पनि हामीले बस्यौँ, तर त्यसको निकास चाहिँ अहिलेसम्म निस्किरहेको छैन। जस्तो चाहिँ मन्त्रीले प्रधानमन्त्रीले मन्त्रीलाई हराउने, मन्त्रीले चाहिँ एउटा विभागलाई हराउने, विभागले चाहिँ त्यसलाई आलाटाल गर्दै समय बिताइदिने, यस्ता टाइपको चाहिँ अहिलेसम्मको छलफलहरूको निकास भइराखेका छन्। छलफलमा चाहिँ राम्रै कुराहरू लेखिने, सबै यसलाई व्यवस्थित गर्ने, फोहोरलाई चाहिँ मोहरमा बदल्ने लगायतका विभिन्न चाहिँ छलफल हुन्छ, सहमति हुन्छ, तर त्यो कार्यान्वयन पक्ष चाहिँ कहिले पनि नगर्ने, अनि त्यो फोहोरलाई चाहिँ डम्पिङकै रूपमा त्यो चाहिँ अस्तव्यस्त तरिकाले पुरिराख्ने, यो चाहिँ निरन्तर भइराखेका छ। सहमति र सम्झौता भएका मुद्दाहरू चाहिँ कार्यान्वयन भइराखेका छैन।
2: हजुर, जस्तै त्यहाँका चाहिँ स्थानीयहरूमा स्वास्थ्यमा समस्या के कस्तो छ, त्यहाँको आर्थिक अवस्था कस्तो छ, यो फोहोर मैलाले निम्ताएका समस्याहरू चाहिँ के कस्ता छन् त त्यहाँनिर?
3: सबैभन्दा बढी चाहिँ निम्ताएको समस्या भनेको त चाहिँ एउटा रोग नै उत्पादन भइराखेको छ। अब चाहिँ हाम्रो गाउँपालिकामा चाहिँ तिनवटा वडा पर्छ, त्यो चाहिँ बन्चरे सिस्टोलको चाहिँ प्रभाव क्षेत्र, त्यो तिनवटा क्षेत्रको क्यान्सरजन्य रोगहरू, क्यान्सरमा पनि छाला पोक्सो लगायतका श्वास प्रश्वासमा लाग्ने रोग जस्तो चाहिँ अलिक बढी मात्रामा चाहिँ त्यहाँ बिमारीहरू जन्मिराखेका छ, क्यान्सरले धेरै मान्छेहरू बितिरहनु भएको छ। त्यो चाहिँ हामीले पालिकाको तथ्याङ्क सङ्कलन गरेर हेर्ने हो भने हाम्रो खकनी गाउँपालिकाको आठवटा वडा मध्येमा तिनवटा वडा चाहिँ प्रभावित छ र पाँचवटा चाहिँ उत्तर फर्केका भागमा पर्दछ। त्यो उत्तर फर्केको पाँचवटा वडाको बिरामीको आँकडा र त्यो तिनवटा वडाको आँकडा करिबन इक्वेल जस्तो देखिँदाखेरि चाहिँ त्यो फोहोरको कारणले त्यहाँ चाहिँ ठुला दीर्घ रोग जन्य चाहिँ बिमारीहरू फैलाइराखेका छ, त्यसको असर परिराखेका छ भन्ने सामान्य आँकडा गर्न हामी सक्छौँ।
2: बन्चरेका मानिसहरूलाई चाहिँ अहिले हालसालैको समस्याहरू चाहिँ के छन्, बन्चरेका मानिसहरू के भन्छन् यो विषयमा?
3: एकदम अहिले भर्खरै परेको समस्या त मैले अघि भने साह्रै नै दुर्गन्ध, जो चाहिँ चौबिसै घन्टा त्यसको चाहिँ हावामा चाहिँ आइराख्ने दुर्गन्ध नै हो। अब मान्छेले चाहिँ मान्छे जीवित रहनलाई त अनिवार्य रूपमा चाहिँ अक्सिजन चाहिन्छ, हावा चाहिन्छ, यो अक्सिजनमा नियमित रूपमा चाहिँ त्यहाँ चाहिँ त्यसको दुर्गन्ध, त्यसको चाहिँ ब्याक्टेरियाहरू चाहिँ खाइराख्नु पर्ने विद्यमान अवस्था छ। त्यहाँका मान्छे के भन्छन् भने बरु हामी मर्न तयार छौँ, हाम्रो सन्तति मर्न दिनु हुँदैन, यो रो चाहिँ फोहोर व्यवस्थापन हाम्रो पनि होइन, अर्काको ठाउँको हो, त्यो चाहिँ सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरोस्, हामीलाई कुनै पनि राहत अथवा चाहिँ विकास चाहिएन, हिजो हामीले गल्ती गऱ्यौँ त्यो चाहिँ विकासको लोभले ल्यायौँ, अहिले विकास पनि आएको छैन, हामी बाँच्न पाउने अधिकार चाहिँ हामीले गुमाइराखेका छौँ, बाँच्न पाउनु पर्यो। के हो भने फोहोरलाई, फोहोर र मान्छे चाहिँ छुट्टै छुट्टै ठाउँमा राखिदिउँ कि हामीलाई हटाइदिउँ कि चाहिँ फोहोर हटोस् भन्ने मुख्य चाहिँ माग त्यहाँको अहिलेको नागरिकहरूको छ।
2: हजुर, त्यहाँ सामाजिक असर पनि होला, अब आर्थिक असर पनि होला, इभन त्यहाँका मानिसहरूको स्वास्थ्य जोखिमको कुरा त रहँदै रह्यो होइन, खाद्यान्नमा पनि यसले असर पारेको होला नि।
3: अवश्य पारेको छ, जस्तो चाहिँ त्यो डम्पिङ साइट बनाएर निस्किएको लिचर चाहिँ कोल्पु खोलामा सिधै मिसिएको अवस्था छ, कोल्पु खोलाले धेरै क्षेत्रफलको सिँचाइ गरिराखेको अवस्था थियो, त्यहाँको मान्छेको चाहिँ खेतीपाती सबैमा प्रयोग गर्ने सिँचाइको रूपमा प्रयोग गर्ने कोल्पु खोला थियो, त्यो कोल्पु खोलाको त्यो लिचर मिसिएको पानी अहिले लगाइदिएपछि त्यो जहाँ जहाँ त्यो खोलाको पानी लाग्छ त्यहाँ त्यहाँ चाहिँ बाली नाली उत्पादन हुने अवस्थामा छैन, किनभने त्यो चाहिँ धेरैभन्दा धेरै बाली हौसिने फल नलाग्ने त्यस्तो अवस्था चाहिँ अहिले त्यहाँका बासिन्दाले भोगिराखेको अवस्था छ, उत्पादनमा त ठुलो क्षति पुर्याएकै छ, आर्थिक रूपमा त झन् बिमारी भइसकेपछि आफूले थोरो इन्कम गरेको पैसा पनि स्वास्थ्यमा खर्च गरिराख्नु परेको छ, सबै क्षेत्रमा चाहिँ यसको असर छ।
2: कोल्पु खोलाको पानी चाहिँ कति मानिसहरूले उपभोग गर्थे, कति गाउँहरूले उपभोग गर्थ्यो, त्यसको बारेमा केही विवरण छ?
3: ठ्याक्कै विवरण चाहिँ छैन, तर चाहिँ हाम्रो तिनवटा वडाहरू जो चाहिँ तिनवटा वडाको एक नम्बर र दुई नम्बर तिन नम्बर मध्ये पनि एक नम्बरको भागले चाहिँ त्यो सिक्सटोलभन्दा माथि भएकोले एक नम्बरको वडाहरूको चाहिँ सिँचाइमा त्यति धेरै बाली नाली भर्स परेको थिएन, दुई नम्बर र तिन नम्बरको विशेष गरेर अझ तिन नम्बरको दुई नम्बर पनि चाहिँ पुछारमै भएकोले दुई नम्बरको चाहिँ दुर्गन्ध अलि बढी फैलिने सिँचाइमा चाहिँ त्यति धेरै असर परे देखिँदैन, तर तिन नम्बर वडाका चाहिँ जो तल भाग छ त्यो तल्लो भागमा जो खोलाले भेट्ने त्यो खोलालाई सिँचाइको रूपमा प्रयोग गर्ने क्षेत्रमा चाहिँ बाली नाली अहिले चाहिँ त्यो बोट मात्रै हौसिने अनि त्यसपछि हौसिएपछि फल नलाग्ने यस्तो समस्या चाहिँ धेरै किसानको छ, त्यो चाहिँ हाम्रोपट्टि नुवाकोटपट्टि मात्रै नभइकन धुनिवेशी धादिङको धुनिवेशी पट्टि पनि असर गरिराखेको देख्छौँ।
2: हजुर, अब यस्ता खालका समस्याहरू नुवाकोटको कम्पनीले कहिलेसम्म बोकिराख्छ, यस्तो खालको समस्याबाट कहिलेसम्म ठेगिराख्छ भन्ने कुरामा चाहिँ यहाँहरूले केही चिन्तन अथवा मनन गर्नुभएको छ, यसको दीर्घकालीन उपाय चाहिँ के हुन सक्ला त?
3: मैले चाहिँ अब अघि नै पनि भने सङ्घीय निकायका प्रधानमन्त्री तह सम्बन्धी छलफल गरेँ, त्यसको निकास ननिस्किसकेपछि अब यसको उत्पादनकर्ता जो फोहोर उत्पादनकर्ता हो त्यो उत्पादनकर्तासँग चाहिँ वान टु वान वार्ता गरिएन, उहाँहरूलाई 68 को एनमा पनि त्यो फोहोर मैला व्यवस्थापन एन 68 छ त्यसमा टेकेर चाहिँ गम्भीर रूपमा छलफल गर्ने भन्ने सोचका साथ हामीले अहिले चाहिँ कार्यपालिकाले भर्खरै मात्रै चाहिँ निर्णय के गरेका छौँ भने 68 को एनले पनि स्पष्टसँग भनेको छ सकेसम्म आफ्नो कुरा आफ्नै स्थानीय तहमा व्यवस्थापन गर्ने भनेको छ, त्यो 68 को एनले परिकल्पना गरेकै त्यही देखिन्छ, त्यो ड्राफ्ट हुँदाखेरि नै परिकल्पना त्यसो गरिसकेपछि सकेसम्म उहाँहरूले नै व्यवस्थापन गर्नुपर्ने भन्ने छ, अन्यथा चाहिँ जस्तो एक स्थान दुई वा दुईभन्दा बढी स्थानीय तहको फोहोर व्यवस्थापन एउटै भएमा चाहिँ जहाँ फोहोर विसर्जन गरिन्छ उक्त क्षेत्रमा चाहिँ त्यहाँको स्थानीय तहसँग सरसल्लाह परामर्श सहमति लिखित सम्झौता दस्तुर निश्चित दस्तुर व्यवस्थापन गरेर मात्रै विसर्जन गर्न पाइने भन्ने 68 को एन छ, त्यो फोहोर व्यवस्थापन एन 68 चाहिँ सबैजनाले गम्भीरसँग अध्ययन गरोस् भनेर मैले अहिले परिपत्र उहाँहरूलाई पठाइ पनि सकेको छु, र फोहोर जसरी चाहिँ अहिले अस्तव्यस्त तरिकाले चाहिँ ठुला गाडीहरूमा धेरै भारमा ल्याउने बिच बिचमा सडकमा झार्ने अनि त्यसपछि त्यसको दुर्गन्ध बाटो हिँड्नेले धरि पनि खेप्न पर्ने जस्तो प्रथालाई अन्त्य गरिनुपर्छ भनेर मैले सूचना उहाँहरूलाई पठाइदिएको छु, अब आउने चाहिँ समयमा भनेर चाहिँ त्यो समय नै तोकेर तपाईँले गाडीको ढालाभन्दा माथि खोर ल्याउनु भयो भने तपाईँले चाहिँ खोर विसर्जन गर्न नपाइने भनेर पत्रचार पनि गरिसकेको छु मैले त्यो चाहिँ उपत्यकाका खोर ल्याउने निकायहरूलाई र त्यो चाहिँ म अघि भने जस्तो एउटा कुनै पनि स्थानीय तहले 62 स्थानीय तह थिएन 74 आइसकेपछि पनि त्यति धेरै उहाँहरूले फोहोर निरन्तर ल्याइराख्ने एनले भने बाबुजी पनि कार्य नगरिराखेकोले गर्दा एनलाई टेकेर स्थानीय तह हुँदा स्थानीय तहसँग समझदारी गर्ने एनको चाहिँ धाराले जुन बोलेको छ त्यो चाहिँ गर्न गराउनु हुन्न भनेर मैले चाहिँ सूचना पनि जारी गरेको छु।
2: हजुर हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद, यहाँले आफ्नो समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद।
3: हस् हस्।

उहाँ हुनुहुन्थ्यो नुवाकोट जिल्ला ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ। अव्यवस्थित फोहोर मैलाका कारण नुवाकोटको बन्चरेमा परेको असरका बारेमा हामीसँग छलफल गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 91.3 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 19 गते मंगलबार, ज्येष्ठ कृष्ण पक्ष द्वितीया तिथि। तदनुसार जुन 2 तारिक सन् 2026 नेपाल सम्बत 1146 अनलागा द्वितीया। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन प्राविधिक सहकर्मी राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गाना। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्यदेव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ अध्यात्म सन्देश कार्यक्रम 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार 6 बजे नेपालीमा समाचार नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ 6:30 समय हो कार्यक्रम अन्तर्संवादको 7 बजे समाचार समाचारपछि हाम्रो सभ्यता कार्यक्रम सुन्न सक्नुहुनेछ 7:40 देखि 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ 8 बजे अङ्ग्रेजीमा समाचारपछि शैक्षिक बहस कार्यक्रम सुन्नुहुनेछ 8:40 देखि 9 बजेको समयमा शास्त्रीय सङ्गीत सुनाउँछौ 9 बजे नेपालीमा समाचारपछि सदाझैँ सुन्न सक्नुहुनेछ नेपाल भाषामा समाचार भने 9:20 सुनाउँछौ कार्यक्रम प्रेमको सन्देश 9:40 देखि 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाउँछौ 10 बजे समाचारपछि म्युजिक मन्त्र कार्यक्रम सुन्न सक्नुहुनेछ 11 बजे समाचार 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ

0: प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सुवचन।
1: मानिस भयग्रस्त छ, कुनै न कुनै प्रकारको डर व्यक्तिको जीवन शैलीमा भित्र पर्छ भने पनि हुन्छ। डर त छ, डर जीवनको अङ्ग हो। डरबाट व्यक्ति मुक्त हुन सकेन, भयग्रस्त नै रहन्छ व्यक्ति। यो प्रकृतिले मानिसभित्र डर किन हालिदिएको होला? डर नभइदिया हुँदैनथ्यो, कति ढुक्कसँग बस्न पाइन्थ्यो। कहिले कसको डर, कहिले कसको डर। आखिर यो डरको केन्द्र के हो, डर किन हुन्छ, डर किन लाग्छ? अझ डरहरूमध्ये पनि सर्वाधिक ठुलो डर मरिन्छ कि भन्ने डर, मृत्युको डर। यो मृत्युको डर के हो, यसबाट मुक्त कसरी हुन सकिन्छ प्रश्न आएको छ। सुन्दर प्रश्न छ, हामी सबैले भोगेकै छौँ, डराएकै छौँ कि डर लागि नै हाल्छ जे भने पनि। जतिसुकै डराउँदैन भने पनि यसो त्यस्तै स्थिति बन्दाखेरि डराउनु परि नै हाल्छ। यहाँ कोही पनि सुरवीर छैन, भय सबैलाई लाग्छ। किन लाग्छ भने भयग्रस्त हुन जरुरी छ अथवा डराउन जरुरी छ। डर हाम्रो हतियार हो, डरले हामीलाई सुरक्षा दिएको छ। डरको कारणले नै हामी सुरक्षित छौँ। डर छ त्यसकारण त हामी गलत काम गर्दैनौँ, बचाएको छ त्यसले, हाम्रो सुरक्षा गरेको छ, त्यसकारण त जीवन सुरक्षित छ नि। यो भय एकदमै कामको चिज, डर कामको चिज, यो चाहिन्छ जीवनमा, नभई हुँदैन। त्यसकारण प्रकृतिले दियो, जे चाहिँदैन त्यो प्रकृतिले दिएकै छैन। काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष यी अवगुणहरू भनिन्छ, तर यी अवगुण पनि चाहिन्छ, नभई हुँदैन। चाहिने चिज दिएको हो, यो डर भए पनि हामीलाई चाहिने भएर दिएको हो, यसले सुरक्षा गर्छ। मूल कुरा बिग्रियो कहाँनेरि भने नि, यही भय असन्तुलित भयो भने चाहिँ बिग्रियो। कुनै पनि चिज अति हुनु हुँदैन, बढी भएपछि त गडबड हुन्छ। कुनै पनि वस्तु यहाँ काम नलाग्ने छैन, कुनै पनि गुण काम नलाग्ने छैन। हामी अवगुण भन्छौँ अनि सद्गुण भन्छौँ। एकातिर राम्रा गुण, अर्कोतिर नराम्रा गुण। राम्रा नराम्रा गुण छुट्याउनै पर्दैन। सन्तुलनमा बस्यो कि राम्रो गुण, असन्तुलित भयो भने नराम्रो गुण। जसरी चिनी मिठो हुन्छ, थाहा छ, गुलियो हुन्छ, त्यही चिनी बढी भयो भने तितो हुन्छ भनिन्छ नि। चिनी पनि बढी भयो भने तितो हुन्छ, बिल्कुल हुन्छ। अति गर्यो भने जेमा पनि खति हुन्छ। त्यसकारण यो जगतमा अमृत या विष छैन। अमृत भनेको सन्तुलन, विष भनेको असन्तुलन। सन्तुलनलाई बुझ्नु छ, भय डर सन्तुलित रूपमा भइदियो भने जीवनमा सहजता आउँछ, सरलता आउँछ, व्यवस्थित हुन्छ जीवन। भयले पनि जीवनलाई व्यवस्थित गरिदिन्छ, तर असन्तुलित रूपमा डराउन थाल्यो भने त्यही फेरि अत्यन्तै हानिकारक हुन्छ, त्यसैले जीवनको विनाश गर्छ। त्यसकारण आफ्नो भय मात्रै नभएर रिस, कामना, वासना, जे पनि छन् नकारात्मक कुराहरू, ती सबै सन्तुलनमा लिएर आऊ, सबै सकारात्मक हुन्छन्। उनीहरूलाई राम्रो बनाउने एउटै तरिका हो सन्तुलित रूपमा प्रयोग गर्नु। रिस पनि सन्तुलित रूपमा हुनुपर्छ, कहिलेकाहीँ असन्तुलित भइदिन्छ। र हाम्रो मनलाई विभिन्न बाह्य घटनाक्रमहरूले, घटनाहरूले या व्यक्तिहरूले या कुनै स्थिति परिस्थितिले हाम्रो मनलाई

0: विचलित गराउँछ, मनलाई चलाउँछ र कहिलेकाहीँ मनमा यति ठुलो धक्का पर्छ कुनै घटनाले कि मन असन्तुलित हुन्छ। त्यो असन्तुलित मन भएको बेलामा मनको कुन चाहिँ खण्ड असन्तुलित हुन्छ भन्न सकिन्न, कहिले कुन असन्तुलित हुन्छ कहिले कुन असन्तुलित हुन्छ। अब कसैलाई चाहिँ कुनै कुनै घटनाले जुन मन डराउने स्थिति हो अथवा डरको क्षेत्र हो त्यसलाई असन्तुलित बनाइदिन्छ र मान्छे अति डराउन थाल्छ। अब कुनै मान्छे मर्यो, मृत्यु भयो, सामान्य हो, मान्छे मर्नु, जन्मियो अनि मर्छ, कुनै ठुलो कुरा होइन। जन्मियो यसको अर्थ मर्छ यो सुनिश्चित छ, बरु अरू कुराहरू निश्चित नहुन सक्छ, यो चाहिँ निश्चित छ। जन्मियो यसको अर्थ मर्छ, थाहा छ। र पनि कुनै आफन्त, आफ्नो नजिकको मान्छेको मृत्यु हुँदाखेरि हामी अत्यन्तै असन्तुलित हुन्छौँ। हाम्रा सातवटा चक्रहरू छन् हाम्रो शरीरमा र ती सातवटा चक्रहरूमा नै घटनाहरूले प्रभाव पार्छन्। कुनै पनि घटनाहरूले हाम्रा चक्रलाई असन्तुलित बनाउँछन् अनि मात्रै डर उत्पन्न हुन्छ। जस्तो अब यो डर मात्रै होइन, अरू कुराहरू पनि उत्पन्न हुन्छ चक्र असन्तुलित भएपछि। डरको चाहिँ मूल कारण भनेको मणिपुर चक्र हो। कुनै घटनाले मणिपुर चक्रमा बाधा पुग्यो, मणिपुर चक्रको ऊर्जालाई रोकिदियो, मणिपुर चक्रलाई क्षति पुर्यायो भने हामी अनियन्त्रित रूपमा डराउन थाल्छौँ। मणिपुर चक्रलाई फेरि सन्तुलनमा ल्याउन सक्यौँ भने त्यो डर, त्यो भय जति चाहिने हो त्यति मात्रै रहन्छ, सन्तुलित रूपमा रहन्छ, असन्तुलित भय पुरै नष्ट हुन्छ अनि व्यक्ति अभयमा जान्छ। अभयको अर्थ सन्तुलित भय, सन्तुलित डर। असन्तुलन नै समस्या हो र सबै भावहरू, हाम्रा भावनाहरू, सबै गुणहरूलाई सन्तुलनमा ल्याउनको लागि चाहिँ चक्रोपचार अथवा चक्र विज्ञान अनिवार्य छ। चक्र विज्ञानमा प्रवेश गर्नुपर्छ। मणिपुर चक्र सबल नबनाइकन हामी अभयमा जान सक्दैनौँ। र अर्को, मृत्युमा चाहिँ मान्छे किन डराउँछ बढी अरूभन्दा? मर्न चाहिँ मान्छे डराउँछ किन? यदि मर्न मान्छेलाई डर नलाग्ने हो भने नि अहिले जति मान्छे छन् पृथ्वीमा त्यति हुँदैन थियो होला, आधाभन्दा बढी मरिसक्थे होला। यो डर त अत्यन्तै कामको छ, मर्न डर लाग्छ, त्यसकारण व्यक्ति कुनै पनि उपाय गरेर बाँचेको छ। मान्छे शरीर जीर्ण जीर्ण भइसक्यो, मुखले भन्छ हे भगवान् मलाई लैजाऊ, अब बस्न नसक्ने भइयो, शरीर यस्तो जीर्ण भयो, यति दुखी जीवन छ, त्यसकारण भगवान् अब पुग्यो, मलाई यो शरीरबाट मुक्ति देऊ, मलाई अब लैजाऊ भनेर भगवान्सँग प्रार्थना गरिराखेका हुन्छ। तर त्यही मान्छेलाई गएर अर्को मान्छेले ए तपाईँ जाने हो त, मर्न मन लाग्यो हो, खुकुरी लिएर आएर हानौ भन्नु, मार, मर्न चाहँदैन। मुखले भन्न सजिलो हुन्छ, परेको बेलामा गाह्रो छ, कठिन छ। व्यक्ति कुनै पनि अवस्थामा मर्न चाहँदैन, कोही पनि मर्न चाहँदैन, मानिस मात्र होइन कुनै पनि जीव मर्न चाहँदैन। सबैलाई डर लाग्छ, मृत्युको भय नहुने कोही पनि छैन, सबैलाई डर लाग्छ र यो डर हाम्रो सुरक्षाको लागि हो। मृत्युको भय हुँदैन थियो भने जनावरहरू पनि बाँच्दैनथे। त्यही डरको कारणले गर्दाखेरि भाग्छ, ज्यान बचाउँछ, लडाइँ गर्छ, कुस्ती गर्छ र आफ्नो सुरक्षा गर्छ। आफ्नो सुरक्षा नै भयद्वारा भएको छ, त्यसकारण यो भय अत्यन्तै कामको छ र आफूलाई बचाउनु सबैभन्दा ठुलो कुरा हो, जीवन सर्वाधिक ठुलो कुरा हो। कसैलाई पनि प्रकृतिले जीवन दियो भने जीवनको सुरक्षाको लागि डर दियो, डर हुँदैन थियो भने जीवनको सुरक्षै हुँदैन थियो, अनि के गर्नु? यो डर भनेको हाम्रो रक्षा कवच हो। कुनै पनि जीवलाई प्रकृतिले जीवन दियो, जीवनको साथमा भय दियो, अरू कुरा दियोस् कि नदियोस् भय चाहिँ धेरै पठाएको छ, डर चाहिँ धेरै पठाएको छ, उसको आवश्यक हो, सुरक्षा हो। त्यसकारण मृत्युमा सबै व्यक्ति डराउँछन् अथवा मृत्युको डर सबैलाई रहन्छ, यो प्राकृतिक हो। तर यही डर असन्तुलित हुनु चाहिँ अप्राकृतिक हो। डर असन्तुलित हुनुहुन्न, सन्तुलनमा रहनुपर्छ। त्यसको लागि एउटै मात्रै उपाय, म त भन्छु निर्विकल्प उपाय मणिपुर चक्रको साधना। अरू उपाय छैन, के गर्नु त, हामीले पनि खोज्या हो नि यो डरलाई भगाउन, अरू के गर्न सकिन्छ कि, उपायको खोजी गरे हो, तर अरू देखिएन। आफ्नो मनमा रहेको भएको खण्डलाई, डरको खण्डलाई सन्तुलित बनाउनको लागि मणिपुर चक्रको अभ्यास गर्नुको विकल्प छैन। कति मानिसहरू मुक्ति चाहन्छन्, हे भगवान् मलाई मुक्ति देऊ, तर मुक्त हुन कोही चाहँदैन, मनले भन्ने मात्रै हो, समातेर बस्या छ, कुनै पनि विषयलाई समातेर आफै बस्या छ। यहाँ मुक्त अमुक्तको कुरै छैन, व्यक्ति सदा सर्वदा मुक्त छ। यहाँ कसैले बन्धनमा पारेकै छैन, कसैले समातेर राखेकै छैन, उसको भयले उसको डरले समातेर राखेका छ। हामी भयग्रस्त छौँ, एउटा विषयलाई छोड्यो भने सर्वस्व नै जान्छ जस्तो लाग्छ, हर एक विषयलाई आफ्नो बनाएर बसेका छौँ, टाँसिएका छौँ त्यहाँ। यो पनि मृत्युको भयकै कारणले हो, यो डरकै कारणले मोह जन्मिन्छ। मोह पनि सन्तुलित रूपमा भयो भने यसले केही नोक्सान गर्दैन, असन्तुलित रूपमा भयो भने नोक्सान गर्छ, किनभने विषयहरूसँग टाँसिएर बस्ने मन हो। यो विषय नभई हुँदैन, मलाई चाहिन्छ भन्ने लोभ मोह ईर्ष्या द्वेष सारा असन्तुलित गुणहरू मनको कारणले छन्। त्यसकारण खोज्ने व्यक्तिहरूले के खोजे भने नि, एउटा एउटा कुरालाई हटाइरहनु भन्दा, एउटा एउटा कुराको सन्तुलनको प्रयत्न गरिरहनु भन्दा मनबाटै मुक्त भइदिउँ न, पुरै सिद्धि सबै मनको कारणले भएको रहेछ, मनलाई हटाउन भनेर मनको पछाडि लागे, मनलाई हटाउन लागे। अनि त्यही त भगवान बुद्धले के गर्नुभयो, मनलाई समाउनु भयो। यो मन के हो भनेर खोज्दै खोज्दै जाँदा त के पत्ता लाग्यो भने, मन भन्या त मै पो रहेछु त, म भन्नु र मन भन्नु फरक रहन्छ, एउटै रहेछु म त मन नै रहेछु भन्ने बुझिसकेपछि मनलाई केलाउन थाल्नुभयो। अब मनमा के छ त, अब त्यसो भए म मन हुँ भने म भित्र के छ खोज्दै जाँदाखेरि, म भित्र विचार छ, म भित्र भाव छ, म भित्र कामनाहरू छन्, वासनाहरू छन्, प्रेम छ, सबै कुरा छ। यी गुणहरूलाई केलाउँदै केलाउँदै केलाउँदै जानुभयो र अन्तिममा खोज्दै खोज्दै जाँदाखेरि सबै पत्रहरू निकाल्दै निकाल्दै निकाल्दै जाँदाखेरि त अन्तिममा सुन्ने रह्यो, केही पनि छैन, खाली पो छ। म त रहनछु, म त होइन रहेछु, म त खाली पो रहेछु, म त केही पनि छैन। त्यो आफू पुरै खाली भएको अवस्थालाई भगवान बुद्धले सुन्ने भन्नुभयो। म चाहिँ के रहेछु, सुन्ने रहेछु, जहाँ मेरो हुनु निराकारमा पुग्छ, आकारै रहँदैन। त्यो निराकार स्वरूप, सुन्ने स्वरूप नै हाम्रो वास्तविक स्वरूप हो, सन्तहरूले त्यही भन्छन्। जबसम्म हामी त्यो सुन्ने स्वरूपमा पुग्दैनौँ, जबसम्म निराकार स्वरूपको अनुभूति गर्दैनौँ, तबसम्म मुक्ति असम्भव। मुक्ति भनेको मात्रै त्यही बन्दाकोबीको पात जस्तै हो, पात खोल्दै खोल्दै खोल्दै जानुहोस्, अथवा मनको हरेक तहलाई खोल्दै खोल्दै खोल्दै भित्र प्रवेश गर्दै जाउँ, व्यक्ति मुक्त हुन्छ। अरूले मुक्त गर्ने होइन, आफ्नो मनमा प्रवेश गर्ने, आफ्नो मनभन्दा अगाडि बढ्दै जाने, आफै मुक्त हुन्छ। मुक्त हुन खोजेको मनबाट हो, अरू व्यक्ति परिस्थिति स्थितिबाट मुक्त हुन खोजेको होइन।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम। झण्डो आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
1: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 4 18

अस स्वभाव भल भ्राज, जयति जय जय सद्गुरु महाराज। कलिमल ग्रसित त्रितापले संतप्त जीवात्माहरूकै कल्याणका लागि आफ्नो दिव्यानन्द दिव्य लोक पनि छोडेर धाराधाममा अवतीर्ण हुनुभएका हे सद्गुरु भगवान्, हजुर अकारण करुणाका स्वभावले सुशोभित हुनुहुन्छ। परब्रह्म रूपी हे सन्त शिरोमणि, हजुरको सधैँ जय होस् जय होस्। सद्गुरु श्री चरणमा सभक्ति नमन गर्दै रेडियो नेपाल मार्फत बिहानीको सत्सङ्गको लाभ लिन प्रतीक्षारत हाम्रा आदरणीय श्रोताहरूलाई कार्यक्रम आध्यात्म सन्देशमा हार्दिक स्वागत एवं राधे राधेको अभिवादन। आदरणीय श्रोताहरू, सद्गुरु अनुकम्पा बिना भगवत प्राप्ति असम्भव नै छ र फेरि भगवत कृपा बिना माइक जीवले आफ्नो माइक बुद्धिद्वारा सद्गुरु प्राप्त गर्न पनि असम्भव नै छ। त्यसैले त बताइएको छ, गुरु मिले कृपा रिझवार, गुरु कृपा मिले सरकार, दो कृपा रूप साकार, गुरु महिमा अपरम्पार। आउनुहोस् भगवान्सँगै वास्तविक सन्त रूपी भगवानको लागि याचना गरौँ।

जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीबाट समन्वयात्मक दार्शनिक प्रवचन श्रवण गर्दै आइरहनु भएको छ। याद राख्नुहोला, स्वामीजीले दिनुहुने प्रवचन धारावाहिक हुने भएकोले नियमित रूपमा श्रवण गर्नुभयो भने नै यहाँहरूले एक पूर्ण सिद्धान्तको ज्ञान प्राप्त गर्न सक्नुहुनेछ, जसबाट यहाँको आध्यात्मिक लाभ हुनेछ। आउनुहोस्, अब श्रवण गरौँ स्वामीजीको प्रवचनको आजको श्रृङ्खला।

0: यस प्रवचन श्रृङ्खलामा अहिलेसम्म मैले यहाँहरूलाई बताए कि हाम्रो सनातन वैदिक धर्ममा अनेक शास्त्रहरू रहेका छन्। त्यसमध्येको एक विशिष्ट शास्त्र वेदान्त दर्शनको सूत्रहरूको म व्याख्या गर्दछु। वेदान्त दर्शनका सूत्रहरूको व्याख्या गर्ने क्रममा मैले तपाईँहरूलाई बताएँ कि हाम्रो सनातन वैदिक धर्ममा वेद एवं तमाम शास्त्रहरू छन्। वेद के हो त्यो मैले बताएँ तपाईँहरूलाई। वेद मूल ज्ञान हो, नित्य ज्ञान हो, शाश्वत ज्ञान हो, जुन भगवानको श्वासबाट प्रकट भएको ज्ञान हो। र त्यो ज्ञान प्रलय कालमा पनि रहन्छ। प्रलय कालमा सब समाप्त हुन्छ। ब्रह्मा विष्णु महेश्वर पनि आफ्नो कारणमा गएर मिल्छन्, तर वेद जस्ताको तस्तै रहन्छ। कहाँ रहन्छ? भगवानको हृदयमा। प्रलय कालेपि सूक्ष्म रूपेण परमात्मनि वेद राशि स्थितः, स्थित रहन्छ, नष्ट हुँदैन। त्यसैले सनातन ज्ञान, शाश्वत ज्ञान, मूल ज्ञान वेद मानिन्छ। त्यसैले हाम्रो धर्मलाई सनातन धर्म भन्दछन्। यही कारण ध्यान दिनुहोस्, विश्वमा चलेका धर्महरू जुन छन् ती एक दिन प्रारम्भ भए। एक दिन जस्तै क्रिश्चियन धर्म प्रख्यात छ विश्वमा, त्यसको इतिहास कति छ? 2000 वर्ष भन्दा कम। कम यस कारण कि जुन त्यो शास्त्र छ क्रिश्चियन धर्मको बाइबल, त्यो जीसस यो संसारमा हुँदा थिएन। जीसस परमधाम गइसकेपछि उनका शिष्य मार्क, मैथ्यू आदिले त्यो उनले बोलेका, जीससले बोलेका शब्दहरू, वाक्यहरूलाई याद गरी गरी बनाइदिए। केही यहुदी धर्मबाट लिए, जुन यहुदी धर्मबाट लियो त्यो ओल्ड टेस्टामेन्ट कहलियो, जुन नयाँ बनाइयो त्यो न्यू टेस्टामेन्ट कहलियो। अर्थात 2000 वर्षको इतिहास। इस्लाम धर्म को शास्त्र कुरान शरीफ, त्यसको इतिहास लगभग 1400 वर्ष। बस यो इतिहास। बौद्ध दर्शन, माध्यमिक दर्शन पनि भनिन्छ। विश्वमा धेरै अनुयायी छन् आज, जसको अवतार भूमि नेपाल थियो गौतम बुद्धको। उनको दर्शनको इतिहास कति? 2500 वर्षको। यानि एक दिन प्रारम्भ भयो, तर वेद कहिले प्रारम्भ भएन। कसैले तिथि मिति बताउन सक्दैन। अनादि अनादि निधना वेदाः, अनादि माने कहिले आदि नहुनु, अर्थात कहिले प्रारम्भ नहुनु, सदा रहनु। त्यो ज्ञान, नित्य मूल ज्ञान वेद। त्यसैले जति पनि अन्य धर्म एवं शास्त्रहरू बने, त्यसको उद्गम स्थल वेद नै हो, नै पनि होइन, वेद नै। अरे कमन सेन्स हो तपाईँहरूको संसारमा पनि। हाम्रा पूर्व थिए, पूर्वज कोही ऋषि जसको नामबाट हाम्रो गोत्र रह्यो, उपमन्य, भारद्वाज इत्यादि, उनैको सन्तान हौ हामी, फेरि सब अंश भयो, मूल त उनै भए। यसमा झगडा किन चाहियो? त्यसैले पाश्चात्य दार्शनिक खोजकर्ताहरूले खोज गरे सब धर्मको बारेमा, त्यसको सिद्धान्त फिलोसफीको बारेमा, शास्त्र ग्रन्थहरूको बारेमा, त सब स्टेटमेन्ट दिए, सबको तिथि मिति बताए, तर हाम्रो सनातन वैदिक धर्मको बताएनन्। भए पो बताउन। तर खोजकर्ताहरूको बिचमा एक थोरै भेद रह्यो, कसैले बताई पनि दिए तिथि मिति, ध्यान दिनुहोस्, भेदको तिथि पनि बताइदिए। त यो जुन बताए, यो बताउनु गलत पनि होइन, त्यो पनि ठिक हो, विरोध गर्नु पर्दैन। हेर्नुहोस्, मेरो काम यहाँ समन्वय गर्नु हो, कसैको विरोध गर्नु होइन। उनीहरूले भने कि वेद जुन छ प्राचीनतम ग्रन्थ हो, जुन 5000 वर्ष पहिले लेखियो, यो भन्दा पुरानो ग्रन्थ कुनै छैन, यो भन्दा पुरानो ज्ञान कुनै छैन, अरू सब यसैबाट बने, यति स्वीकारे। त यहाँ अध्यात्मवादीहरूले धावा बोले, ए होइन। मैले भने कि ए अध्यात्मवादी हो तिमीहरू पनि आओ, भौतिकवादी हो खोजकर्ता तिमीहरू पनि आओ, म समन्वय गरिदिन्छु, झगडा नगर, दुवै कुरा ठिक हो। कसरी ठिक हो दुवै कुरा? एउटा कुरा ठिक हुन्छ, अर्को चिज त गलत हुन्छ, होइन, दुवै ठिक हो। यसकारण कि वेद नित्य ज्ञान हो, शाश्वत ज्ञान हो, मूल ज्ञान हो, यो सत्य यस कारण हो कि प्रलय कालमा पनि रहने ज्ञान, जब जब भगवानले सृष्टि गर्छन् तब भगवानको श्वासबाट प्रकट हुन्छ, निःश्वसितमस्य वेदाः, यो ज्ञान। र यसलाई श्रवण सर्वप्रथम कल्ले गर्छन् सृष्टिकर्ता ब्रह्माले, तेने ब्रह्म हृदय आदि कवये मुह्यन्ति यत् सूरय, भागवत पहिलो स्कन्दको पहिलो अध्यायको पहिलो श्लोक, भागवतको सुरुवात नै यहाँबाट हुन्छ। भगवानले वेदको ज्ञान ब्रह्माजीलाई दिए, अनि मात्र यो सृष्टि कार्य भयो वेदद्वारा। बताउनुहोस् कस्तो ज्ञान हो त्यो, जसले शून्यबाट यत्रो संसार बनाइदियो। त्यसपछि उनले आफ्ना छोरा नातिलाई दिँदै गए। ब्रह्माजीले वशिष्ठलाई, वशिष्ठले शक्तिलाई, शक्तिले पराशरलाई, पराशरले वेदव्यासलाई, वेदव्यासले सुखदेव परमहंसलाई, सुखदेव परमहंसले गौडपादाचार्यलाई, गौडपादाचार्यले गोविन्दाचार्यलाई, गोविन्दाचार्यले जगद्गुरु शङ्कराचार्यजीलाई। र जगद्गुरुको इतिहासमा आदि जगद्गुरु शङ्कराचार्य, निम्बार्काचार्य, रामानुजाचार्य, माध्वाचार्य, त्यसपछि पञ्चम मूल जगद्गुरु कृपालुजी महाराज, उहाँद्वारा प्राप्त ज्ञान म तपाईँहरूलाई दिँदैछु। यानि कि यो भगवानदेखिको लिङ्क, यो हो ज्ञान। त्यसैले यो नित्य हो, शाश्वत हो, कन्फर्म हो यस प्रकार। अब होइन 5000 वर्ष अगाडिको यो ज्ञान हो, यो पनि सत्य हो। कसरी? यसरी कि वेदको अर्को नाम छ श्रुति, श्रुति ज्ञान पनि भनिन्छ वेदलाई। किन भनिन्छ? यस कारण कि प्राचीन कालमा गुरुले वेद बताउँथे, शिष्यले सुन्थे र सुनेरै धारण गर्थे, कण्ठस्थ बनाउँथे, लिखितमा थिएन वेद। वेद सुनेर धारण गर्ने भावनाले त्यसको नाम श्रुति ज्ञान। तर 5000 वर्ष अगाडि द्वापरको अन्त्यमा भगवानका अवतार वेद व्यास जीले यो वेद विश्व ब्रह्माण्डको संविधान हो, यसको आवश्यकता हर युगमा पर्दछ। कलियुगका मनुष्यहरू बिहानको कुरा बेलुका याद राख्न सक्दैनन्, त्यसैले वेदलाई भुल्छन्, मान्दैनन्, त्यसैले लेखिदिन्छु भनेर लिपिबद्ध गरिदिए 5000 वर्ष अगाडि। त्यसैले 5000 वर्ष अगाडि लेखियो, यो पाश्चात्य खोजकर्ताहरू बताउँछन्, यो पनि सत्य हो। यस प्रकार झगडा गर्नु परेन, दुवै सत्य हो। तर चल 5000 वर्ष अगाडि मान, चाहे सनातन मान, 5000 वर्ष अगाडिको जुन वेद मान्ने हो भने पनि त्योभन्दा अगाडिको अरू कुनै ग्रन्थ छैन। विश्वको अर्को ग्रन्थ छ जुन 3000 वर्ष पुरानो छ, यानि कि वेद नै प्राचीन हो, त्यसैद्वारा अरू ज्ञान उत्पन्न भयो, यो सब स्वीकार गर्छ त हामीलाई पनि के आपत्ति? अब यी क्रिस्चियन, इस्लाम इत्यादि सब हाम्रै भाइ भतिजा त भए, हजुरबाउ त एकै हो वेद। अब यसमा झगडाको के कुरा? अनन्त नाम रूपाय, भगवानको अनन्त नाम छ, अनन्त रूप छ, अनन्त लीला छ, अनन्त गुण छ, अनन्त धाम छ, अनन्त जन छन्। त्यो अनन्त नाम मध्ये आज हामी ब्रह्म परमात्मा भगवान भन्दैछौँ, अल्लाह पनि भन्दैनौँ, के बिग्रिन्छ? खुदा पनि भन्दैनौँ, अहुर मस्त पनि भन्दैनौँ, सिन्त ताव सतश्री अकाल यहोवा जे जे छ सब भन्दैनौँ, झगडा गर्नु पर्दैन, हाम्रै भाइ भाइ हुन् सब। र वेद मूल हो, यो सबले स्वीकार गरे। शापनावर जो निराशावादी चिन्तक थिए, उनले वेदको बारेमा स्टेटमेन्ट दिए, यो वेदमा रहेको उपनिषद्ले मेरो जीवनमा सुख शान्ति छायो, मलाई विश्वास छ मृत्यु पनि मेरो सुखदायी हुनेछ, यो वेदको कमाल बताए। प्रोफेसर मैक्स मूलर, विंटर रिज, रथ, ये सबले स्वीकार करे वेद लाई, मूल ज्ञान स्वीकार करे। जसरी तपेरु चाहे एमए गर्नुस्, डबल एमए गर्नुस्, पीएचडी गर्नुस्, तर तपेरु ये म त पीएचडी गरिसके, यो क ख एबिसिडी के हुन्छ फ्याँकिदेऊ भनेर फ्याँक्न सक्नुहुन्न, त्यही क ख ग घ एबिसिडी द्वारा नै तपाईँले पिएचडी गर्नुभयो, मूल हो त्यो, स्वीकार्नु पर्छ। त वेद त्यो ज्ञान हो, मूल ज्ञान। स्वामी विवेकानंद जी बताउँथे, जब म वेदमा रहेको उपनिषदको ज्ञानको बारेमा चिन्तन गर्छु त मेरो आँखाबाट आँसु बग्न थाल्छन्। किनकि यो यति महान ज्ञान छ कि मनुष्यलाई जीवित अवस्थामा पनि यसले सुख शान्तिमय राख्न सक्छ, र परम धाम पनि भगवानको धाम, भगवान बराबर बनाउन सक्छ, यो ज्ञान हो त्यसैले। तर मनुष्य बुझ्दैनन् यसको महत्त्व, त्यसैले मेरो आँखाबाट आँसु आउँछ। रविन्द्रनाथ टेगोरले भने, अरू जति पनि ज्ञान शास्त्र छन् विश्वमा ती सब सूर्यका किरण हुन्, र वेद मध्याह्न कालको दिउँसोको 12 बजेको प्रचण्ड सूर्य हो, यो हो वेद। भारतवर्षमा प्रख्यात मुस्लिम बादशाह भए अकबर बादशाह राजा, उनका नाति भए दारा सिकोह, उनले वेदलाई लिएर यसको 50 उपनिषदलाई व्याख्या गरेर अन्य भाषामा पुरा विश्वमा फैलाए। उनले भने कि मैले सब ग्रन्थ पढे, तर वेदले जुन आत्मिक शान्ति दियो त्यो मैले अन्त कहीँ पाइन। यही कारण औरंगजेब उनका भाइले वेदांत दर्शन पनि भनिन्छ उपनिषदको पाठलाई वेदको यसको प्रचार प्रसार गरेकै कारण तनाव तमाम ताडना दिए दुःख दिए दाराशिकोलाई उनले सब सहे अन्त्यमा प्राण दण्ड दिए मारे उनी हाँसी हाँसी मर्न तयार भए तर वेदको ज्ञानलाई छोड्न तयार भएनन् यो हो ज्ञान वेद त यो मूल ज्ञान यो धरोहर यो निधि हाम्रो सनातन वैदिक धर्ममा छ
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा प्रसारण गरिनेछ आदरणीय श्रोताहरू यो कार्यक्रम यहाँहरूको आफ्नै कार्यक्रम हो श्यामा श्यामधाम टिमीद्वारा सञ्चालित यस कार्यक्रमका लागि यहाँहरूसित आध्यात्मिक जिज्ञासा छ भने कार्यक्रम अध्यात्म सन्देश श्यामा श्यामधाम टिमी हनुमन्ती पुल भक्तपुर एवं इमेल ठेगाना info@ssdham.org पत्राचार गर्न सक्नुहुनेछ हस्त आजलाई बिदा चाहन्छु जय श्री राधे